0: छापिएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भुटेकोशी नदीमा बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसुर बाँकी नराखी औरात र तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनर्स्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने समेत स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 7,514 जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङी बीच टेलिफोन वार्ता, दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका तीनवटै सुरक्षा निकायका 13,000 भन्दा बढी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यकै भरमा बस्ने, हिमालय टाइम्सले यो खबर छापेको छ। संसारका सबैभन्दा अग्ला हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौंदेखि जोखिमपूर्ण नै छ, तर नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढ़ीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोड़ौं मानिसहरूको भविष्यलाई झन धेरै अनिश्चित बनाइदिएको छ। नेपाल अग्ला पहाड़, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो। यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन्। यस्तो रमणीय तर खतरनाक भूगोलमा गत साता जुन विपद आयो त्यसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ लिरुङ हिमालबाट करिब 2,000 फिट चौडा ग्लेसियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किँदा भोटेकोशीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ, पानी, लेदो, माटो र ठूला ढुङ्गाहरूको मिश्रण 7,000 फिटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो, तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबरसँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धरा, यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।

0: choice. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सिमाना जोडिएको पल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ। सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना ठूला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो।
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुई वडाध्यक्ष बुधबारको बाढीपछि सम्पर्कविहीन छन्। अध्यक्ष कैसाङ नुर्पु तामाङकै परिवारका सातजना बेपत्ता छन्। पालिकाका पाँच कर्मचारी पनि हराइरहेका छन्। गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन्। पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन्। प्रतिनिधि जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन, राहत व्यवस्थापन, विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ।
2: भोटेकोशी बाढीमा परिमृत्यु भएका आठजनाको शव पाल्पामा ल्याइएको छ। विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको तीन अस्पतालमा ल्याएर राखिएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा अस्पतालमा चारजना, मिशन अस्पतालमा दुई र लुम्बिनी मेडिकल प्रभासमा दुईजनाको शव राखिएको छ।
3: भोटेकोशीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो। बाँकी रकम शनिबार थपिएको हो। विभिन्न ब्याङ्क तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो। सहयोग रकम संकलन हुने क्रम जारी छ।
2: मर्स्याङदी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बस्न मर्स्याङदी नदी किनारमा साइरन चढान गरिएको छ। पटक पटक बाढीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्।
3: रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्। पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई 5 बुँदे निर्देशन दिनुभएको छ। नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई 5 बुँदे निर्देशन दिनुभएको हो।
3: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि 1,250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ। संघले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत लक्षित वर्गलाई ग्यास सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ। यो व्यवस्थाले बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ्नेछ।
3: भोटेकुसी बाढीबाट क्षतिग्रस्त भएको विद्युत आयोजनाहरूबाट अझै 898 व्यक्ति सम्पर्कविहीन रहेका छन्। रसुवा र नुवाकोटमा बाढीले पुर्याएका 9 वटा आयोजनाबाट 898 जना सम्पर्कविहीन भएका हुन्।

0: एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब विदेशका खबर। ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका 55 नागरिक नेपाल चीन सीमामा आएको विनाशकारी बाढीमा बेपत्ता भएपछि ठूलो चिन्ता छाएको छ। बेपत्ता मलेसियाली परिवारका सदस्य र त्यहाँका राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काईका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन्। बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदाता समेत हुन सक्ने आकलन गरिएको छ।
7: अब खेल र खेलाड़ीका खबर। भदौ 10 गते बिहान अनपेक्षित रूपमा आएको बाढ़ीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकुद क्षेत्रले पनि नेपाली जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ। राजनीतिक र कूटनीतिक क्षेत्रभन्दा पर रहेर विश्वका विभिन्न खेलकुद एरिनामा नेपालका लागि प्रार्थना, श्रद्धाञ्जली र समर्थनका सन्देश सार्वजनिक भएका छन्।
6: नदी, जीवन र प्रकोप शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ। हाम्रा बस्ती विकास, भौतिक पूर्वाधार, प्राकृतिक जोखिम लगायतका अनेक विषयवस्तु वर्तमानमा शोचनीय बन्न पुगेका छन्। जीवनका यावत पक्षीय संघर्षदायी नै छन्। हिमालमा हिउँ पहिरो, पहाड़मा पहिरो, नदी किनारमा बाढ़ीको प्रकोप, समथरमा डुबानको समस्या अनि सबै हुँदाहुँदै पनि भूकम्पका झड्काले पनि अनेक विषयमा सोच्न बाध्य बनाएका छन्। नदी जीवन हुन्, विद्युतका स्रोत हुन्, सिंचाईका माध्यम हुन् जसबाट हाम्रा आवश्यकता पूरा हुन्छन्। यसैले त हाम्रो अस्तित्व पनि विद्यमान छ। यदि नदी नहुने भए हाम्रा भरपर्दा पानीका स्रोत हराउँछन्। जल संकटले खाद्य लगायत मानवीय अस्तित्वलाई नै धरापमा पार्न सक्ने हुन्छ। नदीले नै समग्र पर्यावरणलाई जीवन्त बनाएका छन्।
7: हिमचट्टान ताण्डवको दुष्प्रभाव शीर्षकमा डाक्टर गोविन्द टण्डन गोर्खापत्रमा लेख्नुहुन्छ। विश्वव्यापी तापमान वृद्धि रोक्न विश्वव्यापी प्रयास नभए यस्ता ताण्डव दोहोरिनेछन्। नेपालले आफ्ना तर्फबाट अनुगमन तयारी र सुरक्षित बसोबासको नीति कडाईका साथ लागू गर्नुपर्छ। साथै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको आवाज बलियो उठाउनुपर्छ। विपदपछिको पुनर्निर्माणलाई केवल पुरानो अवस्था फर्काउने होइन, अझ सुरक्षित र दिगो बनाउने अवसरका रूपमा लिनुपर्दछ।
6: हवस् त, काठमाडौँमा रेडियो नारायण 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
8: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-5 98550-77061 र 98550-77053।
9: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0056-493-440-493-580 र 98550-26440।
10: It's 6 o'clock, अहिले 6 बजेको छ।

नपक्ष छ नविपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
0: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, भोटे कोशी नदीमा फेरि बाढी आएको भन्दै धादिङसम्म सतर्कता अपनाउन आग्रह।
2: बाढीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा।
3: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान, प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन।
2: इरान विरुद्धका अमेरिकी प्रतिबन्धहरू थप कडा बन्दै अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
3: र प्रिमियर लिगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जित।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा खबरको सिलसिला। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ। सूचनाको थप पुष्टि तथा वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई रसुवा, नुवाकोट र धादिङका नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले केही बेर अगाडि सूचना निकालेर आग्रह गरेको छ। रसुवामा फेरि बाढी आएको सूचना प्राप्त भएपछि काठमाडौँबाट बाहिरिने गाडीहरूलाई रोकिएको छ। बाढी सम्बन्धी प्राप्त सूचनाका आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
3: यस्तै भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको 4 दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्कविहीन छन् भने सुरुङभित्रसम्म पुग्ने कठिन भएपछि विद्युतीय टनेलभित्रको उद्धार कार्य अघि बढ्न सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इफानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने झण्डै 930 भन्दा बढी कामदार अझै बेपत्ता छन्। 5 प्रमुख आयोजनाहरूबाट मात्रै 215 भन्दा बढी कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। अप्पर त्रिशुली क्षेत्रबाट झण्डै 350 जनालाई टनेलबाट उद्धार गरिएको भए पनि रसुवागढी, लाङटाङ खोला लगायत आयोजनामा घटनास्थलसम्म पुग्ने कठिनाई भएको र सुरुङभित्रको अवस्था अज्ञात हुँदा उद्धार कार्य अत्यन्त जटिल बनेको छ। 4 दिनपछि चीन र भारतका विज्ञ टोली टनेलमा पुगेका छन्। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका नागरिकको उद्धारका लागि निरन्तर प्रयास भइरहेको यता सरकारले जनाएको छ। अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास भइरहेको छ। प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकसहित स्थलगत समन्वयमा जुटेका छन्।
2: यसैबीच जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचना अनुसार अहिले नुवाकोटमा बाढी केही बढेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानेर अहिलेलाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको भनेर बाढी पूर्वानुमान महाशाखाले भर्खरै सूचना निकालेको छ। पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू नै विपद प्रभावित हुँदा विवरण सङ्कलन, पीडितको उद्धार तथा राहत व्यवस्थापन, पालिकाबाट हुने समन्वय र प्रशासनिक कामहरू नै हुन सकेका छैनन्। बाढीपछि पालिकाका 12 कर्मचारी सम्पर्कविहीन छन्। यसैबीच बाढीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ, 7514 जनाको उद्धार भएको छ।
3: भोटेकोशीको बाढीमा परेर मृत्यु भएका व्यक्ति र पशु चपायाको शव कुहिएर प्रभावित क्षेत्रमा महामारी जन्य तथा सरुवा रोग फैलने जोखिम देखिएको छ। बाढीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन। त्यस्तै हजारौं पशु चौपाया बाढीमा परेकामा कुनै व्यवस्थापन भएको छैन। यसले महामारी जन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन्। यत्रतत्र छरिएका शवका कारण हैजा, झाडापखला, स्क्रब टाइफस, रोटा भाइरस, टाइफाइड, त्यसै गरी हेपाटाइटिस ए र ई, डेङ्गे, मलेरिया, छालाका संक्रमण, श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलन सक्नेमा सरुवा रोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ। वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिनुभयो। स्वास्थ्य मन्त्रालयले पनि बाढीग्रस्त क्षेत्रमा बिना काम भिडभाडका लागि नजान र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा शवहरू भेटिएका छैनन्, पशु चबामा पनि त्यत्तिकै मरेका देखिएको छ। यो समयमा संक्रमण जन्य रोग फैलने अति डर हुन्छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, हामीले जहाँ जहाँ खानेकुरा र राहत वितरण भएको छ त्यहाँ अति सावधानी अप्नाउनु भनेका छौँ। उद्धारकर्मीले पनि यस्तो अवस्थामा महामारी जन्य रोगबारे विशेष ध्यान दिनुपर्छ। स्थानीयले सब वा मरेका पशु चौपाया देखेमा प्रहरीलाई खबर गर्नुपर्छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउने उहाँको भनाइ छ। अब त्यसमा केन्द्रित भएर काम सुरु गर्ने सरकारको तयारी छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउन सक्छ। अब त्यसतर्फ सबै मिलेर अघि बढ्नुपर्छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच बाढी प्रभावित क्षेत्रका कतिपय पीडितको घरमै औषधि पुरिएको छ, अस्पतालमा पनि अभाव भएको छ। त्यसैले सुत्केरी र दीर्घरोगी जोखिममा रहेका खबर कान्तिपुरले छापेको छ। भोटिकोसीको बाढीमा परि ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरण सहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको छ। बाढीले बगाएर नदी किनार खोल्सा तथा विभिन्न ठाउँमा पुर्याएका शव तथा शरीरका अङ्गहरू सङ्कलन गरेर कानुनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। काया कैरनमा गाँठका कुरा श्रृङ्खलाको दोस्रो भागमा पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी नदीमा फेरि बाढी आएको सूचना प्राप्त भए पनि अहिलेलाई ठूलो जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, बाढीपछि स्वास्थ्य सङ्कटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अप्नाउन आग्रह, घरमै औषधि पुनिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा, सबको वैज्ञानिक अभिलेख राखेर व्यवस्थापन गरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेकोशीमा अस्ति बुधबार आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी कृपक उद्धार कोषमा हिजो बेलुकीसम्म 5,44,46,00,000 रुपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,00,000 रुपियाँ सङ्कलन भएको थियो। बाँकी रकम हिजो थपिएको हो। विभिन्न बैङ्क तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको छ। सहयोग रकम सङ्कलन हुने क्रम पनि जारी रहेको छ।
4: भोटेकोशी बाढीबाट भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि पौने आठ खर्ब रुपियाँ अर्थात् 5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार एजेन्सी द रोइटर्ससँगको कुराकानीमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा अरू पुनर्स्थापनाका लागि पाउने 8 खर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनु भएको हो। क्षति तथा नोक्सानीको पूर्ण विवरण आउन बाँकी रहेकाले यो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गर्दै मन्त्री वाग्लेले सम्पूर्ण क्षति विवरण आएपछि वास्तविक लागत यकिन हुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार तत्कालका लागि खोज, उद्धार र राहत कार्यमा केन्द्रित रहेको बताउनु भएको छ। उहाँले उद्धार तथा राहतको काम पूरा भएपछि विपदपछिको मूल्याङ्कन हुने र त्यसकै आधारमा पुनर्स्थापना तथा पुननिर्माणका लागि दात्री समुदायसँग सहयोगका लागि आग्रह गरिने बताउनु भएको छ।
2: गाँठका कुरा।
5: हजारौँ वर्ष अघि अहिले जस्तो पैसा थिएन, पैसा नभए पनि हाम्रा पुर्खा थिए, रोग थियो, निन्द्रा थियो, भोक थियो, संसार चलायमान थियो। पैसाको आविष्कार हुनु अघि मानिसहरू आफूलाई चाहिने सामान साटासाट गरेर काम चलाउँथे, जसलाई हिजो आज वस्तु विनिमय अर्थात् बार्टर सिस्टम भनिन्छ। प्रस्तुत छ गाँठका कुरा श्रृङ्खलाको दोस्रो भाग।
4: पैसा जन्मनु अघि व्यक्ति, परिवार, समुदाय, समाज र देश देशावरको आर्थिक कारोबार वस्तु विनिमय अनुसार चल्थ्यो। समाज र समुदाय छरिएको थियो। कतै जाडो धेरै, कतै गर्मी, कतै धान फल्थ्यो, कतै जौ र कोदो। मौसम अनुसार पशुपालन पनि विविध थियो। किसानले अन्न फलाउँथे, गोठालाले दुध र घिउ उत्पादन गर्थे, कसैले माछा मार्थे, कसैले कपास रोप्थे, कसैले धागो काट्थे, कसैले कपडा बुन्थे, कसैले औजार बनाउँथे। तपाईँसँग अन्न छ, मलाई खेतीपाती गर्ने औजार चाहिएको छ। मसँग खेतीपाती गर्ने औजार छन्, मलाई खाने अन्न चाहिएको छ। दुवैजनाको आवश्यकता मिल्यो भने साटासाट भयो। तर साटासाटका आफ्नै सीमितता र समस्या पनि थिए। एक बोरा धान भएको किसानलाई जुत्ता चाहियो, तर जुत्ता बनाउने मान्छेलाई धान नचाहिँदा के गर्ने? जुत्ता बनाउनेलाई कपडा चाहिएको छ, कपडा चाहिएको मान्छेलाई नुन बेच्नु छ, नुन बेच्नेलाई घिउ चाहिएको छ, घिउ बेच्नेलाई धान चाहिएको छ। अब यस्तोमा के गर्ने? सबैजना एकै ठाउँमा भेटेर कुरा मिलाउँ भन्यो, भ्याकुताको धार नै पुर्याउने गाह्रो। सबैजनालाई भेला पारिहाल्यो भने चाहिएको मात्रा र मोल मिलाउन झन् साह्रो। साटासाट प्रणालीमा वस्तुको मूल्य कति हो भन्ने साझा मापदण्ड बनाउन कठिन भयो। मान्छेका आवश्यकता बढ्दै गयो, समुदाय ठुलो हुँदै गयो, वस्तु विनिमय गर्ने ठाउँहरू बढ्दै गए। यसरी वस्तु विनिमय गर्ने ठाउँलाई हाट भनिँदै गयो। हाटहरू बढ्दै गए, हाटसँगै वस्तु विनिमय टाढा टाढासम्म फैलिँदै गयो। स्थानीय गाउँमा मात्र होइन, अर्को गाउँ, अर्को सहर र अर्को देशसँग पनि व्यापार गर्नुपर्ने भयो। त्यसपछि मानिसहरूले केही यस्ता वस्तु खोज्न थाले जसलाई धेरैले स्वीकार गरून्, सजिलै बोक्न सकियोस् र आवश्यकता पर्दा फेरि अर्को वस्तुसँग साट्न सकियोस्। कतै नुन, कतै अन्न, कतै पशु, कतै सिप र श्रम पनि विनिमयको माध्यम बने। यसरी वस्तुको विनिमय हुँदै जाँदा सबैले स्वीकार गर्ने वस्तु हुन पुग्यो तामा तथा अरू धातुको टुक्रा। धातुका टुक्राबाट बनाएका सिक्का टिकाउ भए, बोक्न सजिलो भयो, तौलेर धातुको मूल्य निर्धारण गर्न पनि सकिने खालको भयो। त्यसैले कागजका नोट अघि संसारभर सुन, चाँदी, तामा, पित्तल र सिल्भर धातुका सिक्का चलन चल्तीमा आए। आज हामी मोबाइलको एक क्लिकमा हजारौँ रुपियाँ लेनदेन गर्छौँ, तर त्यो सुविधा आउनु अघि धन भन्नु धान, नुन, पशु, जमिन र कल कारखाना थिए। पैसाको विकास वस्तु साटा साटलाई सजिलो बनाउने माध्यमका रूपमा हजारौँ वर्षमा भएको हो। आज हामीसँग पैसा छ, तर पैसाको पछाडिको कथा सम्झिँदा एउटा कुरा स्पष्ट हुन्छ, मान्छेलाई पैसा चाहिएको होइन, आफ्नो आवश्यकता पूरा गर्न सजिलो माध्यम चाहिएको थियो र त्यो माध्यम समयसँगै बदलिँदै गयो। तर कथा यतिमै सकिँदैन। अब प्रश्न उठ्छ, पहिलो सिक्का कहाँ बन्यो, कागजी नोट कसरी आयो, बैंकले पैसा कसरी जन्मायो, अनि आज पैसा मोबाइलको स्क्रिनमा कसरी पुग्यो? यी सबैको कथा गाँठका कुराको अर्को श्रृङ्खलामा लिएर आउनेछौँ।
5: गएको भदौ 10 गतेको रसुवा बाढीले दशैं तिहार लक्षित आयात प्रत्यक्ष प्रभावित भएको छ। हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवा भन्सार यार्डमा रहेका झण्डै 500 कन्टेनर बगाएको अनुमान छ। यस्तै चिनिया भन्सार फारी झण्डै 250 कन्टेनर बाटोमै अलपत्र परेका छन्। बाढीले बगाएका र भन्सार पारी बाटोमा अलपत्र कन्टेनरमा दशैं तिहार लक्षित सामान छ। संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठले नाका क्षेत्र र चिनिया भूभागमा 250 भन्दा बढी कन्टेनर रोकिएको अनुमान गरिएको बताउनुभयो। रसुवाको बाटो र पूर्वाधारको क्षति हेर्दा नाका तत्काल सुरु हुने अवस्था छैन। कन्टेनरमा लत्ता कपडा, जुत्ता चप्पल, फलफुल, काजु, किसमिस लगायतका भाई मसला, इलेक्ट्रोनिक्स र धातुका सामान लगायत रहेका संघले जनाएको छ। रसुवा नाका ठप्प भएपछि सरकारले तातो पानी र कोरला नाकालाई विकल्पका रूपमा अघि बढाउनु पर्ने व्यवसायीको माग छ।
4: चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात हुने प्रमुख 20 वस्तुकै निकासी बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा मूल्यका आधारमा प्रमुख 20 निर्यात वस्तुको निकासी बढेको हो। सबैभन्दा ठुलो वृद्धि फलाम, स्टिल तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ। गएको वर्षको साउनमा 35,59,00,000 रुपियाँ बराबरको फलाम, स्टिल तथा तिनका उत्पादन निर्यात भएकोमा चालु आर्थिक वर्षको यसै अवधिमा बढेर 2,03,79,00,000 रुपियाँ पुगेको छ। यो 472.59% वृद्धि हो। यस्तै कुकुर तथा बिरालोको खानाको निर्यात 188.02% बढेको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर

0: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
1: पैसामा छ शक्ति, पैसामा छ सहारा।
0: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
0: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
1: इतिहास गाथा र कथा गाँठका कुरा,
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नुवाकोटको विदुर नगरपालिका 10 रहेको दाबिलेको पाखमा जस्ताले छाएको एउटा मात्र घर छ, वरिपरि अरू घर छैनन्। तल हेर्यो भने भोटेकोसीले बस्ती बगाएर थुपारेको गेगरान मात्र देखिन्छ। पक्की घर डुबेका छन्, पारिपट्टिका सङ्ग्ला घरहरू पनि सुनसान देखिन्छन्। तर दाबिलेको पाखोमा रहेको साँगुरो घरमा बाढीपछि पाहुना भने टुटेका छैनन्। बाढी आएकै दिन गएको भदौ 10 उत्तर गया माध्यमिक विद्यालयमा अध्ययनरत 31 विद्यार्थी र शिक्षकले समेत त्यहाँ ओत पाए। 81 बाढी आएपछि बल्ल तल्ल जोगिएर उनीहरू त्यहाँसम्म पुग्न सफल भएका थिए। त्यस दिन उनीहरूका लागि यही घर सुरक्षित आश्रय स्थल बनेको थियो। वरपर घर नभएकाले बाढी पीडितहरूका लागि यो घर अहिले भोक प्यास मेटाउने मात्र नभई रात परे बास बस्ने स्थल पनि बनेको छ। बाढी पहिरोमा परेका आफन्त र भागेर ज्यान जोगाउनेहरूका लागि यो घर एक किसिमको सेल्टर जस्तै बनेको छ। घरधनी प्रेमबहादुर र उहाँका श्रीमती मैया तामाङ अशक्त हुनुहुन्छ। प्रेमबहादुरको मेरुदण्डमा समस्या आएकाले जसोतसो लौरोको सहारामा घर वरपर मात्र गर्न सक्नुहुन्छ। मैयाको देब्रे खुट्टा राम्रोसँग चल्दैन। तामाङ दम्पति अशक्त भए पनि घरमा आएका पाहुनालाई झर्को नमाने घाँस बासको व्यवस्था गरिरहनु भएको छ। भोको पेट राख्नुहुन्न। त्यस क्षेत्रमा सरकारको समेत उपस्थिति छैन। आजको कान्तिपुर दैनिकमा खबर छ।
2: अब विदेशको खबर। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कडा बनाउँदै विश्वभर रहेका उसका आय स्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नजुक्ने अडान दोहोऱ्याएको छ। अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरुद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजुद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ। इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दावी गरेको छ। अमेरिकाले भने इरानमाथि आर्थिक दबाव अझै बढाउने नीति लिएको छ। वासिङटनले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कारवाही हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक्ल्याउँदै वार्तामा फर्कन दबाव दिनु रहेको विश्लेषकहरूको भनाइ छ। युद्ध सुरु भएको 6 भइसक्दा पनि कुनै पनि पक्ष पछि हट्ने सङ्केत देखिएको छैन। यद्यपि पाकिस्तान र कतार जस्ता क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः सुरु गराउन कूटनीतिक प्रयास गरिरहेका छन्।
3: अब खेल खबर। न्यूक्यासल युनाइटेडले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दा टोटनहम हटस्परले लगातार दोस्रो हार बेहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहमलाई 2-0 पराजित गरेको हो। घरेलु टोलीका लागि एन्थोनी एलाङ्गा र युआने बिसाले गोल गरेका छन्। गएको हप्ता लिभरपुलसँग 2-2 बराबरी हुँदा न्यूक्यासलका लागि प्रिमियर लिगमा पहिलो गोल गरेका एलाङ्गाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल सङ्ख्या 2 पुर्याएका छन्। खेलको 62 उनले निको गोन्जालेज र अमार डेजिसको सहयोगमा गोल गरेका थिए। त्यसपछि 72 बिसाले गोल गर्दै न्यू क्यासलको जित पक्का गरे। टोटनहमले सिजनको सुरुवाती 2 खेलमै लगातार हार बेहोरेको छ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराति मध्य प्रदेशका केही ठाउँ बाहेक देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। गएको 12 घण्टामा गोर्खामा सबैभन्दा बढी 120 मिलिमिटर पानी परेको छ। यसै गरी

0: पाल्चोक, कास्की, म्याग्दी, दार्चुला र कञ्चनपुर लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेग, कर्णाली प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली तथा पहाडी भेगका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: भोटेकोशी बाढीका कारण क्षति पुगेका मोबाइल टावर मर्मतपछि फेरि सञ्चालनमा आउन थालेका छन्। सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले प्रभावित जिल्लाहरूमा रसुवा र नुवाकोटका विभिन्न ठाउँका मोबाइल टावर मर्मत समारपछि सञ्चालनमा ल्याएका छन्।
0: रसुवा र नुवाकोटमा 11 वाणिज्य बैङ्कका 17 भन्दा बढी शाखा रहेकोमा भोटेकोशी बाढीले सबैमा पूर्ण रूपमा क्षति पुर्याएको छ। ती शाखामा करिब 4.35 अर्ब निक्षेप र 2.42 अर्ब रुपियाँ ऋण प्रवाह छ। यो तथ्याङ्क बैङ्कहरूको रसुवा र नुवाकोटका स्याप्रुबेसी तथा टिमुरी शाखामा रहेको निक्षेप र कर्जा प्रवाहको हो। आजको कान्तिपुरमा खबर छ।
1: डाँडाको बस्ती वरपर उभिँदा पनि सिरिङ्ग हुने डरलाग्दो भिर अनि त्यही भिरको पाखामा ज्यान हत्केलामा राखेर गरिने खेतीपाती। भिरमा बुट्यान फाँडेर बनाइएको जमिनमा पसिना बगाएर वर्षभरि दुःख गर्दा पनि मुस्किलले 6 महिना खान पुग्छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 2 ब्रुसबाङका 36 परिवार बाँकी 6 महिना ज्याला मजदुरी, कन्दमूल र अनिकालसँग जुधिरहेका खबर नयाँ पत्रिकामा छ।
0: रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा पहिरोमा पुरिएकी करिब 6 वर्षीय बालिकाको घटनाको दोस्रो दिन अस्ति 60 घण्टापछि जीवितै उद्धार गरिएको छ।
1: रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा आवेदन दिएका 76,000 भन्दा बढी नेपाली युवाको कोरियन भाषा परीक्षा असोजभित्र सञ्चालन हुने भएको छ।
0: परिवारसँग काठमाडौँको भिरकुटनी मण्डपमा जारी 18 नाडा अटो सो 2026 घुम्ने योजना बनाएकाहरूले मेड इन नेपालको आकर्षणमा ध्यान केन्द्रित गरेका खबर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। अहिले पनि नाडा अटो सो चलिरहेको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर धादिङ पुर्याएको सेफ तोडफोड गरी नगद रकम निकालेर लगेको आरोपमा धादिङ प्रहरीले 29 जनालाई नियन्त्रणमा लिएको छ।
0: काया कैरनमा अब पालो उखानको
1: समयले सबै कुरा मिलाइदिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल। उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या। भोटेकोशी नदीमा फेरि बाढी आएको भन्दै धादिङसम्म सतर्कता अप्नाउन आग्रह।
0: तर अहिले ठूलो बाढीको जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई। बाढीपछि स्वास्थ्य सङ्कटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा।
1: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन।
0: इरान विरुद्धका अमेरिकी प्रतिबन्धहरू थप कडा बन्दै अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
1: र प्रिमियर लिगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जित।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरुङले बनाउनु भएको कार्टुन लिएका छौँ। विपदको बेला मिथ्या सूचना फैलाउने प्रवृत्ति र बच्ने उपायसँग यो कार्टुन सम्बन्धित छ। यो कार्टुनले जनचेतना जगाउन खोजेको छ। यहाँ रुखमा बसिरहेको लाटोको सूर्यले भन्दैछ, मुख बन्द कान खुला राखौँ, मिथ्या सूचना र भ्रमपूर्ण सामग्री सेयर नगरौँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। पुष्टि भएका आधिकारिक सूचनामा मात्रै विश्वास गरौँ। नमस्कार।

0: 93.2 स्वदेश एफएम।
1: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेमबम उपस्थित भइसकेको छु। नि विशेष गरी अहिलेको अवस्थामा जसरी रसुवामा बाढी आएको छ, त्यो बाढीले निकै ठुलो जनधनको क्षति भएको छ। अप्रत्याशित रूपमा आएको बाढीका कारणले गर्दाखेरि सरकारले समेत राम्रोसँग अलर्ट हुन पाएन। हाम्रा ती पूर्वानुमान प्रणालीहरू पनि त्यति धेरै सक्रिय हुन पाएनन्। चीनमा समेत यसले त्यति धेरै चीनले समेत यसलाई थाहै पाउन सकेन। त्यहाँ पनि निकै ठुलो हताहतीको एउटा स्थिति बन्यो। त्यसैले गर्दाखेरि नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौँ, जसरी अब यो विनाश र यो प्रलयकारी महाबाढी आयो र यो बाढीबाट नेपालले अब के सिक्ने। यस्ता खालका धेरै बाढीहरू नेपालमा आज मात्र होइन, हिजोदेखि आउँदै गरेका थिए। भूकम्प नेपालमा आउँदै गरेको थियो। हाम्रा पूर्व तयारीका अवस्थाहरू र जलवायु परिवर्तनका कारणले आएका यी महाविपत्तिका अवस्थाहरूले गर्दाखेरि नेपालको पछिल्लो स्थिति निकै दयनीय र नाजुक बनेको छ। यतिखेर शवहरूको संख्या धेरै छ। शवको संख्या धेरै हुँदाखेरि शवलाई खाडलमा पुर्नुपर्ने बाध्यात्मक परिस्थिति यतिखेर सिर्जना भएको छ। शव बेर्ने प्लास्टिक हामीसँग छैन, त्यसका लागि भारतसँग गुहार माग्नुपर्ने एउटा परिस्थितिको सिर्जना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा र परिचर्चा गर्दैछौँ। हिमालयको फेदमा बारम्बार चेतावनीको घन्टी छ, विनाशबाट पार सिक्ने अझै भाग्यकै भरमा बस्ने भन्ने खालका विषयहरू यतिखेर जोडिएर आएका छन्। सुरुङमा फँसेकाहरूको उद्धार गर्न विदेशी टोली प्रभावित क्षेत्रमा गइसकेको छ। भोटुकसी महाविपत्तिले निम्त्याएको यो स्थितिलाई सरकारले यसमा अलिकति ढिलाइ गरेको छ। आदरणीय श्रोता, यो ढिलाइ गर्न हुन्थेन किनभने भारत र चीनका तालिम प्राप्त गोताखोरहरू र सुरुङबाट पनि उद्धार गर्ने त्यो संयन्त्रलाई चाहिँ नेपालमा ल्याउनु पर्ने टाइममै समयमै ल्याउनु पर्ने एउटा परिस्थिति थियो, तर त्यो समयमा ल्याउन सकिएन। यसका कारणले गर्दाखेरि सुरुङमा फँसेकाहरू जीवित हुने आशा लामै समयसम्म अहिलेसम्म पनि रहिरहेको छ। त्यहाँबाट धेरै नागरिकहरू त्यहाँ पनि फँसेका छन्, धेरै मजदुरहरू त्यहाँ फँसेका छन्, जलविद्युतकामा कार्यरतहरू कर्मचारीहरू त्यहाँ फँसेका छन्। त्यसैले गर्दाखेरि सुरुङभित्र फँसेकाहरूलाई चाहिँ कसरी उद्धार गर्न सकिन्छ, त्यसका लागि पनि पहल गर्नुपर्ने आजको टटकारो आवश्यकता छ। र सुरुङमा देखिएको जुन दृश्य छ, त्यहाँ सुरुङको केही मिटरसम्म जुन लेदो र जस्तो त्यो पदार्थ गेग्रान देखिएको छ, यो लेदो र यो गेग्रानका कारणले गर्दाखेरि निकै ठुलो एउटा समस्या सिर्जना भएको छ। आएको यो महाबाढी महाविपत्तिमा चाहिँ नेकपा एमाले कहाँ छ, तपाईँहरू के गर्दै हुनुहुन्छ यो विपत्तिको लागि?
2: सबभन्दा पहिला त म यो भोटेकोसीमा 10 गते आएको अकल्पनीय अप्रत्याशित जुन बाढी हो त्यसले मुलुकको एउटा दैनिकीमा असाध्यै ठुलो गम्भीर प्रभाव पारेको छ। त्यसबाट चाहिँ धेरै ठुलो सङ्ख्यामा जनको क्षति भएको छ, धनको त्यत्तिकै क्षति भएको छ, एकदमै अपूरणीय क्षति भएको छ भन्दा फरक पर्दैन। यो प्रकारको क्षतिबाट आफ्नो जीवन समाप्त पार्न बाध्य हुनुभएका सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। अहिले पनि आफ्नो परिवारको सदस्य बेपत्ता भएको अनि खोजबिनका लागि पनि यत्रो दिन रोदन गर्दा पनि कहीँ कतै पत्ता नलागेको यो भयानक खालको जुन दुर्घटना भयो, यसबाट चाहिँ शोकाकुल बन्नुभएका सम्पूर्ण नेपालीहरूप्रति म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। र यो दुःखद घडीमा राज्यको तर्फबाट, पार्टीहरूको तर्फबाट, नागरिकहरूको तर्फबाट, सबैको तर्फबाट जे जस्ता प्रयासहरू भइरहेका छन् त्यो सबै प्रयासहरूप्रति पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, आभारी व्यक्त गर्न चाहन्छु। स्थानीय केन्द्र र प्रदेश सरकारले यो समस्याबाट जनतालाई उन्मुक्ति दिनका लागि, समस्याहरू समाधान गर्नका लागि, बेपत्ता नागरिकहरूको खोजबिन गर्नका लागि, विस्थापित राहत वितरण गर्नका लागि जे जस्ता क्रियाकलापहरू भइरहेका छन् ती सबै अपूर्ण छन्, अपुग छन्, तथापि पनि जे जस्तो प्रयासहरू ज जसले गर्नुभएको छ ती सबै स्थानीय सरकारप्रति पनि, प्रदेश सरकार, केन्द्र सरकारप्रति पनि म आभारी व्यक्त गर्न चाहन्छु। जहाँसम्म तपाईँले नेकपा एमालेको प्रश्न गर्नुभयो, यस्तो बेलामा चाहिँ खास गरी हामीले चाहिँ पार्टीको कुरा भन्दा धेरै माथि उठेर नै अलिकति सोच्नुपर्छ। तर पनि नेकपा एमाले सुरुवातबाटै यो घटनामा असाध्यै चिन्तित छ। सुरुमै हामी तत्काल बैठक बस्यो पार्टी केन्द्रीय सचिवालयको, पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष आफै आउनुभयो र अध्यक्षता गर्नुभयो। त्यसपछि हामी 11 गते नै पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा हामी नुवाकोट पुग्यौं। नुवाकोटमा चाहिँ म आफै पनि त्यो टोलीमा सहभागी भएको थिएँ। हामी त्यहाँ गएर त्यहाँको वस्तुगत अवस्था आफ्नै आँखाले हेर्यौँ। बाहिर बसेर कुरा गर्नु र आफैले हेर्नुमा अलिकति फरकै हुँदो रहेछ खेमजी। हामीले हेर्यौँ, अवलोकन गर्यौँ,
1: त्यहाँ स्थानीय पार्टी कस्तो छ अवस्था,
2: संवाद गर्यौँ र त्यसपछि चाहिँ हाम्रो तत्कालै भोलिपल्ट नै हाम्रो त्यही दिन युवा सङ्घको टोली नुवाकोट प्रस्थान गरेर चाहिँ माननीय क्षितिज थेबे, युवा सङ्घको इन्चार्ज हुनुहुन्छ अध्यक्ष महाराज गुरुङ लगायतको टिम गएर चाहिँ त्यहाँ हेर्यो, अवलोकन गर्यो र त्यसपछि फर्केर आइसकेपछि अहिले युवा सङ्घको टोलीले झन्डै 8-10 गाडी राहत सङ्कलन गरेर भोलि त्यहाँ प्रस्थान गर्दैछ फेरि त्यो टोली। त्यसपछि अर्को दिन 11 गते नै अनराश्रीको टोलीले चाहिँ केही सामानहरू लिएर गएर नुवाकोटमा चाहिँ सरकारी संयन्त्रसँग परामर्श गरेर केही त्यहाँको जिम्मेवार निकायलाई बुझाएर फर्किएको छ। त्यसै गरी चाहिँ भोलेन्टियर फोर्स हाम्रो पार्टीको 24 अन्तिमको जनसङ्गठन हो, त्यो जनसङ्गठनबाट चाहिँ पुष्प श्रेष्ठ त्यसको अध्यक्षको नेतृत्वमा चाहिँ राहत सामग्री लिएर चाहिँ त्यहाँ पुगिसकेको छ रसुवाघाट। त्यसै गरी अलिक बढी पीडा भएको रसुवाघाटमै अनराश्रीका पूर्व नेता प्रकाश पौडेल, अहिले एमालेकै उहाँ कार्यकर्ता हो, प्रकाश पौडेलजीको नेतृत्वमा पनि एउटा टिम त्यहाँ गएको छ, रसुवा गएको छ। यसरी हेर्दाखेरि चाहिँ नेकपा एमालेको सम्पूर्ण जनसङ्गठनहरूको तर्फबाट स्थानीय पार्टी कमिटी जस्तो कि नुवाकोटको पार्टी कमिटी अध्यक्ष बद्री मैनालीको नेतृत्वमा, इन्चार्ज केशव पाण्डेको नेतृत्वमा चाहिँ त्यहाँ क्रियाशील भएर सम्पूर्ण काममा चाहिँ खटिरहेको छ। रसुवामा चाहिँ हाम्रा स्थानीय जनप्रतिनिधिहरू माधव हरियालजीहरू, कैसाङ लामाहरू चाहिँ त्यहाँ स्थानीय स्तरमा व्यापक रूपमा चाहिँ लागिरहनु भएको छ। उहाँहरू स्थानीय सरकार प्रमुख पनि हुनुहुन्छ, त्यो नाताले पनि उहाँहरू त्यहाँ स्वाभाविक हो त्यहाँ खटिरहनु भएको छ। यस अर्थमा म के भन्छु भने धादिङको कुरा गरौँ या चाहिँ चितवनको कुरा गरौँ, जहाँ जहाँ पीडा छ, जहाँ जहाँ समस्या छ, त्यो समस्या भएका ठाउँहरूमा हाम्रो पार्टीको तर्फबाट स्थानीय स्तरमा अरू पार्टी जस्तै हामीले अरूभन्दा पृथक गऱ्यौँ, धेरै गरेका छौँ भन्ने मेरो दावी गर्न खोजेको होइन। तपाईँले क्वेसनमै यो कुरा सोध्या हुनाले मात्रै यो कुरा
1: मैले भन्नु
2: भने हामी कुनै कुरामा पनि चुपचाप छैनौँ, सबै कुरामा एक्टिभली लागेका छौँ। आजै मात्रै पनि हामीले त्यहाँ गएको स्थलगत अवलोकन पश्चातको प्रतिवेदन, त्यो पनि सबै प्रभावित जिल्लाहरूको प्रतिवेदन हामीले चाहिँ लिएर आएका छौँ र त्यो प्रतिवेदन सहित आज फेरि 1 बजे पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा फेरि आज हामी बैठक बस्दैछौँ र त्यो बैठकपछि थप हामी योजनाहरू बनाउँछौँ।
1: अनि अब एउटा कुरा कस्तो छ भने नि, हाम्रो त अब बाढी महाविपत्ति यो त एपिसेन्टर नै भएको छ, भूकम्प पनि त्यत्तिकै मात्रामा चाहिँ नेपालमा गइ नै रहन्छ, तर पूर्व तयारीको स्थिति अहिले हेर्नु त सबहरू चाहिँ खाल्डोमा गाड्नुपर्ने एउटा परिस्थिति बनिया छ, हुन त यसलाई अन्तर्राष्ट्रिय मापदण्डकै रूपमा लिएको छ, यसको व्याख्या हुँदैछ, तै पनि प्लास्टिक समेत नपाइने स्थितिमा चाहिँ यो नेपालमा यो स्टक राख्ने कुरा, यो स्टोरेज गर्ने कुरा चाहिँ हिजोदेखि नै यो किन हुँदै आएन भने क्या, हामी किन यति चाहिँ
2: एउटा गम्भीर प्रश्न तपाईँले गर्नुभयो। वास्तवमा ठुला प्रकारका विपदहरू आइलागे भने विपद कहिले पनि बाजा बजाएर आउँदैन, विपद चाहिँ जहिले पनि हामी त्यो अकल्पनीय हुन्छ, अप्रत्याशित हुन्छ भन्ने सम्झिनु पर्छ र त्यो सामान्य नर्मल बेलाको व्यवस्थापनले विपदको त्यो विशिष्ट अवस्थामा काम दिँदैन। त्यस्तो अवस्थामा चाहिँ हाम्रो तयारी विशिष्ट प्रकारको नै हुनुपर्थ्यो, त्यो तयारी चाहिँ अलिकति कमजोर देखिएको छ हाम्रो देशमा। यो सबहरूको सन्दर्भमा पनि के हो भन्दाखेरि, कतिपय अप्ठ्यारो परेको ठाउँमा तपाईँले भने जस्तो चाहिँ वास्तवमा यसै गरी चाहिँ डिएनए लिइसकेपछि चाहिँ हामीले यो अन्त्येष्टि गर्ने पनि चलन त छ, तर पनि सामान्यतया आफन्तहरूलाई चाहिँ अलिकति केही न केही उहाँहरू अहिले त्यहाँ भौतारिरहनु भएको छ, प्रताडित हुनुहुन्छ। अस्ति हामीले त्यहाँ देख्यौँ, म आफै आफ्नै आँखाले देखेँ, मैले त्यहाँ स्थानीय समुदायहरूसँग मान्छेहरू खोजबिनको काली लाग्दो अवस्था, अरू जिल्लाबाट पनि थुप्रै मान्छेहरू त्यहाँ जानुभएको, आफन्तहरू बेपत्ता भएको, कस्तो सम्म चाहिँ भयावह अवस्था देखिन्छ भन्नुहुन्छ भने बच्चालाई स्कुल पुर्याएर आमा वा बाउ वा चाहिँ दिदी दाजुहरू फर्केका छन्, त्यसपछि चाहिँ तपाईँको बच्चा बेपत्ता छ, घरका मान्छे यथावत छन्, एउटा समस्या। अर्को समस्या चाहिँ तपाईँको बच्चा एक्लै घर फर्कियो, बाँचेर सरले चाहिँ त्यहाँ हतारमा चाहिँ सूचना गर्नुभयो बाँच्यो, यता घर आउँदाखेरि घरमा कोही मान्छे, घर पनि छैन, बाबामा पनि छैनन्। त्यस्तो मात्रै नभएर वारिपारी कस्तो भने सबै पुल भत्किएका छन् शिरदेखि पुछारसम्मका, अनि त्यसपछि चाहिँ वारीको बच्चा भारी पढ्न गएको छ, बच्चा पनि बाँचेको छ, बाबामा पनि बाँचेका छन्, तर पनि भेटघाट छैन, आउने जाने स्थिति छैन। यस्तो खालको चाहिँ तपाईँको अकल्पनीय प्रकारको घटना घट्यो, त्यसका लागि त पूर्व तयारी स्वाभाविक रूपमा त्यही प्रकारको नहोला भन्ने त सोचिँदैन।
1: जस्तो अब सुरुङमा पनि धेरै फसेका छन् होइन, सुरुङको निकाल्नका निम्ति तालिम प्राप्त छैनन्, त्यहाँ लेदो छ, गेग्रान छ, तपाईँले त्यहाँ भिडियो दृश्यहरूमा पनि हेर्नु भएको होला, अब चिनिया टोलीले कति उद्धार गर्छ। आज चार दिन भइसक्यो सुरुङभित्रको कति नागरिक बेपत्ता छन् भन्ने सरकारसँग तथ्याङ्क छैन भन्दा निकै महाप्रलय आयो
2: भने कस्तो भयो भनेदेखि तपाईँको अब यो प्रकारकै घटना होला भन्ने त सोचिएन, त्यसकारणले गर्दा पनि सुरुङभित्रको उद्धारको बारेमा त्यति धेरै चाहिँ नै पूर्व तयारी थिएन होला, अलिअलि केही विदेशबाट पनि केही प्राविधिकहरू आएका छन्, खास गरी सुरुङभित्र चाहिँ कोरियाको, चिनको, भारतको, जापानको, थुप्रै अरू देशका पनि त्यहाँ चाहिँ कामदारहरू फसेको देखिन्छ, हाम्रै नेपालीहरू पनि धेरै फस्नु भएको छ, स्वाभाविक त्यहाँ चाहिँ विशिष्ट प्रकारको टेक्निसियन आवश्यकता पर्छ, त्यसबाट त्यही खालको म्यान पावर अरू देशबाट पनि ल्याउनु पर्ने बाध्यता छ, त्यो खालको विदेशीहरू उहाँहरू पनि चासोका साथ आउनु भएको छ उद्धारका लागि, तर पनि अब त्यतिले मात्रै पनि पार लागिरहेको अवस्था छैन। अब सुरुङमा चाहिँ त्यही प्रकारको लेदो पसेको भए कतिपय सुरुङमा मान्छे त्यहीँ नै पुरिसकेको स्थिति रह्यो, अब अलिकति मान्छे पुर्ने तहको होइन, अलिअलि मात्रै लेदो पसेको छ भने कतिपय मान्छेहरू जीवितै पनि हुनुहुन्छ त्यहाँ अहिले, ड्रोनबाट पनि ड्रोनभित्र पसाएर पनि हेर्ने प्रयास चाहिँ त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले गरिरहेको छ, त्यो देखिन्छ। अलिकति के हो भने ध्यान दिनुपर्ने कुरा चाहिँ सरकारको तर्फबाट अलिकति केन्द्रीकृत प्रकारको एउटा कमान्ड स्थापना गर्ने र त्यसको नेतृत्व चाहिँ अलिकति सिभिलियन प्रशासनले गर्ने, त्यो कुरामा ध्यान दिन सक्यो भने अलिक सहज हुन्छ। नेपाली सेनाको नेतृत्वमा छ, त्यहाँ चाहिँ ठुलो तारबार छ, सहज पहुँच छैन, मान्छेहरू बाहिर गेटमा यसो नाम टिपाउने, मेरो पनि फलाना हराएको छ भनेर टिपाउने बाहेक अरू केही गर्न सक्ने अवस्था छैन, त्यस कारणले गर्दाखेरि अलिकति त्यसलाई चाहिँ मान्छेहरूले कमसे कम पनि मेरो फलाना नाता, मेरो फलानु मान्छे हराएको छ, या चाहिँ मेरो फलानु गाउँको मान्छे हराएको छ भनेर सहजताका साथ सरकारको कुनै निकायमा जनताले भन्न पाउने सम्मको अवस्था चाहिँ अलिक सहज भइदियो भने धेरै राम्रो हुन्छ भन्ने त्यहाँ जाँदाखेरि हामीलाई अनुभूति भयो, म स्वयंलाई पनि त्यो अनुभूति भयो त्यहाँ देख्दाखेरि। त्यस कारणले गर्दाखेरि के हो भने सरकारी निकायका ठुल्ठुला मान्छेहरू त्यहाँ गएर त्यहाँको प्रशासनलाई, त्यहाँको सिडिओलाई, त्यहाँको डिएसपीलाई, त्यहाँको सुरक्षा निकायलाई अल्मल्याउनु या चाहिँ उनीहरूलाई इन्गेज, अब किनभने स्वाभाविक मन्त्री गइसकेपछि सिडिओले त त्यहाँ चाहिँ पछ्याउनै पर्यो, सहयोग गर्नै पर्यो, त्यसले गर्दा अनावश्यक इन्गेज गराइराखेको अवस्था पनि छ। राहतका नाममा कतिपय सङ्घ संस्थाहरू काम देखाउनका लागि गएर कोअर्डिनेसन नगरिकन एक्कासी त्यत्तिकै काम गर्ने कुराले पनि त्यहाँ अवरोध सिर्जना गरेको छ। त्यसो भएको हुनाले चाहिँ के गर्नुपर्छ भने त्यो सिधा सिधी एउटै कमान्ड मार्फत चाहिँ त्यो हुनुपर्छ, त्यो सोझै प्रदेश वा चाहिँ स्थानीय सरकारसँग समन्वय गर्यो भने सबभन्दा राम्रो राह, सबभन्दा सजिलो त स्थानीय सरकारसँग समन्वय गर्यो भने राम्रो हुन्छ। त्यसो भएको हुनाले चाहिँ अलिकति कोअर्डिनेसनको समस्या त्यहाँ देखिएको छ राज्यको तर्फबाट, यद्यपि गरेको छैन।
1: गृहमन्त्री त अब त्यही गएर सुरुङमै गएर गृहमन्त्रीले चाहिँ त्यहाँ होइन निकाल्ने स्काभेटरदेखि लिएर त्यहाँ निकै ठुलो मेहनत गराउनु भएको छ नि त होइन,
2: होइन त्यो एकदमै फेक कुरा हो, त्यो चाहिँ भारतको उत्तराखण्डको भिडियो, पहिला कहाँको भिडियो रहेछ, त्यो भिडियो हालेर चाहिँ उहाँ गृहमन्त्री हुनुहुन्छ भनेर अँध्यारामा भिडियो खिच्दाखेरि त अनुहार देखिँदैन, मैले पनि त्यो भिडियो हेरेँ, त्यसको फ्याक्ट चेक गर्दाखेरि चाहिँ त्यो वास्तवमा हुँदै होइन रहेछ, उत्तराखण्डको भिडियो रहेछ, त्यो प्रकारका भिडियोहरू पोस्ट गरेर चाहिँ गृहमन्त्रीज्यू खट्नु भएको छ भन्ने कुरा चाहिँ त्यो गलत सूचना हो, त्यसले वास्तवमा राम्रो कुराको सरकारका लागि पनि राम्रो गर्दैन, त्यो पोस्ट गर्नलाई पनि राम्रो गर्दैन, गर्दैन, स्वयं गृहमन्त्रीलाई पनि राम्रो गर्दैन। उहाँ चाहिँ के हो भने कुनै पनि देशको मन्त्री प्रधानमन्त्री भनेको चाहिँ त्यहाँ गएर मान्छे इन्गेज गर्ने कुरा भन्दा पनि नीति बनाउने ठाउँमा बसेर, कमान्ड सम्हाल्ने ठाउँमा बसेर नीतिहरू बनाइदिएर मान्छेलाई त्यही अनुसारको चाहिँ डिप्लाइ गर्ने, खटाउने, काममा लगाउने कुरा चाहिँ कुशलता हुन्छ। त्यो चाहिँ अनावश्यक त्यहाँ गएर चाहिँ उहाँले मान्छे इन्गेज गराउने कुराले चाहिँ झन् बढी डिस्टर्बेन्स भएको छ अनि अनावश्यक रूपमा उहाँको महानता देखाउनका लागि सुरुङभित्र छिरेको चाहिँ फोटो, उहाँ उत्तराखण्डको कहाँको विदेशको फोटो हालेर भिडियो हालेर प्रचार गर्नु बेतुकको कुरा हो। त्यसले चाहिँ कसैलाई पनि राम्रो गर्दैन।
3: हस् विशालजी, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: एउटा जाँदा जाँदै मैले भन्नुपर्ने कुरा के हो भन्दाखेरि मेरो जिल्ला खोटाङका पनि 10-11 जना व्यक्तिहरू हराइरहनु भएको अवस्था छ। नेपाली सेनामा काम गरे, नेपाल प्रहरीमा काम गर्ने, विभिन्न हाइड्रो पावरमा काम गर्ने र कतिपय चाहिँ अहिले यो बेला चाहिँ गोसाईकुण्ड घुम्न जानुभएका उहाँहरूको परिवार आफन्तहरूको लागि चाहिँ म पनि खोजी कार्यमा लागिरहेकै छु। 1-2 जना चाहिँ भाइहरू सकुशल हुनुहुन्छ भन्ने पनि आइरहेको छ, आशिष राई, त्यसै गरी चाहिँ 1-जना जन्तेडुङ्गा गाउँपालिकाको भाइ पनि त्यसै गरी चाहिँ फेला परेको भन्ने आइरहेको छ। तर पनि नेपाली सेनासँग त्यहाँ विभिन्न निकायमा प्रयत्न गर्दा पनि खोजबिन गर्न चाहिँ एकदमै गाह्रो भइरहेको छ। म चाहिँ मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। जो जो बेपत्ता हुनुहुन्छ उहाँहरूलाई अझै पनि हामी खोजबिनमा लागेकै छौँ भन्ने कुराको अलिकति आश्वस्त बनाउन चाहन्छु। धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने पनि कामना गर्न चाहन्छु। र सिँगै नेपालमा परेको यो विपत्तिमा एक ढिका भएर पार्टी, आस्था, विचार, दृष्टिकोण यी सबै कुराभन्दा माथि उठेर एक ढिका भएर उद्धारमा, राहतमा, पुनर्स्थापनामा र यस्तो घटनाहरू अब कहिल्यै नहोस् भन्ने कुरामा ध्यान दिएर चाहिँ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु।
3: यहाँको महत्त्वपूर्ण समयको लागि धन्यवाद। उहाँ नेकपा एमालेका नेता विशाल भट्टराई आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: वातावरण एवं प्रकोप बीच डाक्टर दीपक विक्रम थापा हुनुहुन्छ। उहाँ चाहिँ बाढी प्रभावित महाविपत्ति को प्रभावित क्षेत्रमा पुगेर त्यहाँको स्थलगत रूपमा चाहिँ त्यहाँको अध्ययन गरेर र अझ भनौँ भूगर्भको हिसाबले नेपालमा फ्लड जोन नै हो यो चाहिँ, कहिले भूकम्प जान्छ, कहिले बाढी जान्छ, कहिले भुचै जान्छ भनेर पटक पटक अध्ययन अनुसन्धान गर्दै आउनुभएका उनी डाक्टर थापासँग हामी कुराकानी गर्दैछौँ। डाक्टर थापा, यहाँलाई नेपाली बहसमा स्वागत छ, नमस्कार, गुड मर्निङ।
1: नमस्ते हजुर।
0: अब तपाईँ बाढी प्रभावित क्षेत्रमै पुग्नुभयो, त्यहाँको समग्र कुरालाई चाहिँ नजिकबाट निहाल्नु भयो, अहिलेको पछिल्लो अवस्था चाहिँ के छ त्यहाँ?
1: अहिलेको पछिल्लो अवस्था चाहिँ अब सबैलाई जग जाहेर नै छ, अब यो महाविपत्ति परिसकेको अवस्था हो होइन, जसमा चाहिँ अहिले अब रेस्क्युको, किनभने फर्स्ट 72 आवर्स चाहिँ हामीले अब रेस्क्युकै लागि भनेर बढी छुट्याइरहेको हुन्छौँ। अझै पनि हामीसँग आशा छ होइन, विभिन्न ठाउँमा फँसेका व्यक्तिहरू चाहिँ हाम्रो सम्पर्कमा आउनुहुन्छ, अथवा हामीले पनि कतिपय ठाउँमा जसमा चाहिँ अजाकमा परेका व्यक्तिहरू जुन हाम्रो मानवीय हिसाबमा नदेखिएका मान्छेहरू पनि अब यो विषम परिस्थितिमा देखेर हामीले सम्पर्कमा लिएर आउन सक्छौँ अथवा उद्धार गर्न सक्छौँ भन्ने कुरा नै त्यहाँ चलिरहेको छ होइन। अब कतिपय हकमा चाहिँ व्यक्ति विशेषहरू पनि अब कस्तो पनि छ भने कतिपय गाउँहरू, एउटा गाउँको उदाहरण पनि मैले दिएँ यहाँलाई, एउटा पुरै गाउँ सोखापै हुने अवस्थामा थियो, जसमा चाहिँ 50 जना व्यक्तिहरू घेवामा पारिपट्टि गाउँमा गएको अवस्थामा ती 50 जना व्यक्तिहरू चाहिँ बाँचेको अवस्था। अर्को ठाउँमा कस्तो पनि देखिएको छ भने स्कुलमा पारिपट्टि गएर स्कुलमा गएका तर अब बच्चाहरू चाहिँ पारि नै फसेको होइन, वारी चाहिँ पेरेन्ट्सहरू रहनु भएको अभिभावकहरू चाहिँ वारी नै बसेको तर त्यो पारि र वारी चाहिँ अझै पनि दोर्न नसकिएको अवस्था। अब कतिपय हकमा चाहिँ मेडिकल अटेन्सन भएका मान्छेहरू पनि यत्रतत्र भएको र एयरलिफ्टले मात्रै सबै ठाउँमा सम्भव नभएको, अब लौ त भन्ने हो भने हामीले अब धादिङकै हिसाबमा हामीले 6 वटा पक्की पुल र 12 वटा चाहिँ हाम्रो झोलुङ्गी पुल त्यहाँ बिग्रिएको अवस्था छ, अब त्यो सञ्चालन नआउन नसक्ने अवस्था छ। किन त्यस्ता अवस्था हेरिकन अहिलेको अवस्थामा हामीले कामहरू निकै नै बाँकी छन्, समय हामीसँग निकै नै थोरै छ, अब फेरि यसो भन्दै गर्दा काम नभएका पनि होइनन्, काम भइरहेका छन् तर कतिपय हिसाबमा हामीले समन्वयको कुराहरू चाहिँ कतै न कतै छुटेको हो कि अथवा यसमा चाहिँ हामीले कतै न कतै हाम्रो लगानी अपुग हो कि भन्ने खालका भाष्यहरू पनि हामीले यदा कदा अब देख्न थालेका छौँ होइन, जसमा चाहिँ अब हामीले व्यक्ति विशेषहरूमा पनि अब कस्तो पनि यो फेरि चाडपर्व पनि समय रहेको, गोसाई खोला जाने व्यक्तिहरू पनि माथि रहेको र मानसरोवर जाने पनि रुटै रहेको अवस्थामा पनि हामीले क्याजुअलिटी चाहिँ अलिकति बढी देख्न पाएको नै अवस्था यस्तो छ अहिले हजुरको अवस्था चाहिँ
0: होइन। अब यो जस्तो फ्लड आयो माथि होइन, तलतिर त्यो सुरुङमा कतिपय मान्छेहरू चाहिँ अहिले पनि हराइरहेको, थुनिएको भन्ने खालको पनि विषय आएको छ, अब यो समग्रमा हेर्दाखेरि चाहिँ त्यो यो कस्तो अवस्था हुन सक्छ, त्यहाँ चाहिँ धेरै मानिसहरू थुनिएको भन्ने छ नि त होइन डाक्टर साहब?
1: हजुर हजुर, डेफिनेटली अब कतिपय हकको हामीले कुरा गर्दाखेरि टनेलमा म आफै पनि माथि रतुवामा पुग्दाखेरि चाहिँ कस्तो भएको थियो भने हाम्रो अब के सेनाबाट उद्धार गरिरहेको हेलिकप्टरबाट जर साहबले आफै पनि रेकी गरेर आउँदाखेरि कुन कुन ठाउँमा चाहिँ सम्भावित हिसाबमा मान्छेहरू फँसेका हुन सक्छन् भनेर गाउँले नै लिएर गएर त्यहाँ रेकी गराउँदाखेरि एक दुई ठाउँमा देखिएको अवस्थामा उहाँले गएर हात हल्लाइरहेको अवस्थामा देखेको हिसाबमा उहाँले आफैले बास्केटवाला त्यतिखेर रेकी गर्न जाँदा बास्केट नभएको र पछि गएर बास्केट बोकेर गएर आफैले पनि रेस्क्यु गरेर आउनुभएको म आफैले मेरो सामाजिक सञ्जालबाट पनि सम्प्रेषण गरेको छु होइन। अब यस भन्दै गर्दाखेरि कस्तो भन्दाखेरि हामी नागरिक स्तरबाट पनि त्यो समयमा अब यसलाई राज्यको हिसाबमा हेर्नुहोस्, अब एउटा कुरा के भने क्रय शक्ति कति छ एउटा व्यक्तिको भन्ने हिसाबले नै हुन्छ के, मसँग क्रय शक्ति 10 रुपियाँ छ होइन, अब मैले आशा गर्छु चाहिँ 100 रुपियाँको भने त्यसले कता न कता हाम्रो तारतम्य नै नमिल्ला भन्ने जस्तो मलाई लाग्छ। भनेको के भन्दाखेरि हामीसँग भएको स्रोत साधन चाहिँ एक लेभलको, अनि हामीले त्यसबाट त्यो स्रोत साधनबाट चाहिँ हाम्रो अप्टिमम युटिलाइजेसन गर्नुभन्दाको विकल्प छैन कि, त्योभन्दा बढी चाहिँ हामीले एक्सपेक्ट गरेर एकदमै हामीले विपदमा हिजो कति लगानी गरेका थियौँ र आज हामीले विपदमा कतिको सुचारू गरेका छौँ भन्ने पनि एउटा कुरा हो। दोस्रो कुरा के भने हिजो हामीले भूकम्पबाट सिकेको पाठ र अहिले बाढीबाट सिकेको पाठ, यो लेभलको स्केलमा सिकेको पाठ कतै न कतै हामी अझै पनि हामीले विपदबारे मन्थन गर्न जरुरी छ भन्ने खालको चाहिँ कुराहरू निस्किन्छ।
0: अब डाक्टर थापा, यो अहिले पछिल्लो समय चाहिँ फेरि माथि पनि कतिपय लेकहरू चाहिँ त्यो जम्मा हुँदै गएको होइन, ड्याम पुरिँदै गएको, तालहरूमा चाहिँ पानी धेरै जम्मा भएको भनेर चिनिया पक्षबाट पनि अस्ति भर्खरै सूचना आएको कुरा थियो, त्यसपछि पनि केही हदसम्म ताल फुटेर पानी बगेको भन्ने पनि आएको छ, अहिले पछिल्लो समयको जोखिम चाहिँ के छ, कतिको अलर्ट हुनुपर्ने अवस्था छ?
1: हेर्नुहोस् यो साँच्चै भने वास्तविकमा यहाँलाई अहिले मैले भनिराख्दाखेरि यसलाई नौलो नमानिदिनु होला, विगत कति समयदेखिबाट हामीले हामीसँग भएको हिमतालहरू यति धेरै हामीले जलाशय, अब जल भनेको जीवन पनि हो होइन, जल भनेको अब यसले सन्तास पनि फैलाउने अवस्था पनि निस्किन्छ जब हामीले वाटर म्यानेजमेन्ट चाहिँ अलिकति राम्रोसँग गरेनौँ, प्लस ट्रान्स बााउन्ड्रीको इफेक्ट पनि यसमा रहेर हामीले राष्ट्रकै हिसाबले गर्न सक्ने अवस्था चाहिँ रहँदैन। जहाँसम्म हजुरले कुरा निकाल्नुभयो अझै पनि त्यो जलाशय बढ्दैछ, हो पक्कै पनि जलाशयहरू हामीसँग यहाँको जानकारीमा मैले भन्यौँ लगभग 3624 त ग्लेसियर लेकहरू माथि बसिराखेका छन्, जसमध्ये नेपाली हकमा हामीले यसो हेऱ्यौँ भने 47 जतिखेर नै फुट्न सक्छ, नेपालमा 2070 छन् त्यस्ता, तर जसमध्ये चाहिँ 47 चाहिँ हामीले के भने आज पनि फुट्न सक्छ भोलि पनि फुट्न सक्ने अवस्था छ। चाइनाकै तिब्बतको सोसाइटी अब क्षेत्रमा हामीले हेऱ्यौँ भने 25 त जतिखेर नै फुट्न सक्छ, इन्डियामा एउटा छ। अब यसलाई हामीले समग्र रूपमा हेऱ्यौँ भने चाहिँ कस्तो देखिन्छ भने माथिबाट जतै फुटे पनि आउने नेपालै हो हेर्नुहोस् होइन। अब यसलाई चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा आउने नेपालै हो, यसमा कुनै पनि निसन्देह भएर हामीले कुरा गर्दा भइहाल्छ, किनभने 47 पोटेन्सियल्ली डेन्जरस ग्लेसियर लेक भनेर पिडिजिएल भनेर भन्छौँ हामी होइन, त्यस्तो खालको हाम्रो इसिमोडको अध्ययनबाटै मैले यो कुरा भनिराखेको छु, कुनै अपकल्पित कुरा गरिराखेको छैन, जसलाई हामीले 3 ऱ्याङ्किङमा राखेको छ, 31 चाहिँ ऱ्याङ्क 1 पर्छ जुन चाहिँ भरे भोलिकै अवस्थामा छ, अब ऱ्याङ्क 2 12, त्यसै गरेर 4 चाहिँ ऱ्याङ्क 3 राखिएको छ होइन। अब यस्तो यो ग्लेसियर लेक बढ्ने चरण त यसै पनि छ, प्लस अर्को कुरा के भयो भने हामीले ग्लेसियर लेक बढिराखेको चाहिँ देख्छौँ, अर्को पर्माफ्रोस्ट भन्ने पनि अर्को एउटा जुन अब अलिकति नयाँ पनि हुनसक्छ, पर्माफ्रोस्ट आफैमा पनि कस्तो छ भन्दाखेरि हजुरको त्यो अब माटोले अब त्यो पानी जम्मा गरेको र त्यो आफैमा आइस भएर बसेको त्यो चिप्लेर जाने पनि अवस्था पनि हुनसक्ने भएको भएर अब हामीले नयाँ खालको संयन्त्रलाई हामीले अलिकति डेभलप गर्न सकेनौँ, हामी जस्तो जुन भूभाग हो जसले हामीले अब यसलाई त विगत हामीले केमा पनि जोड्न सक्छौँ भने इन्फर्मल वेमा चाहिँ हामीले यो जति पनि हुनसक्छ यो क्लाइमेट चेन्जका आधारले पनि भएको भनेर नि हामीले गर्न सक्छौँ, किनभने यो ग्लेसियर लेक जति पनि फर्म भइराखेका छन् अब त्यसलाई ट्रिगर गर्ने विभिन्न कुराहरू हो, एक त भूकम्पै हुनसक्ला अथवा माथिबाट झरेको कुनै एउटा चट्टानी स्वरूपको जुनै पनि हुनसक्छ, ट्रिगरिङ इफेक्ट जे भए पनि यो अल्टिमेटली के भन्छ एउटा ग्लोबल वार्मिङको फेनोमेनबाट क्लाइमेट चेन्जको इफेक्टै हुन जान्छ।
0: अस्तिको चाहिँ यो अस्तिको फ्लड चाहिँ यो कुन गतिले आयो, यो कस्तो प्रकारको भएर आयो, चिनले समेत यसमा त्यति धेरै जानकारी प्राप्त गर्न सकेन, उता पनि निकै ठुलो हतातिर बेपत्ताको खबरहरू छन् होइन, यो यो कस्तो खालको हो अहिले के तपाईँको अनुभवले तपाईँको चाहिँ अध्ययनले यसलाई यो कस्तो खालको आएको हुनसक्छ भन्ने केही त्यस्तो छ?
1: यस्तो छ अध्ययनको हिसाबले अब मैले एकदमै डेफिनेट भएर त भन्न सक्दिनँ किनभने अझै पनि यो अध्ययनकै विषय पनि छ, चिनिया पक्षबाट पनि त्यही नै भनिराखेका छन् हामीले पनि हेर्दाखेरि डिरेक्टली ग्लेसियरले चाहिँ मात्रै त्यो भूकम्पीय हिसाबले आएको अथवा माथिबाट चट्टान झरेर त्यसको कम्पन चाहिँ त्यति आएको भन्ने कुरा अहिले यथेष्ट हिसाबमा भनिसकेको अवस्था छैन, तर मैले माथि धुन्छेबाट जुन हिसाबले तल्लो क्षेत्रमा मैले हेरेँ सामान्य बहाव भन्दा हजुरको केही नभए पनि 300-400 गुणा माथि आएको छ कि, त्यसले के देखिन्छ भने तपाईँले अब त्यो चाइना गेटमा नै देख्नुभयो होला एकदमै ठुलो बेगका साथ त्यो गेटै पनि उछिनेर माथिबाट पानी गएको अवस्था छ, के देखाउँछ भन्दाखेरि यो सामान्य अवस्थाको फ्लड होइन, यो विषम परिस्थिति यो अलिकति फरक ढङ्गकै हो, यसलाई अलिकति अध्ययन गर्न जरुरी छ, मैले अहिले यतिकै सहज तरिकाले मैले अहिले भनिराख्नु भन्दा पनि यसलाई अध्ययन गरेर यसबाट चाहिँ निचो निस्किसकेपछि मैले केही बोल्दा चाहिँ त्यसको न्यायचित हुन सक्छ
0: होइन। यो फ्लडको यो अनुमान चाहिँ मानौ चिनले पनि गरेको थिएन होइन, त्यसो भए
1: थिएन थिएन, अब चिनले नै गरेको भए त उसले पनि यो ट्रान्सबााउन्ड्रीको हिसाबले अब कति अब यो हामीले पहिल्यैदेखिबाट एउटा के भनिरहेको छौँ भने ट्रान्सबााउन्ड्री अब्जर्भिङ सिस्टम चाहिँ हामीले कायम गर्नुपर्छ भनेर भनिराखेका छौँ, यदि हुन्थ्यो भने चाइनाको पनि त्यो भेग जहाँ चाहिँ त्यति धेरै कन्टेनरहरू बसिरहेको अवस्थामा छ त्यहाँ पनि इभ्याकुएसन त हुन्थ्यो होला नि, मानव गुण हताहति त हुन दिँदैन त्यो होला नि त, त्यही भएर नि अहिले पछिल्लो समय निगरानी चाहिँ बढी बढेको छ, अब चाइनाले पनि कुनै किसिमको वार्निङहरू जस्तै हिजोकै दिनमा पनि अलिकति फरक ढङ्गबाट त्यहाँ आएर नेपाल सरकारले शुद्ध ल है माथिको हकमा पानी बढ्दैछ अरे भनेर भनेको, तर हामी त्यही थियौँ बढेको चाहिँ अवस्था होइन होइन, त्यो अवस्थामा चाहिँ उहाँहरूले त्यो सूचना दिनुभयो, तर कहिलेकाहीँ के हुन्छ यस्तो सूचना दिइराख्दाखेरि त्यो हाम्रो पहिला एउटा क्यालको कहानी थियो नि, अब आयो आयो भन्ने आएन, आयो आयो भन्ने आएन. हेर्नुहोस् हिजोको मानवीय क्षति दिन अस्ति
0: हामीले रसुवाको सिडिओले नै जानकारी दिएको भन्ने खबरहरू पढ्यौँ नि होइन सन्दर्भमा.
1: अनि डेफिनेटली यहाँ कतिपय हकमा सामाजिक सञ्जालमा चाहिँ केही पनि थाहा भएन भनेर भनेको छ. माथि धुन्चेबाट आएको खबरलाई शुद्ध व्यवस्था कस्तो भएछ भने नि त्यहाँ नागरिक स्तरमा मैले बुझ्दै गर्दाखेरि कस्तोसम्म खबर आएको छ भने खबर आएको पनि हो तर उहाँहरूले के बुझिदिनु भने आजभन्दा दुई वर्ष अगाडि जुन लेभलको चाहिँ पानी बहाव बढ्छ त्यो लेभलको बहाव हुन्छ त्यही भएर खासै बस्तीमा असर हुँदैन भन्ने हिसाबले उहाँहरू मोबाइल लगायतका डिभाइसहरू गएर हेरिदिनु भयो. कतिले वास्ता पनि गर्नु भएन, कौसीमा गएर बसिरहेको अवस्थामा पनि यो सब कुरा हेर्दाखेरि के भयो भने त्यही समयलाई त्यही स्यालकै कथा भयो त्यो अन्तिममा धेरै जस्तो हाताहाती हुने पनि त्यो त्यो तरिकाले नै भएको थियो. कतिपय हकमा चाहिँ अब थाहा पाएर कतिवटा स्कुलले त त्यहाँका प्रधानाध्यापकले नै आफैले नै विद्यार्थीहरू भगाएर कति ज्यान जोखिममा भएका ज्यानहरूलाई पनि उहाँले बचाउन सफल भएको छ. अनि नागरिक हिसाबमा हामीले कति चिन्तन गऱ्यौँ यस्ता खालका कुरालाई कति सिरियसली लियौँ भन्ने खालका कुरा पनि रह्यो कि. सो त्यही भएर अब कतै न कतै अब हामीले हामीसँग ल्याकतले भ्याएको काम गरेका छौँ जस्तो लाग्छ मलाई होइन. तर सरकारी तवरबाट पनि कतै न कतै हामीसँग फेरि एकदमै राम्रो गऱ्यौँ भन्ने भन्दा पनि कतै न कतै हामीले यो तिन तवरको जुन तिन लेभलको सरकार छ नि प्लस एउटा चाहिँ हामीले अब जिल्ला विकास समितिलाई जोड्यौँ भने चाहिँ चार लेभलमा विपन्न हेर्न सक्छौँ. अनि यो हेर्दाखेरि चाहिँ एकअर्कामा समन्वय कतै न कतै ल्याकिङ भएको
0: हो. उद्धार गर्नलाई खोजबिन गर्नलाई अनुभवी चाहिएला, गोताखोरहरू चाहिएला, सुरुङभित्र चाहिँ त्यो टेक्निकली रूपमा बुझेको व्यक्तिहरू चाहिएला. अब गृहमन्त्री आफै गएर चाहिँ त्यहाँ कोदालो समातेर खनेर सुरुङबाट निकाल्ने कुरा चाहिँ त्यति व्यावहारिक नहोला होइन. किनभने यो तात्म्यता र तादम्यता चाहिँ मिल्न सकेका छैन क्या. चिनबाट टोली आएको छ भन्ने कुरा अहिले भर्खरै बुझिया छ. सुरुङभित्र पनि धेरै मानिसहरू अहिले अल्पत्र छन् नि त होइन.
1: हजुर डेफिनेटली. अब हामीसँग के भयो भने दुई तिनवटा कुरा म यहाँलाई अलिकति यसलाई किटोस् मिएला तर यसलाई हामीले बुझ्न जरुरी छ भविष्यका लागि. यो एकदमै हामीसँग कति सङ्ख्यामा मान्छेहरू त्यतिखेर काम गरिरहेका छन् भन्ने खालको डाटा पनि कुनै सेन्ट्रल माध्यममा हामीले यदि त्यस्ता खालका डाटाहरू गर्न सकेको खण्डमा चाहिँ रियल टाइम डाटा त्यस्तो फोरकास्ट गर्न सकेको खण्डमा हेर्नुहोस् न जहिले पनि इन्जिनियर लगायतका जति सुरुङ अथवा यस्ता हाइड्रो पावरमा काम गर्नेहरू तिनीहरू जोखिम नै हुन्छन् जहिले पनि. किनभने कतिखेर के हुन्छ भन्ने कुरा थाहा पनि हुँदैन. अहिले पो बाढी आएर त्यहाँ थुनिएछ होइन भने टनेल खन्दै जानेवाला माथिबाट पनि त पहिरो आएर त्यहाँ थुनिएको कतिवटा घटना छ. यही लास्ट इयर मात्रै हामीले हामीले दार्जिलिङमा देखेनौँ त सिक्किमको क्षेत्रहरूमा पनि हामीले देख्यौँ नि होइन. यस्ता घटनाहरू चाहिँ जहिले पनि जोखिममा रहेर काम गर्ने मान्छेहरूको रियल टाइम डाटा चाहिँ हामीले मोनिटरिङ गर्न सकेनौँ कि भन्ने एउटा पाटो रह्यो होइन. किनभने कुन टनेलमा कतिजना मान्छे थिए र त्यहाँबाट कति निस्के अथवा त्यहीँभित्र बसेको भन्ने कुरा त हामीसँग त्यो रियल टाइम डाटा हुन्छ भने हामीले त्यहाँबाट नै मोनिटर गर्न
0: सक्छौँ.
1: त्यही त त्यही भएर हामीले यस्ता खालका कुरालाई अब यो उद्धार गर्ने क्रममा पनि मैले के देखेँ भने सङ्घीय अब जुन सरकार छ सङ्घीय सरकारले चाहिँ काम नगरेको होइन गरेको.
0: मैले तपाईँलाई तपाईँसँग कुरा गर्दै गर्दाखेरि जलविद्युत आयोजनाबाट मात्रै अझै 898 जना चाहिँ सम्पर्कविहीन भनेर आइरहेको छ खबर भर्खरै.
1: त्यही त हो. यसरी यदि यथोचित हिसाबमा 800 हो भने त अब हामीले के गर्नु पर्यो त मानव जीवनलाई प्रायोरिटीमा राखेर त्यो हिजोदेखिबाट खोलिनु पर्थ्यो नि त होइन. मैले भन्न खोजेको अब यसलाई यसरी पनि बुझ्नुहोस् है. म जुन हेलिकप्टरबाट उद्धार गरिराख्दाखेरि त्यहाँ नेपाली सेनाले खेप्नु परेको प्रेसर कस्तो थियो म तपाईँहरूलाई एउटा दुईवटा उदाहरण भनिदिन्छु. एक खालको व्यक्ति आउँछ जसले चाहिँ त्यहाँ फलाना ठाउँमा मान्छे बसेको छ रे रेको भरमा कुरा लिएर आउँछ अनि त्यहाँ स्थानीयले पनि धेरै प्रेसर दिएका हुन्छन् त्यहाँ 100 फस्या छ रे भनेर. अब त्यही रेको भरमा के भयो अरे त अब एकदमै प्रेसर आइसकेपछि ल त्यो क्षेत्रमा चाहिँ त्यही स्थानीयलाई नै उडाएर चाहिँ हामीले त्यहाँ हेरौँ न त भनेर लिएर गएको अवस्थामा एकजना मान्छे पनि नभएको अवस्था हेर्नुहोस् है. अब यो कस्तो अपुष्ट जानकारीले पनि धेरै हदसम्म हामीसँग भएको रिसोर्सेस चाहिँ के भयो सहयोगमा आएन है. सो अब अहिले कतिपय ठाउँमा चाहिँ कस्तो पनि सुन्यो भने घरमाथि मान्छे बसिराखेका छ अरे किन बहाव घटेर एकदमै लगभग न्यून अवस्थामा आइसक्दा पनि घरमाथि मान्छे छ अरे अहिले पनि निस्किन सकेका छैन अरे भनेर भनिराख्दा त्यो ठाउँको अहिले उद्धार भन्दा पनि दलदलमा फसेको चाहिँ उद्धार गर्ने हो नि त. तर के हुन्छ हुँदो रहेछ भने यो यस्तो घडीमा चाहिँ तपाईँलाई आफ्नो प्रब्लम चाहिँ ठुलो लाग्छ. हेर्नुहोस् त्यो कौसीमा बस्ने पनि प्रब्लमै हो हेर्नुहोस् होइन त्यो दलदलमा फसेकोलाई पनि आफ्नो प्रब्लम आफै ठुलो भयो हेर्नुहोस् है तर नेपाली सेनाले हेर्ने आफ्नो लेन्स चाहिँ के भन्छ त दलदलमा फसेकोलाई बढी प्रायोरिटी दिनुपर्छ नै भन्छ नि त होइन सो त्यही भएर बुझाएर हामीले बुझाउन नसकेको अवस्था पनि एउटा रह्यो होइन यसो भन्दै गर्दाखेरि अब जति पनि बाँचेका छन् किनभने अब यस्तो अवस्था छ त्यो ठाउँमा गाडी आयो भनेर कसैले भन्यो भने बाढी आयो भनेर चिन्ने अवस्था छ कुन अवस्था हेर्नुहोस् है त्यो ठाउँमा अनि त्यही भएर अब कतिपय ठाउँमा त यस्तो दर्जना कुरा पनि भन्नुभयो एकजना हाइड्रो पावरमा काम गर्ने साथी बल्ल बल्ल बाँच्नु भएको छ उहाँले मलाई भन्नुभएको अवस्था के भने मैले मेरो साथी मरेको अवस्थाको त्यो साथीको कपडा निकालेर मैले लगाएर अहिले आएको सर भनेर भन्नुभयो क्या सो त्यस्तो खालका विडम्बना बोकेका कहानीहरू मैले धेरै सुन्न पाएँ होइन त्यसको अर्थमा अब यो कतै न कतै तिन तहको सरकारमा अहिले स्थानीय सरकारले आफ्नो रिसोर्सले पुगेको कामहरू गरिराखेका छ प्रदेश सरकारले पनि म आफै पनि अब प्रदेश सरकारले मलाई चाहिँ विपद व्यवस्थापनको लागि उहाँहरूले अब त भएर कोअर्डिनेसन टिममा यहाँले लिड गरिदिनु पर्यो भनेर उहाँहरूले मलाई भन्नुभयो म अहिले बागमती प्रदेशबाटै काम गरिराखेको छु हामीले चाहिँ के गर्यौँ भन्दाखेरि त्यो काममा चाहिँ हामीले के कुरामा ध्यान दियौँ भन्दाखेरि सङ्घीय सरकार र अब यो प्रादेशिक हिसाबमा समन्वय चाहिँ त्यति देखिएन क्या त्यही भएर हामीले चाहिँ प्रदेशले के गर्यौँ भन्दाखेरि सङ्घीय सरकारले के कुरा चाहिँ गर्न नसक्ने अथवा हाम्रो रिसोर्सले भ्याउने कामहरू हुनसक्छ भनेर भनिराख्दाखेरि चाहिँ हामीले वैकल्पिक मार्ग जुन अहिले मैले अघि नै कुरा गरेँ गोसाईकुण्ड लगायतको मानसरोवरको क्षेत्रहरूमा गइरहेको व्यक्तिहरूलाई हामीले माथि नै अड्केर बसेको अवस्थामा त त्यहाँतिर टावर पनि थिएन त्यहाँ उनीहरू तल झर्न सक्ने अवस्था पनि थिएन हामीले के गर्यौँ भने त्यहाँबाट तल चाहिँ लिएर आउन सक्ने महावीरसम्म हुन्थेबाट महावीरसम्म चाहिँ एउटा फ्री सटल बस चाहिँ प्रोभाइड गरिदिउँ होइन महावीरबाट तपाईँसम्म चाहिँ हिँडेर एक डेढ घन्टा पैँतालिस एक घन्टा पैँतालिस मिनट तान्छन् चाहिँ उहाँहरू हिँडेर तल आउनुभयो भने चकटेबाट चाहिँ काठमाडौँसम्मको फ्री बसहरू हामीले सञ्चालन गरेका थियौँ कि हाम्रो
2: यसको लागि नेपाली बसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 7053 98 550 7071 र 98 550 7053
4: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
5: 7 o'clock अहिले 7 बजेको छ
6: न पक्ष न विपक्ष
7: सधैं निष्पक्ष
8: स्वदेश एफएम 93.2 मेगाहर्ज
9: तपाईको समुदायको अनि तपाईको सरोकारको
10: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
11: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवनको माडीमा युवा इन्जिनियर विमल काफ्लेको रसुवा बाढीमा परि मृत्यु भएको पुष्टि भएको छ। गत भदौ 10 गतेको अप्रत्याशित बाढीपछि सम्पर्कविहीन रहेका काफ्लेको शव काउसोती क्षेत्रमा फेला परेको थियो। शनिबार दिउँसो शवको शनाखत भएपछि उहाँको मृत्यु पुष्टि भएको हो। बाढी नगरपालिका साथ देवेन्द्रपुर निवासी काफ्ले हाइड्रो इन्जिनियरका रूपमा रसुवामा कार्यरत हुनुहुन्थ्यो। रसुवामा आएको बाढी पहिरोका क्रममा उहाँ सम्पर्कविहीन हुनुभएको थियो। बाढीबाट हालसम्म सो बाढीमा परेका एकजना उहाँ मात्र रहेको ज्ञात रहेकोमा उहाँको मृत्यु पुष्टि मृत्यु पुष्टि भएसँगै समग्र माडीमा शोक छाएको छ। स्थानीयवासीले उहाँको निधनले परिवारसँगै माडी एक होनहार युवा प्राविधिक गुमाएको बताएका छन्। भुप्रास पाठक स्मृति प्रतिष्ठानको आयोजनामा माडीमा सञ्चालित वृहत निशुल्क स्वास्थ्य शिविरमा 215 जनाले उपचार सेवा लिएका छन्। बाढीचार खैरनी स्थित खैरनी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सो शिविरमा वरपरका गाउँठाउँबाट आएका उल्लेखनीय संख्यामा बिरामीहरूले उपचार परामर्श र निशुल्क औषधि प्राप्त गरेका हुन्। प्रतिष्ठानका अध्यक्ष विपिन पाठकको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो। यसबाहेक शिविरका क्रममा 63 जनाको बिआइए परीक्षण र 71 जनाको स्तन क्यान्सरको परीक्षण समेत भएको थियो। सोमध्ये 3 जनामा बिआइए पोजिटिभ आएको र 10 जनाको स्तनमा गिर्खा देखा परेको जनाइएको छ। उनीहरूलाई थप स्वास्थ्य परीक्षण र उपचारका लागि सिफारिस गरिएको छ। दिवंगत हास्य कलाकार शिक्षक तथा पत्रकार भुप्रास पाठकको स्मृतिमा गत वर्ष सो प्रतिष्ठानको स्थापना भएको थियो। शनिबारको शिविरमा मौलाकालिका अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ एवं प्राविधिक सहयोग गरेका थिए। विपदको समयमा आवश्यक रगतको अभाव हुन नदिन माडी नगरपालिका एक बरुवामा आकस्मिक रक्तदान कार्यक्रम सञ्चालन भएको छ। विपदका लागि रक्तदान भन्ने नारासहित शनिबार बरुवा बजारमा आयोजित कार्यक्रममा 26 जनाले स्वैच्छिक रक्तदान गरेका हुन्। नेपाल ब्लड डोनर सोसाइटीको आयोजना तथा माडी नगरपालिका एक एउटा कार्यालय स्टार स्पोर्ट्स सेवा क्लब बरुवा र माडी जेएनजीको सहकारीमा सो कार्यक्रम गरिएको हो। विपद तथा अन्य आपतकालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सोसाइटीका सदस्य रामचन्द्र लम्सालले बताउनुभयो। स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। देशमा उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै माडी चितवन काठमाडौँ सम्पर्क समाजले पूर्व निर्धारित यस कार्यक्रम रद्द गरी राहत सहयोग तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार नयाँ बानेश्वर स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शङ्कर पाण्डे मुक्तिले स्वयं रक्तदान गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमबाट 30 पिण्ड रगत सङ्कलन भएको आयोजकले जनाएको छ। विपद प्रभावित तथा घाइते बिरामीहरूका लागि राहत सहयोग जुटाउने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको QR कोड समेत राखिएको थियो। सहभागीहरूले QR मार्फत सिधै सरकारी खातामा सहयोग रकम जम्मा गरेका थिए। अध्यक्ष पाण्डेका अनुसार देश विपदमा परेका बेला उत्साहका रूपमा मनाइने त्यस कार्यक्रम स्थगित गरी विपदमा एकता भुटेको बाढी पीड़ितको सेवा हाम्रो प्रतिबद्धता भन्ने भावनाका साथ मानवीय सेवामा जुटिएको हो। समाजको आयोजना तथा ब्लड डोनर्स अर्गनाइजेसन नेपालको सह आयोजनामा भएको कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी ललितपुर शब्द सञ्चार सेवाले प्राविधिक सहयोग गरेको थियो। भुटेकोसी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार व्यवस्थापनमा 100 बढी एम्बुलेन्स निशुल्क परिचालन भएका छन्। रसुवा नुवाकोट धादिङ गोर्खा तनहु चितवन नवलप्रासी पूर्व नवलप्रासी पश्चिम रूपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग गरिएका हुन्। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यका एम्बुलेन्स पनि उद्धार व्यवस्थापनमा जुटेका छन्। अन्तर्राष्ट्रिय रेड क्रस समिति आईसीआरसीको मापदण्ड अनुसार चितवनमा संकलित सब जमिनमा गाड्ने तयारी गरिएको छ। सब गाड्नका लागि भरतपुर महानगरपालिका एक देवघाटको जंगलमा खाल्टो खन्ने काम भइरहेको छ। जिल्ला प्रहरीकाले चितवनका प्रमुख एवं प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार आईसीआरसीको मापदण्ड अनुसार लामो खाल्टो खन्नुका साथै 20 मा 40 सेन्टिमिटर फरकमा सब राख्ने गरी तयारी भइरहेको छ।
नारेटी नदीमा भेटिएका शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागिएको ठाउँको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको दुर्व्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको सुनाएको छ। महासंघका सहसचिव रविना पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार जलदेवी सामुदायिक वनभित्र शनाखत नभएका शव व्यवस्थापनका लागि बनाउँदै गरेको संरचनाका बारेमा रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष राजेश श्याम खतेउडा र पत्रकार सन्त कुमार चौधरी लगायतका संचारकर्मीलाई नेपाली सेनाका सुरक्षाकर्मीबाट समाचार संकलनमा अवरोध पुर्याइएको हो। विज्ञप्तिमा पत्रकार खतेउडाले फोटो र भिडियो नखिचेको अवस्थामा समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिई मोबाइलको फोटो तथा भिडियोहरू मेटाएको उल्लेख छ। भदौ 10 गते आएको भुटेको सिबाडीबाट भएको जनधनको क्षतिको निरन्तर जानकारी दिनु पत्रकारको पेसागत धर्म भएको स्मरण गराउँदै महासंघले सार्वजनिक सरोकारका विषयमा जुनसुकै अवस्थामा नागरिकको सुसूचित हुने अधिकारको सुनिश्चितता गर्न सरकारवाला पक्षसँग जोरदार माग गरेका छन्। देशभरमा अब केही राष्ट्रिय खबरहरू। रसुवाको भुटेको सिनदीमा आएको बाढीका कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। शनिबार अपरान्न 4 बजेसम्मको तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म 669 भन्दा बढी शव फेला परेका छन्। प्रहरीका अनुसार नवलप्रासी पूर्वमा सबैभन्दा धेरै 158 शव फेला परेको छ। यस्तै नवलप्रासी पश्चिममा 75, गोर्खामा 54, धादिङमा 49, नुवाकोटमा 41, तनहुँमा 31, सिधोनमा 248 र रसुवामा 13 शव फेला परेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि 4854 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपदका क्रममा 27 जना प्रहरी कर्मचारीहरू समेत हालसम्म सम्पर्कविहीन रहेका छन्। यसै गरी बाढीमा परि घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको संख्या 2371 पुगेको छ, जसमा रसुवामा 676, नुवाकोटमा 1622 र धादिङमा 3 जनाको उद्धार गरिएको छ। काठमाडौँ उपत्यका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या भने 140 रहेको नेपाल प्रहरीले जनाएको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका दुई टिमुरेमा बाढी पहिरो गएको त्यस दोस्रो दिन सशस्त्र प्रहरी बल एफपिएफको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब 6 वर्षीय बालिकालाई जीवितै उद्धार गरेको छ। बाढी पहिरोका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एफपिएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो। उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाएको छ। बालिकाको अवस्था र पहिरोमा पुरिनुको थप विवरण भने खुल्न बाँकी नै रहेको छ। भदौ 10 गते भुटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि सरकारले खोज उद्धार तथा राहतका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत विपदको पछिल्लो अवस्था र सरकारका प्रयासहरूबारे औपचारिक जानकारी गराउनु भएको हो। मन्त्री खनालले हिमालयन पारिस्थितिक प्रणाली इकोसिस्टममा आएको परिवर्तनले नेपाल र यस क्षेत्रका अन्य मुलुकमा गम्भीर जोखिम निम्ताएको भन्दै त्यसको संरक्षणका लागि विश्व समुदायको ध्यान आकर्षण समेत गराउनुभयो। रसुवामा बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फँसेका नागरिकको 4 दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्। स्वदेशी जनशक्ति प्रविधि र स्रोत साधनकोले नभ्याउने भए अप्ठ्यारो नमाने विदेशी मित्रहरूसँग सहकारीले सहयोग माग्नुपर्ने उनीहरूको भनाइ छ। विपद विज्ञ डाक्टर गंगालाल तुलाधरले विपद व्यवस्थापनमा सरकार र सेनाका क्रियाकलापहरू प्रशंसनीय भए पनि सुरुङ उद्धारमा प्राविधिक क्षमता नपुग्न सक्ने बताउनु भएको हो। स्वास्थ्य त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत 2 दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ। टनेलभित्र मानिसहरू फँसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अगाडि बढाएका हुन्। सुरुङ खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि रातिदेखि नै नेपाली सेनाका 62 जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका 20 जना गरी कुल 82 जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै नै चुनौतीपूर्ण बनेको छ। रसुवाको भुटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा 43 जना विदेशी सहित 208 जना नागरिक त्रिशुली 3 जलविद्युत आयोजनाको सुरुङबाट उद्धार गरिएको छ। सुरुङमा रहेका 38 सिनिया र 5 भारतीय सहित 208 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको हो। उद्धारका लागि रहेको संयुक्त टोलीले ड्रिलिङ मेसिन लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।
तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। शनिबार साँझ 5 बजेसम्मको अध्यावधिक विवरण अनुसार केही राजमार्ग पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी तथा निश्चित समयका लागि मात्रै सवारी सञ्चालन गर्न दिएको छ। काठमाडौँ उपत्यका जोड्ने नागढुङ्गादेखि मुगलिन सडक खण्डमा बाढीका कारण क्षति पुगेपछि हाल एकतर्फी रूपमा सवारी सुचारू गरिएको छ। कोशी प्रदेश अन्तर्गत इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। झापादेखि ताप्लेजुङ जोड्ने सो सडक बन्द भए पनि अर्को वैकल्पिक बाटो उपलब्ध रहेको जनाइएको छ। र नेपाली काङ्ग्रेसको संस्थापन इतरपक्षले 15 महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। 15 केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डाक्टर शशाङ्क कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको हो। पार्टीको केन्द्रीय कार्य समितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विधान र संविधान अनुसार वर्तमान कार्य समितिको पदावधि सकिन लागेको कोइरालाले बताउनुभयो। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का प्रवक्ता एवं नेपाल सरकार का उपसचिव शान्ति महत जोडिनु भएको छ। महत जी, नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा हामी यहाँलाई स्वागत गर्न चाहन्छौ। नमस्कार, गुड मर्निङ। यसभन्दा अघि पनि हामीले कुराकानी गरेका छौँ महजी, तपाईँ किनभने यतिखेर निकै ठुलो महाविपत्तिको सामना देशले गरिराख्नु परेको छ, यहाँहरू लगातार काममा खटिनु भएको छ, अपडेटमा हुनुहुन्छ। अहिलेको सबैभन्दा पछिल्लो अपडेट के हो? रसुवामा चाहिँ अझै के कति बेपत्ता छन्, होइन, कति जिल्ला चाहिँ प्रभावित भएको पछिल्लो स्थिति छ, कतिजना सुरुङभित्र फँसेको छ, आधिकारिक तथ्याङ्क के छ अहिले?
1: अहिलेसम्मको तथ्याङ्क यो गत रातिसम्मको तथ्याङ्क हो। यसमा चाहिँ रसुवाको जुन अस्ति 10 बजेको भोटेपछि 22 सम्मले चाहिँ अब खोज राहत उद्धार सम्बन्धी अपडेट नै छ। विशेष गरी अब यहाँले भन्दाखेरि धेरैवटा नै जिल्लाहरू प्रभावित भइसकेका छन्, यो तनहुँ, नवलपुर पूर्व पश्चिमसम्म पनि र अझ त्योभन्दा तल तलसम्म पनि लासहरू धेरै नै भेटिएको पनि यहाँहरूलाई जानकारी छँदैछ। अब मैले मानवीय क्षतिको कुरा गर्दाखेरि हिजो रातिसम्मको सब फेला परेको 675 जनाको लास फेला परेको छ। त्यसमा सबैभन्दा बढी चितवनमा फेला परेको छ भने अरू समग्र रूपमा अब त्यसपछि सेकेन्ड चाहिँ नवल परासी पूर्वमा 165, यसरी हामीले जुन डेटा नै पब्लिस गरिसकेका छौँ। अब सम्पर्क बिनको कुरा गर्दाखेरि सम्पर्क बिन त हामीले खास अझै पनि एक्ज्याक्ट डेटा त भन्न सक्ने अवस्था छैन। तैपनि विभिन्न जुन त्यो रसियामा रहेका कार्यालयहरू, त्यसपछि जस्तै नेपाली सेना, नेपाल प्रहरी, भन्सार अध्यागमन लगायतका अनि हाइड्रो पावरहरूमा, त्यसपछि वित्तीय संस्थाहरू र जस्तो त्यहाँबाट जिल्ला प्रशासनबाट प्राप्त जानकारी, त्यहाँ जहाँ टिपाउनु भयो आफन्त हराएको भन्ने, र त्यो सँगसँगै विदेशी पर्यटकहरूको समय संख्यालाई जोड्दाखेरि अहिले टेन्टेटिभ करिब 2500 भनौँ न, अब डेटाहरू 2498 छ। मैले अघि पनि भने यो एक्ज्याक्ट चाहिँ नहुनसक्छ, मिसिङको सङ्ख्या थपघट हुनसक्छ, बढ्नु पनि सक्छ, करिब 2500 जतिको छ
0: अवस्था भनेको 2500
1: करिब 2500 छ। हाम्रो हिजोको डेटामा 498 छ, तर मैले अघि पनि भने यो चाहिँ अझै एक्युरेट चाहिँ होइन, एक्युरेट डेटा त अब बिस्तारै अपडेट हुँदै जान्छ। अब हामीले मिसिङको घाइतेहरूको संख्याको कुरा गर्दाखेरि अहिलेसम्म 219 जना चाहिँ घाइते हुनुहुन्छ, जसको केही चाहिँ डिस्चार्ज भएर जानुभएको छैन, केही चाहिँ अन्य विभिन्न अस्पतालहरूमा उपचाररत हुनुहुन्छ।
0: रेस्क्यु कति जति भयो?
1: रेस्क्युको कुरा गर्दाखेरि चाहिँ सबैभन्दा अहिले अलिकति हाम्रो रेस्क्युको संख्या चाहिँ अब नेपाल सरकारको नेपाली सेनाको हेलिकप्टर र निजी हेलिकप्टर पनि धेरै नै परिचालन भइराखेको छ, र त्यो अनुसार हामीले 10 बजे सुरुको घटना भएको दिनदेखि हिजोसम्मको अपडेट चाहिँ 7514 जना विदेशी र नेपाली गरी जुन चाहिँ नि ग्राउन्ड रेस्क्यु र एयर रेस्क्यु गरेर 75414 जनाको रेस्क्यु गरेका छ। त्यहाँमध्ये विदेश व्यक्तिहरू चाहिँ 227 जना हुनुहुन्छ हेलीबाट उद्धार गरिएको, र अस्तिको र हिजोको दिन गरेर चाहिँ जुन यो हाइड्रो पावरको सुरुमा अलिकति समस्या नै थियो, त्यहाँबाट निकाल्नको लागि अझै पनि थिया हाइड्रोको सुरुङभित्र चाहिँ भर्खरै अब खन्ने काम, ड्रिल गर्ने काम सुरु भएको छ हिजो, त्यो गरेर चाहिँ सुरुङभित्रको चाहिँ 191 अस्ति र हिजो 88 गरेर 279 जना चाहिँ हेलीबाट उद्धार गरिएको छ भने अझ जारी छ, त्यो आज पनि त्यो काम जारी नै हुनेछ।
0: अब अहिलेको यो पछिल्लो तथ्याङ्कले चाहिँ सुरुङमा फँसेकाहरू के कति हुन सक्छन् र उहाँहरूको चाहिँ जीवितै उद्धार गर्ने सम्भावना चिनियाको टोली

0: अब एउटा कुरा के छ भने नि, जस्तो उद्धारमा यति धेरै समय लाग्यो, बाढी आएको चार दिन पछि पनि कतिपय सुरुङमा पूर्ण रूपमा पुग्न सकिएन, तत्कालीन बेला चाहिँ रेस्क्यु टिम वा जनशक्ति हामीसँग चाहिँदैन, अन्य मात्रै सपोर्ट दिन्छौ भनेर चाहिँ सरकारले भनिसके पछाडि यसलाई ढिला गर्न हुन्थेन भनेर पनि एक किसिमको आलोचना भइरहेको छ। यो समय लाग्नुको कारण चाहिँ के हो?
1: यस्तो छ, अब हामीले चाहिँ पहिला चाहिँ कसरी पनि यहाँहरूलाई बुझौँ भन्दा, हामीलाई फर्स्टमा चाहिँ हामीले जब जति थाहा पायौँ त्यो अनुसार हाम्रा सबै आफ्नो नेपालका सबै संयन्त्रहरू चाहिँ एकदमै तुरुन्तै परिचालन भइसकेको हो। त्यसमा चाहिँ जस्तो रसुवाको केसमा चाहिँ के भयो भन्दा, एक्ज्याक्टली हामीले त्यहाँ कति नोक्सान भएको छ, कति मिसिङ भएको छ भनेर पूर्वानुमान गर्न चाहिँ अलिकति आङ्कलन गर्न पनि अलिक गाह्रै भएको थियो। किन भन्दा यहाँहरूलाई सबैलाई थाहा छ, त्यहाँ भएको सबै सरकारी भवनहरू जस्तो सेक्युरिटीहरू जसले चाहिँ हामीलाई सूचना दिनुपर्थ्यो, जो चाहिँ रेस्क्यूमा नै खटिनु पर्थ्यो, उहाँहरू आफै नै सबै विपदमा पर्नुभएको छ। अहिले नै 45 सेनाको 26 नेपाल प्रहरी र 13 सशस्त्र प्रहरी जो चाहिँ त्यहाँ रसुवामै विशेष अवस्थित हुनुहुन्थ्यो निकायहरूमा, उहाँहरू सबै नै मिस भएको अवस्था छ। त्यो भएको भएर पनि त्यो जसले रेस्क्यू गर्ने र सूचना दिनुपर्ने थियो, अर्को स्टेसनहरू पनि त्यहाँ 6 भन्दा बढी स्टेसनहरू हाइड्रोलोजी स्टेसनहरू चाहिँ त्यो ठुलो फ्ल्यास गर्ने चाहिँ पहिलो दिन नै बगाइसकेको थियो। त्यही भएर रियल टाइम डेटा आउनु पनि हामीलाई समस्या थियो। यो समस्या र चुनौतीको बावजुद पनि हामीले नेपाल सरकारले धेरै नै काम गरिरहेका छ, कुनै पनि कसर छोडेको छैन। र विदेशीको कुरा गर्दाखेरि हिजो परराष्ट्र मन्त्रीजीले पनि भनिसक्नु भएको छ, हामीले त्यहाँको ठुलो खालको छ सपोर्ट चाहिन्छ भन्ने अनुमान भइसकेपछि चाहिँ हामीले विदेशी सहयोग आवश्यकता अनुसार निर्णय गरेर उहाँहरूलाई के चिठी दिइसकेका छौँ। उहाँहरू आइ पनि सक्नु भएको छ, गरी पनि राख्नु भएको छ। अब राहतै त्यसमा त सुरुमै इन्डियाले सुरुकै दिनदेखि नै पठाउन थालिसकेको हो। अब रेस्क्यु केसमा चाहिँ के हुन्छ भन्दा, सुरुमै सबै अहिले आङ्कलन पूर्ण रूपमा नभइकन विदेशी सहयोगहरू फ्याक्टर ल्याउन पनि विविध कारणहरू छ यसमा, त्यो कारणले पनि गभर्मेन्टले कुन देशलाई सिटिजन इन्डस्ट्रीलाई कुन नदिने भन्ने पनि हुन्छ। जस्तो अहिले नै पनि हाम्रै हजुरलाई भन्दाखेरि हिजै पनि 30 काठमाडौँबाट र त्यहाँबाट नेपाली सेनाको मात्र 68 उडानहरू चाहिँ जिल्ला टु जिल्ला भएको छ। त्यसले गर्दा चाहिँ यो माथि आकाशमा पनि यो ट्राफिकहरू धेरै हुने, त्यसो गर्दाखेरि अब तुरुन्तै फेरि विदेश मोबिलाइज गर्नलाई पनि अब पहिला आफ्नो एक्चुअल सपोर्ट चाहियो हो कि होइन भन्ने कुरा पनि हुन्छ। तर यति भन्दै गर्दाखेरि हामीले ढिला गरेर सहयोग मागेको चाहिँ होइन,
0: एउटा मजी यो सुरुङभित्र फसेको संख्या चाहिँ यो फरक फरक आइरहेको छ अहिलेसम्म पनि, यो किन यकिन हुन सकिरहेको छैन ठ्याक्कै संख्या भन्ने छैन सुरुङभित्र अहिलेसम्म रहेको? अब
1: होइन, त्यो त यस्तो छ, अब मैले आधिकारिक निकायबाट बोल्दाखेरि त मैले हाबाजारी संख्या भन्ने कुरो हुँदैन होइन। अब त्यहाँ चाहिँ सुरुङभित्र मैले अघि पनि भनिसकेँ, कति सुरुङको त उद्धार पोइन्ट कहाँ छ, कहाँबाट खनेर ड्रिल गरेर काँडा सुरु गर्ने भन्ने नै समस्यापूर्ण थियो। र अहिले चाहिँ अब अन्य क्षेत्रमा गरेर त्यहाँ पनि जहाँ बढी अप्ठ्यारो जान अप्ठ्यारो थियो, अहिले यहाँहरूले धेरै भिडियो पनि हेर्न सक्नुहुन्छ आफूलाई नै घाँटी घाँटीसम्म आएर पुरिदासम्म पनि उहाँहरूले कोसिस गरिराख्नु भएको छ। त्यो त्यति हामीले यहाँबाट हेरि जति सहज छैन, त्यो भएको भएर त्यहाँभित्र पनि एक्ज्याक्टली यति भन्न सक्ने हाम्रो आधिकारिक निकायबाट अनुमान गरेको तथ्याङ्क हामीसँग छैन।
0: अब कतिपय परिवारहरूले चाहिँ आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने जान्न पनि खोजिरहेका छन्, परिवारलाई नियमित र आधिकारिक सूचना दिने त्यस्तो संयन्त्र प्रभावकारी हुन सकेका छ यो बिचमा?
1: यस्तो छ, यहाँले भनेको जस्तै हामीले हामीले धेरै विषयहरू चाहिँ हामीले आफ्नो वेबसाइट र फेसबुक पेजमा चाहिँ निरन्तर अपडेट गरिरहेका छौँ। हामीले सम्बन्धित सिडिओ कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, यसमा जुन हस्पिटलहरूमा ल्याएर उपचार गरेका विषयमा स्वास्थ्य मन्त्रालयहरू, नेपाल प्रहरी, नेपाली सेनाबाट

0: डेटाहरू अपडेट लिएर हामीले अहिलेसम्म कतिको उद्धार गरियो, डेड बडीहरू कति छन्, यो उद्धार गरेर ल्याएकाहरूको कुन कुन हस्पिटलमा उपचार भइरहेको छ, उहाँहरूको विशेष गरी नाम सहितको अनि सेल्टरहरू कहाँ कहाँ छन् भन्ने लगायतका विषयमा र अहिले थप अपडेटेड चाहिँ नेपाल प्रहरीले चाहिँ जति शवहरू फेला परेको छ त्यो मध्ये केही शवहरूको करिब 400 जति शवहरूको चाहिँ उहाँहरूले तिन सय कान्छुन देखेको छु मैले, करिब 400 जति उहाँहरूले चाहिँ पिक्चर सबको पिक्चर सहित चाहिँ आफ्नो वेबसाइटमा अपलोड गरिसक्नु भएको छ। त्यो लिङ्क हामीले प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा पनि सेयर गरेका छौँ, जसबाट केही मानिसहरूले आफ्नो आफन्तको पहिचान गरेर नेपाल प्रहरीसँग अनुरोध पनि गरिसक्नु भएको, जानकारी पनि प्राप्त भएको छ। तर हामीले सकेसम्म सूचनाहरू चाहिँ जति सक्दो अपडेट गर्ने कोसिस गरिरहेका छौँ।
1: अब अहिले चाहिँ यो तालमाथि फेरि जमेको कुरा र ताल फुट्ने जोखिमका कुराहरू अहिले यो संचार माध्यमदेखि लिएर केही सामाजिक सञ्जालतिर राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरूले अपडेट गरेको देखेका थिए, फेरि खोलाको बहाव बढ्न सुरु गरिरहेको छ, तपाईँहरू सतर्क रहनुहोला भन्ने खालका पनि इन्फर्मेसनहरू आइरहेका छन्। माथिको अवस्थिति के छ भनेर केही कोर्डिनेसन भयो चिनियासँग वा चाहिँ हाम्रै संयन्त्रले केही काम गर्यो अहिले यो बिचमा?
0: यस्तो छ, हिजो अस्तिको एकचोटि चाहिँ माथिको जुन ताल फर्मेसन भएको छ अहिले जुन अस्ति अहिले घटनाले त्यो बाढीको घटनाले चाहिँ जब यो हिम पहिरोबाट तल ताल क्रिएट भएको छ त्यो ताल चाहिँ नि बिस्तारै भरिँदै गएको र त्यहाँबाट चाहिँ लिक भएर पानी लिक भएर चाहिँ सामान्य अवस्थाभन्दा अलिकति पानीको बहाव बढेको भन्ने नै थियो, त्यो चाहिँ त्यति आत्तिहाल्नुपर्ने अवस्था छैन भनेर सम्बन्धित विज्ञहरूले डिएचएमले पनि भन्नुभएको थियो र हिजोसम्मको अवस्था हेर्दा चाहिँ अस्तिको भन्दा पनि अलिक कम भन्ने थियो। तर आज बिहान करिब 5:45 बजीतिर मैले पनि सूचना पाए अनुसार चाहिँ अहिले नेपाल प्रहरी जुन रसुवाको नेपाल प्रहरी जिल्ला प्रहरी कार्यालयले दिएको सूचना अनुसार चाहिँ अहिले केही बाढीको बहाव बढेको र बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने खालको यो अब मैले अपुष्ट भनौँ
1: होइन कि सामाजिक सञ्जालमा चाहिँ त्यहाँ भएका नागरिकहरूले लेखिरहेको स्थिति छ,
0: यो चाहिँ डिएचएमले पनि हामीसँग सेयर गर्नुभएको छ, त्यही नै हो अहिलेसम्म मैले जानकारी। तर त्यसमा उहाँले भन्नुभएको छ यो ठुलो चाहिँ होइन, केही मात्रामा चाहिँ के अरे बहाव पानीको तह अलिकति बढेको देखिएको छ, सतर्कता त अप्नाउनु पर्छ नै, तर त्यो ठुलो बाढी चाहिँ आएको छैन भन्ने खालको सूचना।
1: अब दिन बित्दैछन्, करिब 10 गतेदेखि अब 14 गतेसम्म आइपुग्दाखेरि केही समस्याहरू, केही साहसिक कामहरू र नागरिकहरूलाई उद्धार गर्ने त्यहाँ फँसेकाहरूलाई चाहिँ निकाल्ने काम चाहिँ नेपाल सरकारबाट राम्रै भइरहेको छ, त्यसको प्रशंसा पनि भइ नै रहेको छ, तर अब आजदेखिका निर्णायक कामहरू चाहिँ कसरी अगाडि बढ्छन् भन्ने के छ?
0: अब यस्तो छ, हामीले एउटा निर्णायक काम भनेको मैले अघि यहाँहरूलाई भने एउटा सुरुङमा फस्ने चाहिँ हामीले सुरुङभित्र फसिरहनु भएको जस्तो प्रहरीहरूको उद्धार नै छ हाम्रो सबैभन्दा प्रायोरिटीमा एक नम्बरमा भने अर्को नम्बर भनेको जुन माथिपट्टि यो अलिकति हाइटमा अझै पनि जङ्गलतिर पनि रेस्क्यु गर्न पनि कोही हुनुहुन्छ कि भनेर जुन हेलीबाट बढी हावा त्यहाँ चाहिँ बढी वाइन चाहिँ फ्लो हुने भएर हेलिकप्टर पनि राम्रोसँग जान नसकेको कुनै ठाउँ गई पनि राखेको छ साना हेलिकप्टर त त्यहाँ पनि अझै हेर्ने हिजो पनि रेकी गरिसकेका छन् अथवा कति ठाउँमा छैन भन्ने विषय आज जहाँ जति जे जति बाँकी हुनुहुन्छ त्यो ठाउँको रेस्क्यु नै हो एक नम्बरको प्राथमिकता भने अर्को चाहिँ अहिले राहतका विषयहरू पनि त्यति नै हामीले अब हिजोसम्मको कुरा गर्दा करिब 40 ट्रकहरू गैर खाद्य सामग्रीहरू चाहिँ सम्बन्धित प्रहरी जिल्लाहरूमा काठमाडौँबाट मात्र गएको छ भने 7 वटाभन्दा बढी हेलीबाट पनि रिलिफका सामग्रीहरू पठाइसकेको छ। अब त्यसलाई चाहिँ हामीले अहिले चाहिँ अलिकति रसुवामा चाहिँ बाटो जान अप्ठ्यारो हुने भएको भएर यता नुवाकोटलाई बढी फोकस गरेर स्टोरेज गरेका थियौँ भने अहिले चाहिँ बिस्तारै अब हिजोदेखि नै रसुवातिर पनि वितरण कार्य चाहिँ सुरु भइसकेको छ भने अब अर्को म्यानेज गर्नुपर्ने अलिकति च्यालेन्जिङ विषय चाहिँ अब डेड बडीको पनि अलिकति च्यालेन्ज छ।
1: डेड बडीलाई त कता त्यहाँ जङ्गलमा पुरिएको कुरा पनि निकै व्यापक आइरहेको छ,
0: अहिले मैले पनि ठ्याक्कै उता छैन, मैले भोलि हिजो पनि मैले जानकारी नै पाएको हो, त्यसमा चाहिँ चितवन जिल्ला प्रशासन कार्यालयले चाहिँ हाम्रो यो सब व्यवस्था सम्पन्न सम्बन्धी निर्देशिका र इन्टरनेसनल मापदण्ड अनुसार चाहिँ प्रक्रिया पुरा गरेर चाहिँ सबहरू चाहिँ डेट घाट त्यहाँको जङ्गलमा चाहिँ अहिले व्यवस्थित रूपमा पछि चाहिँ अब आफ्नो प्रभावित परिवार जो प्रभावितको परिवारहरू
1: अब जाँदा जाँदै एउटा कुरा के बताइदिनुहोस् भने नि यो जस्तो राहत र उद्धारको काम राहतको काम अब किनभने बाँचेकाहरूलाई खाद्यान्न चाहिन्छ होइन लत्ता कपडाहरूदेखि लिएर अब केही त्रिपालहरू टेन्टहरू साँझ बिहानको खानाहरू त्यो चाहिने सम्भावना हुन्छ तर धेरै राहतहरू सरकारले एकद्वार प्रणालीबाट जाने भनिया छ तर कतिपयले सामाजिक सञ्जालमा पैसै उठाएर पनि आफू व्यक्तिगत रूपमा पनि सहयोग भन्दै गइरहेको र कता यो भनौँ न त्यो समान हिसाबले वितरण नहुने एउटा परिस्थितिको सृजना हुनसक्छ नुवाकोटमा धेरै राहत थुप्रिया छ तर धादिङमा पनि हिजो म सुन्दै थिएँ धादिङमा त्यति धेरै नपुग्ने स्थिति अनि रसुवामा त झन् पुगेकै छैन भन्ने खालको पनि स्थिति छ यसलाई चाहिँ तपाईँहरू कसरी लिनुहुन्छ कसरी हेर्नु भएको छ
0: यसरी छ तर अब हाम्रो अहिले चाहिँ नि हाम्रो कार्यविधि अनुसार चाहिँ वन विन्डोबाट जाने नै भन्ने छ जस्तो डुप्लिकेसन नहुने काहीँ पाउनेले नपाउने नपाउनेले पाइरहने भन्ने विषयहरू हुनसक्छ त्यही भएर एउटा आधिकारिक निकायबाट कोअर्डिनेटेड म्यानरमा गयो भने चाहिँ सबैले न्यायिक रूपमा पाउँछन् भन्ने हो तर अस्तिको यो चाहिँ कस्तो भन्दा यो नर्मल अवस्थाको बेलामा चाहिँ त्यो विषय हो तर अहिले तत्काललाई यो घटना छ जुन चाहिँ अहिले धेरै नै ठुलो प्रभाव परेको छ हामीले वन विन्डोबाट जाँदाखेरि पनि अलिक डिले हुन्छ कि भन्ने किसिमले के भनिराखेका छौँ भन्दा हाम्रो माननीय ज्यूले पनि भन्नुभएको छ सर्कुलर गर्नुमा चाहिँ हामीलाई पनि त्यही विषय हाम्रो मेकानिजमले पनि त्यसरी नै गरेको छ तर त्यो भन्नेमा हामीले एकदम हापाजाली जसलाई पायो त्यसलाई हामीलाई इन्फर्म नगरी स्वीकृति नलिक जहाँ पायो त्यहीँ जाने भन्ने चाहिँ होइन तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि राहत सङ्कलनको लागि चाहिँ भनेर त्यहाँ एउटा डिसिजन हाम्रो क्लासले गरिसकेका छ सूचना आधिकारिक व्यक्ति सम्पर्क व्यक्ति भनेर उहाँहरूले चाहिँ कलेक्सन गर्ने अनि कुन प्रोसेसबाट जाने हो भन्ने कुरा उहाँले लिड गरिराख्नु भएको छ अहिलेको हकमा र मैले अघि यहाँलाई भन्ने विषय चाहिँ अब अरू सङ्घ संस्थाहरूले दिन चाहनुहुन्छ व्यक्तिले दिन चाहनुहुन्छ भने पनि उहाँहरूले चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पर्क गर्ने यहाँको हकमा यहाँबाट उता लाने हो भने यदि उतै हो भने चाहिँ हाम्रो जुन नुवाकोटको बट्टारमा ब्यारेकमा मैथली ब्यारेकमा चाहिँ स्टोर गरेको विषयहरू छ त्यही ठाउँमा लगेर उहाँहरूले चाहिँ त्यो एउटा हाम्रो टिम छ जुन राहत मोबिलाइज गर्ने टिम त्यो टिमलाई चाहिँ प्रोसेस अनुसार ह्यान्डओभर गर्ने र त्यही अनुसार चाहिँ स्थानीय पालिका र सिडिओको सम्बन्धमा वितरण गर्ने भन्ने छ
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि र जानकारीका लागि धेरै धेरै धन्यवाद शान्ति महजी नमस्कार उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रवक्ता एवं सूचना अधिकारी शान्ति महत आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछ
2: नमस्कार जनता जान्न चाहन्छन्मा स्वागत छ म ऋषि थपलिया भोटेकोसीको बाढीले सडक पुल र घर मात्रै बगाएन नेपालको विपद तयारी कति कमजोर रहेछ भन्ने पनि देखाइदियो चिनसँग सीमा जोडिएको संवेदनशील भूगोलमा जोखिमको सूचना नदीको बहाव र सम्भावित क्षतिको जानकारी नेपालले समयमै पाउँछ कि पाउँदैन बाढी आएपछि हेलिकप्टर पठाउने राहत घोषणा गर्ने र क्षतिको विवरण सङ्कलन गर्ने काम मात्रै पर्याप्त हुँदैन बालन शाह नेतृत्वको सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यही ठाउँमा आफ्नो फरकपन देखाउनु पर्ने हो गृहमन्त्री सुदन गुरुङ सामु पनि प्रश्न छ उद्धारपछि अर्को विपत्ति नआउने व्यवस्था के छ चिनसँगको सम्बन्धलाई पनि अब व्यापार र पूर्वाधारको सीमाभन्दा बाहिर लैजानुपर्ने देखिन्छ सीमा क्षेत्रमा आउने बाढी पहिरो र नदीको जोखिमबारे दुवै देशबीच नियमित सूचना आदान प्रदान र संयुक्त तयारी नभएसम्म हरेक विपत्ति फेरि उही त्रासदी बन्न सक्छ यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ विपद जोखिम व्यवस्थापन विद एवं पूर्व शिक्षा मन्त्री डाक्टर गङ्गालाल तुलाधर आउनुहोस् सुरु गरौँ डाक्टर गङ्गालाल तुलाधरसँग जनता जान्न चाहन्छन् डाक्टर तुलाधर जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई
3: धन्यवाद
2: भोटेकोसीमा जसरी बाढी आयो नि यो अपेक्षित थियो तपाईँ त विपद जोखिम व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको व्यक्ति नेपालको तर्फबाट पहिलो जापानमा विद्यावारिधि गर्नुभयो यस्ता विपदहरू जहिले पनि जुनसुकै समयमा सामना गर्नुपर्छ भन्ने हिसाबले
3: सामना गर्नुपर्छ भन्ने हिसाबले यो अपेक्षित नै थियो तर स्केलका हिसाबले यो अनपेक्षित जस्तो भयो र चाहिँ अस्वाभाविक जस्तो लाग्यो र अहिले मैले आफ्नो जीवनमा मैले जुन देखेँ यो अकल्पनीय मलाई लागिरहेको छ एउटा खोलामा समुद्र पसे जस्तो गरिकन त्यो शक्तिका साथ चाहिँ भटेकोशीबाट त्रिशुली हाम्फाल्दै सिङ्गो त्रिशुलीले महारौद्र रूप धारण गरिन् र त्यसले जुन प्रकारको विध्वंस मचायो त्यस्तो प्रकारको चाहिँ मैले सोचेको थिइनँ अथवा यसको बारेमा त कल्पना पनि गरेको थिइनँ। तर 2315 हिमतालहरू मध्ये 22 तालहरू चाहिँ कुनै पनि बेला फुट्न सक्ने र त्यसमध्ये चाहिँ 7 चाहिँ अझ इम्जा र छोरोल्पा जस्ता तालहरू चाहिँ कुनै पनि बेला फुट्न सक्छन् भनेर त्यो खतराको सूचीमा राखेको कुरा चाहिँ मलाई आजभन्दा 10-15 अगाडिदेखि नै थाहा थियो। त्यो हिसाबले हेर्दाखेरि र मेरा प्रोफेसरहरूले हमेसा के भन्नुहुन्थ्यो भने हाम्रोमा चाहिँ सामुद्रिक सुनामी आउँछ, तिमीहरूको देशमा चाहिँ हिमाली सुनामी आउँछ है, तिमीहरू त्यसको लागि चाहिँ सतर्क भएर बस्नु पऱ्यो, पूर्व तयारीमा जुट्नु पऱ्यो। त्यो हिमालय सुनामी भने के होला भनेर मैले सोधेको थिएँ, होइन यस्तै ग्लेसियरहरू यस्तै खालको चाहिँ हिमतालहरू विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा यस प्रकारको विध्वंस मचाउने गरिकन आउने सुनामी चाहिँ हिमालय सुनामी रहेछ र यही हिमालय सुनामी चाहिँ यो पटक यसले यथार्थ रूप लिएको छ र यस्तो कुरा भोलि पनि हुन्छ हुनसक्छ भन्ने खालको कुरा थियो। तर यस्तो खालको विध्वंस यसले यति धेरै तल्लो तटीय क्षेत्रमा चाहिँ यसले चाहिँ पुर्याउँछ भन्ने ढङ्गले यो स्केलमा चाहिँ सोचिएको थियो।
4: चिनको तिब्बत तर्फबाट जसरी बाढी आयो नि यसको विभिन्न खालको आकलन त भइरहेछ, तर खास कारण चाहिँ के रहेछ?
3: अब यसको खास कारणको बारेमा कोही पनि त्यहाँ पुगेकै छैनन्। अब यसलाई भूगर्भविदहरूले गर्ने अध्ययन अनुसन्धानको विषय हो यो। जलवायु परिवर्तन जन्य जोखिमको अध्ययनमा आफ्नो चाहिँ सिङ्गो समय खर्चिनेहरूले गर्ने खालको कुराहरू हो र फेरि नि अब त्यति सजिलो पनि छैन। नेपालबाट नेपालको सीमा टिमरे माथिको सीमाबाट कसैले भन्छन् 11 माथि भन्छ, कसैले भन्छ कसै कुण्डदेखि 45 माथि भन्छ, कसैले भन्छ 30 जति माथि भनेर भन्छ। यो जम्मै अन्दाजको भएर मान्छे बोलिरहेका छन् र करिब करिब चाहिँ सबैको एउटा समान दृष्टिकोण चाहिँ के कुरा हो त भनेर भन्दा ठुलो एउटा भीमकाय हिम पहिरो हिमतालमा चाहिँ त्योभन्दा तलको हिमतालमा खसेर ठोक्किन पुगेर र एकैचोटि चाहिँ त्यो हिमताल विस्फोटनको त्यसले रूप लिएपछि एक्कासी त्यहाँ चाहिँ जमेको पानी चाहिँ बाहिर निस्कँदाखेरि त्यो प्रति घन्टा 50 रफ्तारमा
4: त्यो वेगमा
3: त्यो उछाल जुन हामीले देख्यौँ केही केही अहिले त भिडियो फुटेजहरू पनि प्रशस्त हेर्न पाइयो यो पटक, होइन त्यो चाहिँ वास्तवमा सामाजिक सञ्जालको एउटा चाहिँ राम्रो कन्ट्रिब्युसन पनि हो भन्ने लाग्छ मलाई। सामाजिक सञ्जालले जहिले पनि नराम्रो खालको दुष्कर्म मात्रै गर्छ भन्ने जो हाम्रो भाष्य छ त्यसलाई चिर्नका निम्ति अहिले चाहिँ त्यो कति कुराहरू चाहिँ यो साइन्सको गर्वका कुराहरूलाई पनि यसले उजागर गरेको छ। त्यसो भएर केही समय पछाडि त यो कुरा आउँछ। चाइना का विश्वविद्यालयहरू त्यहाँका चाहिँ प्रोफेसरहरू सरकारी निकायहरू जिम्मेवार चाहिँ विभिन्न निकायहरू त्यहाँ अब केन्द्रित हुन थालेको अवस्था छ। अब हाम्रो पनि अब यो डिजास्टर डिप्लोमेसी भनेर हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ यो विपद कूटनीतिका हिसाबले यो निकै नै ठुलो कुरा हो र पछि पछिलाई चाहिँ यस्तो चाहिँ घटना त घटना
4: डिजास्टर डिप्लोमेसीको कुरा गर्दै गर्दाखेरि नेपाल र चाइना बिचको अवस्था पूर्व सूचनाको कुरा होइन 45 अगाडि नै जानकारी भएको भए त्यो कुरा चाहिँ सर्कुलर जारी गरेको भए यस्तो घटना हुन सक्दैन थियो होला नि होइन?
3: होइन, घटना त अब कसैले रोक्न सक्ने कुरै भएन, तर यसले जुन खालको
4: मानवीय क्षति त
3: मानवीय 45 भने त धेरै हो ऋषिजी, होइन अब 45 पनि त्यति धेरै पनि चाहिँदैन थियो कि 10-15 भए पनि पर्याप्त हुन्थ्यो मान्छेले तयारी गर्नका निम्ति। अलिकति माथि चाहिँ यसो ढिस्को जस्तोमा माथि मान्छेहरू सुरक्षित हुने न हो, तर त्यस्तो केही पनि गर्न पाइएन नि। त्यो खालको कुरा भनेर भनेको यो अर्ली वार्निङ सिस्टम भन्छ यसलाई, होइन, पूर्व चेतावनी प्रणालीमा हाम्रो जुन होपलेस जुन पन हाम्रो चाहिने एउटा परिस्थिति भयो नि त्यो इभन चाहिँ चाइना साइडबाट पनि त्यो खालको राम्रो खालको चाहिँ तयारी रहेनछ भन्ने कुरा देखियो। किनभने उहाँहरूकै पनि 100 बढी मान्छेहरू त मरे नि, कमसेकम पनि आफ्नो त्यो खालको संरचना थियो भने
4: चिन पक्षले पनि पूर्व तयारी चाहिँ गरेन,
3: पूर्व तयारी त्यति राम्रो देखिएन। त्यस कारणले पूर्व तयारीका सवालमा हाम्रो एउटा राम्रो कुरा के हो भने मैले अहिले जुन डिप्लोमेसीको कुराकानी गरेँ डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसीको जो कुराकानी गरेँ, कुटनीतिको कुराकानी गरेको छु, के अरे राष्ट्रपति महामहिम सी जिनपिङ नेपालको भ्रमणमा आउनु हुँदाखेरिकै बखत चाहिँ विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी चाहिँ यो ट्रान्स बोर्डर यो कोलाबोरेसनको लागि भनौँ न सहयोगको निम्ति चाहिने एउटा चाहिँ एग्रिमेन्ट भएको रहेछ। त्यो एग्रिमेन्टलाई अहिलेसम्म कार्यान्वयन गर्नका निम्ति त्यस पछाडिका सरकारहरू, त्यस पछाडिका जिम्मेवार चाहिँ नीति निर्माताहरू कोही पनि गम्भीर भएको देखिएन। र अहिले चाहिँ नि यति बेला पर्यो, त्यस कारणले यति बेला तातेर त हुनेवाला केही पनि छैन होइन। अब त्योभन्दा तलतिर हामीले पनि चाहिँ अर्ली वार्निङ सिस्टमका थुप्रै इक्विपमेन्टहरू यन्त्रहरू चाहिँ हामीले उपकरणहरू चाहिँ त्यहाँ इन्स्टल गरेका थियौँ। अब त्यो केही पनि काम लागेन, एकैछि त्यो बगायो त्यसले होइन। अहिले त्यो त मान्छेले सोचेको भन्दा पनि माथिल्लो उसबाट आयो। एउटा त्यहाँ चाहिँ विद्युतको ट्रान्समिसन लाइनको टावरलाई हेर्दाखेरि चाहिँ त्यो टावरलाई पनि नाग्नी गरिकन चाहिँ त्यो चाहिँ उछाल आएको छ, चाहिँ वेभ आएको छ। त्यसो भएको हुनाले त्यो तलतिरका त केही पनि रहेनन्। त्योभन्दा माथि अब यसरी अब चाहिँ अफगानिस्तानदेखि म्यानमारसम्म चाहिँ झन्डै 2400 किलोमिटरको हिम श्रृङ्खला हिम पर्वतमालाहरू चाहिँ छ, र त्यसमध्ये चाहिँ 800 किलोमिटरको हिम पर्वतमाला हिम श्रृङ्खला हिमालय रेन्ज चाहिँ नेपालमा पर्छ। त्यो हिमालय रेन्जमा चाहिँ अघि मैले भनेको 2315 त्यो चाहिँ के भने इसिमोडले एकचोटि प्रकाशन गरेको प्रतिवेदनमा यो कुरा उल्लेख गरेका छ। विभिन्न प्रतिवेदनहरूमा विभिन्न आँकडाहरू छन्, 2-4 तालहरू तलमाथि भिन्दै होलान्, तर त्यसमध्येको चाहिँ सबभन्दा खतराको चाहिँ अवस्थामा रहेको तालहरूमध्ये छोरोल्पा इम्जालाई व्यवस्थापन त हामीले गरेकै छौँ त। त्यसको 3-4 मिटरसम्म पानीको लेभल घटाएर तल्लो तटीय क्षेत्रलाई सुरक्षित गर्ने खालको कुरालाई चाहिँ हामी त गरेकै छौँ त। अब यो खालको कुराहरू पनि गर्नुपर्दछ र हरेक तालहरूसँग होइन त्यो अर्ली वार्निङ सिस्टमहरू जोडिएको हुनुपर्छ भन्ने मान्यता छ, तर दुर्भाग्यवश अब त्यस खालको चाहिँ व्यवस्थापन रहनेछ अहिले होइन। एक वर्ष अगाडि पनि एक खालको चाहिँ उत्पाद त भएकै हो नि, तिमोरी क्षेत्रमा चाहिँ त्यत्रो चाहिँ गाडीहरू बगाए बाजा बजाएर आउँदैन भन्छन्, यो बाजा बजाएरै आसरब हो क्या होइन। यो थाहा थियो मान्छेहरूलाई यस्ता खालका यो घटना घट्छ भनेर भन्ने खालको कुरा, यही स्केलमा यस्तो खालको चाहिँ नि भनेर पो मान्छेले ठ्याक्कै आकलन गर्न सक्दैन त
4: होइन। कसको त डाक्टर साहब
3: हजुर, यसको कमजोरी सबभन्दा पहिलो कुरो त मैले कसैलाई आरोप लाउने खालको कुरो त होइन, राज्य भन्ने छ नि, सरकार भन्ने छ नि, त्यो त्यसैको कमजोरी हुन्छ नि।
4: राज्य त अभिभावक
3: होइन, उसले त अभिभावक, किन जम्मै कुराहरू म पुरा गर्छु गर्न सक्छु भनेर नै त्यो ठाउँमा गएको हुन्छ नि होइन। गर्न सक्छ भनेर भन्ने विश्वासका साथमा त्यो मान्छेहरूलाई पुर्याएको हुन्छ त्यहाँ होइन। यसले गर्न सक्दैन भन्नेहरूलाई त पहिल्यै पाखा लगाइदिया हुन्छ नि त होइन, चुनावका माध्यमबाट केबाट होला। सरकारमा गइसके पछाडि सबभन्दा पहिला उसको दायित्व के भने, हुन त उसले ओभरनाइट आजको आजै यो सरकारले गर्न सक्ने खालको कुरो पनि भएन, गर्न सक्ने हुने जस्तो बालेनजी प्रधानमन्त्रीको हैसियतले चाहिँ घटना घटिसके पछाडि चाहिँ बटारसम्म चाहिँ पुगेर कहाँसम्म चाहिँ हेरेर आउनुभयो,
4: जानुभयो,
3: त्यो राम्रो कुरा हो। फेरि म सेल्युट गर्छु उहाँको चाहिँ यो यो यो खालको कुरालाई होइन।
4: अहिले उहाँहरूले वाहवाही पनि पाइरहनु भएको छ, एकातिर विपद छ, अर्कोतिर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ अनि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको चौतर्फी प्रशंसा भइरहेको छ।
3: प्रशंसा होस्,
4: प्रधानमन्त्री मन्त्री होस् त यस्तो विगतमा जस्तो हेलिकप्टर चढेर गएर अनुगमन गरेर
3: मान्छे
4: प्रभावित क्षेत्रलाई उल्टै प्रताडित गर्ने काम गरियो।
3: नेपालीको मन भने नेपालीको मन भने कस्तो गजब छ भन्नुहोस् त, धेरै बुल्नाउनै पर्दैन, यति भए पुग्छ। हिजो हेलिकप्टर चढ्ने चढेका थिए, आज हेलिकप्टर नचढिकन गाडीमा जाने होइन। हिजोको प्रधानमन्त्रीहरूले आफू हेलिकप्टरमा चढेर गए पनि होइन, आफू ओर्लेर भए पनि सुत्केरी महिलाहरूलाई चाहिँ उद्धार गरेको पनि छ नि, त्यति बेला पनि उहाँहरूको वाह वाह भएकै हो। मतलब नि सानो भए पनि गुल्लाइदिएपछि,
4: तर चर्चा प्रधानमन्त्री मन्त्रीहरूले हेलिकप्टर चढेको हुन्छ अनि अर्कोतिर भिजिबिलिटी देखिएन भनेर यहीँ नक्कुमा मान्छे बचाउन नसकेको विषयलाई लिएर अहिले आलोचना
3: भइरहेछ। त्यसैले वास्तवमा त्यो कमजोरीहरू होइन, जसले ज जति कमजोरी गरेका छन् त्यो कमजोरीको कारणले गर्दाखेरि उनीहरूले पाउनुपर्ने सजाय पनि पाइसकेका छन्, ज जसले प्रशंसा बटुलेका छन् यो प्रशंसा बटुलेकाहरूले
5: स्वाभाविक रूपले चाहिँ उनीहरूले राम्रो काम गरेकै कारणले गर्दाखेरि चाहिँ गरे होलान् भन्ने खालको कुरामा त मैले त कुनै पनि हिसाबले चाहिँ दुविधा पनि राख्दिनँ, संशय पनि राख्दिनँ, गर्न हुँदैन भन्ने पनि छैन। त्यस कारणले उहाँले गर्नुभएको छ राम्रो। म के भन्छु भने अब सरकारको चाहिँ नि विभिन्न अङ्गहरू खास गरिकन सुरक्षाका अङ्गहरू, सेनाको कस्तो राम्रो भूमिका छ हेर्नुहोस् त, आफ्नो ज्यानको बाजी लगाएर होइन मर्छु भन्ने थाहा हुँदा हुँदै पनि नि होइन प्रवाह नगरिकन, ज्यानको प्रवाह नगरिकन त्यहाँनिर चाहिँ रेस्क्यु गरिरहेको छ, दुनियाँको रेस्क्यु
4: गरिरहेको
5: छ। प्रहरीलाई चाहिँ सेल्युट गर्नु पर्यो नि, प्रहरीलाई सेल्युट गर्नु पर्यो नि, र सरकारका चाहिँ नि उच्च पदस्थ अधिकारीहरू जो जिम्मेवारी प्राप्त भएका छन् उनीहरू रात नभनिकन चौबिसै घन्टा नसुतिकन नखाइकन उनीहरू चाहिँ के भने कन्ट्रोल रुममा बसेर, इमर्जेन्सी कन्ट्रोल रुममा बसेर काम गरिरहेका छन्। त्यसलाई हामीले सेल्युट गर्नु पर्यो नि। नागरिक समाजका पनि अनि विभिन्न पार्टीका पनि कार्यकर्ताहरू अन द स्पट नै गएर केही कामहरू गरिरहेका छन्, त्यसलाई त सेल्युट गर्नु पर्यो नि। तर त्यहाँनिर चाहिँ यस्ता दृश्यहरू पनि देखिएका छन् जसलाई घृणा पनि गर्नुपर्दछ, जुन निकृष्ट खालका केही दृश्यहरू पनि देखेका छन्।
4: हाम्रो
5: समाज यस्तो
4: थुत्नेदेखि, ग्यास बटुल्नेदेखि, बैंक लुट्नेसम्म,
5: त्यस कारणले गर्दाखेरि
4: यो पक्षबाट गहना थुतिरहेछ।
5: यो पक्ष घृणाको पक्ष हो, यो पक्ष सम्मान र स्यालुटको पक्ष हो। हामीले जहिले पनि प्रमोट गर्ने भनेको सम्मान र स्यालुटका पक्षहरूलाई हो। निकृष्ट खालको चाहिँ यस्ता खालको चाहिँ समाजमा चाहिँ त्यो हुन्छ नि साह्रो चाहिँ हामीले मुख देखाउन नसक्ने चाहिँ दुनियाँको अगाडि विश्वमा। अब यो त त्यो ऋषिले भन्नुभएको नि, ऋषिजीले भन्नुभएको त्यस्तो भिडियो फुटेज त विश्वका अरू मान्छेहरू पनि हेर्छन् होला नि। त्यही ठाउँमा गएर हामीले कसरी मुख देखाउने हो? त्यस्तो खालको नालायक काम चाहिँ गर्नुहुन्न,
4: लज्जास्पद काम गरिरहेको छ।
5: हजुर।
4: अनि अहिले अर्कोतिर चाहिँ भिडियोहरू अफवाह फैलाउने, अतिरञ्जना फैलाउने, दुष्प्रचार गर्ने पनि छ नि, फेक भिडियोहरू बनाएर अझ आतंकित बनाउने, यस्तो कुकर्मले चाहिँ विपदमा उद्धारमा खटिएकाहरूलाई कस्तो असर गर्छ?
5: यो डिजास्टरमा यस्तो हुने गर्दछ र यसलाई यसलाई सर्वथा यसलाई वर्जित गरिएको हुन्छ र आम तपाईँहरू जस्तो चाहिँ जनप्रिय लोकप्रिय चाहिँ नि सबै सञ्चारकर्मीहरूले के गर्नुहुन्छ र के गर्नुहुन्न भन्ने खालको कुरा तपाईँहरूले कोड अफ कन्डक्टलाई चाहिँ आत्मसात गर्नुभएको हुन्छ र हरेकले त्यसरी गरिदिँदाखेरिको अवस्थामा यस्तो खालको फेक अथवा चाहिँ अफवाह फैलाउने प्रकारका केही पनि गतिविधि हुँदैनन्। तर समाजमा हमेसा मौका कुरेर बसेका मौका प्रष्ट तत्त्वहरूले यस्ता खालका चाहिँ अनर्गल प्रचारहरू गर्ने र चाहिँ अफवाह फैलाउने, झन् आतंकित पार्ने, मान्छेहरूको चाहिँ चर्याइरहेको घाउमा झन् नुन खुर्सानी छर्कने जस्तो खालको जाने जुन गतिविधि गर्छन् त्यो अत्यन्त चाहिँ घृणा योग्य कुरा हो, विरोध योग्य कुरा हो र त्यस्तो समाजलाई के अरे समाजबाट यस्ता खालका कुराहरू चाहिँ दुधबाट झिङ्गा फ्याँकेको जस्तो गरिकन चाहिँ फ्याँक्न सक्ने किसिमको चाहिँ हाम्रो अवेरनेस, त्यस प्रकारको जनचेतना हामीले निर्माण गर्नुपर्छ। त्यो जनचेतना भनेको आम शिक्षाको कुरा हो, मास एजुकेसनका कुरा हो। हामी कहाँ मास एजुकेसनको कुरा कमजोर रहेछ भन्ने कुराको यो चाहिँ नि अघि तपाईँले ग्यासको सिलिन्डरसँग जोडिएको कुरा, चाहे चाहिँ नि सिफ चाहिँ सेफ फोड्दै गरेको कुरा अथवा यावत कुराहरूसँग चाहिँ नि यी कुराहरू गाँसिन्छ।
4: यो महाविपत्तिमा राज्यका संयन्त्रहरू जसरी परिचालित छन् नि, हुने यसरी नै हो,
5: हुने यसरी नै हो र योभन्दा राम्रो पनि गर्छन् सर। जस्तो जापानमा कुरा गर्नुहुन्छ,
4: मैले अन्तर्राष्ट्रिय प्र्याक्टिस
5: अमेरिकाकोमा कुराकानी गर्नुहुन्छ होइन, चाइनाको कुराकानी गर्नुहुन्छ भने नि त्यो असाध्यै राम्रोसँग गर्छन् र अब चाहिँ अनपेक्षित घटनाहरूसँग त कसो के लाग्छ र भन्छ नि मान्छेहरू होइन। जस्तो जापानमा चाहिँ 2011 तोहोको क्षेत्रमा चाहिँ नि झन्डै 9 म्याग्निच्युडको भुइँचालो गयो र त्यसले भुइँचालोले त धेरै मान्छे मारेन, तर त्यस पछाडि चाहिँ आएको समुद्रमा आएको सुनामीले 20,000 जति मान्छे माऱ्यो। अनि मान्छेहरू के भन्छन् त्यति बेला भन्दाखेरि, जापानीहरू पनि होइन अर्थक्वेकको लागि भुइँचालोको लागि जति चाहिँ उनीहरू तयार र पूर्व तयारीमा चाहिँ सावधानीपूर्वक चाहिँ उनीहरू लागे, तर सुनामीको लागि रहन्छन् भन्ने जस्तो ढङ्गले चाहिँ मान्छेहरू आलोचना गर्छन्। नभन्दै उनीहरूले त्यस पछाडि चाहिँ अहिले 2011 अहिले 26 आइपुग्दाखेरि चाहिँ कयौँ चाहिँ मतलब समुद्र चाहिँ चाहिँ किनारामा चाहिँ त्यो प्रोटेक्सनका निम्ति मान्छेहरूको रक्षाका निम्ति चाहिँ त्यस्ता खालका
4: हामीले अनुभवबाट पाठ सिक्यौँ
5: हो। त्यस कारणले गर्दा हामीले पनि 2072 वैशाख 12 गतेको भुइँचालो पछाडि जुन खालको चाहिँ हामीले सर्च रेस्क्यू र रिलिफ अथवा रेस्पोन्स प्रतिकारको जुन कामहरू चाहिँ हामीले गऱ्यौँ त्यति बेला, त्यति बेला भन्दा अहिले त्रिशुलीमा धेरै पानी बगिसकेको छ भन्ने ठाउँबाट पनि हामीले आफूलाई चाहिँ सो मूल्याङ्कन गर्ने हो भने मेरो विचारमा हामीले धेरै कुराहरू चाहिँ परिवर्तन गरिसकेको
4: चाहिँ अवेर छौँ, तर माडी पहिरोका लागि हामी अझै पनि सचेत भइसकेका छैनौँ।
5: छैन एउटा मात्रै होइन नि त ऋषिजी, हाम्रो देश त विभिन्न खालको चाहिँ नि त्यो
4: दैवी
5: दैवी के अरे विपदका हिसाबले चाहिँ जस्तो जलवायु परिवर्तनजन्य जोखिमका हिसाबले विश्वमा हामी चौथो जोखिममुक्त मुलुक भनेर हामीलाई भन्छन्, भूकम्पीय जोखिमका हिसाबले हामीलाई 11 जोखिममुक्त मुलुक भन्छन्, बहुप्रकोपीय जोखिमका हिसाबले हाम्रो मुलुकलाई विषम जोखिमयुक्त मुलुक भन्छन्, बाढी पहिरोजन्य जोखिमका हिसाबले हाम्रो मुलुकलाई 30 जोखिमयुक्त मुलुक भन्छन्, सडक दुर्घटनाको जोखिमका हिसाबले हाम्रो मुलुकलाई 50 जोखिमयुक्त मुलुक भनेर भन्छन्। यसरी हेर्दाखेरि त कुन चाहिँ विपदबाट तपाईँ विपदको जोखिमबाट मुक्त हुनुहुन्छ र काहीँ पनिबाट मुक्त हुनुहुन्न? अहिले त भन्दै भन्दै जाँदाखेरि चाहिँ नि सर्प दंश भन्छन् नि, सर्पले टोकेर पनि अनाकमा मान्छेहरू चाहिँ ठुलो सङ्ख्यामा मान्छे मर्नुपर्ने खालको परिस्थिति सिर्जना भएको छ। युरोप अमेरिकातिरको कुरा गर्नु हो भनेदेखि त्यहाँ चाहिँ ठुला ठुला समुद्री आँधीदेखि लिएर चाहिँ आग लागेका घटनाहरू यहाँले देख्नु भएको छ, हामीले हेरिरहेका छौँ। त्यस कारणले कोही पनि कुनै पनि यो विश्वमा कुनै पनि राष्ट्रहरू चाहिँ कुनै पनि प्रकारको विपदबाट मुक्त छु भनेर भन्ने कुरा होइन, तर साइन्सले एउटा कुरा चाहिँ पाठ सिकाउँछ, त्यसै अनुसार चाहिँ पोलिसी मेकर्सहरू नीति निर्माताहरूले चाहिँ आफ्नो मुलुकको अनुकूलतामा चाहिँ नीति निर्माण गरेर जानुपर्छ र साइन्स र पोलिसी को अन्तर क्रियाबाट होइन अन्तर्क्रियात्मक सम्बन्धबाट होइन र मुलुकलाई चाहिँ र मुलुकका जनताहरूलाई चाहिँ जोगाउने जिम्मा चाहिँ राज्यको हो र हमेसा उसले त्यसै अनुसारको काम गरिरहेको हुनुपर्छ। जस्तो 72 वैशाख 12 गतेको भुइँचालो आइदिएर एउटा कुरा चाहिँ के भएको छ भन्दा धेरै कुरा गरेर त्यसले चाहिँ 9,000 मान्छे मार्यो, 22,000 मान्छे घाइते बनायो, 7,30,000 घरहरू ध्वस्त बनायो होइन र पुनर्निर्माणकै निम्ति पनि चाहिँ तपाईँको 4 खरब रुपियाँ लाग्यो, त्यो एउटा पक्ष छ। तर हामी त्यति बेला संविधान बनाइरहेका थियौँ, संविधान बनाइरहेको बेलामा चाहिँ नि 72 वैशाख 12 गतेको भुइँचालो आएको हुनाले चाहिँ हामीले
4: त्यसले जोड्यो भने
5: त्यसको रेस्पोन्स कसरी गर्ने, पूर्व तयारी कसरी गर्ने, राज्यको भूमिका के हुने, आम नागरिक समाजको भूमिका के हुने, सङ्घीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको भूमिका के हुने भनेर स्पष्ट रूपमा हामीले चाहिँ संविधानमा व्यवस्था गऱ्यौँ। संविधानमा यसरी व्यवस्था गरेको कुरा चाहिँ चाहिँ सर्वथा नयाँ प्रयोग हो विश्वमै पनि। त्यसै अनुसारको विपद जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन 2074 हामीले बनायौँ, त्यसै अनुसारको नीति रणनीतिहरू नियमावली र मापदण्डहरू बनाउँदै हामीले अभ्यास गर्दै आएका छौँ। यो त महत्त्वपूर्ण कुरा हो। त्यसो भएको हुनाले चाहिँ
4: ऐन बनायौँ तर त्यसलाई अभ्यास गरेनौँ,
5: ऐन बनायौँ अभ्यास गरेनौँ भन्दाखेरि नि अभ्यास गरिरहेका
4: बेला बेलामा समीक्षा गर्ने
5: होइन, त्यो अब त्यो
4: के भइरहेछ भनेर हेर्ने,
5: त्यो अनेक कमीहरू
4: तयारी गर्ने,
5: अनेक कमीहरू ल्याकिङहरू छन्, त्यही ल्याकिङ र ल्याप्सेजहरूको कारणले गर्दाखेरि यस्तो खालको चाहिँ नि दुर्दशा भनौँ न, तत्कालै केही गर्न नसकेका जस्तो खालको अभिगत हाम्रो भएको हो होइन। तर एउटा कुरा हामीले के बिर्सनु हुँदैन भनेर भने अब यो सन्दर्भमा के गर्नु पर्थ्यो त, अर्थात् भनौँ न सर्च रेस्क्यु र रिलिफ हुन्छ नि, खोज उद्धार र राहत पहिलो चरणमा गर्ने काम, घटना घटिसके पछाडि पहिलो चरणमा गर्ने काम यही हो। जस्तो 10 गतिको बिहान 8:36 जाँदादेखिको टाइम लाइनलाई हेरौँ, आज हामी 13 गते कुराकानी गर्दैछौँ, यो टाइम लाइनमा कसको भूमिका कस्ता कस्ता रहे त होइन, जिउँदै कति उद्धार गर्न सकियो, मरेकाको छाडिदिनुहोस् अहिले, हामी सब मात्रै सङ्कलन गरिरहेका छौँ र त्यो सबको व्यवस्थापन पनि हाम्रो लागि अब नयाँ चुनौती भएको छ, त्यो बेग्लै कुरा बेग्लै पाटोमा म चर्चा गर्छु। तर अहिले त्यो चाहिँ नि त्यो टाइम लाइनलाई हामीले हेर्दाखेरि कसका भूमिका कस्ता कस्ता रहे भन्ने खालको कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। र म एउटा राजनीतिक कर्मी पनि हुँ, राजनीतिक कर्मीका हिसाबले चाहिँ म राजनीतिक दल सम्बन्धी ऐन 2073 को दफा 20 प्रति सबैको ध्यान आकर्षण गराउन चाहन्छु। राजनीतिक दलको भूमिका चाहिँ यहाँनिर के भयो त सेना त्यो गर्न सक्छ, सशस्त्र प्रहरी त्यो गर्न सक्छ, होइन कर्मचारीहरू त्यो गर्न सक्छन्, राजनीतिक दल चाहिँ के गरेर बसेको छ?
4: अहिले यस्तो विपत्तिमा देखाउनु पर्ने तदारुकता देखाएको छ?
5: अब कति गरेको छ होला मैले थाहा पाउन सक्ने किसिमले चाहिँ म त धेरै देख्दिनँ। यो किन नदेखेको भनेर भन्दाखेरि त्यो खालको चाहिँ नि उनीहरूसँग त्यो त्यो खालको शक्ति भन्नु पर्यो के, मेन पावर तालिमीहरू नै छैनन्। जस्तो उदाहरणको लागि
4: जस्तो कोहीले त फिल्डमा पनि पठाएछन्
5: त्यो फिल्ड
4: कार्यकर्ताहरूलाई,
5: अनि फिल्डमा जानेहरूले
4: के प्रधानमन्त्री कोषमा आर्थिक सहयोग पनि गरेका छन्।
5: त्यो चाहिँ राजनीतिक दलहरूले गर्नुपर्ने कर्तव्य। अब चाहिँ मैले
4: तत्काल राष्ट्रपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भयो,
5: त्यो राम्रो कुरा हो, मैले त्यो चाहिँ प्रशंसायोग्य कुरा हो। उहाँहरूले 50 लाख रुपियाँ
4: पदमा हामी सबै दलहरू एक ठाउँमा छौँ है भनेर सन्देश पनि दिनुभयो।
5: अब हामी पनि त्यो चाहिँ हाम्रो पार्टीको तर्फबाट पनि हामी त्यो पैसा अलिकति सङ्कलन गर्दैछौँ, करिब करिब 25 लाख रुपियाँ जति पुर्याएर चाहिँ राखिदिन पाए हुन्थ्यो भनेर हाम्रो साथीहरूको बिचमा चाहिँ हामीले कुराहरू गरिरहेको
4: नेपाली कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट
5: हामीले आफ्नो ढङ्गले कुरा गरिरहेछौँ, नेपाली काङ्ग्रेसले आफ्नो तयारी गरिरहेछ गरिरहेछ, नेकपा एमाले गरिरहेका छन्, राप्रपाले गरिरहेको होला, यस्तै गर्नुपर्छ भन्ने मेरो भनाइ हो। राजनीतिक दल सम्बन्धी ऐनको बारेमा मैले चाहिँ किन चर्चा गर्न खोजेको भन्दा यो त एउटा पक्ष हो, रेगुलर गरिरहने कुरा हो, तर अर्को महत्त्वपूर्ण यस्तो परेको बेलामा खास खास बेलामा गर्नका लागि चाहिँ अब जस्तो नदीमै हाम फालेर मान्छेलाई बचाउनु पर्यो भनेदेखि त गोताखर तालिम दिनु पर्ला नि, रबर बोटहरू दिनु पर्ला नि, लाइफ ज्याकेटहरू दिनु पर्ला नि, डोरीहरू चाहिँ दिनु पर्ला नि। अब यस्तो खालको कुराको लागि आफ्नो आफ्नो पार्टीको हैसियत र आफ्नो पार्टीको औकात अनुसार राष्ट्रपा सबभन्दा ठुलो पार्टी हो, पैसा पनि धेरै छ उसँग, स्वाभाविक रूपले उसँग धेरै तयारी गर्न सक्ला। हाम्रो पार्टी अलिकति सानो छ त्यस कारणले हामीसँग चाहिँ पैसा पनि छैन, त्यसो भएर हामी थोरै गर्न सकौँला। तर पैसा नभए पनि अर्को नभए पनि मन ठुलो छ भनेदेखि त अझ धेरै गर्न सकिन्छ। त्यस कारणले कसैले 10 जना तालिमीहरू तयार गरोस्, त्योभन्दा बढी सक्नेले 20 जना गरोस्, त्योभन्दा सक्नेले 100 जना गरोस् र यस्तो परेको बेला चाहिँ गरोस्
4: र अहिले पुनस्थापनालाई प्रभावकारी
5: बनाओस्। होइन भनेदेखि त जाने गर्ने चाहिँ देख्ने होइन, अब भिजिबिलिटी यहाँले भन्नुभयो कस्तो राम्रो शब्द छ होइन, त्यसको लागि के गर्ने त भनेर भन्दा आफैले सेल्फीहरू खिच्ने पोस्ट गर्ने आदि इत्यादि। अब त्यो अहिले त त्यो त्यो काम होइन नि होइन, यद्यपि काम गर्नेहरूले प्रचार पनि खोज्छन् त्यो बेग्लै कुरा होइन, तर काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर भने जस्तो त गर्नु भएन नि, त्यो त कसैलाई पनि चाहिँ
4: काम प्रचार बढी गर्ने
5: अनि प्रचार
4: प्रचलन छ।
5: त्यस कारणले म के भन्छु भनेर भन्दा सबभन्दा बढ्ता छ नि जस्तो उसले चाह्यो भने के गर्न सक्दैन, राजनीतिक दलहरूले चाहँदाखेरि प्रत्येक घरमा पुग्नु सक्दो रहेछ होइन, भोट नदिने मान्छेलाई नि भोट दिने दिउँ बनाउन सक्दो रहेछ, पार्टी सदस्यता नवीकरण गराउनका लागि चाहिँ प्रत्येक मान्छेलाई चाहिँ नमस्कार गर्न सक्दो रहेछ होइन,
4: राजनीतिक दलको संगठित कार्यकर्ता नै हुन्छ नि
5: होइन, कसैसँग
4: सङ्घदेखि
5: कसैसँग लाख
4: केन्द्रदेखि प्रदेशदेखि
5: कसैसँग। त्यस कारणले म त के भन्छु भन्दा नि यो मास एजुकेसन जो मैले अहिलेको कुराकानी गरेँ, जनशिक्षाको कुराकानी गर्दा, आम शिक्षाको कुराकानी गर्दाखेरि यो दिन कसले कसले सक्छ भन्दाखेरि राजनीतिक दलहरूले मात्रै सक्छ। फेरि कुरा कसको कसको सुन्छन् त मान्छेहरूले, मतदाताहरूले कसको कुरा सुन्छन् त भन्दा
4: जनप्रतिनिधिको कुरा सुन्ने,
5: आफूले जसलाई भोट दिएको छ तिनी
4: नेताको कुरा सुन्ने हो
5: र उनीहरू त्यो त्यो खालको काम चाहिँ उनीहरूले गर्नु पर्यो, उनीहरूले त्यो चाहिँ त्यो ट्रेडिसनल खालको कुरा गरेर हुँदैन। अब उनीहरूले यो विपदसँग जोडिएका पनि यी कुराहरू गरिदिनु पर्यो, हामी त त्यस्तो देशमा रहेछौँ नि त, र जनताका नेताहरूको पहिलो कर्तव्य भनेको उनीहरूको भोट खाएर नेता मन्त्री हुने मात्रै हो कि उनीहरूलाई परेको बेला बचाउने पनि हो नि,
4: नेताहरू जनताप्रति उत्तरदायी र वफादार हुनु पर्यो क्या,
5: त्यस्तो हुनु परेन,
4: दुःख सुखमा साथ दिनु
5: पर्यो। त्यस कारणले गर्दाखेरि जनताको समस्या कहाँनिर छ है, यस्तो हुँदो रहेछ नि त, यहाँ यहाँ चाहिँ जनताका नेताहरू देखिनु पर्यो नि, देखेर मात्र भएन जनतालाई मलम लगाउन सक्ने हुनु पर्यो नि, र त्यो काम राजनीतिक दलले गर्न सक्छ भन्ने मात्र भने हो मेरो।
4: अहिले बाढी जसरी आयो नि फेरि पनि खतरा चाहिँ छ होइन,
5: बिल्कुल
4: फेरि पनि ड्याम फुट्न सक्छ, हिमताल फुट्न सक्छ,
5: हिजै पनि
4: भयो, ठुलो खतरा हुन सक्छ,
5: हिजै पनि भयो नि होइन, हिजै पनि भयो, मात्र कति हो भन्दाखेरि 10 गते बिहान 8:40 जहाँ जहाँ जत्रो मात्रै भएन,
4: 6 गुणा कम आयो,
5: जम्मै जम्मा भएको पानी त होइन त्यसको निकास त निस्क्यो नि, फुटेरै निस्क्यो नि होइन, तर त्यसको चाहिँ के भन्दाखेरि फ्लो, त्यसको चाहिँ नि उभार, त्यसको उछाल, त्यसको चाहिँ नि त्यो त्यो वेभको कुराकानी गर्दाखेरि त्यो अस्तिको 10 गतिको भन्दा धेरै नै शक्तिशा कमजोर थियो. त्यसै कारणले गर्दाखेरि मान्छेहरूले त अवेर भयो नि कुरा हामीले के भुल्नु हुँदैन भनेर भन्दाखेरि यो घटना राति भएको भए के हुन्थ्यो. मैले त जहिले पनि भन्ने गरेको छु यो 72 वैशाख 12 गतिको भुइँचालो पनि बिहान 11:56 समयमा आयो. त्यो शनिबार पारेर आयो. मैले त्यो मामाले भान्जा भेट्न आएको जस्तो गरिकन आयो भनेर भन्ने गरेको छु. मैले त्यही भुइँचालो राति 12 बजे आएको भए के हुन्थ्यो. अहिले पनि चाहिँ तपाईँलाई बिहान 8:40 जो कुराकानी गरिरहेको छौँ, 36 मिनटको कुराकानी गरिरहेको छौँ, त्यही चाहिँ समय चाहिँ रातिको थियो भनेर भन्ने के हुन्थ्यो. धेरै मान्छेहरू चाहिँ नि योभन्दा कति गुणा हो मान्छेहरूको मृत्यु हुनेहरूको सङ्ख्या, मृतकको सङ्ख्या बढ्थ्यो हेर्नुहोस् होइन. भौतिक सम्पत्ति, भौतिक संरचना यही स्केलको ध्वस्त हुन्थ्यो होला, तर चाहिँ के भने मानवीय क्षति चाहिँ योभन्दा बढ्दा हुन्थ्यो.
6: अब खतरा के केमा छ
5: यो क्षति? अघि भनेको नि त्यो अर्ली वार्निङ सिस्टम होइन, पूर्व चेतावनी प्रणालीलाई हामीले जीवन पद्धति बनाउन सकेको थियो भनेर भने हाम्रा सरकार, हाम्रा राज्य, हाम्रा राजनीतिक पार्टी, हाम्रा पोलिसी मेकर्सहरू, नीति निर्माताहरू, ज जसले चाहिँ जिम्मेवारी पूर्ण काम गर्नका निम्ति, जिम्मेवारी निभाउनुको निम्ति जिम्मेवारी पूर्ण ठाउँमा छन्, उनीहरूले यो कुरालाई चाहिँ उच्च प्राथमिकताका साथ राखेको थियो भनेर भने होइन, यो मान्छेको मृत्युलाई योभन्दा कम बनाउन सकिन्थ्यो. मान्छेले भागो भागो भनेर भनेको छ नि, साँच्चीकै भागेको हिसाबले चाहिँ डाँडातिर गएका मान्छेहरू जम्मै जोगिएका छन् होइन. जे पर्ला त्यही डरला भनेर के अरे चाहिँ घरको छता जानेहरू मरेका छन्, केही पनि हुँदैन भनेर बसमै बस्ने मान्छेहरू मरेका छन्,
6: बहादुरी देखाएर भिडियो खिच्ने, पुलमाथि जाने, विभिन्न दृश्यहरू देखेर
5: हेर हेर्नुहोस् त त्यो गर्नुहुन्छ. त्यो त्यो चाहिँ त्यो त्यो चाहिँ बाढी आइरहेको बेलामा, विपदको घटना घटिरहेको बेलामा गर्ने क्रियाकलाप त्यही हो.
6: जनचेतनाको कमीले भयो कि नेपालीहरूको स्वभावै यस्तै हो?
5: पहिलो त जनचेतनाको कमी हो, त्यस पछाडि चाहिँ नेपालीहरूको स्वभाव हो
6: जिद्दीपन,
5: जिद्दीपन. हिजो मलाई त मलाई भन्दै थियो हामी बहादुर त बहादुरै हो किन रे भनेर भन्दा नि रसियन सेनामा गएर मर्छु भन्ने त 100% 100% चाहिँ मरिन्छ भन्ने थाहा छ नि, तर पनि त्यहाँ गएर गएर चाहिँ सेनामा गएर जाहिर खान्छन्. मैले भने त्यो चाहिँ बाध्यता के अरे त अब घरमा केही कम माडला मुखमा माड लगाइदिने मान्छे छैन, केही गर्दा पनि आउँदैन, बेरोजगारी चरम छ, अब मर्नुभन्दा बहुलाउने निको भने जस्तो गरिकन मान्छेहरू यसो गरेका हुन् भनेर मैले चित्त बुझाउने त मैले कुराकानी गरेँ होइन. तर त्यो खालको चाहिँ पनि कुरा छ.
6: यो भोटेकोसी बाढीलाई अझै पर्गेलौँ, फेरि पनि खतरा छ होइन.
5: अब त्यहाँ माथि अहिले अहिले अहिले चाहिँ त्यहाँ यो कसरी नै
6: 50 लाख घनमिटर पानी जम्मा भएर बसेको छ
5: होइन, अहिले अहिले चाहिँ यो साइन्सको कुरा हो.
6: त्यहाँ त धेरै हिमतालहरू छन् अरू,
5: यो साइन्सको कुरा हो, एकदमै साइन्सको कुरा हो. र मैले यो यति धेरै डेप्थमा गहिराईमा गरेर चाहिँ मैले अध्ययन गरेको छैन. मैले सतहमा आएका जे खालका सूचनाहरू हो त्यही सूचनाहरूलाई मात्रै मैले विश्लेषण गरेको छु. म के कुराको पर्खाइमा छु भनेर भन्दाखेरि केही केही प्रोफेसरहरूसँग मेरो कुराहरू भइरहेको छ, स्वदेशी र विदेशीहरूसँग र नेपाली र चाइनिजहरूसँग कुराहरू भइरहेको छ, र उनीहरूले केही समयमा चाहिँ ती कुराहरू ल्याउलान् होइन. अब भन्न त यहाँ थरी थरीका भनाइहरू आइरहेछन् नि त, त्यहाँनिर भुइँचालोको कुरो पनि छ. त्यो साँच्चै भुइँचालो आएर पहिरो झरे हो कि अथवा पहिरो झरेर के अरे चाहिँ भुइँचालोको चाहिँ त्यो एउटा कम्पन दिएको हो कि, यस्ता यस्ता खालका कुराहरू पनि आएका छन्. त्यस कारणले यी जम्मै खालका कुराहरूको भित्र यी रहस्यमय कुराहरू,
6: विपद जोखिम न्यूनीकरण चाहिँ कसरी गर्थ्यो? अब विपद त भयो, विपद पछि महाविपद पनि आइलाग्न सक्छ नि त. बाँचेकाहरू उनीहरूको जीवधनको सुरक्षा गर्नु पर्यो, घाँस बाँस कपास के छ कसरी प्रबन्ध गर्ने होइन, विभिन्न ठाउँमा सम्पर्क विच्छेद, सम्बन्ध विच्छेद भएको अवस्था छ, एक आपसमा जोड्ने जिल्ला जोड्ने पुलहरू भाँचिएका छन्, बगाएर लगेको छ. धादिङके फुर्के खोला पुल छैन, धादिङ बेसी सदरमुकाम अहिले गाडी पहुँच सम्पर्कबाट बाहिर छ,
5: सम्पर्क विच्छेद छ.
6: त्यो अवस्थामा चाहिँ कसरी ध्यान दिने त?
5: एकदम राम्रो प्रश्न गर्नुभयो, धन्यवाद ऋषिजी. यो साइन्स र पोलिसीको कुरा हो भनेर मैले अघि नै भनिसकेँ, यो विज्ञान र नीतिको कुरा हो, व्यवस्थापनको कुरा हो, मैले अघि नै भने. जब साइन्सको कुराकानी गर्छौँ त्यो भनेको डिआरआर भन्छौँ हामी, डिजास्टर रिस्क रिडक्सन अथवा विपद जोखिम न्यूनीकरण भनेर भन्छौँ. विपदको परिघटनालाई हुनसक्ने सम्भावनालाई रोक्न सकिँदैन, तर त्यसको जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने साइन्सले प्रमाणित गरेको तथ्य हो यो. त्यसैले हामी के कुरामा बढी एडभोकेसी गर्छौँ, पैरवी गर्छौँ, के कुरामा बढी चाहिँ सरकार सबैको ध्यान आकर्षण गर्छौँ र हामी प्र्याक्टिसमा जान्छौँ तपाईँहरूभन्दा जोखिम न्यूनीकरण गर्न पट्टि जाउँ है, होइन भइरहेको जो भइरहेको जोखिमहरू चाहिँ घटाउँ है, होइन अब हुनसक्ने जोखिमहरू हुन नदिउँ है भन्ने
6: प्रकारको
5: र अब
6: अनि मनोवैज्ञानिक प्रभाव.
5: अनि अर्को कुरा चाहिँ के छ भन्दा यस्तो कुराहरूलाई कसरी व्यवस्थापन गर्ने त सिङ्गो व्यवस्थापनको बाटो पोलिसी बनाएर नीति बनाएर व्यवस्थापन गर्ने खालको कुरा हो. जहाँसम्म अहिले भोटेकोसी बाढी पछाडिको अहिले मात्रैको कुरा हेर्नुहोस्, यो चार दिनको टाइम लाइनको मैले जुन कुराकानी गरेँ सबभन्दा पहिला गर्ने भनेको सर्च रेस्क्यु र रिलिफकै कुराहरू हो. अब यति कुरा सकिसके पछाडि चाहिँ अब हामी रिकभरी भन्छौँ, पुनर्लाभमा जान्छौँ. तपाईँले भन्नुभएको पुनर्लाभको कुराकानी गर्दा यस्तो चुनौतीपूर्ण छन्, फुर्के खोलाको पुल हामीले अब तुरन्त दुई चार दिनभित्र दस आठ दिनभित्रमा नबनाइ हुँदैन. तपाईँको यो लोकप्रिय कार्यक्रम हेरिराख्नुहुने सम्पूर्ण दर्शकहरूसँग पनि म अनुरोध गर्न चाहन्छु, होइन धादिङकै जनसमुदायले पनि हेरिराख्नु
6: भयो, तपाईँ त विगतमा धादिङको प्रतिनिधि पनि हो,
5: धादिङका अरू
6: राज्यबाट जितेर सांसद हुनुभयो, मन्त्री हुनुभयो,
5: राजनीतिक दलका साथीहरूले
6: सबै भूगोलको अवस्था थाहा छ तपाईँलाई,
5: मलाई थाहा छ
6: बस्ती
5: बस्ती यो यो धादिङ जोड्ने पुल बनाउनको निम्ति पनि पहल कदमी गर्नेहरू मध्ये म एक हुँ. किनभने 48 सालदेखिको म सांसद हुँ धादिङको, होइन 50 सालमा बाढी आयो त्यति बेला हाम्रो पुल बनाउने काम भइरहेको थियो. पुल बनाउँदा बनाउँदा एउटा रोचक कुरो तपाईँलाई सुनाइदिन्छु, होइन 50 सालको बाढी आउँदाखेरि चाहिँ होइन एउटा काठको चाहिँ मतलब चाहिँ रुखको एउटा मुढा चाहिँ होइन पिलरको माथि लहर राखेछ. अब त्यसबाट के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ नि यो हाम्रो पुल चाहिँ हामी होचो बनाउँदै रहेछौँ, होइन र अर्को दिन अर्को पटक पनि यस्तै खालको बाढी आयो भनेदेखि त हाम्रो पुल त बगाउँछ. त्यस कारणले यसलाई यसको हाइट बढाउनु पऱ्यो भन्दा त्यति बेला नै जर्मनीहरू जिटिजेड भन्ने संस्थाले बनाइदिएको हो त्यो, होइन त्यति बेला हामीले चाहिँ जिटिजेडलाई अनुरोध गऱ्यौँ हाइट बढाइदियो पुल बन्यो
6: संरचना कस्तो बनाउने
5: भनेर. अहिले त त्यही पुल पनि छैन. अब अब कुरा के छ,
6: त्यही पुलमा पनि पिल्लर नभएको भए त त्यो बगाउँदैन थियो, अर्को पुलले आएर
5: हान्दियो,
6: हान्दिएर लगेको
5: त्यो त्यो खालको दुर्घटना
6: पिल्लर भाँचेर.
5: होइन अर्को अर्को म तपाईँलाई अहिले म बताउँछु, अहिले आजको आजै पुल बनाउनु त सकिँदैन तर एउटा उपाय छ है. त्यो उपाय के हो भनेर भन्दा गजुरी हाम्रो चाहिँ ब्यारेकमै त्यहाँनिर स्टकमै राखेका छौँ. त्यस्तो गजुरीमा जस्तो धेरैवटा चाहिँ के भन्दाखेरि ब्यारेकहरूमा चाहिँ हामीले भण्डारण गरेर राखेको 25 पुल बनाउन मिल्ने सामग्री छ हामीसँग. त्यसलाई भन्छ बेल्ली ब्रिज, होइन मलेखुको पुल बगाउँदा 2050 सालमा मलेखुको पुल बगाउँदाखेरि हामीले चाहिँ त्यो चाहिँ बेलायतबाट ल्याएको चाहिँ बेली ब्रिजहरू राखेर के चाहिँ काम लिनुपर्ने खालको स्थिति बन्यो भनेर भने हामीले तिनै कुराहरूबाट पाठ सिकेर अहिले कुनै पनि बेला पर्न सक्छ भनेर चाहिँ हामीसँग त्यस्ता 25 चाहिँ पुल बनाउन पुग्ने सामग्रीहरू हामीले स्टक पाइलिङ गरेर राखेका छौँ. त्यसो भएको हुनाले चाहिँ हामी सबैले अनुरोध गरौँ, अहिलेको यो सरकारलाई अनुरोध गरौँ, होइन धादिङबाट अनुरोध गरौँ, सबैले अनुरोध गरौँ, फुर्के खुलाको फुर्के खुलामा अब हामीले गर्ने कुरा चाहिँ के भने तुरन्त बेली ब्रिज हालिदिइहालौँ एउटा कुरा.
6: किन भन्दा त्यहाँबाट त सिद्धलेख गाउँपालिका, नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, गङ्गा जमुना गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका,
5: त्यो त हाम्रो
6: लाइफतिर जाने बाटो,
5: हाम्रो लाइफ लाइन
6: सबैतिर जाने पुल.
5: त्यो पुल जोडिसके पछाडि हामीले के भन्ने गरेका छौँ भन्दा जस अब धादिङ भौगोलिक रूपमा महाभारतदेखि लिएर गणेश हिमालसम्म जोडियो भनेर भन्ने गरेका थियौँ. आज त्यो विच्छेद भएको छ, त्यस कारणले गर्दाखेरि त्यसलाई जोड्नुपर्छ पहिलो कुरा. अब त्यस्तै चाहिँ के भन्दाखेरि नि अरू पुलहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन् र थुप्रै पुलहरू बगाएका छन्.
6: धादिङकै सन्दर्भमा कुरा गर्दाखेरि केही व्यक्तिहरूले चाहिँ हो यस्तै समस्या आउन सक्छ त्यही भएर काठमाडौँको नजिक भए पनि विमानस्थल चाहिँ जरुरी छ है भनिरहेका छन्. तपाईँलाई के लाग्छ,
5: विमानस्थल हामीले सल्यानटारमा विमानस्थल बनाउनुपर्छ भनेर के चाहिँ हामीले भन्यौँ, त्यो विमानस्थल त परको कुरा हो. मैले त भन्दै आएको कुरा के हो भनेर भने धादिङ जस्तो चाहिने धादिङ मात्र होइन धादिङ जस्ता जिल्लाहरूका लागि सदरमुकाममा स्ट्यान्ड बाई हुने गरिकन चाहिँ कमसेकम चाहिँ एउटा एउटा हेलिकप्टर त्यो चाहिँ 5-सिटर हेलिकप्टर मात्रै भयो भने पनि त्यो कति उपयोगी हुँदो रहेछ भन्ने कुरा चाहिँ अहिले अहिलेको बाढीमा देखियो. सबभन्दा रेस्क्युको लागि हेलिकप्टर मात्रै चाहिँ के भने अहिले प्रभावकारी साधन भएको छ, त्योभन्दा अरू केही पनि होइन. अब केही दिन पछाडि खाद्यान्न पुर्याउनु पर्ने काम पनि हेलिकप्टरबाटै मात्रै सम्भव हुन्छ. तल बाटो छैन, पुल छैन, के गर्ने त अब त्यस पछाडि चाहिँ अब त्यहीँ भनौँ न त्यहाँ त्यहाँ त्रिशुलीको कुराकानी गर्दा वारीबाट पारी जानको लागि चाहिँ पुल छैन, घुमेर कहाँबाट कहाँबाट जानको लागि पनि मास्टर पनि
6: तर नेपाली मानसिकता चाहिँ हेलिकप्टर र बिलासी भन्ने नि
5: अब त्यो पनि
6: महँगो भन्दिने
5: हैन तर त्यही
6: हेलिकप्टरको जरुरी कस्तो अवस्थामा हुँदो रहेछ भन्ने कुरा अहिले पाठ सिकायो नि त
5: मैले संसदमा बोलेको छु हेर्नुस् ऋषिजी धेरै पटक संसदमा बोले कसैले पनि ध्यान दिएन त्यो बेला मैले के भनेको थिएँ भन्दा संघीयत मुलुक संघीयतामा गइसकेपछि सातवटा प्रदेशमा एमआई 17 जस्ता चाहिने हेलिकप्टरहरू 40 सिटर हेलिकप्टरहरू चाहिँ कहाँ त्यस्तो चाहिँ यो कम्तीमा एउटा राखौँ अनि 5 सिटर हेलिकप्टरहरू चाहिँ कमसे कम पनि पाँच पाँचवटा राखौँ सकिन्न भने पनि 3-3 राखौँ मैले भनेर भनेको थिएँ आज हामीले चाहिँ 28 हेलिकप्टर चाहिँ स्ट्यान्ड बाई राखेका छौँ नि त आज होइन मैले त साथी 21 हेलिकप्टरको मात्रै कुराकानी गरेको हौँ भनेपछि हेलिकप्टरको
6: भनेपछि हेलिकप्टर पर्याप्त छन् अहिले
5: अहिले छैन पर्याप्त छैनन् मैले भन्न खोजेको यो त प्राइभेट हेलिकप्टरको कुराकानी गरेको हो नि त 28 कुराकानी गर्दा सबै कम्पनी
6: सरकारकै स्वामित्वमा भएको हेलिकप्टरको सङ्ख्या बढाउनु जरुरी छ
5: हेलिकप्टर नै सङ्ख्या बढाउन जरुरी हो नि होइन मातृ शिशु सम्बन्धी चाहिँ नि समस्याका लागि पनि खास गरिकन सुत्केरी महिलाहरूको उद्धारको निम्ति पनि होइन हेलिकप्टरै चाहिँदो रहेछ
6: उद्धारको लागि पनि हेलिकप्टर
5: चाहिँदो रहेछ
6: केही दिन अगाडि ज्वरो आउँदाखेरि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल हेलिकप्टरबाटै काठमाडौँ आउनुभएको थियो
5: त्यो चाहिँ आवश्यक थियो कि थिएन सुनिलजीले चाहिँ ममा भन्ने कुरा हो आत्मसमीक्षा गर्ने कुरा हो तर यसको इम्पोर्टेन्स यसको महत्त्वको कुराकानी गर्दाखेरि अति उच्च खालको महत्त्व देख्छु म त्यसैले जुन तपाईँले भन्नुभयो नि सबै ठाउँमा चाहिँ हामी एयरपोर्ट पनि बनाउन सक्दैनौँ र सबै ठाउँमा विमानस्थल चल्छ भन्ने कुरा पनि होइन पालुङ टारको विमानस्थल चलेन नि स्वाभाविक रूपले सलेनटारको विमानस्थल हामीले परिकल्पना गरेको विमानस्थल पनि भोलि नचल्न नै सक्छ अनि बुढी गण्डकी प्रोजेक्ट बन्यो भनेदेखि त होइन त्यो चल्ने कुरै पनि भएन मैले भन्न खोजेको कुरा त्योभन्दा फरक कुरा के हो भनेर भने हामीले चाहिँ नि प्रत्येक जस्तो चाहिँ नि दुर्गम गाउँहरूमा हेलिप्याड त बनाउन सकिन्छ नि हेलिप्याड उपयुक्त खालको हेलिप्याड नभएर हेलिकप्टरहरू बस्न सकेका छैनन् होइन यो स्थिति आज पनि देखियो त्यस कारणले गर्दाखेरि यो खालको चाहिँ नि अहिले चाहिँ भनौँ न यो रेस्पोन्समा प्रतिकार्यमा चाहिने सामग्रीका कुराहरू हुन् होइन अब यो त हेलिकप्टरको कुराकानी गरेको छु कहाँ हेलिकप्टरसम्मको कुरा यहाँ चाहिँ एउटा बलियो डोरी नभएको कारणले गर्दाखेरि चाहिँ तुरन्त काम गर्न नसक्ने कुराहरू चाहिँ सेना सशस्त्र प्रहरीले बताइराख्नु भएको छ होइन र गोताखोरहरूको उपयुक्त तालिम जस्तो हामीले खास खास बेलामा बङ्गलादेशबाट गोताखोर ल्याउनु पर्ने जस्तो खालको चाहिँ परिस्थिति छ नि हामीले हाम्रै भित्रबाट चाहिँ त्यस्तो खालको चाहिँ तालिमी गोताखोरहरू कति बनाएका छौँ त तालिमीहरू हामीसँग कति छन् त
6: यस्ता घटना त भइरहन्छ
5: भोलिन्टियरहरू हामीसँग 2-3 लाख भोलिन्टियर छ भनेर हामीले भन्यौँ तर होइन यो चाहिँ बागमती प्रदेशको रसुवा नुवाकोट धादिङ गोर्खा पूर्व नवलपरासी चितवन र यति मात्रै जिल्लाको कुराकानी गरौँ यहाँका भोलिन्टियर्सहरू तालिम प्राप्त गरेका भोलिन्टियर्सहरू हामीले कति चलाउन सक्यौँ कुरा त्यो त्यसो भएको हुनाले हामीसँग सङ्घीयता देश मुलुक सङ्घीयतामा गइसके पछाडि अहिले सङ्घीय सङ्घ छ प्रदेश छ र जिल्ला छ सङ्घमा चाहिँ के छ भन्दाखेरि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद छ प्रदेशमा प्रदेश प्रमुखको प्रदेश
6: मुख्यमन्त्रीका
5: मुख्यमन्त्रीको चाहिँ अध्यक्षतामा प्रदेश परिषद छ जिल्लामा सिडिओको अध्यक्षतामा जिल्ला समिति छ पालिकामा पालिकाका प्रमुखहरू पालिकाका अध्यक्षहरूको अध्यक्षतामा चाहिँ त्यहाँ समितिहरू छन् ओडामा चाहिँ ओडा अध्यक्षकोमा हामीले यस्तो संरचना बनाएर के अगाडि बढिसके पछाडि अब एउटा कुरा चाहिँ के छ भन्नु होला नि संरचना बनाएर अघि तपाईँले राम्रो इन्डिकेट गर्न खोज्नु भएको छ देखाउनु खोज्नु भएको छ हामीसँग नीति नियम कानुन संविधान सबै कुरा छ तर कागजमै मात्र छ हामीसँग कार्यान्वयनमा रहन्छ भन्ने कुरा तपाईँले भन्नुभयो नि तपाईँले भन्नुभएको कुराहरू धेरै कुराहरू सत्यतासँग जोडिएको छ
6: किनभने स्रोत साधन संयन्त्र छैन क्या
5: अब यो हिसाबले चाहिँ
6: प्रविधि चाहियो
5: भने अनि अर्को कुरा इच्छा शक्ति छैन मान्छेको र जसले काम गर्नुपर्ने हो ऊ इमान्दारितापूर्वक गरिरहेको छैन उदाहरणको लागि चाहिँ हामीले विपद व्यवस्थापनको कोषको कुराकानी गरेका छौँ त्यो कोषमा पैसा जम्मा गर्नका निम्ति त वार्षिक रूपमा त हामी त बजेट त चलाइरहेका छौँ कसैले कति अरबको बजेट चाहिँ सार्वजनिक गर्यो कसैले कति भनेर भन्छन् र सङ्घीय सरकारले त कति खरबको गर्यो भन्ने खालको कुरा छ त्यसमा चाहिँ पर्सेन्टेजका हिसाबले प्रतिशतका हिसाबले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सङ्घीय सरकारले 5%, प्रदेश सरकारले 5%, स्थानीय सरकारले 5%,
7: गर्नुपर्छ र छुट्याउनुपर्छ भनेर त राष्ट्रिय रणनीतिक कार्ययोजनामा हामीले चाहिँ त्यो कुरा उल्लेख गरेका छौँ. त्यो उल्लेख गरेको कुरा कागजमा मात्र राख्नलाई हो र व्यवहारमा पनि
6: तर्जुमा त गर्नु पर्यो
7: होइन अहिले हो
6: परिचालन त गर्नु
7: त्यसरी त्यसरी चाहिँ हामीले छुट्याएको थियो भनेर भने होइन त्यसरी छुट्याएको थियो भनेर भनेदेखि अहिले हामी चाहिँ आत्तिनुपर्ने खालको स्थिति हुन्थ्यो र हामीसँग प्रशस्त पैसाहरू पनि छन् तालिमहरू लिएका मान्छेहरू पनि छन् सबै कुराहरू हुन्थ्यो हेर्नुहोस् ठिकै हो
6: यस्तो
7: उदाहरणको लागि चाहिँ उदाहरणको लागि
6: विगतदेखि नै तपाईँहरूले ध्यान दिनु भएन.
7: म पनि भन्नु पर्यो किनभने त्यसको
6: राजनीतिक दल
7: होइन एउटा होइन राजनीतिक दलको नेता मात्रै होइन म यसको एक्टिभिस्ट हुँ यसको अभियन्ता हो होइन यसको यही क्षेत्रमा अब
6: तपाईँ पनि विभिन्न दलमा आबद्ध हुनुभयो
7: होइन
6: अब मन्त्रीसम्म बन्नुभयो पटक पटक सांसद बन्नुभयो
7: कति कामहरू गर्न सकिनँ भन्ने कुरामा मलाई आफैलाई चाहिँ नि आत्मग्लानी भइरहेछ मलाई पश्चाताप भइरहेछ म आत्मसमीक्षा गरिरहेको छु निर्ममतापूर्वक मैले आत्मसमीक्षा गरेर मैले आफूलाई परिवर्तन गर्ने र म जस्तै अरूलाई पनि परिवर्तन गर्नका लागि मैले त्यस खालको चाहिँ प्रयत्न गर्नुपर्छ त्यो अभियानमा म निरन्तर लाग्नुपर्छ म थाक्नु हुँदैन र तपाईँले जे आलोचना गर्दै हुनुहुन्छ तपाईँले गर्नुभयो त मैले पर्याप्त गर्न सकेको छैन तर यति भने पनि गरेका छु यहाँ सिन्का भाँचिएको थिएन भनेर भने यो कमसे कम विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा सिन्का भाँच्ने कामको अभियानको नेतृत्व चाहिँ मैले गरेका छु.
6: तपाईँले त्यसको अनुभव पनि हासिल गर्नु
7: गरेका छु
6: जापानबाट विद्यावारिधि गर्नु
7: गरेका छु
6: डिजास्टर रिस्क म्यानेजमेन्टमा
7: हो
6: पहिलो नेपाली होइन तपाईँ
7: भन्छन् त्यस्तै त मैले पनि सुनेको त्यस्तै हो र अरू म किन पहिलो बन्नु परेको छ र यो क्षेत्रमा मैले जीवनको अन्तिम अन्तिमतिर चाहिँ अब पुग्दैछु होला म पनि तर बाँकी रहेको जीवन चाहिँ यो मानव पुण्यको काम हो भन्ने कुरा मैले महसुस गरेको छु.
6: तपाईँले भनेको कुरा अहिले सरकारवाला निकायहरूले सुनेका छन्
7: बेसरी
6: तपाईँसँग सरसल्लाह गरेका छन्
7: गर्छन् सुन्छन्
6: उपयोग
7: भएको छ र यो चाहिँ तपाईँको चाहिँ कतिपय मान्छेहरूले जसले व्यवस्था गर्छन् व्यवस्था गर्नेले उहाँले त्यो समयमै भन्नुभएको थियो तर दुर्भाग्यवश मैले मानिनँ भनेर पश्चाताप पनि गरिराख्नु भएको छ.
6: डाक्टर तुलाधर जसरी रसुवागढी हुँदै भोटेकोशी त्रिशुली नारायणीसम्म अहिले असर गर्यो नि अरू अरू क्षेत्रहरूमा अरू अरू प्रकोप चाहिँ के केमा जोखिम छ अहिले के कुरामा ध्यान दिनुपर्ने छ
7: अहिले
6: जतिसुकै बेला प्रकोप त आउन सक्छ
7: अहिले अहिले भर्खरैको कुराकानी गर्नुहोस् भन्नुहोस् मैले यो सब व्यवस्थापनको कुराकानी गरेँ नि उति बेला पनि 72 वैशाख 12 गतेको भुइँचालो र यो अहिले फरक खालको कुरा के हो भनेर भने भुइँचालो आफैले चाहिँ मान्छे मार्दैन भन्ने भनाइ छ संरचनाले मान्छे मार्ने हो संरचना कसले बनाउने हो अहिले मान्छेले मानवले बनाउने हो
6: मानव निर्मित
7: हामी हाम्रा घरहरू भत्केर मान्छे मर्छन् भनेर भनेपछि घर चाहिँ कसले बनायो त हामीले बनायो त्यस कारणले गर्दाखेरि त्यसमा ट्र्यापमा पर्ने मान्छेहरू 1 हप्ता 8 दिनसम्म चाहिँ नि कति त 21 दिनसम्म पनि मान्छे बाँचेको त्यस्ता दृष्टान्तहरू छन् तर यो हिलामा गाडिएका मान्छेहरू चाहिँ होइन जसको यो घाँटीभन्दा माथितिर चाहिँ कमसे कम अब बोल्न सकेका छैन हात पाउ देखिन सकेका छैन टाउको चाहिँ देखेको छ भनेर भने त्यस्तालाई कयौँ दिनसम्म चाहिँ ती मान्छेहरू बाँचेका दृष्टान्तहरू जस्तो अफगानिस्तानमा भारतको उत्तराखण्डमा यस्ता खालका दृष्टान्तहरू हेर्न
6: अहिले पनि टनेलबाट
7: त्यहाँ म भन्दैछु त्यहाँ म आउँदैछु तर अहिले चाहिँ अधिकांश चाहिँ बेपत्ता भएका मान्छेहरूको अहिले चाहिँ लास मात्रै हामी फेला पार्दैछौँ तल तल जाँदाखेरि जस्तो नारायण नदीको किनारमा चितवनका हाम्रो साथीहरूले भनेअनुसारको त्यहाँनिर 239 भन्दा बढी लासहरू चाहिँ हामीले जम्मा पारिसक्यो
6: छिन्न भिन्न भएको अवस्थामा
7: अब त्यसलाई कसरी कसरी राख्ने अब त्यहाँनिर चाहिँ गर्ने के त भनेर भन्दाखेरि नि अब अस्पतालको शवगृहमा होइन लास घरमा लगेर राख्नलाई ठाउँै छैन भरिसक्यो
6: सब व्यवस्थापनमै चुनौती भइसक्यो
7: अब त्यो चाहिँ व्यवस्थापन गरिएन भनेर भने भोलिदेखि चाहिँ त्यसको दुर्गन्ध फैलिने मात्र होइन त्यसबाट महामारीको चाहिँ रूप लिन सक्छ त्यो तपाईँले अर्को चाहिँ भन्नु नि डिजास्टर पछाडिको डिजास्टर ह्याजार्ड पछाडिको ह्याजार्ड होइन यो खालको चाहिँ यो प्रकोप पछाडिको प्रकोप यस्तो खालको
6: त्यो झन् खतरनाक हुन्छ
7: होइन अब यो त हाम्रो सकियो व्यवस्थापन गऱ्यौँ सपोज यसलाई ठान्नुहोस् हामीले केही दिन महिना दिन 15 दिन लगाएर अब पुनर्निर्माणमा त कति हो कति अब समय अब सर के अरे पब्लिक ट्रान्सपोर्टका कति भनौँ न पुल र सडकको कुराकानी गर्नुहुन्छ भने पुल मात्र 40 वटा पुल बगाएको छ होइन सडकको चाहिँ त विभिन्न खण्ड खण्डको कुराकानी गर्ने हो भने 40 किलोमिटर सडकहरू ध्वस्त भएको छ त्यसलाई पुनर्निर्माण गर्नका निम्ति अहिलेको अनुमान अन्दाजी 50 अर्ब लाग्छ भनेर भन्ने खालको कुरा छ तर त्यो पिडिएनए गरेपछि पोस्ट डिजास्टर निड एसेसमेन्ट भन्छ त्यसलाई होइन त्यो त्यो गरिसके पछाडि देखिन्छ कति लाग्ने त हिजो चाहिँ नि 7,30,000
6: प्रारम्भिक चाहिँ 50 अर्ब
7: पचास अर्ब लाग्ने भनेको छ ल 50 अर्ब पनि सरकारले तुरन्तै व्यवस्था गर्न सक्छ भन्ने लाग्छ मलाई दाताहरूले हामी कति दिउँ भनेर भनिरहेको छ दाताहरूले दिएकाहरूले पनि धेरै पनि दिइसकेका पनि छन् त्यस्तो स्थिति छ र निश्चित रूपमा चाहिँ नि यो बनाउने गरिकन आउला तर समयका हिसाबले अब हामी त धादिङकै कुरा तपाईँले अघि गर्नुभयो नि म हिजो धादिङका साथीहरूसँग कुराकानी गर्दै थिएँ हेर्नुहोस् हामी त अब उही 40 वर्षको अगाडिको धादिङमा गयौँ नि भनेर भन्छन् कि मान्छेहरू होइन अब चाहिँ त्रिशुलीतिरका साथीहरूले भन्यो भने हामी 40 वर्ष अगाडिको त्रिशुलीमा गयौँ भनेर भन्नुहुन्छ किनभने त्यति
6: खण्डहर भएको छ
7: र त्यो जति पनि संरचना पुलो चाहिँ नदीमाथिको संरचना

0: होइन जिरोमा आएको छ, होइन जिरो ग्राउन्डमा आएको छ क्या मान्छे। अनि त्यसको चाहिँ नि त्यो त्यो त्यो खालको पुनर्निर्माण अब कसरी गर्ने होला? एउटा व्यक्तिलाई 10 लाख दिन सके, के अरे 3 लाख दिन सकेला, 4 लाख दिन सकेला, 5 लाख दिन सकेला, हाम्रो राहत सम्बन्धी मापदण्डले त्यही भन्छ। अहिलेको सरकारले अहिलेको सरकारले बढी देला होइन, 2 लाखै बढी देला, त्यसले चाहिँ बन्छ र घर उसको संरचना उसले बनाएको जस्तो जीवनमा एउटा चाहिँ जुन चाहिँ सपना देखेर आफ्नो सुन्दर घर बनाएको थियो त्यो क्षण भरमै
1: भूकम्पमा त अझै कच्ची घर भत्किएका थिए
0: होइन। आज के भएको छ त भन्दा पुरै वास आउट क्या होइन, बगर बनाइदिएको छ, बगर
1: बढारेर लगेको छ,
0: अब जिरोबाट उठाउनु पर्ने छ। त्यस्तो स्थिति मात्र होइन, त्यो त्यो लोकेसनबाट रिकोलोकेसन भन्छ नि, मान्छेलाई स्थानान्तरण गर्नुपर्ने छ, त्यो ठाउँमा बनाउनु हुँदैन। अब राज्यलाई थाहा भयो, समाजलाई थाहा भयो, राजनीतिक दललाई थाहा भयो कि यो क्षेत्र चाहिँ के भन्दाखेरि कुनै पनि बेला यस्तो खालको चाहिँ नि जोखिममा चाहिँ मान्छे सुरक्षित नहुन सक्ने रहेछन्। त्यस कारणले सुरक्षित ठाउँ भनेको के, एउटा मान्छेको लागि यो हाइटमा, यो हाइटमा, यो उचाइमा बस्दाखेरि घर जाँदो रहेछ, बगर हुँदो रहेछ। अब घर कहाँ बनाउनु पऱ्यो त, उच्च ठाउँमा बनाउनु पऱ्यो नि, सुरक्षित ठाउँमा बस्नु पऱ्यो, बनाउनु पऱ्यो नि। त्यो सुरक्षित ठाउँ हामीले भनेको
1: स्थानान्तरणै गर्नु पऱ्यो, गाउँै सार्नु पर्ने अवस्था हुन्छ।
0: त्यो हामीले सुरक्षित भनेर भनिरहेका ठाउँहरू जियोलोजिकल्ली सुरक्षित छन् कि छैनन्, भौगोलिक हिसाबले पहिरो चल्ने ठाउँ हुन् कि, भीमकाय पहिरोमाथि बसिरहेछौँ हामी, म्यासिभ ल्यान्डस्लाइड माथि बसिरहेका छौँ, यस्तो खालको स्थितिमा चाहिँ नि हामीले अब असाध्यै चुनौतीपूर्ण छ हाम्रो लागि र सरकारका लागि चुनौतीपूर्ण छ भनेर के अरे चाहिँ मैले चाहिँ हात बाँधेर भने होइन, यो चाहिँ कस्तो भन्दाखेरि यो पुनित काम हो, मानव महापुण्यको काम हो यो।
1: नेपालीहरू फेरि मनोकारी छन्, तपाईँले अहिले भने विभिन्न व्यक्तिहरूले सहयोग पनि गरिरहेछ,
0: गर्नुपर्छ र गर्छन् र यसमा चाहिँ होला
1: सहयोग गरेको स्टेटमेन्ट क्युआर हालिरहेछन्, त्यसले थप सहयोग गर्नलाई उत्प्रेरित पनि गरिरहेछ,
0: त्यसैले सबैले गर्नु
1: विदेश शक्ति राष्ट्रहरूले गरिरहेछ,
0: जसले जसको क्षमताले भ्याउँछ, शक्ति राष्ट्र के अरे विदेशी दाताहरूले गर्ने एउटा कुरा हो, स्वदेशीहरूले पनि मनकारीहरूले गरिरहेका छन् नि त, मनकारीहरूले गरिरहेका छन्, त्यसमा पनि त कसैले 10 रुपियाँ देला, कसैले 10 लाख देला, कसैले 10 करोड देला, त्यो त आफ्नो आफ्नो औकात अनुसार गर्ने कुरा हो, तर सबैले गर्नु पर्यो भन्ने मेरो भनाइ हो। त्यसको चाहिँ के हो त भन्दा एउटा होल अफ दि सोसाइटी, सिभिल सोसाइटी र होल अफ दि गभर्मेन्ट भन्ने एप्रोच हुन्छ क्या, त्यो एप्रोचबाट अब जानुपर्छ। यो चाहिँ यो ब्यालेन्स
1: बापत प्राप्त
0: यो ब्यालेन्स सरकारको, यो घन्टी सरकारको मात्रै काम हो भनेर उडाउनु पाइँदैन, यो हामी सबैको हो। यो
1: अहिले धेरै व्यक्तिहरू चाहिँ झस्किएका छन् क्या, सहयोग गर्यो सम्बन्धित ठाउँमा राहत पुग्दैन होइन, उद्धार पनि राम्रोसँग गर्दैनन्, पुनर्स्थापनाको त के भर पर्ने,
0: त्यो दुरुपयोग हो कतिपय हिसाबले, त्यस्तो कुरो हुन्छ होइन,
1: मौकामा पनि त्यस्तो बात, अहिले पनि संशय आशंका सन्देह गरिरहेको,
0: मौका हेरेर बस्नेहरूले, मौकाको फाइदा उठाउनेहरूले जो हमेसा गर्छन् त्यो, त्यसैले त त्यहाँ कानुन छ, त्यसलाई दण्ड छ, यी सबै खालको प्रक्रियाबाट जानु पर्यो नि, तर त्यो भनेर के अरे चाहिँ गर्दै नगर्ने खालको कुरा त हुँदैन होइन, अलिअलि दुरुपयोग हुनसक्छ, अलिकति चुहिन सक्छ, चुहावट हुनसक्छ होइन, ती खालको कुराहरूलाई चाहिँ कानुन र विभिन्न उसबाट चाहिँ हामीले त्यसलाई चाहिँ नियन्त्रण गरेर जानुपर्दछ भन्ने लाग्छ।
1: यो बेलामा विदेशी दाताहरूबाट प्राप्त सहयोग रकम उपयुक्त हुन्छ होइन,
0: अब यसमा
1: दिँदाखेरि
0: जे पनि लिनु हुँदैन, हामी मन्त्री जस्तो दिएर देखिनु हुँदैन, हाम्रो आवश्यकताले के भन्छ त्यो आवश्यकता हामीले हामीले उच्च शिरका साथ हामीले चाहिँ दाताहरूलाई भन्नुपर्छ, हामीले कामै नलाग्ने चिजहरू दिएर पठाइदिएर हामी त्यो पायौँ भनेर के चलिनुहुन्न, सित्तै पायो भनेदेखि 3 धारे चुक पनि खान्छन् भनेर भन्ने जस्तो शैलीबाट गर्नुहुन्छ।
1: नेपालीहरू त अझै
0: होइन छनौटपूर्ण
1: अलकत्रा खाएर मट्टी तेलले गुल्ला गर्छन् भन्ने भाषा पनि छ,
0: त्यो हिसाबले चाहिँ
1: एउटा कथा नै छ
0: होइन, त्यतापट्टि पनि नजाउँ हामी, त्यसरी पनि टिप्पणी नगरौँ, भनाइ छनहरू त्यस्तो बेग्लै कुरा हो, तर एउटा चाहिँ कुरा के भनेदेखि हामीले छनौटपूर्ण हाम्रो मागहरू हुनु पर्यो होइन, आवश्यकता पनि
1: स्वार्थ लुकेर आएको हुनसक्छ,
0: अनि अनेक हुनसक्छ,
1: अनि अहिले पनि जस्तो राजनीतिक नेतृत्वले त हरेक हिसाबले सजग गराउनु पर्यो,
0: टनेलकै कुराकानी गर्दा टनेलमा जो मान्छे अहिले चाहिँ चाहिँ त्यहाँ मान्छेहरू बन्धक बनेका छन् अथवा टनेलबाट 300-400 मान्छेहरू विभिन्न यो एउटा टनेलको मात्रै कुरा, त्यहाँ त 5-7 टनेल कति कतिमा चाहिने मान्छेहरू छ भन्छन्, र त्यो टनेल चाहिँ अहिले के भएको छ भनेर भन्दाखेरि त्यसलाई ढोका लगाउँदाखेरि चाहिँ त्यो लक भयो नि त, होइन त लाग्दाखेरि अब त्यहाँबाट चाहिँ भित्र चाहिँ त्यो छिरेर नि लेदोहरू लेदो सहितको पानी चाहिँ छिरेर अहिले चाहिँ उ गर्दाखेरि भित्र मान्छेहरू चाहिँ त्यस्तो छिपछिपेमा बस्

0: बाध्य भएका छन् भन्ने सुनिन्छ। त्यो हाम्रो मात्रै शक्तिले यदि भ्याउँदैन भनेर भने यो यस्तो खालको चाहिँ टनलभित्र मान्छेहरू फस्दाखेरि निकाल्ने जुक्ति राम्रो जुक्ति भएको को होला? यस्तो मेरो विचारमा जापानीहरू हुन्छन्, चाइनिजहरू हुन्छन्, उनीहरूलाई भन्नु पऱ्यो नि हामीले, होइन आफूले मात्र सकिँदैन भने उनीहरूले भन्नु पऱ्यो। त नेपाली सेनाहरूले के भनिरहेका छन् भनेर भने एकदम चाहिँ दूरदराजमा एकदम दुर्गम र खोज ठाउँमा साना हेलिकप्टर लिएर उडाएर लिएर जाने ठाउँमा ठुला हेलिकप्टर लगेर त्यो केही पनि गर्न सकिँदैन, होइन हामीलाई डिस्टर्ब मात्र हुन्छ, हामीले नै गरिरहेका छौँ अहिले भनेर भनिरहनु भएको छ, उहाँहरूले गरिदिनु भए पनि छ।
1: यस्तो बेलामा महिला बालबालिका विद्यार्थी अझ गर्भवती महिला वृद्ध वृद्ध उहाँहरूलाई चाहिँ कसरी सुरक्षित राख्ने?
0: उनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ,
1: उद्धार गरेका व्यक्तिहरू
0: हरेकले उनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ। यसमा मर्नेहरू पनि उनीहरू नै परे होलान् भन्ने हामीले अनुमान गरेर बाँचेकाहरूलाई पनि उच्च प्राथमिकताका साथ सेल्टरमा लैजाँदाखेरि ज्येष्ठ नागरिक महिला एकल महिला बालबालिका यिनैलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर उनीहरूलाई के चिजहरू चाहिन्छ ती चिजहरू दिनु पऱ्यो। साना किशोरीहरू रहेछन् भनेर भने हाइजिन किटका सामानहरूका कुराहरू होलान्, जे जे चिजहरू चाहिन्छन् ती चिजहरू चाहिँ त्यहाँ उपलब्ध गराएर
1: होइन
0: उनीहरूको चाहिने उनीहरूको अब स्वजन उनीहरूले गुमाएका छन्, आफ्ना प्रियजनहरू गुमाएका छन्, त्यसको चाहिँ सन्तापले उनीहरूको मानसिक जुन त्यो मनोविज्ञान हो नि त्यो मनोविज्ञान खलबलिएको छ,
1: घर पनि गुमाएका
0: छन्, सबै कुरा गुमाएका,
1: अनि विद्यालय पनि बगाएको,
0: कति कुराहरू चाहिँ बेला
1: विद्यार्थीहरू सबै त शिक्षा मन्त्री बनिसकेको व्यक्ति
0: बेला बेलामा उनी भकानिन्छन्। त्यस्तो मान्छेहरूलाई काउन्सिलिङ साइकोलोजीले अलिकति काम गर्नुपर्छ होला। यी जम्मै खालका कुराहरू थरी थरीका मान्छेहरू हाम्रो समाजमा छन्, हामीले ती मान्छेहरूको चाहिँ प्रयोग गरेर चाहिँ उनीहरूले छिटोभन्दा छिटो राहत पाउने हिसाबले, राहत भनेर भनेको दुई महिना चामल मात्रैको कुरा होइन, यस्ता सबै खालका कुराहरू उनले पाउने गरिकन सुनिश्चितता गरिदिनु।
1: डाक्टर तुलाधर, हामीले अघिल्लो वर्ष देश जलेको हेऱ्यौँ, देशका ऐतिहासिक संरचनाहरू सिंहदरबारदेखि सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, नेताहरूको निवास जल्यो नि, यो पटक चाहिँ बाढीले बगायो,
0: कति हो कुन स्केलमा भन्ने मात्रै कुरा हो।
1: अघिल्लो वर्ष खरानीबाट उठ्नुपर्ने अवस्था आयो,
0: भोगिराख्नु,
1: अब अहिले हिलोबाट
0: त्यो खरानीबाट 24 गतेको घटनालाई तपाईँले उल्लेख गर्न खोज्नु भएको छ, त्यो वास्तवमा देशलाई नै खरानी बनाउने खालको घटना थियो त्यो, होइन 2-3 घन्टाको बिचमा देशलाई खरानी केही तत्त्वहरूले गरे, होइन केही स्वार्थ समूहहरूले गरे, यो कुनै स्वार्थ समूहले गरेको होइन, यो चाहिँ नि प्राकृतिक
1: मानव निर्मित भयो, अहिले चाहिँ दैवी प्रकोप प्राकृतिक विपत्ति भयो,
0: विपत्ति भयो कुरा फरक यति मात्रै हो होइन, तर सबै चाहिँ नि त्यो विध्वंसले नोक्सान कसलाई पुर्यायो त अल्टिमेटली भन्दा
1: नेपालीलाई
0: पुर्यायो।
1: अब यसबाट उठ्नलाई त गाह्रो छ नि त, फेरि
0: गाह्रो छ, तर हामी उठ्नै पर्दछ,
1: क्षति व्यापकै भएको छ,
0: हामी उठ्छौँ र हाम्रो इच्छा शक्ति ढलेको छैन, इच्छा शक्ति बगेको छैन, हाम्रा विश्वास हाम्रा चाहिँ आशाहरू ढलेको छैन, मनकारी हातहरू र मनकारी मान्छेका सोचहरू ढलेका छैनन्, त्यस कारणले हामी केही समय लाग्ला उठ्न त उठिहाल्छौँ हामी,
1: भनेपछि अब बन्नेछ नेपाल, नेपाल चाहिँ बन्छ, नेपाललाई रोक्न सक्दैन,
0: बन्छ भन्ने खालको कुरामा त विश्वासै गरेर जानु पर्यो हामी, होइन र तर अब बनाउँदै जाने अनि एउटा किसिमका मानव निर्मित भए पनि प्राकृतिक भए पनि त्यो ध्वंसले चाहिँ समाप्त पार्दै जाने हो भनेदेखि चाहिँ
1: आइजी दानबहादुर कार्कीले लेख्नु भएको थियो क्या, भदौ 24 घटनापछि आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ, अब अहिले यो बाढीबाट उठेर आउनुपर्ने
0: पर्यो पर्यो पर्यो, ठिक हो,
1: परिस्थिति जटिल छ, नेपाल र नेपालीले जुटेर एकजुट भएर हातेमालो गरेर उठ्नुपर्ने अवस्था
0: छ, सही कुरा हो।
1: जाँदा जाँदै के सन्देश दिन चाहनुहुन्छ तपाईँ?
0: अहिले आत्तिने कुरा होइन, होइन धैर्यताले साथ के अरे हामी काम लिउँ र फेरि पनि यस्तो खालको विपद आउँछ भन्ने खालको कुरामा मनमा राखौँ, सचेत हौँ र पूर्व सावधानी र पूर्व तयारी गर्ने खालको कुरा, कुनै पनि विपदको लागि पूर्व तयारी गर्ने खालको कुरालाई चाहिँ आफ्नो जीवन पद्धति हो भनेर जीवन पद्धतिमा ग्रहण गरौँ आम शिक्षा यस ढङ्गले नै सञ्चालन गरौँ. मलाई लाग्दछ हामी यस्ता विपदहरू आउँछन् तर हामी सामना गर्न सक्छौँ. त्यो सामना गर्न सक्ने धैर्यता र क्षमता हामीसँग छ.
1: समय संवाद र सचेतनाको लागि यहाँलाई हार्दिक धन्यवाद.
0: ल धन्यवाद.
1: हस् नमस्कार.
2: स्वदेश एफएम 93.2 MHz.
3: नमस्कार. कार्यक्रम अध्ययारोबाट उज्यारोतिरमा यहाँलाई हार्दिक स्वागत छ. आजको श्रृङ्खलामा पनि हामी जलवायु तथा मौसम विज्ञ जो संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनमा आबद्ध हुनुहुन्छ उज्जवल उपाध्यायसँग यही घटनाको साङ्गो पाङ्गोका विषयमा संवाद गर्दैछौँ. उज्जवलजी स्वागत छ यहाँलाई.
4: धन्यवाद.
3: भएको के हो भनेर हिजो डाक्टर रञ्जन कुमार दाहालसँग पनि छलफल गरियो. तर हिजो प्रारम्भिक कुरा थियो, अहिले अझै विस्तृत सूचनाहरू र सभ्य दृश्य सामग्री आएका छन्. आजसम्मका दिनमा भन्दाखेरि के भएको थियो
4: यसलाई भन्नुपर्दाखेरि चाहिँ भएको ठ्याक्कै के भन्दाखेरि जुन कुराको आकलन र जुन कुराको वार्निङ अलि लामो समयदेखि जलवायु क्षेत्रमा काम गर्ने व्यवसायीहरू विज्ञहरूले दिइराख्नु भएको थियो भएको त्यही नै हो. नेपालको सिरानमा रहेका असङ्ख्य हिमतालहरू हिम नदीहरू जुन लगातार वायुमण्डलको तापक्रम जुन बढिराखेको छ त्यसले गर्दाखेरि जोखिममा थिए. ती उच्च जोखिममा रहेकै हिमताल र हिमनदी मध्ये एउटा असङ्ख्य हिमनदी र हिमताल मध्ये एउटा पग्लिएर माथिबाट तल खसेको देखिन्छ र एकदमै एक सेकेन्डभन्दा कमको समयमा चाहिँ नै करिब करिब 900 मिटर माथिबाट त्यो तल खसेको हुनसक्ने भन्ने चाहिँ पूर्वानुमान छ. किनकि त्यही क्षेत्रको पुरानो र नयाँ सेटेलाइट इमेजलाई तुलना गर्दाखेरि चाहिँ एउटा क्षेत्रमा चाहिँ धेरै ठुलो करिब करिब 2 करोड घन मिटर को चाहिँ भनौँ आयतन भएको त्यो हिम नदी माथिबाट तल चाहिँ नै स्लाइड गरेको खस्किएको र त्यसले नै तल चाहिँ नै एकदमै ठुलो ऊर्जा र चाहिँ त्यो आइसका ठुल्ठुला ब्लकहरू पग्लिएर तल चाहिँ ठुलो बाढी ल्याएको भन्ने चाहिँ अहिलेसम्मको प्रारम्भिक अनुमान एउटा देखिएको छ. यद्यपि यो मात्रै कारण चाहिँ नै नहुन सक्छ. आगामी समयमा अझै थप कुराहरू खुल्दै जान्छन् किनकि भूपग्रहबाट त्यो क्षेत्रमा भएका घटनाहरूको चाहिँ नै तस्विरहरू लिने क्रम जारी छ र यहाँहरूलाई थाहा छँदैछ त्यो एकदमै भास्ट एकदमै ठुलो क्षेत्र छ. सबै ठाउँमा चाहिँ नै भूपग्रहले राम्रोसँग तस्विर लिन पनि सक्दैन र अहिले अधिकांश समय बादल लाग्ने भएको भएर पनि त्यो छेकिन्छ. त्यसले गर्दाखेरि अझै समय कुर्दै जाँदाखेरि यस्तै घटना अरू पनि थप भएको छ कि त्यहाँ भन्ने कुरा चाहिँ प्रश्न हुँदै जान्छ. किनकि जुन भूपग्रहको तस्विर अहिले चाहिँ नै सार्वजनिक भएको छ यो नेपालको र नेपाल तिब्बती बोर्डरबाट थोरै उत्तर क्षेत्रमा त्यसले मात्र यति ठुलो भनौँ न एक किसिमले महाप्रलय जस्तो देखिने घटना चाहिँ सम्भव छैन. त्योसँगै अरू पनि एउटा दुईवटा बहुक्रमिक घटनाहरू भएको छ भन्ने मलाई लाग्छ. अरू जस्तै त्यो चाहिँ आउने समयमा अझ खुल्दै जाला. अहिलेको लागि तत्काल भन्ने हो भने ठुलो हिमनदी चाहिँ नै खस्किएर माथिबाट तल झरेको चाहिँ देखिन्छ जसले गर्दाखेरि त्यसले पनि एउटा ट्रिगरिङ पोइन्ट चाहिँ त्यो एउटा हुनसक्छ भन्ने छ.
3: जुन तस्विर हिजो मात्रै तपाईँले पनि सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो म दर्शकलाई टेलिभिजन स्क्रिनमा पनि देखाइरहेको छु र सँगसँगै तपाईँले लेख्नु भएको थियो नेपाल चीन सीमादेखि करिब 25 किलोमिटर उत्तरतर्फ तिब्बती क्षेत्रमा रहेका यी 3 हिमतालमध्ये कम्तीमा एउटा विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान छ. अर्को अनुमान यस क्षेत्रदेखि तल्लो भूभागमा हिम पहिरो गएको र त्यसले नदी केही बेर थुनिएको हुनसक्ने माथिल्लो भूभागको हिमताल विस्फोटपछि अचानक आएको बाढीले तल्लो अस्थायी बाँधसहित जमेको पानीलाई बगाउँदै थप विध्वंसकारी बहुक्रमिक विपदको रूप लिएको हुनसक्ने सम्भावना देखिन्छ. बाँकी तथ्य त भू उपग्रहबाट प्राप्त भू सूचनाको विश्लेषणबाट अझै प्रष्ट हुँदै जाला. चिन्ताको विषय यो छ कि पहिरोले बनेको बाँध अहिले पनि पूर्ण रूपमा नभत्किएको र त्यहाँ अझै ठुलो परिणाममा पानीसहितको लेदो बाँकी रहेकाले जोखिम पूर्ण रूपमा नटरेको. योभन्दा चिन्ताको विषय यस्ता असङ्ख्य हिमतालहरू नेपालको उत्तरतर्फ मेचीदेखि महाकालीसम्मै आफ्नो र तिब्बती भूभागमा फैलिएका छन् र उक्लिँदो वायुमण्डलीय तापक्रमले विस्फोटको बढ्दो जोखिममा छन् र अब प्रश्न उठ्छ गर्ने चाहिँ के.
4: एक्ज्याक्टली यही नै छ अवस्था चाहिँ र जुन मैले हिजो त्यहाँ भने जुन माथिल्लो तहमा रहेको 3 ताल र त्यसको तल रहेको जुन ठाउँमा शङ्का गरिएको थियो, जुन ठाउँमा चाहिँ ठुलो हिम पहिरो गएको छ भन्ने शङ्का गरिएको थियो, अहिलेसम्म चाहिँ त्यो शङ्का चाहिँ करिब करिब यथार्थमा परिणत भएको अवस्था छ, र त्यो बाहेक अब अरू कता कता चाहिँ त्यो किसिमका घटनाहरू भएका छन् त्यसको चाहिँ मैले अघि भनिहालेँ, त्यसको तथ्यहरू पहिचान गर्ने क्रम चाहिँ जारी छ। र अन्तिममा जुन प्रश्न छ गर्ने के त्यो कस्तो भन्दाखेरि, यो जलवायु क्षेत्रमा काम गर्ने र खास गरी क्रायोस्फियर यो चाहिँ यो हिम पहिरो र हिम भनौँ न पर्वतीय क्षेत्रमा काम गर्ने वैज्ञानिकहरू पनि सबैको लागि चाहिँ एउटा ठुलो चुनौती चाहिँ के छ भन्दाखेरि, यति ठुलो समस्या र यति ठुलो चुनौती हाम्रो सिरानमा बसेको छ कि त्यहाँ थुप्रै चाहिने डाइनामाइटहरू टाइम बमहरू चाहिँ त्यहाँ टिकिङ गरेर बसिरहेको छ घडी जस्तो, कुन बेला के को हुने हो थाहा छैन, त्यसले गर्दाखेरि हामी चाहिँ एकदमै एउटा नतमस्तक भएर चाहिँ त्यसलाई हेर्ने मात्रै र जोखिम यति
3: नतमस्तक हुन पाए त हुन्थ्यो, अन्यमस्तक हुनुपर्ने अवस्था छ।
4: एक्ज्याक्टली, हामी त्यही नै हुनुपर्ने अवस्थामा हामी छौँ।
3: यो कसरी भयो त,
4: यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि, एउटा कुरा हामीले के बुझ्नुपर्छ भने, यो पृथ्वीमा रहेको जति पनि यो वायु यो भनौँ न एकदमै इन्भाइरोमेन्टली सेन्सिटिभ यो पर्यावरणीय हिसाबले एकदमै संवेदनशील क्षेत्रमध्ये यो हामीहरूको हिमाली क्षेत्र पर्छ, र यो पश्चिममा काराकोरम क्षेत्रदेखि हिन्दुकोश हुँदै हिमाली क्षेत्र हामीहरूको पूर्वमा कञ्चनजङ्घासम्म यो क्षेत्र चाहिँ एकदमै संवेदनशील छ, र यो क्षेत्रमा चाहिँ नै यति संवेदनशील ठाउँहरू छन् र यसमा यति असङ्ख्य चाहिँ तपाईँको यति ठुलो चाहिँ भास्ट छ, यो यति ठुलो छ, हेर्दाखेरि चाहिँ तपाईँको भूगोलमा अलि सीमित देखिएला र पनि धेरै ठुलो छ, युरोपको एल्प्स भन्दा यो कहाँ कहाँ ठुलो छ, तर यो कस्तो भन्दाखेरि एकदमै छोटो दूरीमै 8000 झन्डै 9000 मिटर अग्लो हाम्रो सगरमाथा छ, छोटो दूरीमै त्यो सगरमाथालाई यदि हामीले फैलाइदिने हो भने त्यो कति ठुलो होला होइन, किनकि एउटा ठुलो तन्नालाई हामीले बटारेर एक ठाउँमा राख्दाखेरि त थोरै देखिए जस्तै, यो हिमाल यति ठुलो छ कि त्यसलाई चाहिँ खुचमुचियाएर एक ठाउँमा राखेको भएर मात्र सानो देखिएको, र यो खुचमुचिएको त छ, र लगातार फेरि यहाँ के पनि छ भन्दाखेरि यो ठाउँमा भूकम्पीय जोखिम पनि यो ठाउँमा अत्यन्त धेरै छ, किन हामीले 72 सालको भूकम्प भोगिसक्यौँ र त्यसपछि नै हामीलाई थाहा छ कि हामी एउटा चाहिँ ओरिएन्टल र यो इन्डियन प्लेटको हामी बिचमा बस्छौँ, र लगातार दुईवटा प्लेट ठोक्किने क्रममा चाहिँ यो क्षेत्रमा चाहिँ भूकम्पीय जोखिम धेरै भएको कारणले गर्दाखेरि पनि यहाँ ठुल्ठुला चाहिँ हिमतालहरू यसै पनि जोखिममा छन्, 6000 भन्दा बढी हिमतालहरू र हिमनदीहरू, त्यसमध्ये 47 वटा चाहिँ नै इसिमोड र युएनडिपीले केही समय अगाडि मात्रै अध्ययन गरेर चाहिँ नै उहाँहरूले चाहिँ नै भनौँ न 47 वटा चाहिँ नै उच्च जोखिममा रहेका ताल भनेर उहाँहरूले चाहिँ नै कोइन गर्नुभएको छ। अब यहाँ कुरो के आउँछ भन्दाखेरि, तिनवटा ठुल्ठुला हिमतालहरू होइन, जुन परारसाल थामेमा, पोहोरसाल रसुवागढीकै ठ्याक्क तिब्बती भूभागमा, र यसपालि जुन भत्कियो तिनै हिमनदी फेरि त्यो 47 वटा मध्ये पर्दैन, भनेको जुन कुराको आकलन नै थिएन फुट्छ भन्ने या भत्किन्छ या खस्किन्छ भन्ने, त्यसको त यो हालत छ भने जोखिममा परेका ठुल्ठुला हिमनदी गएर हालत झन् कस्तो होला। यो त झन् रसुवागढीमा लेन्दे खोलाको माथि रहेको जुन यो हिमनदी छ त्यहाँको क्याचमेन्ट, भनेको त्यहाँको जलाधार त यति सानो क्षेत्र छ कि त्यहाँ धेरै ठुलो पानी पर्यो भने पनि धेरै ठुलो बाढी आउन सक्ने क्षेत्र चाहिँ त्यो होइन होइन। यहाँ त यो स्तरको यो महाप्रलयकारी चाहिने जुन यो हिम पहिरोहरू आयो, किनकि मेरो नेपालको मात्रै होइन संसारका ठुल्ठुला वैज्ञानिकहरूसँग पनि यो गएको 24-30 भनौँ न खास गरी 24 घन्टामा सम्पर्क हुँदाखेरि कसैले पनि यसलाई स्वाभाविक रूपमा लिनु भएन, ठुल्ठुला यो चाहिँ भनौँ न यो ग्लेसियर र क्रायोस्फियरका वैज्ञानिकहरू पनि जसले चाहिने दशकौँदेखि यो अध्ययन गरिराख्नु भएको छ, यो तहको होइन तपाईँको चाहिने त्यो टिमुरेको चाइनाको इमिग्रेसन अफिसको छत नाघेर आउने भनेपछि, हिजो हाम्रो रञ्जन कुमार दाहाल सरले भने जस्तो यो सुनामी हिमालयन सुनामी र त्यहाँबाट नदी होइन कि समुद्र आयो भने जस्तै त्यो स्तरको हो यसले चाहिँ कस्तो भन्दाखेरि, सन् 2011 जापानको चाहिँ सुनामीलाई नै रिपिट गरेको जस्तो चाहिँ देखियो। यो एउटा एक्सेप्सनल केस त यति सानो एउटा जलाधारमा देखियो भने तामाकोशी यो सुनकोशी र पर्टिकुलरली दुधकोशी क्षेत्रमा त हेर्नुहोस् योभन्दा धेरै ठुल्ठुला चाहिने हिमनदी र चाहिने हिमतालहरू छन् जुन योभन्दा बढी जोखिममा छन् भने त्यो ठाउँको अवस्था झन् कस्तो होला होइन। त्यो यदि विस्फोट भयो त्यहाँ तलमाथि केही पर्यो त्यसलाई कसरी नियन्त्रण गर्ने होला होइन। र अर्को कुरा के भन्दा त्यसमाथि भूकम्पीय जोखिम यसलाई पनि भूकम्पसँग थोरै चाहिँ लिङ्क गर्न खोजिएको छ हिजोको, तर त्यो कुरा चाहिँ अझै प्रष्ट नभएको कारणले गर्दाखेरि भूकम्पको टाइमिङ र यसको टाइमिङलाई अलिकति मिलाउने प्रयास पनि भइरहेको छ। फेरि यो कस्तो
3: भन्दा अगाडि नै गइसकेको थियो
4: यो एक्ज्याक्टली त्यस्तै खालको कुरो आएछ। फेरि एउटा कुरा के पनि छ भन्दाखेरि यस किसिमको महाप्रलयकारी बाढी जाँदाखेरि के हुन्छ भन्दाखेरि कम्पन हुन्छ, होइन ठुल्ठुलो कम्पन हुन्छ। हिजो पनि दुई चारजना प्रत्यक्षदर्शी जसले त्यहाँ रसुवागढीमा यो कुराहरू भोगे, एउटा चाहिँ यो जलविद्युतमा काम गर्ने मजदुरहरू, उहाँहरू चाहिँ टनेलभित्र जाँदाखेरि यस्तरी हल्लायो कि हामी भूकम्प आयो भनेर चाहिँ हामी बाहिर निस्क्यौँ, पछि हेर्दाखेरि बाढी आएको रहेछ भन्ने कुराहरू भयो। त्यसले गर्दा यसले गर्दाखेरि त कम्पन आएको पनि हुनसक्छ। त्यसले गर्दाखेरि यो कुराहरू चाहिँ अहिले पनि अब एउटा चाहिँ त्यो टाइमिङलाई मिलाउने कुरा छ, त्यो कन्फर्म चाहिँ भएको छैन। तर भनेको मतलब कस्तो भन्दाखेरि ठुल्ठुला भूकम्पले पनि यो जोखिमहरू हाम्रो क्षेत्रमा बढाइरहेको र गएको केही समयदेखि यो वायुमण्डलीय तापक्रम द्रुत गतिमा विश्वव्यापी रूपमा बढेको, यसमा कुनै प्रश्नै भएन। त्यसमाथि यसपालि झन् एलनिनो, होइन यो चाहिँ कस्तो भन्दाखेरि प्रशान्त महासागरको एउटा क्षेत्र छ, ठ्याक्कै पपुवा न्यू गिनी र अस्ट्रेलियाको उत्तर पूर्व र ठ्याक्कै दक्षिण अमेरिकाबाट सोझै पश्चिमतिर एलिनो 3.4 भन्ने क्षेत्र छ समुद्रमा, जसको तापक्रम गएको मे महिनाको तुलनामा झन्डै 2 डिग्रीले तातिसक्यो। त्यो तात्ने बित्तिकै के हुन्छ भन्दाखेरि ठ्याक्कै यो भारतीय महाद्वीपतिरको चाहिँ नि उपल्लो वायुमण्डलको तापक्रम द्रुत गतिमा तात्छ। त्यसले गर्दाखेरि यसले सबैभन्दा बढी जोखिम चाहिँ नि हाम्रो क्षेत्रमा भएको यो हिम नदीहरूलाई नै सबैभन्दा बढी जोखिममा राखिरहेको थियो। त्यसले गर्दाखेरि यो ठ्याक्कै यो 3-4 कारणले गर्दाखेरि चाहिँ यो भयो भन्ने हामीलाई लाग्छ। तर सबैभन्दा दुःखको कुरा के भन्दाखेरि यो एउटा घटना भयो, अब यसबाट हामी उम्किनुपर्छ भन्दा पनि यस किसिमका घटनाहरू अब लहरै हुन सक्ने सम्भावना पनि उत्तिकै बढेको कारणले गर्दाखेरि अब के गर्ने भन्ने प्रश्न चाहिँ मैले त्यसपछि राखेको। किनकि एउटा सामान्य आजसम्म जुन विकसित र आजसम्म विस्तारित कुनै पनि प्रविधिले यसलाई रोक्न सक्ने क्षमता राख्दैन,
3: संसारले नै सक्दैन।
4: संसारको कुनै पनि प्रविधि र कुनै पनि क्षमताले यो तहको र त्यो क्षेत्रमा हुने घटनालाई चाहिँ रोक्ने क्षमता राख्दैन। यसको यसलाई रोक्ने एउटै उपाय के छ भन्दाखेरि विश्वव्यापी रूपमा रहेको कार्बन उत्सर्जनलाई सबै मुलुकले शून्यमा झार्ने हो भने चाहिँ यसलाई केही हदसम्म कम गर्न सकिएला। 10 घटनालाई झारेर 5-4 झार्न सकिएला, होइन कि त अब त्यो नदी क्षेत्र लाई पहिचान गरेर कुन ठाउँसम्म चाहिँ त्यो जोखिम छ भनेर नदी क्षेत्रमा वरपर बसेका सबै बस्तीलाई स्थानान्तरण गर्न अन्त्य लैजानु पर्यो, जुन भनेको असम्भव प्राय छ। किनकि हामीले देखिहाल्यौँ सुकुम्बासीहरूलाई त स्थानान्तरण गर्दाखेरि यति ठुलो चाहिने चुनौती देखियो भने अब पुस्तौँदेखि त्यो ठाउँमा बसिरहेका मानिसहरूलाई स्थानान्तरण गर्ने भनेको असम्भव प्राय कुरा हो। त्यसले गर्दाखेरि प्रश्न आउँछ के गर्ने भन्ने नै हो। किनकि जति सजिलोसँग हामीले हिजोका दिनमा चाहिँ यी सबै कुराहरू देखिराखेका थियौँ, आगामी दिन एकदमै ठुलो चुनौतीपूर्ण छ, यो साह्रै दुःखका साथ भन्नुपर्छ।
3: यसको कारण भनेको विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर नै हो, निरक्षर अथवा अल्प साक्षरले भन्दा
4: एकदम कस्तो भन्दाखेरि विगतमा यस किसिमको हिमताल विस्फोटन हुँदै नहुने होइन, हुन्थ्यो। किनकि पहिला पनि ठुल्ठुला बाढी पहिरो आउँथे, पहिला पनि ठुल्ठुला चाहिँ खडेरी हुन्थे, हिमताल विस्फोटनका घटनाहरू पहिला पनि हुन्थे। किनकि पृथ्वीको तापक्रम बढ्ने भनेको एउटा प्राकृतिक रूपमै पनि हुन्छ र यो चार्ल्स डार्विनले नै पनि आफ्नो समयमा भनेका थिए कि पृथ्वीको तापक्रम बिस्तारै बढ्दै जाने र चाहिँ केही सहस्राब्दीपछि फेरि त्यो कुलिङ पिरियडमा जाने, होइन यो ग्लोबल वार्मिङ र ग्लोबल कुलिङ त्यो हुन्छ। तर ग्लोबल वार्मिङ भनेको कुरा यो पृथ्वीको जुन वायुमण्डलको तापक्रम बढ्ने भनेको कुरा प्राकृतिक रूपमा यति बिस्तारै हुन्छ कि सबैजनासँग पर्याप्त समय हुन्छ अनुकूलन गर्नको लागि। तर गएको 50 होइन खास गरी हामीले चाहिँ यो प्रथम विश्वयुद्ध पछिको यदि हामीले चाहिँ पृथ्वीको तापक्रम हामीले बढेको हेर्ने हो भने कार्बन उत्सर्जन पृथ्वीमा अहिले तपाईँको पृथ्वीको वायुमण्डलमा 38 ट्रिलियन टन छ, त्यो भनेको चाहिँ 380 खर्ब टन कार्बन अहिले पृथ्वीको वायुमण्डलमा छ। ठ्याक्कै 100 अगाडि यो कति थियो भन्दाखेरि 22 ट्रिलियन मात्रै थियो, भनेपछि 65% हामीले चाहिने कार्बनको चाहिने भोल्युम चाहिँ हामीले उसमा बढाइसक्यौँ वायुमण्डलमा, र प्रत्येक वर्ष करिब 40 अर्ब टन कार्बन हामी उत्सर्जन गरिराखेका छौँ, पृथ्वीमा दिइराखेका छौँ। जसले गर्दाखेरि यसमा पृथ्वी यस्तरी तातिसक्यो कि अहिलेको एलिनोको घटना नै पर्याप्त हुन्छ, होइन? तपाईँ पनि भर्खरै बेलायत घुमेर आउनुभयो, उखरमौलो गर्मी खाएर आउनुभयो, म पनि ठ्याक्कै 1.5 महिना अगाडि युरोपको त्यो क्षेत्रमा पुगेको थिएँ, कोहीले नभएको गर्मी हामीले भोगिरहेछौँ भन्ने खालका कुराहरू उनीहरू पनि गर्छन्। त्यसले गर्दाखेरि हामी कहाँ मात्र होइन कि संसारभरि यो स्पष्ट भइसक्यो कि गर्मी कुन किसिमले बढिरहेको छ र वायुमण्डलको तापक्रम कुन किसिमले बढिरहेको छ भन्ने कुरा। त्यसमाथि अहिलेको एलिनो मैले अघि नै भनिहालेँ, उपल्लो यो तपाईँको यो वायुमण्डललाई पनि यति द्रुत गतिमा तताइरहेछ कि यसले ठ्याक्कै 5,000-4,000 देखि 6,000 मिटर अग्लो क्षेत्रलाई द्रुत गतिमा चाहिँ तताएको कारणले गर्दाखेरि यस किसिमका घटनाहरू हुँदै जान्छ। र यस किसिमका घटना हुने भने यसले सबैभन्दा ठुलो असर गर्ने भनेकै पाकिस्तान, भारत र नेपाल जुन ठ्याक्कै चाहिँ हिमालको चाहिने फेदमा, हिमालको काखमा बसेका क्षेत्रहरू छन्, इन्क्लुडिङ भुटान पनि होइन, यस्तो क्षेत्रहरूलाई चाहिँ एकदमै ठुलो असर गर्छ।
3: निर्मल पूजा लगायत 10 हिमाल आरोहीको पाकिस्तानमा जुन घटना भयो नि, यो यस्तै प्रकृतिको
4: यसलाई केही हदसम्म लिङ्क किन गर्न सकिन्छ भन्दाखेरि एउटा अध्ययन भएको छ, यस्ता थुप्रै अध्ययन भएको छ जुन एउटा अध्ययनमा म पनि सहभागी थिएँ। एउटा अध्ययनले के देखाउँछ भन्दाखेरि विगतको 50 वर्ष यताको एउटा भनौँ न विभिन्न डाटाहरूलाई हेर्दाखेरि पहिला म मनसुनको कुरा गरौँ किनकि यो मनसुनमै घटना भयो होइन, यो किन गर्मी पनि यही बेलामा, मनसुन पनि यही बेलामा हुन्छ, निर्मल पूर्जाको अब भनौँ न यो दुर्घटना पनि त्यही बेलामा भयो। मनसुनको एउटा के फरक देखिएको छ अहिले जलवायु परिवर्तनको कारणले गर्दाखेरि भन्दाखेरि पहिला दिनको समयमा पानी पर्थ्यो किनकि काठमाडौँमा हामी असार साउन भएपछि सिरक ओढ्थ्यौँ, अहिले मुस्किलले हामी सिरक ओढ्छौँ होइन, रातभरि पङ्खा चलाउनु पर्छ पानी पर्दाखेरि पनि। पहिला दिउँसो पानी पर्ने, राति आकाश छ्याङ्ग हुने हुन्थ्यो, बिहानी पख मजाले चिसो हुन्थ्यो, अहिले दिउँसो एकदम चिरिक्क घाम लाग्छ, राति चाहिँ बादल लाग्ने र राति पानी पर्ने भइरहेछ। राति पानी पर्ने कारणले गर्दाखेरि अधिकांश यो चाहिँ विपदका घटनाहरू पनि राति नै हुने, राति मान्छे सुतेको कारणले गर्दाखेरि यो क्याजुअलिटिजहरू होइन हताहती पनि बढी हुने र रेस्क्यु पनि गाह्रो भइरहेछ, त्यो एउटा कुरा। राति तपाईँको पानी पर्दिने र राति डम्म बादल लाग्दाखेरि के हुन्छ भने बिहान जति चिसो हुनुपर्ने हो त्यो चिसो हुँदैन, र उच्च हिमाली भेगमा चाहिँ अनुभवी पदयात्रीहरूले के गर्छन् भन्दाखेरि उनीहरू चाहिँ बिहान 2-3 बजी आफ्नो पदयात्रा सुरु गर्छन्, जुन बेलामा अत्यधिक चिसो हुन्छ, राति 11 बजेपछि त्यो क्षेत्र एकदमै चिसो हुन थाल्छ र 11, 12, 1, 2, 3 बज्दासम्म त्यो -15, -16 डिग्रीले भुइँमा रहेको त्यो हिउँहरू बेसरी जमेर कडा हुन्छ, तपाईँको सिमेन्ट जस्तै हुन्छ, अनि 3 बजीदेखि हिँड्न थाल्छन् उनीहरू, 2:30-3 बजे बिहान भनौँ न, राति भन्ने कि बिहान भन्ने त्यसलाई हिँडेर करिब जुन ठाउँमा पुग्नुपर्ने हो 12 बजीसम्म पुगिसक्छन्। त्यसको दुईवटा कारण छ, 12 बजेपछि एकदमै चर्को हावा लाग्छ, हावा लागिसकेपछि त्यो हिउँ चाहिँ द्रुत गतिमा पग्लिन थाल्छ किनकि घाम पनि चर्को लाग्छ, हावा पनि लाग्छ, त्यो हिउँ पनि द्रुत गतिमा पग्लिने भएर त्यसबाट जोगिनको लागि उनीहरूले टाइमिङ कसरी मिलाएको हुन्छ त 2 बजी हिँड्ने, 12 बजीसम्म पुगिहाल्ने, त्यसपछि नहिँड्ने, कुनै सुरक्षित एउटा चाहिँ अलिकति सम्म स्थल भेटेर त्यहाँ बस्ने भन्ने हुन्छ। अब यो निर्मल पूर्जाहरूको चाहिँ अब यो काराकोरम क्षेत्रतिर चाहिँ कस्तो देखिएको थियो भन्दाखेरि राति बादल लाग्ने, त्यसले गर्दाखेरि चाहिने तापक्रम धेरै घट्न नपाउने र बिहान हिउँ जति कडा र सेट भएर सिमेन्टेड भएर बस्नुपर्ने हो त्यति हुन नसक्ने, त्यसले लगातार चाहिने हिउँ खस्किने चाहिने यो प्रक्रिया चाहिँ काराकोरम क्षेत्रतिर एकदमै बढेको छ, र त्यो काराकोरम क्षेत्र मात्र होइन कि हिन्दुकुश र हाम्रो हिमालय क्षेत्रमा पनि त्यति नै बढेको छ। त्यसले गर्दाखेरि त्यो उहाँको पनि निर्मल पूर्जाको पनि घटना कुन बेला भयो त, बिहान 9:30 बजेतिर भयो। त्यसले गर्दाखेरि एक त भनौँ न विश्वव्यापी रूपमै तापक्रम बढेको कारणले गर्दाखेरि हिम पहिरोहरू बढी जाने, खस्किने सम्भावना बढेको छ भने, अर्को त्यो दिनको डेटा हामीले हेर्ने हो भने रातभरि बादल लागेको छ, तापक्रम जुन दरमा घट्नुपर्ने घटेको छैन, अर्थात् जति कडासँग त्यो बरफहरू सेट हुनु पर्थ्यो त्यो हुन सकेको थिएन। त्यसले गर्दाखेरि यी सबै कारणहरूलाई पनि हामीले जोड्दाखेरि चाहिँ अहिले ठुल्ठुला हिमालका पदयात्रा पनि जोखिम भएका छन् किनकि त्यो ग्लेसियरहरू पहिलाभन्दा बढी फ्रजाइल भइरहेछन्, बढी चाहिँ तपाईँको चाहिने त्यो खस्ने झर्ने त्यो सेट भएर नबस्ने भने यस किसिमका हिम नदी खस्किने र हिमताल विस्फोटनका घटनाहरूलाई पनि यो बढ्दो जलवायु वायुमण्डलको तापक्रमसँग जोड्न चाहिँ सकिन्छ।
3: दिउँसो र रातिको कुरा गर्नुभयो नि, राति पानी पर्ने, बादल लाग्ने र दिउँसो टन्टलापुर घाम लाग्ने, यो चक्र चाहिँ कसरी प्रकृतिले आफै निर्धारण,
4: यो चाहिँ कस्तो भन्दाखेरि यसमा पनि अब बादलहरू विभिन्न बादलको चाहिने आफ्नो एउटा चाहिने भनौँ न बिहेभियर हुन्छ, जस्तो अब हाम्रै क्षेत्रमा पनि मनसुनमा चाहिने 6-7 किसिमको बादल देखिन्छ, कुनै कुनै सिरस भन्छ, कुनै चाहिँ अब स्टार्टो क्युमुलस भन्छ, कुनै चाहिँ क्युमुलो निम्बस क्लाउड भन्छ, विभिन्न किसिमका चाहिँ बादलहरू हुन्छन्। अहिले कस्तो छ भन्दाखेरि बादल बनिसकेर मनसुनमा चाहे त्यो हामीहरूको स्थानीय बादल हुन् या मनसुनबाट बङ्गालदेखि आएको बादल होस् या जाडो महिनामा वेस्टर्न डिस्टर्बेन्सेसको लागि भूमध्य सागरबाट आएको बादल होस्, प्रत्येक बादलको चाहिँ एउटा नियम के हुन्छ भन्दाखेरि हाइटमा पुगिसकेपछि त्यो चिसिनुपर्छ, बादल भनेको त बाफ नै हो पानीको, अलिकति हाइटमा पुगेर जब चिसिन्छ, चिसिएपछि बल्ल त्यो पानीमा परिणत भएर पानीको वजन पनि धेरै हुन्छ, बादलले होल्ड गराउन सकेपछि भुइँमा झर्ने हो, चिसिनु एकदमै आवश्यक छ। अहिले के भयो भन्दाखेरि पहिला जसरी दिनको समयमै अलिकति उचाइमा महिना गएपछि बादल जसरी चिसिन्थ्यो नि, अहिले बढ्दो तापक्रमको कारणले गर्दाखेरि बादल चिसिन पाइरहेको छैन। त्यसले गर्दा दिउँसो चिसिनुपर्ने तापक्रममै झर्न नसक्ने लगातारको गर्मीले गर्दाखेरि बादलले पनि रातको समय या साँझ र रातको समय पर्खिनु पर्छ।
3: घाम अस्ताएपछि
4: बल्ल त्यो चिस्यान पुग्छ र पानी पर्छ र इभापोरेसन त यसरी भइरहेछ, दिनभरि बाष्पीकरण त भइरहेछ, बादल बन्दै गइरहेछ, पर्न सकेन। अब के भयो भन्दाखेरि यति धेरै बादलमा चिस्यान भइसक्यो हुन्छ र लोड यति धेरै पानीको लोड बढ्छ बादलमा कि अब बेलुका अँध्यारो भयो, अलिकति घाम अस्तायो, चिसो भयो भनेपछि दिनभरि पर्नु पर्ने पानी के भयो त 2-3 घन्टामै पर्यो होइन। त्यसले गर्दाखेरि अहिले कस्तो छ भन्दाखेरि परिमाण पानीको करिब करिब घटेको छैन। नेपालमा हामीले हेर्छौँ भने गएको 30 वर्षमा मनसुनमा पर्ने पानीको परिमाण घटेको छैन, तर के घटेको छ भन्दाखेरि पहिला जुन पानी 3 दिन लगाएर पर्थ्यो अहिले त्यो पानी 3 घन्टामा पर्छ होइन। अब त्यसको दुईवटा फाक के भयो, 3 घन्टामा पर्ने बित्तिकै उयो अब झन् काठमाडौँ ठाउँ ठाउँमा चाहिँ किन विगतको तुलनामा चाहिँ नि बढी पानीहरू जम्छन् भन्दाखेरि हो, त्यसको केही पूर्वाधारको एउटा चाहिँ निर्माण गर्दाखेरिको एउटा केही कमी कमजोरी पनि होला, तर विगतको तुलनामा बाढी किन आउँछ त भन्दाखेरि कम समयमा ठुलो पानी पर्दिने अनि एकदमै ठुलो बाढी पहिरो आएर चाहिँ सबै कुरा लिएर जाने, परेको पानी जमिनमा राम्रोसँग नसोसिने, त्यसपछि फेरि चैत वैशाखमा चाहिँ अहिले तराईमा देखिएको जस्तो विभिन्न ठाउँमा देखिएको जस्तो पानीको स्रोतहरू सुक्दै जाने। त्यसले गर्दाखेरि यो दुईवटाको चाहिँ नि यो दुईवटा पनि समस्याहरू हामीले देख्दै गएका छौँ।
3: जलवायु परिवर्तनसँग सम्बन्धित हामीले अन्तर्राष्ट्रिय मञ्च कोपमै हामी 30 पटक सहभागी भइसक्यौँ। त्यहाँ हाम्रो उपस्थिति भनेको कहिले कालापत्थरमा मन्त्री परिषदको बैठक बस्ने र ग्लासको शिखर सम्मेलनदेखि लिएर विभिन्न ठाउँमा हाम्रो उपस्थिति चाहिँ कहिलेकाहीँ साङ्केतिक रूपमा बुलन्ने जस्तो लाग्छ, तर त्यस्तो त देखिएर परिणाममा
4: अब यसमा दुईवटा कुरा छ। एउटा चाहिँ कस्तो भन्दाखेरि कोप 30 हामीहरूको सहभागिता जुन बुलन्द स्तरमा हुनुपर्ने हो त्यो बुलन्द स्तरमा नपुगेको हो कि भन्ने खालको पनि प्रश्न उठ्नु जायज छ, किनकि जो जतिजना नेपालबाट त्यहाँ पुग्नुहुन्छ सबैजनाले चाहिँ नि यो सामर्थ्य राख्न सक्नुहुन्छ कि सक्नुहुन्न होइन। अन्तर्राष्ट्रिय मञ्चमा नेपालका यी कुराहरू चाहिँ नि ज्वलन्त रूपमा चाहिँ उठाउने सामर्थ्य राख्नुहुन्छ कि हुन्न, डेफिनेटली राख्नुहुन्छ। त्यसमा केही व्यक्तिहरू हुनुहुन्छ जसले चाहिँ नि एकदमै बुलन्द रूपमा राख्न पनि सक्नु भएको छ, तर त्यति व्यक्तिहरू मात्र गए त भइहाल्यो भने त किन सबैजना जानु पर्यो, संयोगको सङ्ख्यामा किन जानु पर्यो, जसले यो कुरा त्यहाँ गएर केही चेन्ज मेकरको रूपमा काम गर्न सक्नुहुन्छ भने उहाँहरू मात्र जानु पर्यो, तर जाने चाहिँ धेरै, तर त्यसमा चाहिँ वास्तवमा चाहिँ भनौँ तथ्य प्रमाण र नेपाललाई चाहिँ आवश्यक पर्ने जुन चाहिँ नि एडभोकेसीका कुराहरू छ त्यो राख्न सक्ने थोरै भएको कारणले गर्दाखेरि पनि सङ्ख्याको तुलनामा चाहिँ अलिकसम्म उत्तरमा चाहिँ हाम्रो हिमाली क्षेत्रदेखि दक्षिणमा श्रीलङ्का र यता मालदिपसम्म यो क्षेत्र चाहिँ नि पूर्ण रूपमा चाहिँ यो मनसुन डिपेन्डेन्ट कम्युनिटी छ यहाँ होइन। यसमा कस्तो हुन्छ भन्दाखेरि मनसुन भनेको कुरा चाहिँ नि भलै यो अफ्रिकाको पूर्वी तट यो म्याडागास्कर टापुतिरबाट चाहिँ नि सुरु भएर आउँछ, त्यो क्षेत्रमा चाहिँ भएको चाहिँ यो बाष्पीकरण चाहिँ नि त्यहाँबाट पूर्वतर्फ आउँदै बे अफ बेङ्गाल हुँदै नेपालमा आउँछ, जसलाई चाहिँ अब फेसिलिटेट गर्नको लागि चाहिँ सोमालिया भन्ने देशबाट चिसो सोमाली जेट आउँछ। यस्ता धेरै थुप्रै फ्याक्टरहरू छन्, पहिला यति मात्र छ भनिन्थ्यो, तर बिस्तारै यसको बारेमा अध्ययन हुँदै जाँदाखेरि एलिनो चाहिँ एउटा मुख्य फ्याक्टरको रूपमा देखियो। त्यो भनेको चाहिँ कस्तो हो भन्दाखेरि ठ्याक्कै प्रशान्त महासागरको इक्वेटोरियल लाइन होइन भूमध्य रेखामा चाहिँ कस्तो देखिन्छ भन्दाखेरि त्यो क्षेत्रमा चाहिँ प्रशान्त महासागरको यो के भन्छ सर्फेसमा भएको पानी, त्यसको सतहमा भएको पानी कति तात्छ, त्यसले चाहिँ नि हाम्रो क्षेत्रमा हुने वर्षा र दक्षिण अमेरिकामा र समस्त यो प्रशान्त महासागरमा रहेका टापुहरूमा हुने वर्षालाई निर्धारण गर्ने देखियो। यसमा के छ भन्दाखेरि तपाईँको पेरु र चिलीको ठ्याक्कै पश्चिम तटीय क्षेत्र, दक्षिण अमेरिकाको पश्चिम तटीय क्षेत्र जसले चाहिँ नि प्रशान्त महासागर त्यहाँबाट सुरु हुन्छ, त्यहाँदेखि अस्ट्रेलिया र यो इन्डोनेसिया बिचमा चाहिँ नि विभिन्न चाहिँ नि भौगोलिक क्षेत्रहरू काल्पनिक भौगोलिक क्षेत्रहरू निर्माण गरिएको छ, जसमा निनो 1-2 भन्ने छ जुन पेरुको एकदमै नजिक छ, त्यसपछि बिचमा ठ्याक्कै चाहिँ दक्षिण अमेरिका र इन्डोनेसियाको बिचको एकदमै ठुलो प्रशान्त महासागरको बिचमा चाहिँ निनो 3.4 भन्ने एउटा ठुलो क्षेत्र छ, त्यसको चाहिँ एरिया लगभग तपाईँको चाहिँ नि होला त्यस्तै 10-12,000 स्क्वायर माइल चाहिँ त्यत्रो त्यसको चाहिँ क्षेत्र छ। त्यो क्षेत्रमा चाहिँ नि पानी कति तात्छ र कस्तो भन्दाखेरि त्यो क्षेत्रमा पानी औसत नै तात्यो भने चाहिँ हाम्रो क्षेत्रमा पनि मनसुन औसत हुन्छ, त्यो क्षेत्रमा औसतभन्दा चिसो भयो भने हाम्रो क्षेत्रमा मनसुन औसतभन्दा बढी पानी पर्छ, जस्तो गएको वर्ष त्यो क्षेत्रमा चाहिँ नि औसतभन्दा चिसो भइदियो, हामी कहाँ चाहिँ नि 12-13% बढी पानी पर्यो, यसपालि औसतभन्दा बढी तात्यो, जसले गर्दाखेरि आजसम्म हामीका पर्नुपर्ने पानी जति पर्नुपर्ने हो त्यसको 88.79% मात्र परेको छ र मधेस र तपाईँको यो कोशी प्रदेशको तराई जिल्ला तराईका क्षेत्रमा चाहिँ अझ 76% मात्र पानी परेको अवस्था छ। अब दुःखको कुरा के छ भनेर भन्दाखेरि यो अगस्त महिनादेखि एलिनो भनेको त्यो क्षेत्रमा पानी तात्ने क्रम एकदमै बढेको छ जसले गर्दाखेरि एउटा आकलन के छ भन्दाखेरि अब यो हाम्रो त करिब करिब भदौ लाग्यो भदौदेखि असोज 15 पानी पर्ने सिजन हो कम्तीमा भदौ चाहिँ हो कि अब चाहिँ पानी पर्न एकदमै कम हुन्छ एउटा र अब चाहिँ गर्मी अत्यधिक बढ्छ गर्मी पनि कस्तो भन्दाखेरि जति उपल्लो भूभागतिर गयो औसतमा त्योभन्दा बढी गर्मी पर्ने भनेको उच्च वायुमण्डलीय क्षेत्रमा चाहिँ अझै तापक्रम बढ्दै जाने त्यो आकलन चाहिँ अब छ होइन र यी आकलन पनि कस्तो भन्दाखेरि आइआरआई र नासाको एउटा नोआ भन्ने एउटा संस्था छ यो नेसनल ओसियानिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन भन्ने एकदमै अब भनौँ न उच्चस्तरीय संस्थाहरू हुन् यी संस्था यी चाहिने प्रतिष्ठानहरूले गरेको अध्ययन हो जसले चाहिँ यो देखाउँछ त्यसले गर्दाखेरि मलाई चिन्ता पनि कस्तो भनेर भन्दाखेरि आउने दिनमा अब अझै यो एक महिना चाहिने औसतभन्दा बढी खडेरी पर्ने मधेस र खास गरी हामीहरूको यो कोशी प्रदेशको 3 जिल्लामा चाहिने औसतभन्दा अझ कम पानी पर्ने र कुनै ठाउँमा एकदमै ठुलो पानी पर्ने हाँडीघोप्टे वर्षा जस्तो हुने नजिकै पानी नपर्ने किनकि खण्डवृष्टिको सम्भावना पनि बढी हुने र तापक्रम वृद्धि हुने र तापक्रम वृद्धि हुने बित्तिकै हिजोको जस्तो घटनाको चाहिँ सम्भावना फेरि बढ्ने हुन्छ त्यसले गर्दाखेरि चिन्ताको विषय चाहिँ यो छ।
3: हस् समग्र संवादको लागि धन्यवाद।
4: हस् तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
3: हामीसँग हुनुहुन्थ्यो जलवायु तथा मौसम विज्ञ उज्जवल उपाध्याय। आजलाई अन्धारोबाट उज्यालोतिरको

0: सबैभन्दा पहिले मुख्य माथि बाढीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झन्डै 2500 जना सम्पर्क विहीन, पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दबी प्रकोप कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन, आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह, बाढी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रुसको ड्रोन आक्रमण, कम्तीमा 37 जनाको ज्यान गयो। र एसिसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको हो। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 65, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी जलविद्युत आयोजनामा कार्यरत 933 जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावितको खोज र उद्धारको काम आज पाँचौं दिन पनि निरन्तर छ। बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज र उद्धारका लागि निरन्तर सरकारले काम गरिरहेको छ। आयोजनाको सुरुङसँगै जङ्गल क्षेत्र र नदी किनारमा पनि खोजीको काम तीव्र रूपमा अघि बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि सुरक्षाकर्मीसँगै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग भइरहेको छ। विकट क्षेत्रमा राहत पुग्न नसकेको भन्दै पालिकाका जनप्रतिनिधिले सङ्घ सरकारको ध्यान आकर्षण गराएका छन्। भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशुली नदीमा जलस्तर बढेपछि काठमाडौँ मुगलिन सडक खण्ड पुनः रूपमा अवरुद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढीले सडकलाई तलबाट कटान गरेपछि सडक यातायात सञ्चालन पुनः रूपमा रोकिएको गजुरी प्रहरले जनाएको छ। सडकको केही भाग कटानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोसी नदीमा बाढीको बहाव बढेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ सडक खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाडी सञ्चालनमा आएकामा केही समयमै त्रिशुली नदीमा फेरि जलस्तर बढेपछि कृष्णभीर क्षेत्रमा सडक कटान भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा अहिले त्रिशुली नदीको जलस्तर खतराको तहभन्दा झन्डै 3 मिटर माथि पुगेको छ। सडक अवरुद्ध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाडी अलपत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सडकको जोखिममुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटेकोसीको बाढी त्रिशुली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रका समेत उच्च सतर्कता अप्नाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी विभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती प्रदेशका पहाडी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा घेग्रान बहावको जोखिम बढ्ने र सडक तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन
2: फोन 056-421-261, 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
2: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि।
1: थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधनसम्म,
7: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
7: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
7: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
8: सिधा कुरा, प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी कोष र प्रधानमन्त्री कोष मार्फत बाढी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा 5,04,46,81,369 रुपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्युआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7.5 खर्ब रुपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम बुवागले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो। रसुवाको भोटेकोसी बाढीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमिनमा गाड्न सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएका छन्। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान सुरु गरिएको छ। अहिलेसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेसुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो। एक्याप लोमानथाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी कियेभ नजिकैको एक डिपोमा रुसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको ज्यान गएको छ। राजधानीको पश्चिमी उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाइ छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारुद राखिनु गलत भएको बताउनु भएको छ। रुस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्। विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ। डिपो कियेभको पश्चिमी बाहिरी क्षेत्रको मिला सहरमा रहेको छ। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूहमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, युएई, त्यसै गरी कतार, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल मलेसियाको बाङ्गिमा रहेको YSDQAM क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा बाढीले सडक कटान गरेपछि काठमाडौँ मुगलिन सडक पूर्ण रूपमा अवरुद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्कविहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्बभन्दा बढी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रुसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसिसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै।
9: एल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपना।
11: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
12: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
11: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: तिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक।
5: काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीजन्य विपद व्यवस्थापनमा 4,54,14,787 रुपियाँ सहयोग गर्ने भएको छ। बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न हिजो बोलाइएको 57 कार्यपालिका बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाँडा बर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, सब वाहन, एक्साभेटर, जेट मेसिन लगायत साधन र सामग्री तथा आवश्यकताका जनशक्ति व्यवस्थापन गर्न विपद व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अल्पत्र रहेका यात्रुहरूको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायातको व्यवस्था गरेको छ। पहिलो दिन हिजो 2 बालबालिका, 9 महिला र 8 पुरुष गरी 19 काठमाडौँ ल्याएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। हिजोदेखि 2 गाडीको व्यवस्था गरिएको छ। यसैबीच काठमाडौँ महानगरपालिकाले रसुवा, भोटेकोशी बाढीग्रस्त क्षेत्रमा 4 सबवाहन समेत परिचालन गरेको छ। महानगरपालिकाका मेयर सुनिता डङ्गोलका अनुसार विपद व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह गर्दै महानगरपालिकाले सक्दो सहयोग गर्न 4 सबवाहनको व्यवस्था गरेको हो। बाढी पीडितका लागि नेपाल आँखा कार्यक्रम तेलगङ्गा आँखा प्रतिष्ठानले 1,01,00,000 आर्थिक सहयोग गर्ने भएको छ। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्थापनाका लागि तेलगङ्गा आँखा प्रतिष्ठानले रकम सहयोग प्रान्तीय दैवी प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। प्रेस विज्ञप्ति मार्फत प्रतिष्ठानका कर्मचारीहरूले 1 बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन्। बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निशुल्क आँखा उपचार गर्ने निर्णय समेत भएको विज्ञप्तिमा भनिएको छ। र हाँसे बेङ्गे र ख्यालठटा सहित दिवंगतहरूको आत्माको शान्तिको कामना गर्दै भक्तपुरमा 8 रात 9 दिन मनाइने सायं अर्थात गाईजत्रा पर्व हिजो बेलुकी भैरव मन्दिरबाट परालको तहामचा निकालेर प्रदर्शन गरी फरक ढङ्गले मनाइएको छ। पहिलो दिन बिहान तलेजुम भवानीको साया निकालेसँगै सुरु भएको गाईजात्रा आफन्तको सम्झनामा परम्परा अनुसार बिहान भालेको डाकुसँगै तलेजु भवानीको साया नगर परिक्रमा गर्ने परम्परा छ। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री दैवी कोषमा 5 बढी रकम सङ्कलन, आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढी प्रभावितका लागि काठमाडौँ महानगरले 4,50,000,000 सहयोग गर्ने, अल्पत्र यात्रुको उद्धार गर्न निशुल्क यातायात। र भक्तपुरमा 8 रात 9 दिनसम्म मनाइने गाईजात्रा पर्व सुरु। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: 24 घन्टा इमर्जेन्सी सेवा
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
4: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
5: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
4: भेन्टिलेटर सेवा
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189353
6: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
7: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
4: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855-83852 9453-72852 र 9605-68852
9: हेलो
10: हेलो बुढी के छ खबर
9: ठिकै छ चलेकै छ
10: ल भिडियो अन गर् त तलाई हेरौँ
9: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
9: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी IP टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 9852-0280-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: सो लाभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: साइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328 र 9863573687।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सू लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5536-53, 98-550-77-061 र 98-550-77-53।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्का त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819 32811 र 9863573687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512200।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर,
8: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53, 98-550-77-061 र 98-550-77-53।
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 वन फोन 056-493-440-493-580 र 98-550-26-440।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: बाढीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। जमिन रहने भेनेजुएलाको दावी, झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा रहने र एटलेटिको स्पेनिस लालिकाको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या 734 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 734 जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा 259 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 र तनहुँमा 36 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको छ। अहिलेसम्म 8186 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन, तल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण थालेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकुसी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडागाउँ, हाकु, ठुलो गाउँ, शेर्पा गाउँ, खामजिङ लगायतका ठाउँमा अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा जलसतह बढेपछि नागडुङ्गा मुगलिन सडक खण्ड आज बिहानदेखि फेरि अवरुद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढीले सडकलाई तलबाट काटेपछि गाडी सञ्चालन पूर्ण रूपमा रोक लगाएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडकको केही भागमा कटान परेको छ भने गाडी आवागमन जोखिमपूर्ण बनेको छ। बिहान भोटेकोसी नदीमा बाढीको बहाव बढेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ सडक खण्डमा केही समय अगाडि आवागमन रोकिएको थियो। पछि बाढीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाडी सञ्चालनमा ल्याइएको तर त्यसको केही समयमै फेरि त्रिशुली नदीमा जलसतह बढेपछि कृष्णवीर क्षेत्रमा सडक कटान भएको हो। यस्तै धादिङको गल्छी गाउँपालिका 4 चिरौदीमा बाढीले 4 घरमा क्षति पुर्याएको छ। त्रिशुली नदीमा पानीको बहाव बढ्दा स्थानीयको घरमा क्षति पुगेको हो। रसुवाको भोटेकोसी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढी प्रभावित नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि अमेरिकाले बाढी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टनभन्दा बढी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। यसैबीच श्रीलङ्काले नेपालका बाढी पहिरोका प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 33 जिल्लामा बाढीको जोखिम, सुनको भाव एकै दिन 9,500 रुपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.pu.exam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
3: सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, बाढी पीडितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका 33 जिल्लामा बाढीको जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढीको उच्च जोखिममा छन्। यस्तै पाँच थर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्पु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्री, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ र मकवानपुरमा समेत बाढीको जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर पनि बाढीको जोखिममा रहेका महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले बाढी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद डेभिड ढकालले बाढी प्रभावित क्षेत्रमा अहिले बादल लागेको र दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलाममा 9,500 रुपियाँले घटेको छ। आज सुन 3,09,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। अघिल्लो हप्ता अस्ति शुक्रबार सुन 2,400 रुपियाँले घट्दै 3,18,500 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रुपियाँले घटेको छ। तोलाको 4,780 रुपियाँमा चाँदी कारोबार भइरहेको महासङ्घले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव 4,965 रुपियाँ थियो। अब विदेशको खबर। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्त्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाको आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनु भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको नियन्त्रण रहने भनिएको छ। रोड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमिनमुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अब खेल खबर। सेभिया विरुद्ध तिनेको सहज जित निकाल्दै एटलेटिको मड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्लिएको छ। हिजो रोमन सान्चेज पिजुआन रङ्गशालामा पाउना टोली एटलेटिकाकोलाई जित दिलाउन एलेक्स बाइनाले 2 र एडो एडेमोला लुकम्यानले एक गोल गरेका छन्। सोभियाका लागि मुगियल सियराले एक गोल फर्काए। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दुब्बर बनाए। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एथलेटिकाको अग्रता 3-0 पुग्यो। 66 मिनटमा सियराले गरेको गोल सेभियाका लागि सान्त्वना बनेको छ। जितसँगै एथलेटिकोले 3 खेलबाट 7 अङ्क जोडेको छ। पहिलो हार बेहोरेको सेभिया समान खेलबाट 6 अङ्कका साथ 5 औं स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। बाढीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्कविहीन बाढीले सड़क कटान गरेपछि नागढुङ्गा मुगलिन सड़क अवरुद्ध। बाढी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढीको जोखिम। प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। भेनेजुएलाको झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा। र एथलेटिको स्पेनिस लालिगाको शीर्ष स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवाको भोटेकोसी तथा त्रिशुलीमा आएको बाढ़ीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसको उद्धार कार्यलाई सरकारले रातभर जारी राखेको जनाएको छ। तर आज बिहान करिब 4 बजे आयोजना स्थलमा पुनः आएको बाढ़ीका कारण त्रिशुली नदीको जलसतह 5 देखि 10 मिटरसम्म बढ़ेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। नदीको सतह अत्यधिक बढ़ेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न शुरू गरेको कार्यालयले जनाएको छ। यद्यपि सतर्कता अपनाउँदै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरण परिचालन गर्ने तयारी गरिएको छ। सरकारले पुनः पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको छ। कार्यालयले भनेको छ, पहिरो र माटोले पुरेको त्रिशुली 3A को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने 19 सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टर मार्फत स्पेशल फोर्स परिचालन गर्ने तयारी गरेको जनाएको छ। सड़क पहुँच अवरूद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्वपूर्ण उपकरणहरू निकाल्ने तयारी भएको छ। कार्यालयले भनेको छ, आज बिहान आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिका वडा नम्बर 4 चिरौदी खोलाको छेउमा रहेको 4 बगाएको पुल गल्छीमा 4 घर बगाएको छ। आज बिहान बाढ़ी बढ्दा 1000 घर बगाएको हो। गल्छी गाउँपालिका वडा नम्बर 4 चरौदी खोलाको छेउमा गल्छी गाउँपालिका 6 धादिङका वडाध्यक्ष दीपक कुमार कार्कीले ती 4 घर बगाएको जानकारी दिनुभएको छ। भदौ 10 को बाढ़ीले चर्केको थियो होला। आज 4 घर बगाएको छ र मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभएको छ। यता त्रिशुली नदीमा आएको बाढ़ीले चरौदीमा रहेको झोलङ्गे पुल बगाएको छ। आज बिहान त्रिशुली नदीमा आएको ठूलो बाढ़ीले गोर्खाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौदी झोलङ्गे पुल बगाएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढ़ीले उक्त झोलङ्गे पुल चुडालेर क्षति पुर्याएको छ। बाढ़ीले त्रिशुली नदीमाथि बनेको धवादी स्थित अर्को झोलङ्गे पुलमा पनि क्षति पुर्याएको छ। बाढ़ीका तीव्रताका कारण झोलङ्गे पुल बगाउने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीले अहिलेसम्म 735 जनाको शव फेला परेको छ। चितवनमा सबैभन्दा बढी 259 जनाको शव फेला परेको छ भने 25 प्रहरी कर्मचारी अझै बेपत्ता छन्। बाढ़ी प्रभावित क्षेत्रमा 7293 जना प्रहरी परिचालन गरिएको छ र उद्धार कार्य जारी छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण 735 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान 11 बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी 735 जनाको शव फेला परेको हो। बाढ़ी र पहिरोमा परि उद्धार तथा सुरक्षामा खटिएका 25 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्यलाई तीव्रता दिएको प्रहरीले जनाएको छ। हाल देशभर बाढ़ी प्रभावित क्षेत्रमा 7293 जना प्रहरी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको विवरण संकलन गर्ने र बेपत्ताहरूको खोजी गर्ने कार्य अझै पनि तीव्र रूपमा जारी छ। चीनबाट 50 टन राहत सामग्री बोकेका 2 ठूला चिनिया विमान काठमाडौँ आइपुगेका छन्। काठमाडौँ स्थित चिनिया दूतावासका अनुसार ती विमान आइतबार बिहान करिब 7 बजे आपतकालीन राहत सामग्री लिएर आएका हुन्। ती विमानहरू चेङदु साउलिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरि करिब 3 घण्टाको उडानपछि आज काठमाडौँ आइपुगेका छन्। ती विमानहरूमा पाल, टेन्ट, कम्बल, स्पिलिङ ब्याग, सुक्खा खाना र प्राथमिक उपचार किटहरू गरी कुल 50 टन तौलका 13,200 थान आपतकालीन राहत सामग्रीहरू ल्याइएको चिनिया दूतावासले जनाएको छ। स्लिपिङ ब्यागहरू पनि आइपुगेका छन्। विमानमा 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ र उद्धार सामग्री आएका हुन्। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले ती राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन तथा नेपालको संघीय संसदका प्रतिनिधि सभा सदस्य धर्मकेशीलाई हस्तान्तरण गर्नुभएको छ। नेपाल चीन सीमा क्षेत्रमा गएको पहिरोपछि बनेको ताल 14 फुटबल मैदान जति फराकिलो रहेको चिनिया संचार माध्यमले
जानकारी दिएको छ। चीनिया सरकारी टेलिभिजनले यस्तो सूचना दिएको हो। सीजीटीएन का अनुसार एनएङ ग्रुपको अगस्त 29 सम्म गरेको अनुगमनमा यस्तो तथ्याङ्क देखा परेको छ। पहिरोले थुनेर बनेको तालको क्षेत्रफल करिब 1,00,000 वर्गमिटर छ, जुन लगभग 14 वटा मानक फुटबल मैदान बराबर छ। यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एनएङ ग्रुपको तथ्याङ्कलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ। यसैबीच दोस्रो बाँध ताल 2 पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब 5 किलोमिटर माथिलो तटीय क्षेत्रमा छ। भदौ 10 गतेको भीषण बाढीपछि चिनिया पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। रसुवाको भोटेकोसी नदीमा आएको बाढी पछिको खोज उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। विपद प्रभावित क्षेत्रमा संचार सेवा अवरूद्ध हुँदा उद्धार र समन्वयमा कठिनाई भएपछि सूचना प्रवाहलाई सहज र निरन्तर राख्न ती सेटेलाइट फोन उपलब्ध गराइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार उपलब्ध गराइएका सेटेलाइट फोनहरू मध्ये 10 स्थान रसुवा, 10 स्थान नुवाकोट जिल्लामा तत्काल प्रयोग गर्ने गरी पठाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले भोटेकोसी र त्रिचुली नदी क्षेत्रमा आएको बाढी पछिको विपद व्यवस्थापनका सन्दर्भमा चासो व्यक्त गरेको छ। पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीमा परिज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिएको विषयप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले शव व्यवस्थापनको संवेदनशीलतालाई ध्यान नदिएको गुनासो गर्नुभएको हो। नेता आङदेम्बेले भोटेकोसी र त्रिचुली नदी क्षेत्रमा बाढीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि चुनौती बनेको उल्लेख गर्नुभएको छ। यस विषयमा आफूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको उहाँको भनाइ छ। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855 63172 र 9852 12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849064977 र 9820235212।
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
9: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ, 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 9855 77061 र 9855 77053।
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट
11: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
12: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
11: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
12: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
11: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
12: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
10: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड, फोन 0656 4397 738, मोबाइल 9855 88002।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। रसुवाको बटेकोसीमा आएको बाढ़ीमा परेका 259 जनाको शव चितवनमा भेटिएको छ। नारायणी नदीको किनाराबाट सुरक्षाकर्मीले 259 शव संकलन गरेका हुन्। ती मध्ये 9 मात्रै शव शनाखत भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो। प्रहरीको 2 असै सहित 9 पहिचान खुलेको छ। नुवाकोटमा घर भएका प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल र रामेसाप घर भएका अर्का प्रहरी रामहरि खड्काको पहिचान खुलेको छ। बाँकेको कोल्पुर नगरपालिका 11 घर भएका कविलाल चौधरी, रसुवाको उत्तर गया 1 स्थित बेत्रावती घर भएका भुवन थापा मगर, मकवानपुरको हेटौँडा 15 घर भएका रमेश मगर, नुवाकोट ककनी घर भएका अर्जुन बलामी, कोल्पुर 11 रमेश थारू, नुवाकोट किसपाङकी तेरिना गुरुङ र सिन्धुपाल्चोकको भोटे कोशी गाउँपालिका 3 घर भएका पेमा सिम शेर्पाको मात्रै सब पहिचान भएको छ। उहाँहरूका परिवार र आफन्तले सब शनाखत गरेको एसएसपी धमलाले जानकारी दिनुभयो। चितवनमा भेटिएका 96 शव गाडेर व्यवस्थापन गरिएको छ। देवघाट धामको बीच जंगलमा पहिचान नभएका शव गाडेर सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। चिनिया सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम शुरू गरेको छ। नेपाल स्थित चिनिया दूतावासले दिएको जानकारी अनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो। उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फँसेकाहरूको उद्धार प्रयासको काम शुरू गरिसकेको दूतावासले जनाएको छ। चिनिया सुरुङ उद्धार विशेषज्ञको टोली यसअघि पनि नेपाल आएर उद्धार कार्य शुरू गरिसकेको छ। भदौ 10 गते रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढ़ीका कारण केही व्यक्तिहरू सुरुङमै फँसेको बताइएको छ। उनीहरूकै उद्धारका लागि विशेषज्ञको टोली नेपाल आएको हो। कृष्णवीरमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। आइतबार बिहान त्रिशुली नदीमा आएको बाढ़ीका कारण धादिङको बेनीघाट रोडाङ गाउँपालिका कृष्णवीरमा सड़क भाँसिएको हो। सड़क भाँसिएका कारण अहिले यो सड़कमा यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। सड़क भाँसिएपछि चितवनतर्फबाट पृथ्वी राजमार्गतर्फ गुड्ने सवारी साधनलाई सुरक्षित स्थानमा रोकिएको चितवनका प्रहरी नायब उपरीक्षक सुभाष भट्टले जानकारी दिनुभयो। काठमाडौँबाट गएका सवारी साधन पनि बीचमै रोकिएका छन्। यसअघि भोटेकोसी नदीमा पुनः बाढ़ी आएको खबर फैलिएसँगै आज बिहान 4 रोकिएको सड़कमा 7 गाड़ी चल्न थालेका थिए। अहिले पुनः सड़क बन्द भएपछि यात्रुहरू विचल्लीमा छन्। नदीको बहाव बढ्दै गएपछि सड़कको केही भाग कटानमा परेको छ। आज बिहानबाट सड़क भाँसिएर यातायात सञ्चालन गर्न नसकिने अवस्था बनेको हो। राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ धादिङ चितवन तथा पूर्व पश्चिमतर्फ आवत गर्ने सवारी साधन प्रभावित भएका छन्। प्रहरीका अनुसार सड़कको अवस्था तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने खालको छैन। सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनलाई सावधानी अपनाउन आग्रह गरिएको छ। रसुवाको भोटेकोसी तथा त्रिशुलीमा आएको बाढ़ीका कारण माथिल्लो त्रिशुली A3A जलविद्युत आयोजनामा फँसेका मानिसको उद्धार कार्यलाई सरकारले गत रातभर पनि जारी राख्यो। तर आज बिहान 4 आयोजना स्थलमा पुनः आएको बाढ़ीका कारण त्रिशुली नदीको जलसतह 5-10 बढ़ेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। नदीको सतह अत्यधिक बढ़ेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न शुरू गरेको कार्यालयले जनाएको छ। यद्यपि सतर्कता अपनाउँदै माटो तथा लेदो हटाउन पूर्ण डोजर र भारी उपकरण परिचालन गरिएको छ। आज बिहान आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिका वडा नम्बर 4 चिरौदी खोलाको छेउमा रहेका 4 घर बगाएको छ। आज बिहान बाढ़ी बढ्दा 4 घर बगाएको हो। यता त्रिशुली नदीमा आएको बाढ़ीले चरौदीमा रहेको झोलुङ्गे पुल बगाएको छ। आज बिहान त्रिशुली नदीमा आएको ठूलो बाढ़ीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौदी झोलुङ्गे पुल बगाएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढ़ीले उक्त झोलुङ्गे पुल चुडालेर क्षति पुर्याएको छ। बाढ़ीले त्रिशुली नदीमाथि बनेको धवादी स्थित अर्को झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ। चीनबाट 50 राहत सामग्री बोकेका 2 चिनिया विमान काठमाडौँ आएका छन्। काठमाडौँ स्थित चिनिया दूतावासका अनुसार ती विमान आज बिहान करिब 7 आपतकालीन राहत सामग्री लिएर आएका हुन्। ती विमानहरू सेङदु साओलिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरी करिब 3 उडानपछि काठमाडौँ आइपुगेका हुन्। यता अहिलेसम्म सबैभन्दा बढी नगद सहयोग गरेको संयुक्त अरब इमिरेट्स UAE थप 80 राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। भोटेको सिबाडीपछि नेपाललाई सहयोग गर्ने राष्ट्रमा अहिलेसम्म UAE सबैभन्दा अग्र
पंक्तिमा छ। युएईले 10 मिलियन अमेरिकी डलर करिब 1.5 अर्ब रुपियाँ नगद सहयोग पठाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ बेनीघाट रोरङ गाउँपालिका स्थित कृष्णभीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भासिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंकाका बीचमा आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हेटौँडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने जानकारी दिनुभएको छ। मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्दैछौ। कार्यकारी निर्देशक शाहले भन्नुभयो ग्यासका धेरै जसो प्लान्ट तराईमा छन्। त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटोबाट ल्याउने तयारी गरेका छौं। शाहका अनुसार इन्धन आपूर्तिको मुख्य ब्याकअप अमलेखगंज डिपो हो, जहाँ पाइपलाइनबाट सिधै तेल आउने भएकाले काठमाडौँमा पेट्रोलियम पदार्थको भने समस्या हुँदैन। केही दिन अघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश ट्याङ्कर हिजो शनिबार काठमाडौँ भित्रिसकेकाले पनि तत्काल बजारमा इन्धनको कमी नहुने निगमले जनाएको छ। नेपाल चीन सीमा क्षेत्रमा गएको पहिरोपछि बनेको ताल 14 फुटबल मैदान जति फराकिलो रहेको चिनिया संचार माध्यमले जानकारी दिएका छन्। चिनिया सरकारी टेलिभिजन सीजीटीएनले यस्तो सूचना जारी गरेको हो। सीजीटीएनका अनुसार एनगेन ग्रुपको अगस्त 29 गरेको अनुगमनमा यस्तो तथ्याङ्क देखिएको हो। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: बाटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म यहाँ त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 58853 5189353

0: संख्या 752 पुग्यो। आज पाँचौ दिन पनि प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोसी हुँदै बिहान आएको बाढीले चार घर र चरौदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्रीसहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एल निनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोसी बाढीको आज आइतबार पाँचौँ दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्। आज दिउँसोसम्म 752 शव भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। भोटेकोसी बाढीपछि सञ्चार सेवा सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ। रसुवाको भोटेकोसी बाढी पश्चात खोज उद्धार तथा राहत कार्यमा सञ्चार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढङ्गले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सात्पोको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोसीमा ठूलो बाढी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झन्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोसी एवं त्रिशुली नदीमा पानीको बहाव बढेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोसी हुँदै आज बिहान आएको बाढीले चार घर र चरौदीको पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4 चिरौदी त्रिशुली नदीमा आएको बाढीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढेको थियो। बहाव बढेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढीले बगाएको हो। यस्तै नदी कटानले कृष्ण पहिरो जाँदा मुगलिन काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध छ। बाढी पूर्वानुमान महाशाखाले बिहान भोटेकोसीमा पानीको बहाव बढेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोसी हुँदै भीषण बाढी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मन्त्रालयले जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 चिनिया सुरुमुद्दार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झन्डै 3 उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
2: फोन 056-494-333-493-555।

0: एक जोडी को लागि बाली टूर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भाउचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गङ्गा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रुपियाँ सहयोग गरेको भनी च्याट जिपिटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्युआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाइ छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो। नेपाल टेलिकमले भोटेकोसी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग आग्रह गरेको छ। बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत सम्हारको लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि सञ्चालन गर्ने प्रयास भइरहेको छ। अब विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ्ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इन्डोनेसियामा डडेलोको जोखिम बढाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झन्डै 1/3 सहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसिसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रुपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढीबाट प्रभावित बालबालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। एसिसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु भएको छ। 10 टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। चारभन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरुङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोसी हुँदै बिहान आएको बाढीले 4 घर र 4 औँदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने।
2: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा। सातै दिन 24 घंटा 01-597-1222 में कॉल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नु हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। भोटे कोशीको बाढीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेडाईले 32 वटा शव परीक्षण भइसकेको र 27 वटाको परीक्षण गर्न बाँकी रहेको जानकारी दिनुभयो। अस्पतालमा ल्याएका शव मध्ये 7 वटाको मात्र पहिचान भएको छ र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 55,55,555 रुपियाँ जम्मा गर्ने निर्णय गरेको छ। मेयर वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको 215 कार्यपालिका बैठकले स्थानीय विपद व्यवस्थापन कोषबाट यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मेयर थापाले राष्ट्रिय विपदको यस घडीमा मानवीय दायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न नागरिक समाज, निजी तथा संघ संस्थालाई आग्रह गर्नुभयो। नगरपालिकाका प्रवक्ता एवं वडा 7 का वडा अध्यक्ष रविन्द्र सापकोटाका अनुसार राहत कोषमा मेयरको तर्फबाट 35,000, उपमेयरको तर्फबाट 15,000, वडा अध्यक्षहरूको तर्फबाट प्रति व्यक्ति 10,000 को दरले 1,00,000, कार्यपालिका सदस्यको तर्फबाट प्रति व्यक्ति 6,000 तथा वडा सदस्यहरूको तर्फबाट प्रति व्यक्ति 2,500 रुपियाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ। र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो सो 2026 को आज समापन गरिँदैछ। काठमाडौँको बिरकोटी मण्डपमा गएको मङ्गलबारदेखि 18 संस्करणको नाडा अटो सो गरिएको हो। प्रदर्शनीमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी उपलब्ध रहेका आयोजकले जनाएको छ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको बिरकोटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। यसैबीच नाइमाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,00,000 रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङ मित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5औं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। बाढीमा ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिवी शिक्षण अस्पतालमा, अहिलेसम्म 7 वटाको मात्रै पहिचान। र सूर्यविनायक नगरपालिकाले दैवी प्रकोप उद्धार कोषमा 55,55,000 रुपियाँ जम्मा गर्ने। अहिलेलाई चारभन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: 너 뻑쳐 너 비뻑쳐 서대인이 뻑쳐
1: So this FM, 리아노비토클루 2MHz.

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म गइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
5: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आइसियु सेवा
4: एनआइसियु पिआइसियु सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसिटी सहितको मनोरोग सेवा
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
6: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 98558800002
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-5853-5893
8: स्वदेश टाइम चेक
9: इस समय सूचक का साथ में
10: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556-5563-98550-7701 र 98550-7753
7: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556-4394-4493-580 र 98550-2640
11: It's 4 o'clock अहिले 4 बजेको छ

304 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। त्रिशुलीमा आज आएको बाढीले गोर्खाको गण्डकी गाउँपालिका 8 ख्यालोक र पृथ्वी राजमार्गको चरौदी जोड्ने झोलुङ्की पुल बगाएको छ। बाढीले बिहान पुल ढलाएर बगाएको स्थानीय विनोद नहकर्मीले जानकारी दिनुभयो। पुल लगेपछि गण्डकी गाउँपालिका 7 र 8 का बासिन्दा त्रिशुली तरेर राजमार्गतर्फ जान समस्या भएको छ। यसअघि बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादी घाटको पुल बगेको थियो। यो पुल लगेपछि स्थानीयवासी ख्यालोक चोकको पुल भएर वारपार गर्ने गरेका थिए। यो पुल लगेपछि स्थानीयवासीले समस्या भएको अर्का स्थानीय विजय रूप खेतीले बताउनु भएको छ। यस्तै हेटौँडा उपमहानगरपालिकाले रसोमा आएको बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन प्रोजेक्टर सहितको कक्ष सञ्चालनमा ल्याएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले आजदेखि उक्त कक्ष सञ्चालनमा ल्याएको नगर प्रमुख मीना कुमारी लामाले जानकारी दिनुभएको छ। उहाँका अनुसार कक्षमा प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने व्यवस्था गरिएको छ। बाढीपछि सम्पर्कविहीन भएका परिवारले यहाँ उपलब्ध तस्विर तथा विवरण हेर्न सक्नेछन्। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका कतिपय शवको तत्काल पहिचान हुन नसक्दा परिवार तथा आफन्तलाई समस्या भइरहेकाले यस्तो व्यवस्था गरिएको लामाले बताउनुभयो। प्रोजेक्टरमा उपलब्ध तस्विर तथा विवरण सामूहिक रूपमा हेर्न सकिने भएकाले शवको पहिचान तथा यकिन गर्न सहयोग पुग्ने उपमहानगरपालिकाले जनाएको छ। बाढीका कारण नुवाकोट स्थित माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजना क्षेत्रमा फँसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले एस्काभेटर र डोजरलाई नुवाकोटको बटार पुर्याएको छ। नेपाली सेनाका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड खण्ड डिसमेन्टल पारेर हेलिकप्टर मार्फत आयोजना स्थलतर्फ लगिएको हो। बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेना सहितको टोली अहोरात खटिएको सेनाको भनाइ छ। सेनाले गैराती भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै अबको केही समयमै सुरुङको प्रवेशद्वारमा काम सम्पन्न हुनेछ। त्यसपछि मात्रै फँसेका मानिसहरूको उद्धार तथा खोजी कार्य शुरू हुनेछ। र पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले टोली पठाएको छ। सड़क चिडिएर भाँसिएपछि कसरी मर्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न विभागले विज्ञ टोली पठाएको हो। नौबुसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। विक्रमसम्म 2056मा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको हो। त्रिशुली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सड़क भाँसिएको उहाँले बताउनुभयो। त्रिशुली नदीमा शनिबारभन्दा 3 मिटर पानीको सतह बढ़ेको छ। पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर माथिसम्म सड़क खुलाउने वा कसरी मर्मत गर्ने भन्ने बारेमा विज्ञ टोली आएपछि मात्र भन्न सकिने इन्जिनियर पाण्डेले बताउनु भएको छ। यो ठाउँमा भित्तो काटेर सड़क चौड़ा गर्न कठिन भएको उहाँको भनाइ छ। सो ठाउँमा 20 मिटर लम्बाईको सड़क आधाभन्दा बढ़ी भाँसिएको छ। सड़कको कुनाबाटै चिरिएकाले मर्मत कठिनाई भएको हो। अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था नभएकाले कति भाग तलबाट खोलिएको छ भन्न नसकिएको पाण्डेले बताउनुभयो। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार सड़क भाँसिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ गइरहेको बताउनु भएको छ। टोलीले हेरेपछि साँझसम्ममा कसरी मर्मत गर्न सक्ने भन्ने बारेमा यकिन भन्न सकिने उहाँले बताउनुभयो। तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।

साइले मुखियाको छोरोमा धनको चिन्ता छैन, नमानेला तार्छु साइले।

0: पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
1: कृष्णभीरमा भासिएको सडक अध्ययनका लागि विभागले विज्ञ टोली खटायो। 2 वैकल्पिक बाटोबाट गाडी चल्न सक्ने गल्छी स्याप्रुवेसी सडक 2 हप्ताभित्र खुलाउने गरी तयारी।
0: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
1: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने NSJF स्पोर्ट्स अवार्डको 4 विधामा मनोनयन सार्वजनिक।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र कृषि तर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: BSC AG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
3: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPIबाट सुरु गरौ।
4: NBL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
3: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढीको आज आइतबार 5 दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोर्खा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्याङ्क अनुसार 752 शव अहिलेसम्म भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 जना पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन्। बाढीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको गुनासो रहेको छ। धेरै प्रभावितको न गाँसको टुङ्गो छ न बाँसकै। त्यसमाथि बाढीले यत्रतत्र छाडेका शवको समयमै व्यवस्थापन हुन नसक्दा अर्को महामारी फैलन सक्ने जोखिम पनि बढेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुईको पछिल्लो अवस्थाबारे कार्यपालिका सदस्य पेमा दोर्जे घले:
7: केन्द्रबाट त आएको छैन, अब त्यो तत्त्वहरूबाट त अलिअलि आइरहेछ खानेपुरोहरू, सङ्घबाट अलिक त्यहाँबाट केही पनि आएको छैन। अहिले हामीले कसैले विवरण पनि पुरा खोलेर पठाउन सकिँदैन। पालिका प्रशासनले विवरण भएको र मृतकहरूको सबै विवरण खोलेर पठाऊ भनिरहेछ।
8: कतिजनाको समूह हुनुहुन्छ त्यहाँ तपाईँहरू अहिले?
7: हाम्रो टोलीमा लगभग 200 बेसी होला। लङ टाइम त हामी यहाँ बस्न सक्दैन होला, धेरै मान्छे भएपछि अक्सिजन पनि पुग्दैन हामीलाई।
8: अनि बाल बालिकाहरूको चाहिँ के छ? अभिभावक बाल बालिकाहरूको चाहिँ उहाँहरूलाई कसरी राखिरहनु भएको छ?
7: अभिभावक गुमाउने लगभग 50-60 जति होला। अहिले हामी सँगै नै छ होइन, बुवा आमा नभएको भएको अब सबै हामी त्यतिकै अहिले सँगै नै छु। अब हाम्रो बच्चाहरूले चाहिँ अब कसरी पढाउने भनेर हामी पनि सलफल गरिरहेको, बुवा आमा नभएकोलाई त हामीले नै ह्यान्डल गर्नुपर्ने हुन्छ। हामी बुवा आमा भएर पनि के भने तपाईँ हामी आउने बाटो सबै जिरो लेभलमा पुगिसक्यो। कोठा भाडा तिनीहरूले तपाईँको महिनामा त्यो 20-25 हजार भन्छ। त्यही भएर हामीले आउने बाटो पनि छैन। अहिले त्यतिकै हामी बसिरहेको छु यल्लो घुम्बामा, अब त्यही खायो समाजमा त्यतिकै बसिरहेको।
8: अहिलेको तत्कालको आवश्यकता चाहिँ
7: सरकारले अहिले सरकारको लागि अब लाउने कपडाहरूदेखि लिएर केही छैन। एउटा हाफ प्यान्ट एउटा खिसेर एउटा लगाएर हामी एउटा चप्पल पनि नभएर नाङ्गै खुट्टो भएर निस्किरहेको भागिरहेको। खानेकुरोहरू त्यही हो, 7-8 दिन 9-10 दिन जति पुग्छ होला। धेरैजना हजार जना मान्छेले खानु हो, त्यो 150-200 बोरोले केही पनि पुग्दैन होइन।
0: त्यस्तै उत्तर गया गाउँपालिका वडा 5 को अवस्था पनि उस्तै रहेको वडा अध्यक्ष एमनाथ आचार्य बताउनुहुन्छ।
9: अब हामी सधैँ पर निर्भर मात्र भएर हुँदैन होइन, त्यहाँ बिजुली बत्ती चाहिँ तत्काल त्यहाँ वितरण गर्नु पर्यो होइन। बत्ती मात्रै हामीले वितरण गर्न सकियो भनेदेखि किसानहरूसँग केही न केही धानहरू छ चामल उपलब्ध गराएर खान सक्नुहुन्छ होइन। यदि त्यो हेरिएन भने उहाँहरूलाई पनि अब सबैलाई हामीले रात वितरण गर्नुपर्ने अवस्था आउँछ। अनि बाटोको कुरा सहजीकरण गर्नु पर्यो, छिटोभन्दा छिटो बाटो खुलाउनु पर्यो। पुग्नु त कतिले पुग्ने कतिले नपुग्ने होइन, 5-7 दिनलाई पुग्ने आएको छ। वातावरण त हामीलाई त अब यदि प्रदूषण भएको छ कि त्यहाँ वरिपरि जाने अवस्था छैन होइन। सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने, मुजुका उठाएर अब पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो होइन। यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भनेको छ अरे, विदेशीको पनि त्यतिकै दबाव आएको छ, हरेक कुराहरू आइरहेको छ होइन। राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ। मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर सबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन, त्यतापट्टि गरिदिनु पर्यो।
8: सँगसँग प्रदेशसँग खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेछ नि।
9: समन्वय आउनु भएको छ, तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि सङ्घीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ। हामी अब रात खटिरहेका छौँ, खटिना पनि हामीले जस पाएको छैनौँ, नपाए पनि ठिकै छ, हाम्रो कर्तव्य हो, हामी गर्छौँ भनेर गाली खाए पनि कुटा खाए पनि हामी काम गर्छौँ। तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन।
8: बाल बालिकाको अवस्था
9: 52 जना त बाल बालिका अभिभावकहीन अवस्थामा छन्। उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो, त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन। अब उहाँहरूलाई कुनै जङ्ग संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन, छलफल पनि भएको छ। अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो, स्थानीय सरकारले गर्नु पर्यो, विद्यालयलाई सहयोग गर्नु पर्यो। त्यस्तो अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्नु पर्यो भन्ने छलफल गरेको छु हेडतर्फसँग पनि, त्यही अनुसार लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका 5 का वडा अध्यक्ष यमनाथ आचार्य। फेरि पनि खबरकै सिलसिला, नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ। विगत 3 दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो टनेलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, स्काभेटर हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40 45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556-94-333-493-555।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि उद्धार, राहत र पुनर्स्थापनाको काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो। माथिल्लो त्रिशुली थिरी जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ। सडक चिरिएर भाँसिएपछि कसरी मर्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ। नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। 2056 सालमा पहिरो झरेको ठाउँमा सडक भाँसिएर चर्किएको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले सडक भाँसिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ। तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो। यो सडक राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य सडक हो। यो सडक हुँदै दैनिक 14,000 संख्यामा गाडी आवत जावत गर्छन्। तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाडी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाडी काठमाडौँ बाइरोड नौबिसे पालुङ भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री, खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सडक मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाडौँ ल्याउने गरी व्यवस्था आवश्यक तयारी थालेको निगमको भनाइ छ। मुख्य विकल्पमा हेटौडाको सडक प्रयोग हुनेछ।
0: धादिङको गल्छी र रसुवाको स्याफ्रुबेसी सडक खण्ड दुई हप्ताभित्र सञ्चालनमा ल्याउने गरी काम थालेको पनि सडक विभागले जनाएको छ। बाढीका कारण झण्डै 40 किलोमिटर सडकमा क्षति भएको छ। बुधबार भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुल बाङ्गिएको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाङ्गिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो। पुल मर्मत नभएसम्म अहिलेका लागि हलुका गाडीलाई मात्र सञ्चालन गर्न दिने गरी सडक विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
1: रसुवाबाडीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सडक मार्ग खोजिएको सडक विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने अवस्था नदेखिएको सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीले 118 मिटर लामो स्टिल प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्के खोलामा तत्काल बेलीब्रिज राखेर सडक सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाइ र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल सञ्चालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सडक विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जैसीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्नेछ। बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ। जैसीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
0: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु स्यातपो दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङ्री हिमालको उत्तरी मोहडामा हिमचट्टानसहितको पहिरो खसेपछि भोटेकोसीमा ठूलो बाढी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोसी एवं त्रिशुली नदीमा पानीको बहाव बढेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोसी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1,000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
0: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्रीसहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। यस्तै युएई सरकारले बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि

0: अस्पताल भरतपुर 11 बाईपास रोड, फोन 056-4397-738, मोबाइल 98550-88002।
1: नेपाल दर्पणमा
2: अनुभवी दन्त चिकित्सकबाट
3: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढङ्गले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
1: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीडायुक्त भएको बताउनुभयो। यस्तै नेपाली काङ्ग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभएको छ। भोटेकोशी बाढीपछि उत्पन्न विपद व्यवस्थापनमा काङ्ग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तडक भडक र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली काङ्ग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड रुपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
4: सडक विस्तार, बढ्दो सहरीकरण र बदलिँदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजेलबाट चल्ने गाडीको विकल्पका रूपमा विद्युतीय गाडीको बढ्दो आकर्षण छ। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मङ्गलबारदेखि सुरु भएको 18 संस्करणको नाडा अटो शोमा गाडीका नयाँ नयाँ मोडल, प्रविधि र ब्रान्डको प्रदर्शनी समेत भयो। विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाडीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने सङ्केत गर्छ। यसै विषयमा हामीले नाडा अटो शो 2026 भेटिएका केही नागरिकहरूलाई विद्युतीय गाडीको अबको भविष्य कस्तो होला भनेर सोधेका छौँ।
5: सोनिया शाही, अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ, कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युटको लागि इट्स भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको। गभर्मेन्टले पनि अलिकति सब्सिडी त छैछ इट्सेल्फ गाडीमा, इट्स बेटरै भन्छु।
6: हजुर नमस्कार, म चाहिँ किरण पौडेल। फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ, अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि तय गर्छ, किनभने हाम्रो यही गाडी पूर्व पश्चिम सबै घुमेर पनि आइसक्यो, किनभने डिजेलको पैसा अनुसारले हाम्रो सरकारले तोकेको पैसा छ। अब इभीमा त अहिलेसम्म त्यसरी तोकेको छैन, कति तोक्छ इभीमा, कति पर्सेन्ट ट्याक्स लाउँछ, कति पर्सेन्ट भ्याट लाउँछ, यसको दूरी तय गरेर कति राख्छ यसको पैसा, यो चाहिँ अब सरकारले के गर्छ। तपाईँको पैसा पनि धेरै उठ्छ नै, ट्राभल गर्दाखेरि आरामदायक सिट, आरामदायक हाम्रो एकदम लाइबिलिटिज, एकदम मजाले मस्तसित बसेर जान सक्ने सिटहरू हुन कारणले डिजेल गाडीभन्दा हाम्रो इभी गाडी नै धेरै चल्छ कि भन्ने आशा छ हाम्रो।
7: नमस्ते, म सुमन तामाङकार। विद्युतीय गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि। इन्धनको अहिले वर्ल्ड वार पनि भइरहेछ, अहिले पनि सकिएको छैन, त्यही हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ। लाइन बस्नुपर्ने पेट्रोलमा, पेट्रोल लागि हाहाकार मचिने, घरमा गाडी ठन्काउनु पनि, त्यही हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो।
8: परशुराम कर्म हो, म चाहिँ भ्यान सेल्स अफिसर बिरगन ब्रान्डबाट हो। डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको, डिजलको भाउ हेर्नु छ 200 रुपियाँ पर लिटर छ। दिनमा तपाईँ 100 किलोमिटर गुडाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ। यो हाम्रो इभी भनेको तपाईँको 700 चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फुल चार्ज हुन्छ, यो भनेको तपाईँको 300 एभरेज दिन्छ। कहाँ 8,000 फ्युलमा कहाँ 7,000
9: म चाहिँ शेखर गजुरेल आर्थिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1,00,000 किलोमिटर गाडी चल्दाखेरि झन्डै झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10,00,000 किलोमिटर हो क्या 10,00,000 त 10 करोड बचायो त्यो त उसले सेभिङ मात्रै भयो सुरुमा अलिकति लगानी बढी पऱ्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ 2 महिनामा गाडी छिर्ने हो त्यही 15,000-20,000 खर्च आउने हो
1: नेपाल दर्पणमा अब एउटा विदेशको खबर इक्वेडरले एलनिनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ्ने अनुमान गरेको छ एलनिनो समुद्रको पानी सामान्य भन्दा बढी तातेको अवस्था हो
4: नेपाल दर्पणमा अब खेल खबर राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् आज सामाजिक सञ्जाल मार्फत उनले बाढीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन् यस्तै सन्दीपले आजदेखि मलेसियामा सुरु भएको एसिसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रुपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्
1: खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 चार विधाका मनोनयन सार्वजनिक भएको छ नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको खेलाडी छनौट समितिले आज वर्ष उत्कृष्ट पुरुष खेलाडी वर्ष उत्कृष्ट महिला खेलाडी वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट

0: आयो दुईवटा वैकल्पिक बाटोबाट गाडी चल्न सक्ने गल्छी स्याप्रुबेसी सडक दुई हप्ताभित्र खुलाउने गरी तयारी।
1: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
0: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने NSJF स्पोर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। बाढी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।
2: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाइपास रोड
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा

0: विशेषज्ञ सेवा बॉडी वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
1: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-4397-738 मोबाइल 98550-88002
3: स्वदेश एफएम 93.2 मेगाहर्ज
4: तपाईको समुदायको अनि तपाईको सरोकारको
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

चितवन राष्ट्र निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। सांसद गगुवा बुद्धि सुवेदीले नेपालका बाढी पीडितको राहत तथा उद्धारका लागि 10 लाख रुपियाँ सहयोग गर्ने घोषणा। चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन कार्य जारी। कृष्णपुरमा भाँसेको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठायो। युवै सरकारद्वारा बाढी प्रभावितका लागि 10 मिलियन अमेरिकी डलर सहयोग घोषणा। चितवनमा 260 सफेला 100 जङ्गलमा व्यवस्थापन, 9 जनाको मात्रै शनाखत। नेपाली काङ्ग्रेसले प्रधानमन्त्री तथा राहत कोषमा 1 करोड जम्मा गर्ने। बाढी प्रभावितलाई नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान स्याटेलाइट फोन उपलब्ध। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा सार्वजनिक सुनवाई गरिएको छ। निकुञ्जभित्रको वैकल्पिक बाटोमा पिच गर्ने वातावरणीय प्रभाव मूल्याङ्कन इआइए तयार गर्ने क्रममा सार्वजनिक सुनवाई गरिएको हो। भरतपुर देशमा आयोजित कार्यक्रममा माडी र भरतपुरका जनप्रतिनिधिसहित स्थानीय जनता र सरकारवालाहरूको उपस्थिति थियो। सो क्रममा उनीहरूले आफ्ना सुझावहरू राखेका थिए। यसअघि पटक पटक धोका भएको भन्दै स्थानीयले यसपटक जसरी पनि बाटो पिच हुनुपर्ने माग गरेका छन्। युनेस्कोले स्वीकृति नदिँदा अहिलेसम्म बाटो पिच हुन नसकेको भन्दै उनीहरू ले फेरि पनि उही नियति भोग्न नपरोस् भन्ने सचेत गराएका छन्। हुलाकी राजमार्ग निर्देशनालयले रिउखोला बनकट्टा देउराली नयाँ पुल ध्रुवघाट जगतपुर सडक खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रस्ताव गरेको हो। यो मार्ग 2055 साल अघि राप्ती खोलाको कसरामा पुल बन्नुभन्दा अगाडि

मा माडी तथा ठोरी क्षेत्रका स्थानीय प्रयोग गर्ने गर्थे। हाल कसरा पुलदेखि ध्रुव पोस्ट देउराली रिउखोला र बनकट्टासम्मको सडक परेकमा छ। यसको लम्बाई कुल दस दशमलव तीन किलोमिटर छ। प्रस्ताव गरिएको वैकल्पिक सडक खण्डको कुल लम्बाई 7.81 किमी रहेको निर्देशनालयले जनाएको छ। निकुञ्जभित्र कालोपत्रे सडक बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन इआईए गर्ने क्रममा आइतबार सार्वजनिक सुनवाई गरिएको थियो। प्रस्तावित वैकल्पिक सडकमा कालोपत्रे गर्ने हो भने हाल परेकमा रहेको सडकभन्दा 2.89 किलोमिटर दूरी कम पर्नेछ। वैकल्पिक सडकमा जनावरहरू आवाजन गर्न मिल्ने गरी 7 ओभरपास बनाउनु पर्नेछ। त्यस्तै राप्ती खोलामा 795 मिटर लामो पुल बनाउनु पर्नेछ। पुल छुट्टै आयोजना अन्तर्गत निर्माण हुने बताइएको छ। सडक मात्र निर्माण गर्दा कुल 90,92,100 रुपियाँ भ्याट र कन्टेन्जेन्सी सहित लागत लाग्ने अनुमान गरिएको छ। यसअघि प्रति किलोमिटर सडक लागत 9,84,64,154 रुपियाँमा लाग्ने देखिन्छ। गैराउसे नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएका माडीपाँच ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धि सुवेदीले नेपालका बाढी पीडितहरूको राहत तथा उद्धारका लागि 10,00,000 रुपियाँ सहयोग घोषणा गर्नुभएको छ। एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व अध्यक्ष समेत रहनुभएका सुवेदीले उक्त रकम एनआरएनए आइसिसी मार्फत नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउने घोषणा गर्नुभएको हो। रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति दुःख व्यक्त गर्दै उहाँले विपदको समयमा पीडितको साथमा उभिन सहयोग घोषणा गरेको बताउनुभयो। सुवेदीले विपदको यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानलाई सहयोग गर्न सबैलाई आफ्नो क्षमता अनुसार योगदान गर्न आग्रह गर्नुभयो। तिज र जितिया पर्वको अवसर पारे माडी नगरपालिका एक वर्षमा आयोजना हुन लागेको 31 स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक गरिएको छ। स्टार स्पोर्ट्स युवा क्लब माडी एक बरुवा बजारको आयोजनामा भदौ 19 गतेदेखि 29 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुर स्थित नारेडी मोटर्स युनिक फुटबल क्लब भिड्नेछन्। प्रतियोगिताको फाइनल खेल भदौ 29 गते दिउँसो 3 बजे हुनेछ। सार्वजनिक ट्राइसिट अनुसार प्रतियोगितामा विभिन्न क्षेत्रका 10 टोली सहभागी हुने छन्। प्रतियोगिताका खेलहरू माडी एक स्थित बरुवा खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। माडीसँगै नेपालकै पुरानो मध्येको सो प्रतियोगिताले फुटबल विकाससँगै स्थानीय तथा बाह्य खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ। रसुवाको फुटेको सिबाडीपछि त्रिशुली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म 260 शव फेला परेका छन् भने 100 शवको देवघाट स्थित जङ्गलमा व्यवस्थापन गरिएको छ। शवहरूको डिएनए नमुना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहान भाँसेको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ। सडक चिरिएर भाँसेपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो। लोन विषय मुगलिन सडक आयोजनाको पश्चिमी खण्ड मुगलिन मलेक्युका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। विक्रमसम्म 2056 पहिरो झरेको ठाउँमा सडक भाँसिएर चर्किएको हो। त्रिशुली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भाँसिएको उहाँले बताउनुभयो। चितवनको भरतपुर 10 रहेको नारायणी सामुदायिक हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 11,00,000 रुपियाँ सहयोग घोषणा गरेको छ। चितवन उद्योग वाणिज्य संघ मार्फत हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो। यसैबीच गौरीगंज युवा भजन समूहले भजन कीर्तन तथा सत्सङ्ग मार्फत संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग गरेका छन्। देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा सहभागी सहयोगी मनहरूबाट रु 16,160 रकम संकलन भएको थियो। बीच चितवनको भरतपुर 10 स्थित बेस्ट वेस्टर्न सिराइचुली होटलले प्रधानमन्त्री राहत कोषमा 5,01,000 रुपियाँ सहयोग गरेको छ। आइतबार चितवन उद्योग वाणिज्य संघ मार्फत होटलले सो रकम प्रदान गरेको हो भने चितवनकै भरतपुर स्थित युनाइटेड टेक्निकल कलेज युटेकले पनि प्रधानमन्त्री राहत कोषमा 5,51,000 रुपियाँ सहयोग गरेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। भुटेको सीमा आएको बाढीले बगाउँदा अहिलेसम्म 768 जनाको मृत्यु भइसकेको छ। सुरक्षाकर्मीले त्रिशुली र नारायणीको किनार हुँदै गण्डकीसम्म सब सङ्कलन गरिरहेका छन्। सब फेला पर्ने क्रम रोकिएको छैन तर विनाशकारीमा बाढीमा परेर ज्यान गुमाएहरूको पहिचान खुलाउन प्रहरीलाई सकस भइरहेको छ। मृत भेटिएका मध्ये हालसम्म विभिन्न जिल्लामा 34 पहिचान खुलेको छ। सो संख्या कुल सङ्कलन गरिएको सबको जम्मा 4.42% मात्र हुन आउँछ। सो संख्या प्रत्येक 100 जनामा 4 जना हो।
बालसिंह सीमा स्थित भोटेकोशी नदीमा आएको बाढी र यसले पुर्याएको जनधनको क्षतिले यति बेला देश शोकमग्न बनेको छ। कयौं मानिस बेपत्ता छन्। खर्बको सम्पत्ति क्षतिको अनुमान गरिएको छ। उद्धार र राहतको काम अहिले पनि चलिरहेकै छ। बाढीले कति क्षति भयो भन्ने एकिन अनुमान भएको छैन। यद्यपि पूर्वाधार विकास मन्त्रालयले सड़क र पुलको क्षति मात्रै 2 खर्ब रुपियाँ भन्दा धेरै रहेको अनुमान गरिसकेको छ। यस्तै राष्ट्रिय योजना आयोगले बाढीका कारण भएको कुल क्षति 6.6-7 खर्ब हाराहारीमा रहेको अनुमान गरेको छ। विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार राहत र व्यवस्थापनका लागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै चौतर्फी आलोचना बढेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्र समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह 4:30 बजे भर्चुअल बैठक बस्नु अघि सभापति रवि लामिछानेले पार्टीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सहजीकरण गर्न बनाइएको संयन्त्रका नेताहरूसँग आइतबार छलफल गरेका थिए। भोटेकोशीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख भेटिएको छ। सुरुङ विज्ञ तथा रासपा सांसद इन्जिनियर श्रीराम न्यौपानीका अनुसार भर्टिकल होलबाट करिब 40 मिटर माथिल्लो क्षेत्रमा सुरुङको मुख फेला परेको हो। न्यौपानीले सामाजिक सञ्जाल मार्फत दिनुभएको अपडेट अनुसार भर्टिकल होलभन्दा करिब 8 मिटर तल सुरुङको मुख भेटिएको जनाएका छन्। उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खनन मार्फत सुरुङको माथिल्लो भाग पत्ता लगाउने प्रयास गरिरहेका थिए। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्कने क्रममा सवार यात्रुभाग बस नवलप्रासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ। बसमा सवार 38 जनामध्ये 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलप्रासी पूर्वका प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये 27 जना उपचारपछि घर फर्किएका छन्। युनाइटेड अरब इमिरेट सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीसँग प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका हुन्। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिद्धार्थ बैंकले 2,51,00,000 सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदका कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद परिस्थितिप्रति गहिरो समवेदना व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले विपद प्रभावितहरूको राहत उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ₹2,51,00,000 आर्थिक सहयोग प्रदान गरेको हो। नेपाली काङ्ग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ₹1,00,00,000 जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज आलिसेले ₹1,00,00,000 प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताएका हुन्। प्रवक्ता आलिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघबाट विपद सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिच गर्ने विषयमा सार्वजनिक सुनवाई सम्पन्न। सामाजिक अगुवा बुद्धि सुवेदीले नेपालका बाढी पीडितको राहत तथा उद्धारका लागि 10,00,000 रुपियाँ सहयोग घोषणा। चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन जारी। कृष्णवीरमा भाँसिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठायो। युए सरकारद्वारा बाढी प्रभावितका लागि 10 मिलियन अमेरिकी डलर सहयोग। चितवनमा 260 शव फेला 100 को जङ्गल व्यवस्थापन र 9 जनाको मात्रै शनाखत। र नेपाली काङ्ग्रेसले प्रधानमन्त्री राहतको ₹1,00,00,000 जम्मा गर्ने। बाढी प्रभावितलाई नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: खरीद करना *14*15 *2# डायल गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। कृष्णवीरमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आज कृष्णवीरमा करिब 20 मिटर लम्बाईको सड़कको आधा भन्दा बढी भाग भाँसिएको छ। यसै गरी नदीमा पानीको बहाव बढ्दा गल्छी गाउँपालिकाको चिरौदीमा 4 घरमा क्षति पुगेको छ। काठमाडौँ जोड्ने लाइफलाइन सड़क मानिएको पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै सरकारले हेटौँडा हुँदै त्रिभुवन राजपथ बाइरोडबाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारी साधनलाई तत्कालका लागि 2 वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उहाँका अनुसार ठूला सवारी साधन काठमाडौँ बाइरोड 900 पालुङ भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारी साधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरुद्ध भएकाले उक्त सड़क पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको कृष्णवीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो। नौविसे मुगलिङ सड़क आयोजनाको पश्चिम खण्ड मुगलिङ मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। विक्रमसम्म 2056 पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको हो। रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 794 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 13 जना, नुवाकोटमा 52 जना, धादिङमा 50 जना, चितवनमा 264 जना, गोर्खामा 61 जना, तनहुँमा 37 जना, नवलपरासी पूर्वमा 197 जना र नवलपरासी पश्चिममा 120 जना गरी 794 जनाको शव फेला परेको हो। यस्तै बाढीका कारण हालसम्म 2502 जना सम्पर्कविहीन रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढीले क्षतिग्रस्त 60 मेगावाटको त्रिशुली 3A को सुरुङको मुख भेटिएको छ। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम नेउपानेले त्रिशुली 3A को सुरुङको मुख भेटिएको जानकारी दिनुभएको छ। त्रिशुली 3A जलविद्युत आयोजना 40 मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा 8 मिटर तल सुरुङको मुख भेटिएको नेउपानेले जानकारी दिनुभयो। त्रिशुली 3A जलविद्युत आयोजनामा 42 जना सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजीमा नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ। त्रिशुली 3B आयोजनाको हालसम्म फ्रन्ट फेसमा 4 प्वाल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अहिले फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ। उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन अत्यावश्यक प्राविधिक तयारी तथा समन्वय निरन्तर जारी रहेको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका 1 ढुङ्गे पुग्नुभएका उहाँले सिन्धुपाल्चोक स्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पार्नुभयो। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप 7 स्थानमा आज सेवा सुचारू गरेको छ। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरू पुनः सञ्चालनमा आएका छन्। आज सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्ला अन्तर्गत नेपाल चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जीपजीपी र गतलाङ साइटहरू रहेका नेपाल टेलिकमले जनाएको छ। त्यसै गरी नुवाकोटको चार घरे तथा चार घरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन्। रसुवा बोर्डर बीटीएस साइट मार्फत नेपाल चीन नाका टिमुरे रसुवा बोर्डर करिडोर र स्याप्रोवेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएको प्रवक्ता डाक्टर कमल लामी छानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामी छानेले जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढीबाट उद्धार गरिएका व्यक्ति तथा परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले होल्डिङ सेन्टरमा राखेर राहत सामग्री उपलब्ध गराएको छ। नुवाकोटका स्थानीय तहहरूले बाढी पीडितका लागि होल्डिङ सेन्टर स्थापना गरी खाना तथा बास र उपचारको समेत व्यवस्था मिलाइएको छ। रसुवाका बाढी पीडितका लागि हेलिकप्टर मार्फत सामग्री पठाइएको छ। थप सामग्री संवाददाता बालिका मादेनबाट।
3: भदौ 10 गते अचानक आएको बाढीले घरवास लग्यो। दौडेर ज्यान बचाउनु भएकी नुवाकोट जिल्लाको विदुर नगरपालिका 4 सिमचौरके स्थानीय 60 वर्षीय ठुली तामाङ अहिले 5 दिनदेखि होल्डिङ सेन्टरमा बस्दै आउनु भएको छ। होल्डिङ सेन्टरमा खाना बस्नको व्यवस्था त छ, तर अबको आफ्नो घरवास के हुने कहाँ हुने भन्ने चिन्ताले सताएको छ।
4: म कोदालो खनिरहेको थिएँ, हामी साथीहरू सबै अनि सरहरू आउनु भएको थियो, सशस्त्रहरू हिँडिरहनु भएको थियो, हामीलाई छेउमा नजान है दिदी भन्नुभएको थियो। त्यसपछि आधा घन्टा नि भएको थिएन, बाढी ठुलो आयो, हामी भाग्नु नि भ्याएन, केही निकाल्नु नि भ्याएन पैसाहरू नि, अनि हामी आएको छोडेर दौडा दौडी गरेर बाँच्यो मात्रै हो, नजर लान्थ्यो। खानालाई सुविस्ता छ हजुर, अब खाना नि पाइरहेको, खाजा खाना खाइरहेछ, बसिरहे राम्रै छ।
3: रसुवा नुवाकोट जिल्लामा भदौ 10 गतेको बाढीले विस्थापित भएकालाई जिल्ला स्थित विपद व्यवस्थापन समिति तथा स्थानीय पालिका र वडाले विभिन्न स्थानीय होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्न खान र स्वास्थ्य उपचारको व्यवस्था गरिरहेको छ। नुवाकोट जिल्लाको विदुर नगरपालिका 9 कोलनी भन्ने ठाउँका 400 घर पूर्ण रूपमा क्षति भई विस्थापित भएका 450 घरका सदस्यलाई स्थानीय कबड हल, विद्यालय, चर्च लगायतका ठाउँमा अस्थायी बसोबास, खान र स्वास्थ्य उपचारका लागि व्यवस्थापन गरिएको विदुर नगरपालिका 9 का वडा अध्यक्ष लेलिन रञ्जितले जानकारी दिनुभयो।
5: घर परिवार थियो, उहाँहरू सबै अहिले होल्डिङ सेन्टरमा बसिरहेको छ, जस अन्तर्गत मेदुर नगरपालिकाको वडा नम्बर 9 कोलोनी भन्ने ठाउँमा त्यहाँ भैरू माध्यमिक विद्यालय, कवर हल अनि चर्च गरेर त्यहाँ 450 परिवारहरू बसिरहेका छन् भने सय परिवार चाहिँ रिमाल डाँडा र नर्सरी भन्ने ठाउँमा बसिरहेको छन्। केही परिवारहरू चाहिँ आफन्तहरूको घरमा आश्रय लिएर बसिरहेका छन्। हामीहरूले चाहिँ यता कोलोनी भन्ने ठाउँमा चाहिँ कुनै पनि एक्सिस नभएर बल्ल त्यहाँ पसलबाट सामान किनेर हामीहरूले उहाँहरूलाई खाना पाइरहेको थियौँ विदुर नगरपालिकाले। अहिले चाहिँ हिजोबाट सङ्घ संस्थाहरूले चाहिँ गल्छीको बाटो भएर कलोनीमा एक्सिस पुर्याएर राहतहरू वितरण गर्ने कार्यक्रम हिजोबाट भयो। यहाँ छरिएर बसेको मान्छेहरूको नाम सङ्कलन गर्दैछु। आजबाट कति मान्छेहरू आफन्तजनसँग बसेका छन् जसका घर केही नभएकोहरू।
3: अध्यक्ष रञ्जितले आगामी दिनका लागि स्थानीय स्रोत साधन पर्याप्त नहुँदा र नदी पारीका क्षेत्रसँग यातायात तथा आवत जावत सम्पर्क टुटेका कारण विस्थापित परिवारको व्यवस्थापन थप कठिनाई हुने भएकाले पुल निर्माण गर्नु हाललाई अत्यावश्यक भएको र यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै रसुवा जिल्लाको उत्तरगया र गोसेकुण्ड गाउँपालिकाका बाढी प्रभावितहरूको लागत संकलन, बेपत्ताहरूको खोजी तथा उद्धार र विस्थापित परिवारलाई होल्डिङ सेन्टरमा राखिएको रेडियो नेपाल रसुवा संवाददाता होमनाथ खतिवडाले जानकारी दिनुभयो।
6: उद्धारको कामहरू लगभग अन्तिम चरणमा छ, हेलीबाट उद्धार त्यस्तो मान्छेहरू खोज्ने कामहरू भइरहेको छ, अनि स्वास्थ्य सेवा प्रवाहको कुराहरू, हेल्थ केयरहरूको कुराहरू पनि भइरहेको छ। अब त्यस्तो खालको प्रभावितहरूलाई होल्डिङ सेन्टरमा राखेर खाना खुवाउने गर्ने कामहरू पनि भइरहेको छ। सामान्य अन्य स्वास्थ्य समस्याहरूलाई यहाँ स्वास्थ्य कर्मीहरूले यो उत्तर गएमा चाहिँ स्वास्थ्य कर्मीहरू जहाँ विस्थापित भएर आउनु भएको छ त्यो ठाउँमा चाहिँ स्वास्थ्य कर्मीहरू एक्टिभली काम गरिरहनु भएको छ।
3: हजुर हजुर, त्यहाँ विस्थापित चाहिँ कति हुनु भएको
6: हो? त्यो डाटा कलेक्ट भइरहेको छ, अझै फाइनल त छैन होइन। एउटा घरको 10 जनामा 10 जना बेपत्ता हुनुहुन्छ।
3: होल्डिङ सेन्टरमा बसिरहेका 1500 बढी प्रभावितलाई दाता तथा इच्छुकले दिन चाहेका राहत सामग्री एकद्वार प्रणाली अन्तर्गत जिल्ला विपद व्यवस्थापन समिति मार्फत संकलन गरी आवश्यकताका आधारमा सामग्री होल्डिङ सेन्टरमा पठाइएको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ। बाढी प्रभावित जिल्लाका सदरमुकाम क्षेत्रमा राहत सामग्री वितरण सहज भए पनि नदी पारीका क्षेत्रमा राहत वितरण कठिनाई भएको र केही संस्थाले ड्रोन मार्फत राहत सामग्री होल्डिङ सेन्टरसम्म पुर्याउने काम गरे पनि पर्याप्त हुन सकेका छैनन्। हालसम्म मृत्यु तथा बेपत्ताको यकिन तथ्याङ्क संकलन भइ नसकेको अवस्थामा जीवितै रहेका व्यक्तिहरूको व्यवस्थापनका लागि अझ बढी प्रभावकारी सम्पर्क समन्वय र सहकार्यमा जुट्न आवश्यक छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै सब संकलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भोटीकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार राहत सामग्री वितरण तथा सब संकलन लगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले सब संकलनकै लागि 2 डेडिकेटेड हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले तत्काललाई त्रिशुली नदी वारफार जोड्न 3 स्थानमा बेलीब्रिज राख्न पहल गरिसकेको जानकारी दिनुभयो। युनाइटेड अरब इमिरेट्स यूएई सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनु भएको प्राधिकरणले जनाएको छ। यूएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो। प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धिकरण तथा सरसफाई र हाइजिन, सरसफाई र स्वच्छता कायम राख्न प्रयोग गरिने सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधा सहितका पोर्टेबल बत्ती, पोर्टेबल जेनेरेटर, सोलर प्यानल, सेटेलाइट फोन, वाकी टकी लगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताउनुभयो। नेपाली कंग्रेसले बाढी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड रुपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले 1 करोड रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। प्रवक्ता चालिसेले पीड़ितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीड़ितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोटमा पुगेको समयमा बाढीबाट पीड़ित हुनु पुगेको बताउँदै तिनको पनि खोजबिन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो। विश्व स्वास्थ्य संगठन WHO नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा उपचारका लागि 1,50,000 अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ। WHO दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष मार्फत 1,50,000 अमेरिकी डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराएको विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डाक्टर निलेश बुद्धले जानकारी दिनुभयो। यसै गरी बाढी प्रभावित नागरिकको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले 50,00,000 रुपियाँ सहयोग गर्ने भएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ। बाढी प्रभावितको उद्धार तथा राहतमा पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी लिएपछि सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। नेपाली कंग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देश गर्नु भएको छ। भोटेकोशी बाढेपछि उत्पन्न विपद व्यवस्थापनमा कंग्रेसले गरिरहेको काम र अबको योजना बारे छलफल गर्न आज बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तडक भडक र सामाजिक मर्यादा विपरीतका काम नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो। नेपाली कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी र नुवाकोटको त्रिशुली क्षेत्रमा गत बुधबार गएको बाढीले ठूलो जनधनको क्षति भएकाले यस अवस्थालाई राष्ट्रिय शोकको रूपमा लिनुपर्ने बताउनु भएको छ। बाढीपछिको अवस्थाबारे नुवाकोटको विदुर देवीघाट लगायत क्षेत्रमा एमाले महासचिव शंकर पोखरेल सहितको टोलीले स्थलगत अनुगमनबाट तयार गरिएको प्रतिवेदन आज बुझ्दै अध्यक्ष ओलीले सो क्षेत्रमा पुननिर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित जिल्लाहरूमा स्वास्थ्य संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विशेषज्ञहरूले सुझाव दिनुभएको छ। सरकारले बाढी प्रभावित जिल्लाहरूमा संक्रामक रोगहरू फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
7: भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा भेटिएका शवहरू संकलन भए पनि मरेका पशु चौपायाको व्यवस्थापन हुन नसक्दा अब ती कुहिन थाल्ने र त्यसबाट दुर्गन्ध तथा संक्रामक रोग फैलन सक्ने सम्भावना बढ्दै गएको छ। बाढीका कारण संकलन गरिएका शवहरूको संख्या अस्पतालहरूको मौजुदा क्षमता भन्दा धेरै भएकाले सुरक्षित भण्डारणको अभावमा शवहरू सड्न थालेका छन्। यसले गर्दा प्रभावित क्षेत्र तथा अस्पताल आसपासमा दुर्गन्ध र महामारी फैलिन सक्ने जोखिम बढेको छ भने प्रभावितहरूलाई राखिएका होल्डिङ सेन्टर वरपरका पानीका मुहानहरू फोहोर हुँदा र सरसफाईको कमीले थप संक्रामक रोगहरू फैलन सक्ने देखिन्छ। यद्यपि सरकारले बाढी प्रभावित जिल्लाहरूमा हुन सक्ने स्वास्थ्य संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने अस्थायी रूपमा स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीका साथै स्वास्थ्यका सम्पूर्ण संयन्त्र परिचालन गरिरहेको बताउनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
8: सरकारले सञ्चालन गर्ने औषधिहरू नियमित रूपमा उपलब्ध गराउने र भोलि हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर सकेसम्म स्वास्थ्यका सबै संयन्त्रहरू पहिले भन्दा अलिक सुदृढ तरिकाले प्रवाह गर्ने गरी अस्थायी रूपमा स्वास्थ्यका संस्थाहरू व्यवस्थापन गर्ने, स्वास्थ्य कर्मीहरू व्यवस्थापन गर्ने, स्वास्थ्यका टिमहरू परिचालन गर्ने लगायतका कामहरू गरिरहेका छौँ। हामी विशेष रूपमा पिउने पानीको स्वच्छतामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ। अहिले बाढीले कुहिने चिजहरू हाम्रो घर वरिपरि, हाम्रो पानीका स्रोत वरिपरि, हामी बसोबास गर्ने ठाउँ वरिपरि ल्याएर राखेको
7: भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत सँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने जनस्वास्थ्यविदहरूको सुझाव छ। प्रभावित क्षेत्रमा दूषित पानी र असुरक्षित खानपानका कारण झाडा पखाला, ज्वरो लगायत स्वास्थ्य समस्या देखिन सक्छन्। बाढीको पानी र त्यसपछि जम्मा भएको फोहोर तथा दूषित पानी वातावरणमा मिसिएर ब्याक्टेरिया र भाइरसको संक्रमण फैलिने जोखिम बढी हुने हुँदा विस्थापित परिवारलाई सुरक्षित खानपानको व्यवस्था गर्न चुनौती हुन सक्ने देखिन्छ। संकलन गरिएका शवहरू समय बित्दै जाँदा कुहिने सम्भावना अत्यधिक रहने भएकाले त्यसबाट संक्रमणको जोखिम थप बढ्न सक्ने हुँदा यसतर्फ सरकार र सरोकारवाला सबैले समयमै विशेष ध्यान दिनु पर्ने सुझाव दिनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
9: व्यक्तिहरू बाढीबाट प्रभावित हुनुहुन्छ उहाँहरूको लागि सुक्खा खानेकुरा र पानीको व्यवस्था गर्नुपर्ने हुन्छ। कोही यदि केही गरी बिरामी भयो भने त्यसबाट रोगहरू फैलिन सक्ने भन्ने कुरा अति महत्वपूर्ण प्रश्न। व्यवस्थापनमा जति ढिला हुँदै गयो त्यति संक्रमणहरू विकसित हुन सक्ने सम्भावना हुन्छ, किनभने यो एकदम गर्मीको समय पनि हो। त्यो कारणले गर्दाखेरि दुर्गन्ध सँगसँगै ब्याक्टेरिया अथवा भाइरस वा अरू पनि संक्रमणहरू फैलिन सक्ने सम्भावनालाई हामीले नकार्न चाहिँ मिल्दैन। त्यसले गर्दाखेरि व्यवस्थापनको जुन उपायहरू अप्नाइरहेको छ त्यो आफ्नो ठाउँमा छँदै छ। त्यो बाहेक पनि अझ थुप्रै व्यवस्थापन गर्न बाँकी रहेको हुनाले त्यतातिर पनि हामीले विभिन्न उपायहरू अप्नाएर जसरी हुन्छ संक्रमण फैलन नदिनको लागि अरू पहलहरू गर्नुपर्ने जरुरी देखिन्छ।
7: बाढीका कारण यति बेला कैयौं मानिसहरू शारीरिक मात्र नभई मानसिक रूपमा समेत स्वास्थ्य समस्यामा परेका छन्। प्राकृतिक प्रकोप कुन बेला र कसरी आउँछ भन्ने थाहा हुँदैन र रोक्न सकिने कुरा पनि मानिसको हातमा हुँदैन। तर त्यसपछि फैलिन सक्ने रोगको जोखिम भने सावधानी र प्रभावकारी व्यवस्थापनबाट धेरै हदसम्म कम गर्न सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: अब अन्तर्राष्ट्रिय समाचार। साइप्रसको उत्तरी भागमा आज एक पानी जहाज दुर्घटना हुँदा कम्तीमा 90 जना बेपत्ता भएका छन्। 265 भन्दा बढी यात्रु बोकेको जहाज समुद्रमा पल्टिएपछि कम्तीमा 6 जनाको मृत्यु भएको र 172 जनाको उद्धार गरिएको अधिकारीले बताएका छन्। मौसम अनुकूल हुँदा पनि जहाज कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान शुरू गरिएको छ। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: राजधानी प्रवेश गर्ने मुख्य मार्ग र पृथ्वी राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था गर्ने भएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुलिङ काठमाडौँ सड़क खण्ड अवरुद्ध भएको छ। सड़क अवरुद्ध भएपछि आवश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरुद्ध भए लगतै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने तयारी थालेको छ। ग्यासका धेरै जसो प्लान्ट तराईमै रहेको र त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटो मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्ने व्यवस्था गरेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनु भयो। शाहले इन्धन आपूर्तिको मुख्य ब्याकअप अम्लेखगंज डिपो भएकोले काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने बताउनु भयो। दिन अघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश ट्याङ्कर हिजो शनिबार नै काठमाडौँ भित्रिसकेकोले तत्काल बजारमा इन्धनको कमी नहुने निगमले उल्लेख गरेको छ। सरकारले आइतबारदेखि हेलिकप्टर मार्फत बाढी प्रभावित रसुवावासीलाई दाल चामल र नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण शुरू गरेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको र थप हेलिकप्टर समेत प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाह सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले 20 सेटेलाइट फोन उपलब्ध गराएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघबाट विपद सहयोग स्वरूप प्राप्त ती फोन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। उपलब्ध गराइएका कुल फोन मध्ये 10 रसुवा र 10 नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिने भएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटका माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिनेछ। नेपाल चेम्बर अफ कमर्सले बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद व्यवस्थापन परिषदका सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिले नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्र सामाकोशीलाई राहत सामग्री हस्तान्तरण गरेको छ। यो चेम्बरद्वारा संकलित सामग्री समेत संलग्न गराई जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो। बाढीका कारण विद्युत संरचनामा ठूलो क्षति पुगेको रसुवामा विद्युत सेवा पुनस्थापनाका लागि प्रयास तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सहज बनाउन नुवाकोट रसुवा विद्युत अन्तर सम्बन्ध कायम गर्ने गरी काम अघि बढाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भौगोलिक विकटता, क्षतिग्रस्त पूर्वाधार र प्रतिकूल मौसमका बीच प्राविधिक टोलीले आवश्यक संरचना निर्माण तथा विद्युत लाइन जडानको कामलाई निरन्तरता दिएको प्राधिकरणले जनाएको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
12: एसिसी प्रिमियर कप 2026 आइतबारबाट मलेसियामा सुरु भएको छ। 10 सहभागी यो प्रतियोगिताको विजेता एसिया कपको लागि छनौट हुने एसिया क्रिकेट काउन्सिलले जनाएको छ। हालसम्म प्रतियोगिताका 2 संस्करण सम्पन्न हुँदा नेपाल र युएई एक एक पटक च्याम्पियन भएका छन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। रोहित कुमार पौडेलको कप्तानीमा सन् 2023 नेपाल युएईलाई हराउँदै एसिया कपका लागि छनौट भएको थियो। एसिसी प्रिमियर कपको समूह एमा नेपाल सहित हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया रहेका छन्। समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर छन्। नेपालको खेल तालिका अनुसार भदौ 15 बहराइन, 18 गते मलेसिया, 21 गते साउदी अरेबिया र भदौ 23 गते हङकङ विरुद्ध खेल्नेछ। नेपाली टिममा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमार, रोहित कुमार पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। नेपालले सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्ने हुनेछ। एसिया कप सन् 2027 बंगलादेशमा हुनेछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ फल्सर स्पोर्ट्स अवार्ड 2082 चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ। एनएसजेएफको खेलाडी छनौट समितिले आइतबार वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा पाँच पाँच जनाको नाम सार्वजनिक गरेको हो। वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली पुरुष क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी, बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोम बहादुर कुमाल, कराटेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य रहेका छन्। यस्तै वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बा, कराटेकी एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका छन्। वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राणा, कराटेका रेहान जावेद र मनिषा कुमारी बोहरा तथा बुद्धिचालका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन्। वर्ष प्रशिक्षक तर्फको मनोनयनमा बक्सिङका दीपक महर्जन, कराटेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पूरण सिंह खत्री समावेश भएका छन्। 23 संस्करणको एनएसजेएफ अल्सर स्पोर्ट्स अवार्ड यही भदौ 18 गते आयोजना हुँदैछ।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह। भोटेकोशी बाढीमा मृत्यु भएका 794 जनाको शव फेला, 2502 जना अझै सम्पर्कविहीन। भोटेकोशी बाढीपछि सम्पर्कविहीनको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन। बाढी प्रभावित नेपाल चीन सिमानामा नेपाल टेलिकमको मोबाइल सेवा सुरु। र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना, कम्तीमा 90 जना बेपत्ता। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
13: शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
14: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
13: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
14: 24 घण्टा इमर्जेन्सी सेवा,
13: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
14: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
13: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
14: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
13: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
14: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
13: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
14: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
13: भेन्टिलेटर सेवा,
14: होल बडी चेकअप जाँचको सुविधा
13: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
14: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853, 5189353।
15: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
16: पर्ख दीपक,
15: किन
16: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
15: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
17: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
18: 93.2 स्वदेश FM।

0: मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन सुरु जोखिम नरहेको निष्कर्ष
1: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
0: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाको भनाई।
2: मुख्यतः भटेकोशी बाढीको सन्दर्भमा क्षेत्रलाई
0: र नेपाल भलिबल लिग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौँ हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिमपहिरो, ताल फुट्ने र ठुला बाढी आउने जोखिम बढ्दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: कृष्ण भीरमा आएको पहिरोका कारण मुगलिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्ण भीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सडक दुईतर्फी अवरोध भएको हो। सडक अवरुद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा विपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा विपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुँमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8,730 जनाको उद्धार गरिएको छ भने अझै 2,502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी,
5: अब यो चाहिँ रसुवा भोटेपछि बाढीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरी विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8,730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ। र अहिले हामीले चाहिँ रात सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरी इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापनको काम चाहिँ चलिराखेको अवस्था छ।
4: नुवाकोट र रसुवा जिल्ला बाढीको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोसी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको 3 जलसतह उल्लेख रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोसी नदीमा पानीको बहाव अझै बढ्न सक्ने बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सिआइएनलाई जानकारी दिनुभयो।
6: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा, कोशी प्रदेशको पूर्वी क्षेत्रमा, तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा, लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा चाहिँ खतराभन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास

0: कोशी प्रदेशको पहाडी हिमाली क्षेत्र, त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र, गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ, र मुख्यतः अब भटेकोशी बाढीको सन्दर्भमा रसुवा रुवाको क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था पनि छ।
1: नदी तथा खोला नालाको आसपास र बाढीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढेको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन सुरु गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सिआइएनलाई जानकारी दिनुभयो।
2: जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाइ कार्यालय लमाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन, त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँहरूले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
1: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि 1250 स्थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। विपद कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। तादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णभीर नजिकै त्रिशुली नदीले कटान गरेर सडक भाँचिएपछि मुगलिन काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरुद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सडक अवरुद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सिआइएनलाई जानकारी दिनुभयो।
3: ग्यासका बुलेटहरू हामीसँग पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने त्यति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ सिलिङ गरेर त्यही भएका सिलिन्डरमा सिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रूपमा रोड मार्छ। अहिले चाहिँ बुलेट चाहिँ काठमाडौँ आउँदैन, त्यसको साथै चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिन्डर र सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ।
1: भुटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयं सेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामी चानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामी चानेले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या, सव्यवस्थापन, बाटो, पुल, विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
4: बासनीहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढङ्गले काम गरिरहेको छ। कहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नु भएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ, यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नुभएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निलो निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले आइतबार लिगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रङ्गशाला कवर्ड हलमा हुने लिगको पहिलो दिन 2 खेल हुनेछन्।
5: बाढी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
6: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छ।
5: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास, कुराकानीसँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीडितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नु।

0: गुहने छन् एन्सेल नेपालकै लागि।
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फुडको सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। विनाशकारी बाढीले निम्ताएको यस सङ्कटमा चाहिने केही महत्त्वपूर्ण जानकारीहरू। तपाईँलाई पनि रसुवाको बाढीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मद्दत लिन सक्नुहुनेछ। तपाईँको जानकारीले बाढीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईँले रसुवा बाढी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेसनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैङ्कहरूको QR र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR र लिङ्क आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको सङ्केत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईँको थोरै सावधानीले पनि तपाईँ आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होसियार हुनुहोस्। आफन्त हराएका तथा बाढी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ, त्यसैले होसियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौँ, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न सुरु भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका 3 पालिकामा 3 संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा 2 यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल दूरसञ्चार प्राधिकरणले 20 सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 रसुवा र 10 नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढीले धेरैको ज्यान गयो, सयौँ घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
4: टेक्निसियनहरू प्राविधिकहरू जे जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने हामी जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु जति सक्दो छिटो मर्मत लगायतका कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपद परिवारलाई त पानी पनि त्यो राहत ल्याउनेहरूले त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रे भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन
5: अब अन्त्यमा सुटु साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनुभएका बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठुलो सङ्ख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ, जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ, जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यु गरेर ल्याउने या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेका छ आफन्तीको सुरक्षाको लागि?
4: जिल्लाको अब त्यो एउटा ठुलै सङ्ख्यामा भोलुम हुनसक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानुनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ, यसो बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्री स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कसै कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पऱ्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढीले छोडेर गएको पीडाबाट माथि उठ्न सकस
6: भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि अत्तो बत्तै छ, अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा।
2: स्थलगत सामग्री बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले केही सेकेन्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःख भन्दा पनि मानवीय क्षतिले धेरै पीडा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट।
8: अहिले म हाल ठ्याक्कै ती सैन्य एक नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढी अर्थात् भोटेकोशी बाढीपछि ठाउँ ठाउँमा फँसेका अप्ठ्यारोमा परेका बाढी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा थुप्रैजना बाढी प्रभावितहरूको आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाइमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 गते करिब 900 उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 गते 954 उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकेन तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस केन्द्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिडसँगै तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तार जाली बारिएको छ, वरिपरि तार जालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तार जाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तार जाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ। अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
9: नमस्कार मैडम,
8: कहाँदेखि आउनुभएको?
9: म भारत से हूँ मैम।
8: भारत से?
9: अपना भाई को ढूंढ रहा हूँ।
8: भारत से आया आप?
9: हाँ, हमारा भाई धरी अपर तिरसुली वन में एज एडमिन काम कर रहा था।
8: अभी तक कुछ पता नहीं चला?
9: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई। तो
8: हम भी दुआ करते हैं कि आपका भाई
9: जरूर
8: मिल जाए।
9: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
8: हजुर पनि हो, कहाँ देखि आउनुभएको?
10: म त काठमाडौँबाट।
8: हजुरको?
10: मेरो भाई।
8: हजुरको भाई कहाँ हुनुहुन्थ्यो?
10: हाम्रो घरबाट 9 छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
8: रसुवामै तिमुरेमै?
10: होइन, यहीँ फुलबारीबाट अलि उता सुघाट, सुघाट,
8: सुघाटमा। अहिले कता कता खोजिसक्नुभयो?
10: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेको छ, तै पनि यहाँ नाम छ कि भनेर
8: आशा छ। हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो
10: लाग्छ।
8: हजुरको नाम चाहिँ?
10: मेरो रमेश।
8: भाइको?
10: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
8: खोजिसक्नुभयो? कति वर्षको हुनुहुन्थ्यो भाइ चाहिँ?
10: 29 जति।
8: तपाईँको चाहिँ को पर्नुभयो?
11: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
8: पाँचजना?
11: हजुर,
8: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
11: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको टिप लागेर गएको बोर्डर, 30 सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क बिने
12: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो
11: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो त्यसपछि
12: सम्पर्क अहिलेसम्म कहीँ कतै यसो
11: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन
12: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो
11: म काठमाडौँबाट आएको
12: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको
11: छोरा भान्जा भान्जी सबै भनौँ न त्यो पाँचजना चाहिँ भेटेन कि अत्तो कतै छैन अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर
12: गनेर
11: साथी नै भएन
2: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ आज 33 जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारेमा स्थलगत अनुगमन सुरु भएको छ राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आयल निगमले ध्यान दिने भएको छ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नकली भाउचर सामाजिक सञ्जालमा राख्ने 1 पक्राउ परेका छन् र नेपाल भलिबल लिग एनभिएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि भदौ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570761 र 98 5570 5573 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4950 र 98 5570 2640
14: It's 8 o'clock अहिले 8 बजेको छ
15: मुख्य समाचारका शीर्षकहरूबाट
16: रसुवा बाढीमा परि मृत्यु हुनेको संख्या 794 पुग्यो विदेशी सहित 4472 जना सम्पर्कविहीन हाइड्रो पावरका मात्रै 933
15: चितवनको होल्डिङ सेन्टर खाली गरेर सबै सब जमिन मुनि व्यवस्थापन गरिने सबै सबको डिएनए नमुना संकलन त्रिवी शिक्षण अस्पतालमा सब राख्न कठिन
16: बाढी पीड़ितको खोज तथा उद्धारमा सरकारले सक्रियता नदेखाएको विपक्षीको आरोप राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी
15: वास्तविक शत्रु विरूद्ध एकजुट हुन इरानका सर्वोच्च नेता खामेनीको आह्वान मुस्लिम देशहरू आपसी विभाजन बढाउने गतिविधिबाट जोगिनु पर्नेमा जोड
16: र सन्दीप लामिछानेले 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने
17: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
15: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा भोटेकुसी बाढीले बगाएका 794 जनाको शव भेटिएको छ नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार नदी किनार का विभिन्न स्थानमा 794 जनाको शव भेटिएको हो बाढीमा परि विदेशी पर्यटक सहित जम्मा 4472 जना सम्पर्क विहीन रहेको नेपाल प्रहरीले जनाएको छ केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार सम्पर्क विहीन हुनेमा 25 जना प्रहरी समेत रहेकोमा 3 जना मृत फेला परि शनाखत समेत भइसकेको छ
18: सम्पर्कविहीन करिब करिब 4472 को संख्या प्राप्त भएको अवस्था छ जसमा नेपाल प्रहरीको 25 जना 3 जना त शनाखत भइसकेको छ मृतला परेर त्यसैगरी भन्सार कार्यालयको 15 जना अध्यागमनको 4 जना 8 बैंक शाखाको 26 जना लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना 8 हाइड्रो पावरका 933 जना करिब बनेको छ त्यति कर्मचारी विहीन भए सम्पर्क विहीन भएको अवस्था छ रसुवाबाट 562 जना मिसिङ भनेर प्राप्त भएको छ नुवाकोटबाट 115 जनाको अहिलेसम्म डाटा आएको छ भने मकवानपुरको 65 जना हामीलाई डिओसीबाट प्राप्त डाटाहरूको कुरा गरेँ मैले उपत्यकामा अहिलेसम्म टिपाएको 481 जना सम्पर्कविहीन भनेर टिपाएको अवस्थाहरू छ र सिन्धुपाल्चोक जिल्ला प्रशासनबाट हामीलाई 225 जनाको चाहिँ यो अहिलेको बाढीमा सम्पर्कविहीन भनेर टिपाएको छ कोशी प्रदेशको 138 जना सम्पर्कविहीनको छ गोसाई कुण्डा गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधि बेपत्ता भन्ने अनि पर्यटक रूपमा गएका 745 जना नेपाली पर्यटक र विदेशी समेत गरेर सम्पर्कविहीन भएको अवस्थाहरू छ परिचालनको हकमा नेपाल प्रहरीको 7899 करिब हाम्रो आज पनि हामीले परिचालन थप गरेका छौँ हिजो अस्तिको भन्दा त्यसरी छ र गए राति अहिले बिहान चाहिँ फेरि बाढी आएको कारणले चाहिँ समस्या भएको उद्धारमा खोजमा केही समस्या भएको अवस्थाहरू पनि छ एउटा चाहिँ चुनौतीपूर्ण भयो बाढी आइरहँदाखेरि त्यो चाहिँ सम्बन्धित नदीमा गएर जुन खोज उद्धारका कुराहरू थिए त्यसमा चाहिँ
15: उहाँले आज बिहानै बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको रोडाङ गाउँपालिका साथ स्थित कृष्ण भीरमा करिब 7 मिटर सड़क भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताउनुभयो
18: पृथ्वी राजमार्गै यो आजको बाढीले खास गरी यो धादिङको रोरङ गावि गाउँपालिका सात कृष्णवीरमा चाहिँ 7 मिटर जति बाटो करिब 35 मिटर तल भासिएको छ र अहिले बाटो पूर्ण रूपमा अवरुद्ध भएको अवस्थाहरू छ त्यसै गरी आजको त्यो बाढीले फेरि कल्छी चारको यो चिरौदीमा चाहिँ 4 घर बगाएको अवस्थाहरू छ भने 8 घर अझै जोखिममा कल्छी चारकै 8 घर जोखिममा छ
16: भटेकोशी बाढीमा परि घाइते भएका 43 जनालाई उद्धार गरी काठमाडौँ राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकामा 24 जना उपचारपछि घर फर्केका छन् जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा हाल 17 जनाको उपचार भइरहेको छ एकजनालाई थप उपचारका लागि वीर अस्पतालमा रेफर गरिएको छ उपचारका क्रममा विदुर नगरपालिका 10 नुवाकोटका महेश डङ्गोलको मृत्यु भएको प्रहरीले जनाएको छ यसैबीच भटेकोशी बाढीमा परि घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ सहायता कक्षमा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ अस्पताल पुगेका आफन्तले आफ्नो परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्
15: चितवनमा भेटिएका 272 मध्ये 162 शव जमिन मुनि व्यवस्थापन गरिने भएको छ चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालले पत्रकार सम्मेलन मार्फत 10 शव आफन्तलाई जिम्मा लगाइएको जानकारी दिँदै बाँकी शव आज नै जमिन मुनि व्यवस्थापन गरिने जानकारी दिनुभयो उहाँका अनुसार सबै शवबाट आज डीएनए को नमूना संकलन गरिनेछ 200 बढ़ी शवको डीएनए नमूना लिइसकेको उहाँले बताउनुभयो भरतपुर महानगरपालिका एकमा पर्ने देवघाटको जंगलमा माटोमुनि व्यवस्थापन गरिने सबै शवको डीएनए संकलन गरिएको पनि जनाइएको छ सबै शवको डीएनए सँगै शवमा नै तारले बाँधेर फलामको नम्बर प्लेट राखिने पनि प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो
19: मेटालिक वायरले हामीले धेरै तल तल जमिन मुनिको सबमा यो रहन्छ त्यही सबको माथि यो रहन्छ यो र यो त्यसपछि गएर डिएनएको चाहिँ त्यो ठ्याक्कै म्याच हुन्छ पछि बाहिर बहिनी चाहिँ आउनु पो डिएनए म्याच भयो म उत्खनन गर्छु भनेर चाहनुभयो भने अपरेट चाहिँ यो प्रक्रियालाई चाहिँ एक्सट्र्याक्सन गरेर चाहिँ अरू अरू दासहरू गरेर जान सकिन्छ यो प्रक्रिया यो डाइरेक्टरी प्रक्रिया हामी यसरी व्यवस्थापन गरेका छौँ
16: महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय त्रिवी सिचन अस्पतालको शवगृह भरिँदै गएको छ त्रिवी सिचन अस्पतालका अनुसार हालसम्म रसुवाबाडीबाट भेटिएका 69 शव ल्याइएका छन् प्राप्त शव मध्ये अहिलेसम्म 8 पहिचान भइसकेको अस्पतालले जनाएको छ अस्पतालले अब बढ़ीमा 10 शव राख्न सकिने स्पष्ट पारेको छ बाढ़ीमा ज्यान गुमाएर ल्याइएका शवहरू अधिकांश कुहिएको र छेदविच्छेद भएको अवस्थाका शव अस्पतालमा छन् फरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीका अनुसार फ्रिजको क्षमता 150 रहेको र कानूनी प्रक्रिया पूरा भएर अन्तिम संस्कारका लागि पर्खिरहेका 80 पुराना नै शव अस्पतालमा थियो। अब 10 शव आयो भने अट्ने सम्भावना रहेको उहाँले बताउनु भएको छ। यसैबीच बाढ़ीपछि पहिचान हुन नसकेका तथा विवादित शवहरूको व्यवस्थापनका लागि सरकारले कानूनी प्रक्रिया बमोजिम जमिन मुनि गाड्ने कार्य शुरू गरेको छ। त्रिवेशी चन अस्पतालले भने शव गाड्नका लागि पनि आफूहरूसँग ठाउँ नभएको बताएको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन 2083 आधार बनाएर सरकारले यो कदम अघि बढ़ाएको हो। निर्देशिका अनुसार पहिचान नखुलेका शवहरूलाई गाड्नु अघि अनिवार्य रूपमा डीएनए लगायतका महत्वपूर्ण आनुवांशिक नमूनाहरू संकलन गरी सुरक्षित राखिन्छ। भविष्यमा आफन्तले दावी गर्न आएमा पहिचान पुष्टि गर्न सकियोस् भनेर नमूनाहरू संकलन गरी सुरक्षित राखिने अस्पतालले जनाएको छ।
15: विपक्षी दलहरूले भने सरकारले खोज तथा उद्धारमा सक्रिय नदेखाएको भन्दै आलोचना गरेका छन्। सरकारले स्थानीय तह र विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई व्यवस्था गरेको उनीहरूको आरोप छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामर्थ्यमाथि एकाधिकार जमाउँदा विपद व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीको को आलोचना गर्नु भएको हो। महासचिव शंकर पोखरेलले बुझाएको उक्त प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि अदृश्य र अगम्य भएको आरोप लगाउनु भयो।
20: सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बस्यो र सरकार एक ढङ्गले भन्ने हो भने अगम्य अप्राप्य त्यस्तो स्थितिमा सरकार बस्यो अदृश्य।
15: सबै राजनीतिक दलहरूले विपदलाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिबद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ। अध्यक्ष ओलीले उद्धार कार्यमा विशेषज्ञता हासिल गरेका संस्थाहरूलाई समेत सरकारले परिचालन गर्न नदिएकोमा आपत्ति जनाउनुभयो। सरकारले विज्ञहरूको दक्षता र क्षमताको मद्दत लिनुका सट्टा उनीहरूको सक्रियतामा रोक लगाएको उहाँको दावी छ।
20: एकछिनका लागि हेलिकप्टर ल सरकारले लियो, त्यसपछि यो नेपाल माउन्टेनियरिङ एसोसिएसन जस्ता रेस्क्यु कार्यहरूमा दक्षता हासिल भएका संस्थाहरू छन्। उनीहरू विभिन्न अप्ठ्यारो परिस्थितिहरूमा हिमालमा त्यस्तामा फसेका मान्छेहरूको कसरी रेस्क्यु गर्ने त्यो गरिआएका छन्। अब त्यो कुराहरू उनीहरूलाई खोजी कार्य गर्न पनि दिइएन, हेलिकप्टर भाडामा लिएर प्रयोग गर्न पनि दिइएन।
15: नेपाली कंग्रेसले पनि बाढ़ीमा हराइरहेकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कंग्रेस बैठकले विशेष गरी सुरुङमा अड्किएका व्यक्तिहरूको उद्धारमा विलम्ब हुँदा ज्यान थप जोखिममा परेको भन्दै सरकारलाई प्रतिरक्षापूर्ण प्रचारबाजी भन्दा परिणाममुखी काम गर्न सजग गराएको हो। कंग्रेस प्रवक्ता देवराज चालिसीले सरकार पीड़ितहरूको उद्धारमा चुकेको बताउनु भयो।
21: पीडित परिवारको लागि सबैभन्दा ठुलो कुरो यो विपदमा सबैभन्दा प्रमुख समस्या प्रमुख विषय भनेको सास हो। पीडितहरू अझै पनि बाँचेका छन् कि अझै पनि उद्धार गर्न सकिन्छ भन्ने कुरो पहिलो प्राथमिकता हो। सास र इन्जेलसम्म उद्धारको कुराहरूलाई निरन्तर जारी राख्नु पर्यो। आशा हुन्छ हरेक मान्छेलाई, आफ्नो परिवार जो बेपत्ता छन् उनका प्रति हरेक नागरिकको आशा छ। सास र आशका साथसाथै यदि त्यो दिवंगत भइसकेको परिस्थिति छ भने लासको पनि आफ्नो धार्मिक परम्परा अनुसार सद्गत गर्ने, त्यसलाई चाहिँ अन्त्येष्टि गर्ने हरेक नागरिकको अधिकार छ।
16: कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले 1 करोड़ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता चालिसीले जानकारी दिनुभयो। कांग्रेसले बाढ़ी प्रभावित नागरिकको खोज उद्धार तथा राहत वितरणमा देखिएका कमजोरी सुधार्न सरकारको ध्यानाकर्षण समेत गराएको छ।
15: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
22: आइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले, अरु सामान पनि पुर्याउनु छ।
23: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला।
22: यो ओ मन्दै नमस्कार।
23: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
22: यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउँ न।
23: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रोडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साथ जीवन भरको।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: भोटेको सीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख भेटिएको छ सुरुङ विज्ञ तथा रासोपा सांसद इन्जिनियर श्रीराम न्यौपानेले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार भर्टिकल होलबाट करिब 40 मिटर माथिल्लो अप स्ट्रीम क्षेत्रमा सुरुङको मुख फेला परेको हो उहाँले भर्टिकल होल भन्दा करिब 8 मिटर तल सुरुङको मुख भेटिएको जानकारी दिनुभयो उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खनन मार्फत सुरुङको माथिल्लो भाग पत्तो लगाउने प्रयास गरिरहेको थियो सुरुङको मुख भेटिएसँगै आयोजनाको सुरुङभित्र फँसेका प्राविधिक तथा कर्मचारीको उद्धारलाई तीव्रता दिने तयारी भइरहेको छ उद्धारका लागि आवश्यक एक्सकाभेटर र डोजर खण्ड खण्ड पारेर हेलिकप्टर मार्फत आयोजना स्थलतर्फ लगिएको छ बाढीका कारण सुरुङको प्रवेश मार्ग लेदो माटो र ढुङ्गा माटोले पुरेपछि उद्धार कार्य कठिन बनेको छ नेपाली सेना नेपाल विद्युत प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले ड्रिलिङ मेसिन एक्सकाभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म पहुँच बनाउने काम गरिरहेका छन् उद्धारका लागि भारतीय र चिनियाँ प्राविधिक टोली समेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका करिब 40 45 प्राविधिक तथा कर्मचारी फँसेको अनुमान गरिएको छ
3: राष्ट्रपतिले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो उहाँका अनुसार बाढीले 118 मिटर लामो स्टील प्लेट गर्डर पुलसँगै एउटा पियर समेत बगाएको छ यद्यपि पुल सञ्चालनका लागि विभिन्न वैकल्पिक उपायका बारेमा सड़क विभागले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उहाँको भनाइ छ प्राविधिक अध्ययनपछि मात्र पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ
5: बाटोलाई चाहिँ थ्रु आउट गर्ने प्रयास गरिरहेका छौँ अहिले मोटामोटी काम सम्पन्न भइसकेको छ मेसिनहरू बिहानैदेखि हिजोदेखि नै परिचालन भइसकेका थिए र अहिले चाहिँ साना सवारी साधनहरू चाहिँ यो बाटो हुँदै धादिङ बेसीसम्म चाहिँ कनेक्सन इस्टाब्लिस भइसकेको छ यसलाई अलिकति अझै सहज बनाउने प्रयास हामीले गरिरहेका छौँ 18 सेक्सनहरूमा पनि हामीले ग्राभलहरू राखेर साना सवारी साधनहरूको लागि चाहिँ सहज हुने गरेर हामीले काम अगाडि बढाइरहेका छौँ
4: रसुवा बाढीले धादिङको सदरमुकाम धुनीबेसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरूद्ध बनेको सड़क सम्पर्क वैकल्पिक मार्गबाट जोडिएको छ फुर्के खोलाको पुल बगाएपछि मास्टार क्युरिन टार हुँदै त्रिशुली नदीको दायाँ किनाराबाट धादिङबेसी जोड्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको हो संघीय सड़क सुपरिवेशन कार्यालय काठमाडौँका प्रमुख सञ्जय नेपालका अनुसार बाढीले फुर्के खोलाको पुल वास आउट भएपछि धादिङ सदरमुकामसम्मको सड़क सम्पर्क विच्छेद भएको थियो त्यसपछि मास्टारबाट क्युरिन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरी दायाँ किनारबाट धादिङ बेसी जोड्ने सड़क खुलाएको उहाँले जानकारी दिनुभयो धादिङ बेसीलाई वैकल्पिक रूपमा जोड्नका लागि मास्टारबाट क्युरिन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरेर राइट दायाँ तर्फबाट बाटो सञ्चालन गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो प्रमुख नेपालका अनुसार हाल साना सवारी साधनहरू धादिङ बेसीसम्म सञ्चालन हुन थालेका छन् ठूला सवारी साधन सञ्चालनको लागि भने सड़कलाई सहज बनाउन बाढीबाट क्षति पुगेका तथा लेदो र हिलो भरिएका सड़कमा ग्राभेल राख्ने काम भइरहेको उहाँले बताउनुभयो
6: अहिलेको अवस्था हेर्दाखेरि दुई हप्ताको टार्गेट लिएर हामीले काम गरिरहेका छौँ त्यसको अलावा धुन्चे जोड्न त हामीले अर्को वैकल्पिक बाटो पत्ता लगाएर हिउँदेखि धुन्चे त जोडिसके है अहिले हामी यो मैलुङतिर जान सक्ने अवस्था छैन मैलुङ स्याप्रुबेसी त्यो खण्ड अवस्था छैन अहिले धुन्चेलाई जोड्ने गरेर हामी बेत्रावतीसँग चाहिँ छिट्टै खोल्ने तयारी
3: रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुलमा क्षति पुगेको छ विभागका महानिर्देशक डाक्टर जयसीका अनुसार बाढीको फ्लोका कारण पुलको बेरिङमा अत्याधिक दबाव परेपछि पुल बाङ्गिएको हो पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत ल्याउने उहाँले बताउनुभयो
6: कल्ची पेत्रावती योजनाले तुरन्त यसलाई उचालेर आफ्नो ठाउँमा बियरिङमा प्लेसमेन्ट गर्नुपर्छ। त्यसपछि बल्ल यसले डिजाइन लोड लान्छ। अब अहिले चाहिँ अलिकति अनसेफ तरिकाले लोड लगिरहेको छ, यसलाई धेरै त्यस्तो गर्यो भने त यता स्टपरमा असर पर्छ। त्यसो भएर त्यो हिसाबले चाहिँ यसलाई ठिक्क खालको अहिले लाइट भेहिकलहरू पनि पास गर्ने अनि उता देवीघाटमा बेली ब्रिज भनेर हेभी भेहिकल आउँदासम्म यसलाई उचाल्नु। पहिला यो टोली खोज्नु पर्यो, नेपालमा एभाइलेबल छन् उचाल्ने भने यिनीहरू लगाउनु पर्यो। मोस्ट प्रोबेबली यो इन्डियाबाट ल्याएका मेकानिक्सहरूले उचालिन्छ भन्छ। अहिले पहिला पनि पुलहरू उचालेको छौँ, इन्डियनहरू टोली खोजेर यो योजनाले उहाँहरूलाई इमर्जेन्सी नै लगाएर खोजेर लिएर आएर यो उचाल्छ यति दिन उति दिन भने चाहिँ त्यसपछि भर पर्छ कति एभाइबल के हुन्छ उनीहरूको।
3: महानिर्देशक जयसीले गल्छी स्याप्रुबेसी बेत्रावती सड़क खण्ड पनि दुई हप्ताभित्र सञ्चालनमा ल्याउने गरी विभागले काम गरिरहेको बताउनुभयो। बाढ़ीका कारण करिब 40 किलोमिटर सड़क वासआउट भएको छ। बेत्रावती तर्फबाट धुन्ची जोड्ने वैकल्पिक बाटो पहिचान गरिएकाले सो मार्ग सञ्चालनमा ल्याउने तयारी भएको उहाँको भनाइ छ। तर मैलुङ स्याप्रुबेसी खण्डमा भने तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो।
4: बाढ़ीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्ण भीर सड़क खण्डमा कटान भई आवागमन अवरूद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकाले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। त्यसअनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पाएक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाई सिलिण्डर रिफिल गर्ने व्यवस्था मिलाउनेछन्। कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिण्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ। त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याइ आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सरकारी रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलनका लागि विभिन्न ठाउँमा राहत संकलन केन्द्र तोकेको छ सहयोग गर्न इच्छुक व्यक्ति संस्था तथा सहयोगी निकायले विदेशबाट हवाई माध्यमबाट ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा संकलन गरिनेछ आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ स्वदेशभित्र राहत सामग्री संकलनका लागि निर्वाचन आयोग कान्तिपथ काठमाडौँ शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल नेपाली सेना मैथिली ब्यारेक बटार नुवाकोट नेपाली सेना बैरेनी ब्यारेक धादिङ तोकिएको छ यसबाहेक इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्ने सरकारले जनाएको छ
3: रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीपछि उद्धार गरिएका बाढ़ी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ बसमा सवार 38 जना मध्ये 22 जना घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब परीक्षक अनिल पण्डितका अनुसार घाइते मध्ये 27 जनाको उपचारपछि घर फर्किएका
4: हेटौडो उपमहानगरपालिकाले रसुवामा आएको बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन प्रोजेक्टर सहितको कक्ष सञ्चालनमा ल्याएको छ बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी विभिन्न स्थानमा राखिएका शवको पहिचानमा सहजता ल्याउने उद्देश्यले उपमहानगरपालिकाले आजदेखि उक्त कक्ष सञ्चालनमा ल्याएको नगर प्रमुख मीना कुमारी लामाले जानकारी दिनुभयो उहाँका अनुसार कक्षमा प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने व्यवस्था गरिएको छ बाढीपछि सम्पर्कविहीन भएका परिवारले त्यहाँ उपलब्ध तस्विर तथा विवरण हेर्न सक्नेछन् बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका कतिपय शवको तत्काल पहिचान हुन नसक्दा परिवार तथा आफन्तलाई समस्या भइरहेकाले यस्तो व्यवस्था गरिएको लामाले बताउनुभयो
3: नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना जारी नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ यसअघि आजसम्मका लागि निशुल्क भोइस कल प्रतिदिन निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामेछानेले जानकारी दिनुभयो नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह समेत गरेको छ बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत समारका लागि प्राविधिक टोली परिचालन गरिएको छ
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारी साधनको चाप बढ़ेको छ सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारी साधनलाई कान्ति लोकपथ तथा 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै आवत जावत गर्न आग्रह गरेको छ कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले 14 सीटसम्मका साना यात्रुवाहक सवारी साधनलाई भीमफेदी देउराली हुँदै आवत जावत गर्न आग्रह गरिएको बताउनुभयो प्रशासनले अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न अत्यावश्यक अवस्थामा बाहेक निजी सवारी साधन नलैजान जथाभावी ओभरटेक नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानका सर्वोच्च नेता मुस्तफा खामेनीले खाड़ी क्षेत्रका सहित मुस्लिम देशहरूलाई वास्तविक शत्रु विरूद्ध एकजुट हुन आह्वान गर्नुभएको छ अमेरिकाले इरानको अर्थतन्त्र तहस नहस पार्ने भनी व्यापक आर्थिक प्रतिबन्ध घोषणा गरेको एक हप्तापछि खामेनीले यस्तो आह्वान गर्नुभएको हो मोहम्मद पैगम्बरको जन्म जयन्तीको अवसरमा मनाइने इस्लामिक एकता सप्ताहका लागि टेलिग्राम सन्देश दिँदै खामेनीले मुसलमानहरू बीचको विभाजनले प्रतिपक्षीहरूको हित पूरा गरेको बताउनुभयो। खामेनीले मुस्लिम देशहरूलाई आपसी विभाजन बढाउने गतिविधिबाट जोगिन र एकता बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। सन्देशमा मुसलमान एकता विभिन्न क्षेत्रमा सहकार्य र आपसी रक्षाको पनि आह्वान गरिएको रोयटर्सले जनाएको छ। जानेर वा नजानेर मुस्लिमहरू बीच विभाजन सिर्जना गर्ने जो कसैले इस्लामका शत्रुहरूलाई मद्दत पुर्याउने सन्देशमा भनिएको छ। यदि मुस्लिमहरू एकजुट भएका भए के प्यालेस्टिनीहरूलाई यसरी लाचार छाड्ने थियो भन्दै सन्देशमा प्रश्न समेत गरिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढ़ी पहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेका लामिछानेले सामाजिक सञ्जाल मार्फत आफ्नो सहयोगको घोषणा गरेका हुन्। लामिछानेले क्रिकेट संघ नेपाल क्यानबाट प्राप्त हुने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने बताएका छन्। विपदका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफूहरू मैदानमा रहे पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन्। उनले प्रतियोगितामा आफ्नो टोलीले मैदानमा सक्दो उत्कृष्ट प्रदर्शन गर्ने र त्यसले स्वदेशमा रहेका नेपालीको अनुहारमा केही खुशी ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्। त्यसै गरी उनले एसीसी प्रिमियर कप अवधिभर नेपालले लिने प्रत्येक विकेट बापत 1500 रूपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली टोलीले प्रहार गर्ने प्रत्येक चौका र छक्का बापत पनि उनले समान 1500 रूपियाँ सहयोग गर्ने बताएका छन्। उनका अनुसार उक्त रकम बाढ़ीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रसुवा बाढ़ीमा परि मृत्यु हुनेको संख्या 794 पुग्यो। विदेशी सहित 4472 जना सम्पर्कविहीन। हाइड्रो पावरका मात्रै 933।
3: चितवनको होल्डिङ सेन्टर खाली गरेर सबै सब जमिन मुनि व्यवस्थापन गरिने। डीएनए नमूना संकलन त्रिवी शिक्षण अस्पतालमा सब राख्न कठिन।
4: बाढ़ी पीड़ितको खोज तथा उद्धारमा सरकारले सक्रियता नदेखाएको विपक्षीको आरोप। राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी।
3: वास्तविक शत्रु विरुद्ध एकजुट हुन इरानका सर्वोच्च नेता खामेनीको आह्वान। मुस्लिम देशहरू आपसी विभाजन बढाउने गतिविधिबाट जोगिनु पर्नेमा जोड़।
4: र सन्दीप लामिछानेले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: हे नचाहे तो।

0: স্বদেশ এফএম 93.2 মেগাহার্জ।
1: Promised me.

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953 के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042-21343 र 98184-29233 माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ
1: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: कति फेसु जस्तो नाम उस्तै गाउँ एकपटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: हेलो
2: हेलो बुढी के छ खबर
1: ठिकै छ चलेकै छ
2: ल भिडियो अन गर त तलाई हेरम
1: भिडियो अनै छ त देख्नु भएन र
2: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
1: माडीको नेट यस्तै त हो नि
2: के भन्छ यो माटीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
4: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: मैं सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 5570 2640
3: It's 9 o'clock. अहिले 9 बजेको छ.
4: बटेकोशी बाढीमा मृत्यु भएका 794 जनाको शव फेला 2502 जना अझै सम्पर्कविहीन बटेकोशी बाढीपछि सम्पर्कविहीनहरूको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन बाढीपछि प्रभावित नेपाल चीन सिमानामा नेपाल टेलिकमको मोबाइल सेवा सुरु र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना कम्तीमा 90 जना बेपत्ता समाचार अब विस्तारमा कृष्ण भीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ त्रिशुली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्ण भीरमा करिब 20 मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको छ यसैगरी नदीमा पानीको बहाव बढ्दा गल्छी गाउँपालिकाको चिरौदीमा 4 घरमा क्षति पुगेको छ काठमाडौँ जोड्ने लाइफलाइन सडक मानिएको पृथ्वी राजमार्ग अवरुद्ध भएसँगै सरकारले हेटौडा हुँदै त्रिभुवन राजपथ बाइरोडबाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी गरेको छ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारी साधनलाई तत्कालका लागि 2 वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ उहाँका अनुसार ठुला सवारी साधन काठमाडौँ बाइरोड 900 पालुङ भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारी साधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ कान्ति लोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो पृथ्वी राजमार्गको कृष्ण भीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो नौबिसे मुगलिन सडक आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन विक्रम सम्वत 2056 पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म 794 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ जसमध्ये रसुवामा 13 नुवाकोटमा 52 धादिङमा 50 चितवनमा 264 गोर्खामा 61 तनहुँमा 37 नवलपरासी पूर्वमा 197 र नवलपरासी पश्चिममा 120 गरी 794 शव फेला परेको हो यस्तै बाढीका कारण हालसम्म 2502 सम्पर्कविहीन रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ भोटेकोशी बाढीले क्षतिग्रस्त 60 मेगावाटको त्रिशुली 3A सुरुङको मुख भेटिएको छ प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम नेउपानेले त्रिशुली 3A सुरुङको मुख भेटिएको जानकारी दिनुभएको छ त्रिशुली 3A जलविद्युत आयोजना 40 मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा 8 मिटर तल सुरुङको मुख भेटिएको नेउपानेले जानकारी दिनुभयो त्रिशुली 3A जलविद्युत आयोजनामा 42 सम्पर्कविहीन छन् उनीहरूको खोजीमा नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ त्रिशुली 3B आयोजनाको हालसम्म फ्रन्ट फेसमा 4 पल ड्रिलिङ सम्पन्न भएको छ प्राप्त प्रगतिका आधारमा अहिले फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ परराष्ट्र मन्त्री शिशिर खनालले भुटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका एक ढुङ्गे पुग्नु भएका उहाँले सिन्धुपाल्चोक स्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पार्नुभयो। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप 7 स्थानमा आज सेवा सुचारू गरेको छ। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस साइटहरू पुनः सञ्चालनमा आएका छन्। आज सञ्चालनमा आएका साइटहरूमा रसुवा जिल्ला अन्तर्गत नेपाल चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अप्पर सेन्जेन, छापथोके, जिपजिपे र गतलाङ साइटहरू रहेका नेपाल टेलिकमले जनाएको छ। त्यसै गरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बिटिएस साइट पनि पुनः सञ्चालनमा आएका छन्। नेपाल टेलिकमले भुटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी प्रभावित क्षेत्रमा उद्धार सँगै सब संकलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। भुटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेका उद्धार, राहत सामग्री वितरण तथा सब संकलन लगायतमा सरकारले गरिरहेको कामबारे आज जानकारी गराउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले सब संकलनकै लागि 2 डेडिकेटेड हेलिकप्टर सञ्चालन गरिएको जानकारी दिनुभयो। युनाइटेड अरब इमिरेट्स युएई सरकारले रसुवाको भुटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनु भएको प्राधिकरणले जनाएको छ। विश्व स्वास्थ्य संगठन WHO नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा उपचारका लागि 150,000 अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ। WHO दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष मार्फत 150,000 अमेरिकी डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराएको विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डाक्टर निलेश बुद्धले जानकारी दिनुभयो। यसैगरी बाढी प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले 50,00,000 सहयोग गर्ने भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
0: हेलो,
5: के गर्दैछौ?
0: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
5: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
0: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
6: अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
4: अब बाँकी समाचार। नेपाली कांग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड रुपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले 1 करोड रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो। प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजबिन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो। रसुवाको भोटेको सीमा गएको बाढीमा हराइरहेका मध्ये मधेश प्रदेशका 30 जना परिवारको सम्पर्कमा आएका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेश प्रदेशका 192 जना मध्ये आजसम्म 30 जना परिवारको सम्पर्कमा आएका हुन्। यस्तै हालसम्म सप्तरीका 49, पर्साका 40, रौतहटका 19, बाराका 25, सर्लाहीका 19, महोत्तरीका 17, साका 13 तथा सिराहाका 10 जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताउनुभयो। मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिक समेत विपदको चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। साइप्रसको उत्तरी भागमा आज एक पानी जहाज दुर्घटना हुँदा कम्तीमा 90 जना बेपत्ता भएका छन्। 265 भन्दा बढी यात्रु बोकेको जहाज समुद्रमा पल्टिएपछि कम्तीमा 6 जनाको मृत्यु भएको र 172 जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। मौसम अनुकूल हुँदा पनि पानी जहाज दुर्घटना कसरी भयो भन्ने बारे अनुसन्धान सुरु गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: राजधानी प्रवेश गर्ने मुख्य मार्ग र पृथ्वी राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था गर्ने भएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सडक भाँसिएपछि मुलिङ काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि आवश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरुद्ध भए लगतै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाडौँ ल्याउने तयारी थालेको छ। ग्यासका धेरैजसो प्लान्ट तराईमै रहेको र त्यहाँबाट ग्यास लोड गराएर वैकल्पिक बाटो मकवानपुरको बाटो हुँदै इन्धन र ग्यास ढुवानी गर्ने व्यवस्था गरेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। शाहले इन्धन आपूर्तिको मुख्य ब्याकअप अम्लेखगञ्ज डिपो भएकोले काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नहुने बताउनुभयो। दिन अघिको अविरल वर्षाका कारण रोकिएका अधिकांश ट्याङ्कर शनिबार नै काठमाडौँ भित्र सकेकोले तत्काल बजारमा इन्धनको कमी नहुने निगमले उल्लेख गरेको छ। सरकारले आइतबारदेखि हेलिकप्टर मार्फत बाढी प्रभावित रसुवावासीलाई दाल चामल र नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण सुरु गरेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकिएको र थप हेलिकप्टर समेत प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाह सहज बनाउन नेपाल
8: माने लताछु साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन न माने लताछु साइली खोली झरे माछी जालमा

जनाएको छ। हालसम्म प्रतियोगिताका दुई संस्करण सम्पन्न हुँदा नेपाल र युएई एक एक पटक च्याम्पियन भएका छन्। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा छ। रोहित कुमार पौडेलको कप्तानीमा सन् 2023 नेपाल युएईलाई हराउँदै एसिया कपका लागि छनौट भएको थियो। एसिसी प्रिमियर कपको समूह एमा नेपाल सहित हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया रहेका छन्। समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिङ्गापुर छन्। नेपालको खेल तालिका अनुसार भदौ 15 बहराइन, 18 गते मलेसिया, 21 गते साउदी अरेबिया र भदौ 23 गते हङकङ विरुद्ध खेल्नेछ। नेपाली टिममा सन्दीप लामिछाने कप्तान, आसिफ शेख, अर्जुन कुमार, रोहित कुमार पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्। नेपालले सोमबार बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। एसिया कप सन् 2027 बंगलादेशमा हुनेछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ। एनएसजेएफको खेलाडी छनौट समितिले आइतबार वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा 5-5 जनाको नाम सार्वजनिक गरेको हो। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भाँसिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह। भटेकोशी बाढीमा मृत्यु भएका 794 जनाको शव फेला, 2502 जना अझै सम्पर्कविहीन। भटेकोशी बाढीपछि सम्पर्कविहीनहरूको खोजीका लागि त्रिशुली 3A प्राविधिक टोली परिचालन। बाढीपछि प्रभावित नेपाल चीन सिमानामा नेपाल टेलिकमको मोबाइल सेवा सुरु। र साइप्रसमा 260 जना यात्रु सवार पानी जहाज दुर्घटना, कम्तीमा 90 जना बेपत्ता। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: Oho, costura pagu, costuma jale jale. E master nani, yaunish majali agutapu. Got my plastic to paper ancha. Costuma jale jale ku ye mister.
1: गनायो भने त बारे बारे प्लास्टिक जलाएर पो रहेछ हजुर जस्तो बुद्धिमानी मानिसले पनि कहीँ यस्तो गर्छन् भने सकेसम्म प्लास्टिक वा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग गर्नु हुँदैन प्रयोग भइहालेका प्लास्टिक भए फोहोर मैलाको व्यवस्थापन गर्ने क्रममा यसलाई जलाउनु हुँदैन प्लास्टिकमा राखेको खानेकुराको सेवन गर्नाले प्लास्टिक जन्य वस्तु र यसको धुवाबाट क्यान्सर जस्तो भयानक रोग निम्तिन्छ
0: काम गर्दैन र सकभर प्लास्टिक र प्लास्टिक जन्य वस्तुहरू पनि प्रयोग गर्दैन अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु होइन
2: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क

0: नम्बर 0556909959 98550 60359 र 98550 67359।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
3: हेलो
4: हेलो बुढी, के छ खबर?
3: ठिकै छ, चलेकै छ।
4: ल भिडियो अन गर त, तलाई हेरम।
3: भिडियो अनै छ त, देख्नु भएन र?
4: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
3: माडीको नेट यस्तै त हो नि।
4: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556010 40 र 98452028840, साथै 24 घन्टा हटलाइन नम्बर 01597006।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ। टेकमाइललाई।

नमस्कार। बाणीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी र भरतपुरलाई जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो पिस गर्ने विषयमा सार्वजनिक सुनवाई गरिएको छ। निकुञ्जभित्रको वैकल्पिक बाटोमा पिस गर्ने वातावरणीय प्रभाव मूल्याङ्कन इआइए तयार गर्ने क्रममा सार्वजनिक सुनवाई गरिएको हो। भरतपुर देशमा आयोजित कार्यक्रममा माडी र भरतपुरका जनप्रतिनिधिसहित स्थानीय जनता र सरकारवालाहरूको उपस्थिति थियो। सो क्रममा उनीहरूले आफ्ना सुझावहरू राखेका थिए। यसअघि पटक पटक धोका भएको भन्दै स्थानीयले यसपटक जसरी पनि बाटो पिस हुनुपर्ने माग गरेका छन्। युनेस्कोले स्वीकृति नदिँदा अहिलेसम्म बाटो पिस हुन नसकेको भन्दै उनीहरूले फेरि पनि उही नियति नपरोस् भन्ने सचेत गराएका छन्। हुलाकी राजमार्ग निर्देशनालयले रिउखोला बनकट्टा देउराली नयाँ पुल ध्रुवघाट जगतपुर सडक खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रस्ताव गरेको हो। यो मार्ग 2055 साल अघि राप्ती खोलाको कसरामा पुल बन्नुभन्दा अगाडिसम्म माडी तथा ठोरी क्षेत्रका स्थानीयले प्रयोग गर्ने गर्थे। हाल कसरा पुलदेखि ध्रुव पोस्ट देउराली रिउखोला र बनकट्टासम्मको सडक परिगमा छ। यसको लम्बाई कुल 10.3 किलोमिटर छ। प्रस्ताव गरिएको वैकल्पिक सडक खण्डको कुल 7.81 किमी रहेको निर्देशनालयले जनाएको छ। निकुञ्जभित्र कालोपत्रे सडक बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन इआइए गर्ने क्रममा आइतबार सार्वजनिक सुनवाई गरिएको थियो। प्रस्तावित वैकल्पिक सडकमा कालोपत्रे गर्ने हो भने हाल प्रयोगमा रहेको सडकभन्दा 2.89 किलोमिटर दूरी कम पर्नेछ। वैकल्पिक सडकमा जनावरहरू आवाजन गर्न मिल्ने गरी 7 ओभरपास बनाउनु पर्नेछ। त्यस्तै राप्ती खोलामा 795 मिटर लामो पुल बनाउनु पर्नेछ। पुल छुट्टै आयोजना अन्तर्गत निर्माण हुने बताइएको छ। सडक मात्र निर्माण गर्दा 90,07,92,100 रुपियाँ भ्याट र कन्टेन्जेन्सी सहित लागत लाग्ने अनुमान गरिएको छ। यसअघि प्रति किलोमिटर सडक लागत 9,84,64,154 रुपियाँमा लाग्ने देखिन्छ। गैरहाउसे नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएका माडी पाँच ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धिस्ट सुवेदीले नेपालका बाढी पीडितहरूको राहत तथा उद्धारका लागि 10,00,000 रुपियाँ सहयोग घोषणा गर्नुभएको छ। एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाका पूर्व अध्यक्ष समेत रहनुभएका सुवेदीले उक्त रकम एनआरएनए आइसिसी मार्फत नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउने घोषणा गर्नुभएको हो। रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति दुःख व्यक्त गर्दै उहाँले विपद समयमा पीडितको साथमा उभिन सहयोग घोषणा गरेको बताउनुभयो। सुवेदीले विपदको यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानलाई सहयोग गर्न सबैलाई आफ्नो क्षमता अनुसार योगदान गर्न आग्रह गर्नुभयो। जितिया पर्वको अवसर पारी माडी नगरपालिका एक वर्षमा आयोजना हुन लागेको 31 स्टार कप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक गरिएको छ। स्टार स्पोर्ट्स युवा क्लब माडी एक बरुवा बजारको आयोजनामा भदौ 19 गतेदेखि 29 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुर स्थित नारेडी मोटर्स युनिक फुटबल क्लब भिड्ने छन्। प्रतियोगिताको फाइनल खेल भदौ 29 गते दिउँसो 3 बजे हुनेछ। सार्वजनिक ट्राइसिट अनुसार प्रतियोगितामा विभिन्न क्षेत्रका 10 टोली सहभागी हुनेछन्। प्रतियोगिताका खेलहरू माडी एक स्थित बरुवा खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। माडीसँगै नेपालकै पुरानो मध्येको सो प्रतियोगिताले फुटबल विकाससँगै स्थानीय तथा बाह्य खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ। र स्वागत भोटेको सिबाडीपछि त्रिशुली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवहरूको खोजी तथा व्यवस्थापन जारी रहेको छ। जिल्ला प्रहरीकाले चितवनका अनुसार हालसम्म 260 शव फेला परेका छन् भने 100 शवको देवघाट स्थित जङ्गलमा व्यवस्थापन गरिएको छ। शवहरूको डिएनए नमुना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। कृष्ण भीरमा आइतबार बिहान भाँसेको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ। सडक सिरिएर भाँसेपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो। लोन विषय मुगलिन सडक आयोजनाको पश्चिमी खण्ड मुगलिन मलेक्युका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन। विक्रमसम्म 2056 पहिरो छरेको ठाउँमा सडक भाँसेर चर्किएको हो। त्रिशुली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भाँसिएको उहाँले बताउनुभयो।
भक्तपुर 10 रहेको नारायणी सामुदायिक हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 11 लाख रुपियाँ सहयोग घोषणा गरेको छ। चितवन उद्योग वाणिज्य संघ मार्फत हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो। यसैबीच गौरीगंज युवा भजन समूहले भजन कीर्तन तथा सत्सङ्ग मार्फत संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग गरेका छन्। देशमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा सहभागी सहयोगी मनहरूबाट रु 16,160 रकम संकलन भएको थियो। यसैबीच चितवनको भरतपुर 10 स्थित बेस्ट वेस्टर्न सिराइचुली होटलले प्रधानमन्त्री राहत कोषमा 5,01,000 रुपियाँ सहयोग गरेको छ। आइतबार चितवन उद्योग वाणिज्य संघ मार्फत होटलले सो रकम प्रदान गरेको हो भने चितवनकै भरतपुर स्थित युनाइटेड टेक्निकल कलेज युटेकले पनि प्रधानमन्त्री राहत कोषमा 5,51,000 रुपियाँ सहयोग गरेको छ। अब केही राष्ट्रिय खबरहरू। भुटेको सीमा आएको बाढीले बगाउँदा अहिलेसम्म 768 जनाको मृत्यु भइसकेको छ। सुरक्षाकर्मीले त्रिशुली र नारायणीको किनार हुँदै गण्डकीसम्म सब संकलन गरिरहेका छन्। सब फेला पनि क्रम रोकिएको छैन तर विनाशकारीमा बाढीमा परेर ज्यान गुमाएहरूको पहिचान खुलाउन प्रहरीलाई सकस भइरहेको छ। मृत भेटिएका मध्ये हालसम्म विभिन्न जिल्लामा 34 जनाको पहिचान खुलेको छ। सो संख्या कुल संकलन गरिएको सबको जम्मा 4.42% मात्र हुन आउँछ। सो संख्या प्रत्येक 100 जनामा 4 जना हो। बालसिंह सीमास्थित भुटेकोसी नदीमा आएको बाढी र यसले पुर्याएको जनधनको क्षतिले यति बेला देश शोकमग्न बनेको छ। कैयौं मानिस बेपत्ता छन्। खर्बको सम्पत्ति क्षतिको अनुमान गरिएको छ। उद्धार र राहतको काम अहिले पनि चलिरहेको छ। बाढीले कति क्षति भयो भन्ने यकिन अनुमान भएको छैन। यद्यपि पूर्वाधार विकास मन्त्रालयले सडक र पुलको क्षति मात्रै 2 खर्ब रुपियाँ भन्दा धेरै रहेको अनुमान गरिसकेको छ। यस्तै राष्ट्रिय योजना आयोगले बाढीका कारण भएको कुल क्षति 6.6-7 खर्ब हाराहारीमा रहेको अनुमान गरेको छ। विनाशकारी भुटेको सिबाडी प्रभावित क्षेत्रमा उद्धार राहत र व्यवस्थापनका लागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै चौतर्फी आलोचना बढेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्र समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह 4:30 भर्चुअल बैठक बस्नु अघि सभापति रवि लामिछानेले पार्टीबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सहजीकरण गर्न बनाइएको संयन्त्रका नेताहरूसँग आइतबार छलफल गरेका थिए। भुटेकोसीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको मुख भेटिएको छ। सुरुङ विज्ञ तथा रासपा सांसद इन्जिनियर श्री राम न्यौपानीका अनुसार भर्टिकल होलबाट करिब 40 मिटर माथिल्लो क्षेत्रमा सुरुङको मुख फेला परेको हो। न्यौपानीले सामाजिक सञ्जाल मार्फत दिनुभएको अपडेट अनुसार भर्टिकल होलभन्दा करिब 8 मिटर तल सुरुङको मुख भेटिएको जनाएका छन्। उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खनन मार्फत सुरुङको माथिल्लो भाग पत्ता लगाउने प्रयास गरिरहेका थिए। सुवाको भुटेकोसी नदीमा आएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्कने क्रममा सवार यात्रुभाग बस नवलप्रासीपूर्वको डण्डामा दुर्घटनामा परेको छ। बसमा सवार 38 जनामध्ये 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलप्रासीपूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये 27 जना उपचारपछि घर फर्किएका छन्। अमिरेट सरकारले रसुवाको भुटेकोसी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीसँग प्राधिकरणको कार्यालयमा भएको भेटमा UAE-8 को टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका हुन्। प्रकोप उद्धार कोषमा सिद्धार्थ बैङ्कले 2,51,00,000 सहयोग गरेको छ। हालै रसुवा जिल्लाको भुटेकोसी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदका कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको दुःखद परिस्थितिप्रति गहिरो समवेदना व्यक्त गर्दै सिद्धार्थ बैङ्क लिमिटेडले विपद प्रभावितहरूको राहत उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ₹2,51,00,000 आर्थिक सहयोग प्रदान गरेको हो। नेपाली बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ₹1 करोड जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज आलिसेले 1 करोड रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताएका हुन्। प्रवक्ता आलिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभयो। सुवाको भुटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले 20 स्थान सेटेलाइट उपलब्ध फोन उपलब्ध गराएको छ। प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घबाट विपद सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-7061 र 98-5570-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

स्वदेश एफएम तिरानब्बे थोप्लो दुई मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

साइले मुखियाको छोरो माधनको चिन्ता छैन नमानेला तार्छु साइले।

माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: तिमी यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ, यही खुशी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
3: गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। प्रातः कालमा गुरु चरणमा पसरेर म भगवान श्री कृष्णद्वारा प्रणीत भइराखेको यो श्रीमद् भगवद् गीता चतुर्थ अध्यायको अन्तमा आइपुगेको छु र सम्पूर्ण मेरा श्रोताहरू, अब श्रीमद् भगवद् गीता भगवान श्री कृष्णले अर्जुनलाई आफ्नै मुखबाट सुनाइ बक्सेको यो सर्वोत्तम सार ग्रन्थ हो। यसैको प्रवचन कार्यक्रममा म अहिले गीता अध्याय 4:42 मन्त्रमा पुगिराखेको छु। योग सम्यस्त कर्माणं ज्ञान सञ्चिन्न संशयम् आत्मवन्तम् न कर्माणि निमग्नन्ति धनञ्जय भनिकन यसरी परमात्मा श्री कृष्ण अर्जुनलाई सम्बोधन गरेर सम्झाउनुहुन्छ। जो मानिस आफ्ना कर्मलाई त्यागेर भक्ति सेवामा लाग्दछ र ब्रह्म ज्ञानद्वारा जसका सन्देशहरू शङ्काहरू नष्ट भएका छन् त्यो नै आत्मपरायण व्यक्ति हो। हे धनञ्जय, यस्तो व्यक्ति कर्मफलका बन्धनले कहिल्यै पनि बाँधिँदैन, कर्म बन्धनमा पर्दैन। कर्म चाहिँ साह्रै ठुलो बन्धन हो। हेर्नु, हाम्रा घरमा विभिन्न प्रकारका कर्महरू छन्। कोही बाख्रा पालन भन्छ, कोही कुखुरा पालन भन्छ, कहिले गोरु पालन, कोही भैँसी पालन, कोही खेतीपाती। यी सारा कर्मले हजुरलाई एकछिन पनि विश्राम लिने समय नहुन सक्छ। यी संसारिक कर्महरू, यी संसारिक कर्म कस्तो हुन्छ भने, कर्म भएपछि अनि उत्पादन हुन्छ, उत्पादन भएपछि प्राप्य हुन्छ, प्राप्य भइसकेपछि अनि संस्कार्य हुन्छ, संस्कार्य भएपछि विकार्य हुन्छ। यी संसारिक कर्महरू हुन् यिनीहरू, संसारिक वस्तुहरू प्राप्त हुन्छन्, विकारमा प्राप्त हुन् फेरि। तर तपाईँको जो आत्मा वस्तु हो त्यो उत्पाद्य पनि होइन, प्राप्य पनि होइन, संस्कार्य पनि होइन, विकार्य पनि। त्यो वस्तु निर्विकार अजन्मा त्यस्तो किसिमको वस्तु तपाईँ हो। यसरी आफूलाई अजन्मा अभिकारी निर्विकार परमात्मा वस्तु रहेछु भनिकन याद गर्नु। त्यही कुरो परमात्मा श्री कृष्ण यहाँ उपदेश दिँदै हुनुहुन्छ। जो मानिस आफ्ना कर्मलाई त्यागेर भक्ति सेवामा लाग्छ र दिव्य ज्ञानद्वारा जसका सन्देहहरू शङ्काहरू नष्ट भएर जान्छन् त्यो नै आत्मपरायण व्यक्ति हो। हे धनञ्जय, यस्तो व्यक्ति कर्मफलका बन्धनले कहिल्यै पनि बाँधिँदैन। जसले स्वयं भगवान कृष्णले भन्नुभए जस्तै भगवद् गीताका उपदेशहरूलाई पालन गर्छन् त्यो व्यक्ति दिव्य ज्ञानका भगवानका कृपाले समस्त सन्देहबाट मुक्त हुन्छन्। पूर्णतः परमात्मामा रहँदा मानिसलाई म भावना म भगवानको अंश हुँ भन्ने ज्ञान हुन्छ। त्यसैले ऊ पहिलेदेखि नै आत्मज्ञानमा स्थापित भइसकेको हुन्छ। यसरी ऊ कर्ममा बन्धनमा माथि कर्म बन्धनभन्दा माथि हुन्छ। यसमा कुनै प्रकारको संशय छैन। तस्मात् ज्ञान सम्भूतम् हिरसं ज्ञानाशीलनाथमन चित्वैनं संशयं योग मातिष्ठो तिष्ठ भारत। अब हे अर्जुन, अज्ञानका कारणले तिम्रा हृदयमा जुन संशय उठेको छ त्यसलाई ज्ञान रूपी तरवारले काट र योगयुक्त भएर युद्धका लागि उठ भनिकन यसरी परमात्मा उपदेश दिनुहुन्छ। अर्जुनको लागि युद्ध स्वकर्म भएर आयो। हाम्रो स्वकर्म हाम्रा पनि विभिन्न व्यक्तिका आफ्ना आफ्ना कर्म छन्, त्यसलाई स्वकर्म भनेर भने धर्म कर्म कर्म भनलाई छोड्यो भने धर्म छोडेको हुन्छ। त्यस कारणले कर्म छोड्नु भएन। यस्ता कुराहरू परमात्मा अगाडि भन्नुहुन्छ। जब हामी आध्यात्मिक क्रियाकलापका क्षेत्रमा आउँछौँ त्यति बेला यो आध्यात्मिक कर्म पनि दुई वर्गमा विभाजित भएको पाउँछौँ। यी मध्ये पहिलो हो आत्मज्ञान वा आफ्नो वैधानिक स्वरूपको ज्ञान र दोस्रो हो भगवानसँग सम्बन्धित सत्यको ज्ञान। जसले भगवद् गीतामा बताइएको मार्गलाई यथावत अनुसरण गर्छन् त्यसले आध्यात्मिक ज्ञानका यी दुई महत्त्वपूर्ण विभागलाई सजिलैसँग बुझ्न सक्छ। उसका लागि भगवानको अंशरूप आत्माका बारेमा सम्बन्धमा पूर्ण ज्ञान प्राप्त गर्न कुनै कठिनाई हुँदैन। यस किसिमको ज्ञान लाभदायक हुन्छ र यस्तो व्यक्तिले भगवानका दिव्य क्रियाकलापहरूलाई सजिलैसँग बुझ्न सक्छ। परमात्माका सिद्धान्तहरूलाई अपनाएर अज्ञानलाई बिस्तारै बिस्तारै हटाउन सकिन्छ। परमात्माको शरणागति भएर देवयज्ञ ब्रह्मयज्ञ ब्रह्मचर्य यज्ञ गृहस्थ यज्ञ इन्द्रिय संयम यज्ञ योगाभ्यास यज्ञ तपोयज्ञ द्रव्य यज्ञ ज्ञान यज्ञ अनि यसै वर्णाश्रम धर्मभित्र पर्ने सामाजिक विधानहरूमा सहभागी हुनु जस्ता विभिन्न किसिमका यज्ञहरूद्वारा परमात्मामा जागृति हुन्छ। यी सबै कर्महरू यज्ञकै रूपमा चिनिन्छन् र सबै नियमित कर्ममै आधारित छन्। यसरी परमात्मा यज्ञका बारेमा विधान गरेर बताउनुहुन्छ। परमात्मा श्रीकृष्णले यो अध्यायमा यसरी अर्जुनलाई उपदेश दिइरहनु भएको छ। प्रामाणिक गुरु अनन्तकालदेखि नै गुरु शिष्य परम्परामा आएका हुन्छन् र भगवानले दिनुभएको त्यो उपदेशबाट कति पनि विचलित हुँदैनन्। जुन उपदेश लाखौँ वर्ष अघि भगवानले सूर्यदेवलाई दिनुभएको थियो, भन्नुभएको थियो इमं विवस्यते योगं प्रस्तवान हमव्ययम् विवस्वान् मनवे प्राव मनोरिच्छा कवे ब्रवीत भन्नुभएको थियो लाखौँ वर्ष अगाडि। त्यही व्यक्तिको आत्म प्रशंसामा लागेका अरूहरूलाई वास्तविक पथबाट विचलित गराइदिन्छन्। भगवान् निश्चित रूपले परम पुरुष परमात्मा हुनुहुन्छ र उहाँका क्रियाकलापहरू दिव्य छन्। जसले यो यथार्थलाई बुझ्दछन् त्यो व्यक्ति भगवद् गीताको अध्ययनको प्रारम्भदेखि नै मुक्त पुरुष बन्न जान्छ। प्रारम्भदेखि नै ऊ मुक्तात्मा हुन्छ जसका विषय वासनाले विश्राम लिइसकेका छन्। त्यस्ता व्यक्तिहरू मुक्त हुन्छन्। अनि यसरी परमात्मा श्री कृष्ण अर्जुनलाई मुक्त हुने कुरा उपदेश दिनुहुन्छ। यहाँसम्म प्रवचन गरेर आज प्रवचन कार्यक्रमबाट म पनि ओझेल पर्छु। यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्छु। जय थु संस्कृतम्। हरे नमः।

0: दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 MHz झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक

0: आज विक्रम सम्वत 2083 साल भदौ 15 गते सोमबार, भदौ कृष्ण पक्ष तृतीया 31 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: उद्धार तथा राहतका लागि तिनै तहका सरकारबीच समन्वयको अभाव, टिचिङ अस्पतालको भित्तामा खोज्दै आफन्त, बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम, कृष्णभिरमा सड़क फाँसिएपछि राजधानी जोड्ने मुख्य मार्ग अवरूद्ध लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको कालो ताल रित्यो टर्यो थप विपत्तिको खतरा शीर्षकको शुभ समाचार।
0: नेपाल चीन सीमा क्षेत्रको केरुङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। करिब 20 लाख घनमिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाए अनुसार नेपाल को छेछेन खोला र चीन तर्फको पुरेपु साङपो नदीको संगम स्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो। नदी थुनिएपछि पानीको सतह तीव्र रूपमा बढ्दै गएर विशाल जलभण्डार बनेपछि चिनिया अधिकारी र विज्ञहरूले यसलाई दोस्रो विपत्तिको सम्भावित केन्द्रका रूपमा लिएका थिए। ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियान समेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको थियो। तर पानी प्राकृतिक रूपमा बाहिर बग्न थालेपछि तालको जलस्तर क्रमशः घट्दै गएको र अहिले पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोसी नदीमा विनाशकारी बाढी आएको पाँचौं दिन आइतबार पनि सरकारले बाढी प्रभावित 11 जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी राखेको छ। निरन्तर प्रयास भइरहे पनि बाढीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्क विहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल, आयोजना स्थल र आयोजनाको कार्यालयमा गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध समेत गरिरहेका छन्। आइतबार साँझ 8 बजेसम्म अध्यावधिक जानकारी अनुसार आयोजना कार्यालय र सुरुङमा गरिए 933 जना सम्पर्क विहीन छन्। तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपालले भने 898 जना सम्पर्क विहीन रहेको जनाएको छ। यसअघि भदौ 13 गते शनिबार 77 जना र 12 गते शुक्रबार 171 जनालाई सुरुङबाट उद्धार गरिएको थियो। आइतबार भने साँझसम्म कसैको उद्धार गर्न सकिएको छैन। रसुवागढी आयोजनाबाट हराइरहेका 93 जनाको खोजी कार्य सुरु गरिएको छ। उपकरण लगेर सम्पर्क विहीन भएकाहरूको खोजी कार्य सुरु गरिएको हो। शनिबारसम्म भौतिक रूपमा खोजी कार्य सुरु नै हुन नसकेकोमा आइतबार बल्ल उपकरण सहित उद्धार टोली रसुवागढी आयोजनाको विद्युत गृहमा गएको छ। चार दिनदेखि हराएको रहेकाहरूको उद्धारमा ढिलाइ देखिएको छ। हराइरहेकाहरूमा रसुवागढी हाइड्रो पावरका 49 जना कर्मचारी छन्, 2 जना ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35 जना छन्। सिड ब्लूका 4 जना, भेनस कन्स्ट्रक्सनका 3 जना पनि हराइरहेका छन् भने भूमिगत डिसेन्डरमा फँसेका 6 जना मध्ये 4 जना 2 दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। त्यस्तै उनीहरू काठमाडौँ आइसकेका छन्। 3 जनाले भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसुवागढी हाइड्रो पावर कम्पनीका अनुसार उपकरण मार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। त्यस्तै लाङटाङ खोला आयोजनाबाट पनि 19 जनाको पहिले नै उद्धार भएकोमा सुरुङमा फँसिरहेका 41 जनाको अझै उद्धार हुन सकेको छैन। निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरण सहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोज तलास गरे पनि कुनै सफलता भने मिल्न सकेको छैन। उपचार सहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टिम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धार स्थलमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारी सहितको टिमलाई यथावत रूपमा साइटमा बसी नियमित रूपमा रिपोर्टिङ गर्न समेत निर्देशन गरिएको छ। त्यस्तै बाढी गएको 5 दिनसम्म 781 शव विभिन्न जिल्लामा फेला परेका छन्। अहिलेसम्म न्यूनतम पनि 2502 जना सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। सम्पर्कविहीनमा सबैभन्दा धेरै जल विद्युत आयोजना र त्यसपछि विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक मात्रै 592 जना सम्पर्कविहीन छन्। जल विद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी, उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा कारोबार दैनिकमा यो खबर छ।
0: बाढी प्रभावितका लागि संकलित राहत सामग्री वितरणमा तीनै तहका सरकारबीच समन्वय अभाव देखिएको छ। संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा सबै पीड़ितसम्म पुग्न नसकेको हो। सरकारी गोदाम र सेनाका ब्यारेकमा भने राहत सामग्री थन्किएका छन्। संघीय सरकारले राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्दा प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा विपद प्रतिकार्य फितलो बनेको सरकारवालाहरूले गुनासो गरेका छन्। प्रतिनिधि सभा सदस्य आशिका तामाङले समेत राहत वितरणलाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ। धादिङको गल्छी गाउँपालिकाको कार्यालय पुग्नुभएकी सांसद तामाङले विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढी पीड़ितको हातसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। बाढी आएको 3-4 दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गर्नुभयो।

0: पछि उहाँले यस्तो कुरा बताउनु भएको हो। यता नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्थानीय तह र सरकारी संघ संस्थाहरूलाई मात्र राहत बाँड्न दिनुपर्छ भन्ने भनाई राख्नु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धार राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताउनु भएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनु भएको छ। तीन तहका सरकारबीच समन्वय अभाव, गोदाम र ब्यारेकमा थुप्रियो राहत, पर्खाईमा पीड़ित शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: रसुवाको बाढीले आफन्त गुमाएका परिवारका लागि काठमाडौँको टिचिङ अस्पताल आशा र पीड़ाको संगम बनेको छ। कोही पहिचान नभएका सबका तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् त कोही बेपत्ताको पोस्टर टाँसिरहेका छन्। त्यही भीड़मा छन् गौरवका काका विष्णु दयाल पटेल, जसको हातमा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउथे, कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिस्ते। उनी बाढीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक बिदाको दिन भएकाले अस्पतालको ओपिडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भीड थियो। उनीहरू उपचारका लागि होइन, बाढीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रित्तिएको थियो, कसैको सिन्दूर हराएको थियो, कसैले बुढेसकालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भीड़मा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्स्पेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिल्पिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेज नै गौरवको परिवारसँगको अन्तिम सम्पर्क भनेको छ। गौरवलाई बाढी आउँदैछ भन्ने सूचनाहरू भन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना मातहतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोशीमा 10 गते बिहान बाढी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा कोठामा पुगेका थिए। बाढी आएको केही सेकेन्डमै पहाड़को भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए, तर अरूलाई बचाउन दौड़िएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढी आएको जानकारी थियो, त्यसैले उनी जोगिनु पर्ने हो। उनले भनेका छन् कतै जंगलमा खाइते अवस्था कि उनले प्रश्न गरेका छन्। आशा र डरबीच अस्पताल पुगेका पटेलले पहिचान नभएका सबका तस्विर पनि हेरे। एक दुईवटा होइन, सयौं तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै सबलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेज पछि मौन छ मोबाइल, टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो पीडित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोशी बाढी पीडितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रुपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढी

0: रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ्दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन, जबकि बाढी पीड़ितहरू राहत नपाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। सड़क मार्ग अवरुद्ध हुँदा राहत वितरण हुन सकेको छैन, अक्सिजन दिन नपाउँदा दुईजना घाइतेको ज्यान गुमाउन बाध्य भए, अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले भन्नुभएको छ, उता आमा छोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं। सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ, तर संघीय सरकार भने सुगम ठाउँमा पुगेर फर्कियो, सब व्यवस्थापनमा पनि एकचोटि मात्र उठाइएको छ, बाँकी सब उठाउनका लागि कुनै पनि कदम चालिएको छैन र प्रशासन सम्पर्कमा आएको छैन। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
1: विपदमा उद्धार र जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकायबीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन् न विज्ञ प्रविधिहरू नै छन्। प्राधिकरणसँग विज्ञ नहुँदा विपदका बेला साधन स्रोत र विज्ञ बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ। अहिले मात्र होइन, यसअघि पनि विपदका बेला प्राधिकरणले आफ्ना डेडिकेटेड र विज्ञहरू कहिल्यै परिचालन गरेन। यति बेला सरकारले खोज र उद्धारका लागि भारत र चीनबाट विज्ञ तथा साधन मगाएको छ। भारत चीनबाट आएका विज्ञ र प्राविधिक शनिबारदेखि बाढीपछि विभिन्न सुरुङमा थुनिएका भनिएका मानिसको खोज तथा उद्धारमा जुटिएका छन्। एक वर्ष अघि प्राधिकरणसँग एकजना मात्र विज्ञ थिए। भूगर्भविदका रूपमा गंगालाल तुलाधारलाई विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरिएको थियो। उनको कार्यकाल सकिएको एक वर्ष पूरा भएको छ। एक वर्ष यता प्राधिकरणसँग एकजना पनि विज्ञ छैन। प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठले बताएका छन्। प्राधिकरणलाई चालु आर्थिक वर्ष 2083-84 लागि 20 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। यो बजेट अपर्याप्त छ भने बजेट कर्मचारीको तलब र नियमित कार्यक्रम गर्नमै सकिन्छ। प्राधिकरणका अर्का एक कर्मचारीको भनाइ छ, तर सिनियर डिभिजन इन्जिनियर श्रेष्ठ प्राधिकरणले आफ्नो काम गरिरहेको बताउँछन्। उद्धारमा न साधन न विज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: गोर्खापत्रले पीड़ितको सहारा होल्डिङ सेन्टर शीर्षकमा खबर छापेको छ। नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटीकोशी नदीमा आएको बाढीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्र ज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाई र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र स्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्य कर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
1: त्रिशुलीमा आएको बाढीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँ आउने बाटो अवरुद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरुद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको मौजदात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास ढुवानी गर्ने बताएको छ।
0: नागरिक दैनिकमा बाढीजन्य दुर्गन्धले संक्रमणको जोखिम शीर्षकमा खबर छापेको छ। गत बुधबार भोटेकोशीमा आएको बाढीमा परि मृत्यु भएका मानव तथा पशु पंक्षीको दुर्गन्ध फैलिन थालेको छ। उक्त